0: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कंग्रेसको असन्तुष्ट पक्षले 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवालाई नै सभापति मानेर 15 महाधिवेशनमा जानुपर्ने प्रस्ताव अघि सारेको छ। देउवालाई सभापति माने तत्काल पार्टी एकता हुने, नभए सर्वोच्चको फैसला कुर्नुको विकल्प नभएको असन्तुष्ट पक्षका नेताहरूले बताएका छन्। 15 महाधिवेशनको निष्पक्षता र स्वतन्त्रताका लागि दुवै पक्ष सम्मिलित राजनीतिक संयन्त्र बनाउनु पर्ने माग गर्दै आएको असन्तुष्ट पक्षले सर्वोच्च अदालतको 4 वैशाखको फैसला पुनरावलोकन हुने भएपछि अडान फेरेको हो।
2: राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेवा निगममा सुधारका आशा लाग्दा संकेत देखिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि सामाजिक सञ्जालमा 4 महिनामै 6 अर्ब 27 करोड रुपियाँ आमदानी, अकुपेन्सी 86% र 1 अर्ब 6 करोड रुपियाँ ऋणको किस्ता भुक्तानी भएको तथ्य सार्वजनिक गरे। निगमकै प्रारम्भिक वार्षिक हिसाबले भने तस्विर त्यति उत्साहजनक देखाउँदैन। गत आर्थिक वर्षमा आमदानी 23 अर्ब 40 करोड हुँदा खर्च करिब 24 अर्ब 40 करोड पुग्ने अनुमान छ। अर्थात् आमदानी बढे पनि वर्षको अन्त्यमा खर्च आमदानी भन्दा करिब 1 अर्ब रुपियाँ बढी हुने देखिएको छ।
1: सरकारले बाँकी विश्वविद्यालयमा उपकुलपति छनौट प्रक्रिया अघि बढाएको छ। यसअघि प्रधानमन्त्री तथा कुलपति बालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालय सहित 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिसकेका छन्। 5 वटामा उपकुलपति नियुक्त हुन बाँकी छ। काठमाडौँ विश्वविद्यालयमा उपकुलपति छनौट प्रक्रिया अन्तिम चरणमा छ भने लुम्बिनी बौद्ध विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको छ।
2: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 5 पालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। पैतडीको पञ्चेश्वर गाउँपालिका, बाजुराको बढी मालिका नगरपालिका, तनहुको ब्यास नगरपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका र कास्कीको रूपा गाउँपालिकाले भूमि बैंक सञ्चालन एवं स्थापनाका लागि स्वीकृति पाएका हुन्।
1: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले थप 3 जना सल्लाहकार नियुक्त गर्नुभएको छ। मन्त्री श्रेष्ठले बिहिबार 3 जना नयाँ सल्लाहकार नियुक्त गरेसँगै उहाँको सल्लाहकार समूहले पूर्णता पाएको सचिवालयले जनाएको छ।
2: सुनसरी देवानगंज 3 को कप्तानगंजमा भएको हिंसात्मक घटनापछि बन्द रहेको गाउँपालिका र वडा कार्यालय 17 दिनपछि बिहिबार खुलेको छ। गाउँपालिका र वडा कार्यालय नियमित सञ्चालनमा आएको पहिलो दिन सेवाग्राहीको जमघट थामी नसक्नु थियो। साउन 10 गते बोलबम जान लागेका युवाले देवानगंज 3 मा मन्दिरमा डीजे ठूलो आवाजमा बजाएको विषयमा 2 युवा समूहबीच भएको झडप बढेर उग्र रूप लिएको थियो।
1: सरकारले सहुलियतपूर्ण कर्जाको नयाँ कार्यविधि लागू गर्दै कृषि तथा पशुपक्षी व्यवसाय सहित 8 क्षेत्रका उद्यमी तथा लक्षित वर्गलाई 5 करोड रुपियाँसम्म कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। नयाँ व्यवस्था अनुसार सरकारले कर्जाको ब्याजमा 3% अनुदान दिनेछ भने बैंक तथा वित्तीय संस्थाले आधार दरमा 1.5% भन्दा बढी प्रिमियम थप्न पाउने छैनन्।
2: कर्णाली प्रदेश सभा सचिवालयले मंगलबार अर्थात साउन 26 गतेका लागि तय गरिएको बैठक स्थगित भएपछि सूचना जारी गर्दै आउँदो भदौ 2 गते बस्ने जनाएको छ। प्रदेश सभा बैठक स्थगित हुनु सामान्य प्राविधिक विषय जस्तो देखिए पनि यसका पछाडि सरकार गठन र मन्त्री परिषद विस्तार हुन नसक्नु नै प्रमुख कारण मानिएको छ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले सोमबार साँझ बसेको बैठकले मंगलबारका लागि छलफल तथा निर्णय गर्नुपर्ने खासै विषय नभएको निष्कर्ष निकालेपछि बैठक सार्ने निर्णय गरेको बताउनुभयो।

0: आपको एकमात्र डीटीएच सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: यो हो नेपाली रेडियो
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
4: नेपाली खबरमा अब विदेशका खबर इरानमा प्रदर्शनकारीलाई मृत्युदण्ड दिने क्रम बढेको छ फ्रान्स बेलायत र क्यानाडा सहित 32 देशले त्यसको कडा निन्दा गर्दै तेहरानलाई मृत्युदण्डको प्रयोग तत्काल रोक्न र कानूनी आधार बिना हिरासतमा राखिएका सबैलाई रिहा गर्न चेतावनी दिएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ युरोपेली संघ यूका विदेश नीति प्रमुख काजा काला सहित ती देशले बजारी गरेको संयुक्त वक्तव्यमा इरान सरकारले मृत्युदण्डलाई असहमति दबाउने समुदायमा भय सिर्जना गर्ने तथा मानवाधिकार प्रयोग गर्ने व्यक्तिलाई सजाय दिने माध्यम बनाएको आरोप लगाइएको छ
5: अब खेल खबर दशौं वृहत राष्ट्रिय खेलकुद अब 16-29 मङ्सिरसम्म हुने नयाँ मिति तय गरिएको छ राष्ट्रिय खेलकुद परिषद राखेपको बिहिबार बसेको 125 बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको मिति तय गरेको हो प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि परिषदको बोर्ड बैठक पहिलो पटक बसेको हो राखेपका अध्यक्ष शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको परिषद बैठकले दशौं राष्ट्रियसँग प्रथम राष्ट्रिय पारा खेलकुद आयोजना गर्ने निर्णय पनि गरेको छ पारा राष्ट्रिय खेलकुद 15 पुसदेखि हुनेछ
4: अब विचार विश्लेषणको पालो लोकतन्त्रको क्षयीकरण कसरी हुँदैछ शीर्षकमा गेजा शर्मा वाग्लेको विचार कान्तिपुर दैनिकमा छापिएको छ लोकतान्त्रिक प्रणालीका समस्या लोकतान्त्रिक प्रक्रियाबाटै सम्बोधन गर्न सकिन्छ लोकतन्त्रको सकारात्मक र सुन्दर पक्ष भनेकै यही हो लिभिट्स्की र लिज लिभ जटले केवल लोकतन्त्रका समस्या तथा चुनौतीहरूको फेरिस्त मात्रै दस्तावेजीकरण गरेका छैनन् सुधार र संरक्षण कसरी गर्न सकिन्छ भन्ने बारेमा उपयुक्त र मननीय सुझावहरू पनि दिएका छन् लोकतन्त्रको विकल्प उदार लोकतन्त्र लोकतन्त्रका चुनौती जटिलता र समस्या छन् तर लोकतन्त्रको विकल्प छैन लोकतन्त्रको विकल्प भनेको थप उदार उन्नत र सुसांस्कृतिक लोकतन्त्र हो उदार बहुलवादी र समावेशी लोकतन्त्रले मात्रै समाजमा विद्यमान धार्मिक सामाजिक सांस्कृतिक भाषिक भौगोलिक लैंगिक विभेदको अन्त्य गरी समन्यायिक समाज स्थापना गर्न सक्छ यसै गरी समावेशी आर्थिक वृद्धि मार्फत विकास गरी समुन्नत र समतामूलक देश निर्माण गर्न पनि उदार लोकतन्त्र अपरिहार्य छ
5: उदाउदो लगानी गन्तव्य शीर्षकमा डाक्टर शुभाकर पराजुलीको विचार गोर्खापत्र दैनिकमा रहेको छ नेपालको लगानी समस्या केवल विदेशी पूँजीको कमी होइन यो कमजोर उत्पादन क्षमता सीमित औद्योगिकीकरण न्यून उत्पादकत्व प्रशासनिक जटिलता नीतिगत अनिश्चितता र पर्याप्त लगानी योग्य परियोजनाको अभावसँग पनि जोडिएको छ समाधान पनि बहुआयामिक हुनुपर्छ जलविद्युतलाई उद्योगसँग पर्यटनलाई स्थानीय उत्पादनसँग युवालाई उद्यमशीलतासँग सूचना प्रविधिलाई विश्व बजारसँग र प्रवासी नेपालीको पुँजीलाई घरेलु उत्पादनसँग जोड्न सकियो भने नेपालको आर्थिक संरचनामा गुणात्मक परिवर्तन ल्याउन सकिन्छ नेपाल अब केवल सम्भावनाको देश भनेर चिनिन पर्याप्त छैन सम्भावनालाई लगानी योग्य परियोजनामा लगानीलाई उत्पादनमा उत्पादनलाई रोजगारीमा रोजगारीलाई आयमा र आयलाई समावेशी समृद्धिमा रूपान्तरण गर्ने संस्थागत क्षमता पनि निर्माण गर्नुपर्छ यसका लागि स्थिर नीति सक्षम प्रशासन गुणस्तरीय पूर्वाधार प्रतिस्पर्धी वित्तीय प्रणाली र निजी क्षेत्रप्रतिको विश्वास आवश्यक छ
4: घट्दो अनुदान बढ्दो ऋण शीर्षकमा निश्चल ढुङ्गेल र सौगात गौतमको विचार कान्तिपुर दैनिकमा खबर यो विचार छापिएको छ नेपालले आयोजना छनौट पूर्व तयारी सार्वजनिक लगानी व्यवस्थापन र उत्पादनशील क्षेत्रमा ऋण परिचालनलाई अहिले नै प्राथमिकता दिन सकेन भने ऋण आफै विकासको साधन नभई पासोमा रूपान्तरण हुनेछ त्यस अवस्थामा भविष्यका पुस्ताले नयाँ विद्यालय उद्योग वा अस्पताल निर्माण गर्नुभन्दा पहिले पुराना अनुत्पादक ऋणको सावा ब्याज तिर्न आफ्नो पसिना बगाउनु पर्नेछ
5: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
6: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुखल्ती फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौं परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो
2: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ न्यायको लागि एकजुट हौ
1: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
4: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
5: इट्स 6 o'clock अहिले 6 बजेको छ
6: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईँलाई साथी हृदय रिमालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेसन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ
7: आज 2083 साल साउन 29 गते शुक्रबार सन् 2026 अगस्त 14 तारिख साउन शुक्ल पक्षको द्वितीय तिथि
8: काया कैरन का साथ मा
9: किसान पाइप प्रोडक्ट्स प्राली
8: राष्ट्र कुसान किसान
9: अ कम्प्लीट पाइपिंग सॉल्यूशंस
6: आज वार्षिक उत्सव मनाउँदै गरेको रामेछापको हजुरको रेडियो 102.1 MHz बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट
7: रोल्पा थवाङको पहिरोमा 10 जनाको ज्यान गएको पुष्टि 3 जना अझै बेपत्ता गैरातीकै ठाउँमा मुसलधारे वर्षा नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह
6: सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा नयाँ व्यवस्था लघु वित्त पीडित र सरकार बीच 7 बुँदे सम्झौता
7: रोपाईको बेला आधा मल गोड्ने बेला झन हाहाकार मौसममा एलडिनोको प्रभाव बाँकी नै रहेकाले पूर्व तयारी गर्न विज्ञको सल्लाह
10: एलडिनो बोलियो भयो भने अब कृषि क्षेत्रमा अलिकति समस्या देखिने हो पानी धेरै पर्ने वा कम्पिटेटिभ भन्दा पनि जे भए पनि हामी तयार चाहिँ हुनु पर्यो
6: कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा 377 जना अझै बेपत्ता पराकम्प आइरहेकाले उद्धार कार्यमा कठिनाई
7: र श्रीलङ्कन क्रिकेटर डिक बेलाले लुम्बिनीबाटै आउँदो सिजनको एनपिएल खेल्ने एभरेस्ट महिला भलिबल लिगमा सुदूरपश्चिमको टोली थपियो
11: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
12: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बिएससी अनर्स एग्रिकल्चर र बिबिएससी एन्ड एच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
3: काया कैरनमा अब खबरको सिलसिला रोल्पाको थवाङ गाउँपालिका पाँच उवा कोटल बारामा अस्ति बुधबार साँझ 7:45 गएको पहिरोमा ज्यान गुमाउनेको संख्या 10 पुगेको छ तीनजना अझै बेपत्ता छन् हिजो बिहान घटनास्थल पुगेका रोल्पाका प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर छेत्रीका अनुसार ज्यान जानेको संख्या 10 पुगेको हो घटनास्थलमा 5 र प्युठान जिल्लाका खोलाहरूमा 5 जनाको शव फेला पारिएको छ पहिरोले 9 घर 1 घुम्ती पसल 2 गोठ र 1 चर्च पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायक उपरीक्षक पञ्चकुमार बाकुले जनाउनु भयो पहिरो ठुलो र बस्तीले पुरिएकाले खोजी तथा उद्धारमा कठिनाई बनेकाले तीनजना अझै फेला पार्न सकिएको छैन पहिरो आसपासका केही घर जोखिममा छन् एकै गाउँ भएको यति धेरै मानवीय क्षतिले उठीवासी मात्रै होइन सिङ्गो रोल्पा शोकमा डुबेको छ यति ठुलो जनधनको क्षति यस क्षेत्रमा पहिलो पटक हो घटनास्थल सदरमुकाम लिउबाङबाट करिब 26 कोस उत्तर पूर्वमा रहेको छ यसैबीच गैराति देशका केही ठाउँमा मुसलधारे पानी परेको छ गएको 12 घन्टामा स्याङ्जा लमजुङ कास्की र सिन्धुपाल्चोकमा निकै ठुलो पानी परेको मौसम पूर्वानुमानमा आस्थाले जनाएको छ यस्तै गोर्खा बागलुङ बाँके बर्दिया प्युठान म्याग्दी सुर्खेत तनहुँ लगायतका जिल्लाहरूमा पनि ठुलो पानी परेको छ ठुलो पानी परेका ठाउँमा भेलबाडी आएको छ नुवाकोटको त्रिशुली नदी प्युठानको लुङ्गरी नदी कास्कीको मार्दी खोला लमजुङको चेपे खोलामा बाढी आएकाले सावधानी अप्नाउन बाढी पूर्वानुमानमा आस्थाले आग्रह गरेको छ गोर्खा लमजुङ तनहुँ कास्की स्याङ्जा पर्वत म्याग्दी बागलुङ रोल्पा प्युठान तथा आसपासका जिल्लाहरूमा आज बिहानसम्म आकस्मिक बाढी र ग्रान बाहको उच्च जोखिम रहेकाले सावधानी अप्नाउन महाशाखाको आग्रह छ मध्य र पश्चिमका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ आज दिउँसो पनि गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली पहाडी र तराईका थोरै ठाउँ तथा बागमती प्रदेशको पहाडी भेग कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भेगका 1-2 ठाउँमा मुसलधारे पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ राति पानी परे पनि काठमाडौँ जोड्ने मुख्य सडक नागडुङ्गा मुगलिनमा गाडीको आवत जावत सामान्य रहेको मुगलिन प्रहरीले जनाएको छ
4: काङ्ग्रेसको असन्तुष्ट पक्षले 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवालाई नै सभापति मानेर 15 महाधिवेशनमा जानुपर्ने प्रस्ताव अघि सारेको छ देउवालाई सभापति माने तत्काल पार्टी एकता हुने नभए सर्वोच्चको फैसला कुर्नुको विकल्प नभएको असन्तुष्ट पक्षका नेताहरूले बताएका छन् 15 महाधिवेशनको निष्पक्षता र स्वतन्त्रताका लागि दुवै पक्ष सम्मिलित राजनीतिक संयन्त्र बनाउनु पर्ने माग गर्दै आएका असन्तुष्ट पक्षले सर्वोच्च अदालतको 4 वैशाख गतेको फैसला पुनरावलोकन हुने भएपछि अडान फेरेको हो 5 महिनापछि स्वदेश फर्किएका देउवाका लागि चुनदेवीमा रहेको असन्तुष्ट पक्षको सम्पर्क कार्यालयमा सभापतिकै रूपमा छुट्टै कक्ष तयार गरिएको छ पूर्व सभापति देउवा हिजो विमानस्थलबाट सिधै सम्पर्क कार्यालय चुनदेवी पुग्नुभयो जहाँ ठूलो संख्यामा नेता तथा कार्यकर्ता उपस्थित थिए कार्यकर्ताको आग्रह बमोजिम देउवाले छोटो सम्बोधन गर्नुभएको थियो त्यस क्रममा पञ्चायतकाल र पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा समेत आफू विरुद्ध अभियोग लगाएको उल्लेख गर्दै उहाँले आक्रोश पोख्नुभयो राजा ज्ञानेन्द्र पूर्वराजा ज्ञानेन्द्रले त सकेन अरूले सक्छ यहाँ उहाँले भन्नुभयो चुनदेवीमा रहेको सम्पर्क कार्यालयमा देउवाका लागि सभापतिकै नेम प्लेट टाँसिएको भए पनि उहाँले सार्वजनिक गरेको 2 पेजको अपिलमा भने सभापति लेखिएको छैन शेरबहादुर देउवा मात्र लेखेर हस्ताक्षर गरिएको छ देउवा नजिकका नेता प्रकाश शरण महत विशेष महाधिवेशनबाट निर्वाचित गगन थापालाई सभापति स्वीकारेर अघि बढ्न नसकिने बताउनुहुन्छ यता विशेष महाधिवेशनबाट विधिसम्मत प्रस्तावित भएको नेतृत्वलाई फेरि स्वीकार गरेर महाधिवेशनमा जान नसकिने काङ्ग्रेस महामन्त्री प्रदीप पौडेलको भनाइ छ। देउबालाई सभापति मानेर एकतामा जान काङ्ग्रेस असन्तुष्ट पक्षको प्रस्ताव कान्तिपुर दैनिकमा खबर छ।
3: नेपाल राष्ट्र बैङ्कले सहुलियतपूर्ण कर्जामा दिइने ब्याज अनुदान सम्बन्धी व्यवस्थामा संशोधन गरेको छ। सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधिको पहिलो संशोधन स्वीकृत गरेपछि राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई संशोधित व्यवस्था अनुसार कर्जा प्रवाह तथा ब्याज अनुदान कार्यान्वयन गर्न निर्देशन दिएको हो। सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि 2075 अनुसार पहिले नै प्रवाह भएको कर्जा नवीकरण गरिएको भए पनि ब्याज अनुदान पाउने बाटो खुलेको छ। यस्तै प्राकृतिक विपदबाट प्रभावित व्यक्तिले निजी आवास निर्माण गर्न बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिँदा पनि संशोधन कार्यविधिले नयाँ प्रक्रिया तोकेको छ। विपद पीडितले घर बनाउन लिएको कर्जामा पनि सुविधा छ। किस्ता तिर्न सक्दा तत्काल ब्याज अनुदान नरोकिने भएको छ। यसैबीच लघु वित्तका सदस्य तथा ऋणीको समस्या समाधान गर्न उच्चस्तरीय समिति गठनदेखि ऋण बिनाको विकल्पका लागि अध्ययन गर्ने विषयमा सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ। यससँगै अब लघु वित्त पीडितको आन्दोलन पनि स्थगित भएको छ। अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोलीका पदाधिकारी र लघु वित्त पीडित बीच हिजो भएको वार्तामा सहमति जुटेपछि सात बुँदे सम्झौता भएको हो। यसअघि पनि वार्ता टोलीले आन्दोलनरत लघु वित्त पीडितको अर्को समूहसँग पाँच बुँदे सम्झौता गरेको थियो। अर्को खबरमा चेक बाउन्स सम्बन्धी घटनामा अब बैङ्किङ कसुर ऐन अनुसार मात्र अनुसन्धान र अभियोजन हुने भएको छ। यसअघि रहेको विनिमय अधिकार पत्र ऐन अनुसार चेक अनाधार मुद्दा पनि दर्ता गर्न सक्ने प्रावधान थियो। सरकारले 2082/24 बैङ्किङ कसुर तथा सजाय ऐन संशोधन गरी विनिमय ऐनमा भएको चेक अनादर सम्बन्धी दफा 107 खारेज गरेको थियो। त्यस विरुद्ध परेको रिटमा यसअघि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएकोमा फैसलामा भने त्यो ऐन संशोधन विधा ऐन सम्बन्धी सिद्धान्त अनुरूप नै रहेको उल्लेख गरेको छ। यससँगै चेक बाउन्सको कानुन कार्यान्वयनको दोहोरोपन बन्द भएको छ। तर चेक अनादर सम्बन्धी कसुरमा रहेको 5 वर्ष हदम्यादको सुविधा नयाँ मुद्दामा भने हुने छैन। नयाँ पत्रिकामा खबर छ। कायाको इरनमा मौसमी प्रणाली एलनिनो र यसको प्रभावबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
5: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
6: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
7: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
8: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
9: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
8: सम्पर्क 98119 32811 र 98653 73687।
10: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
11: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12200 छ।
10: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
12: माडीवासीहरूका लागि खुसीको खबर।
13: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
14: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
15: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459-64977 र 98020-35212।
3: विस्तृत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रोल्पा थबाङको पहिरोमा 10 जनाको ज्यान गएको पुष्टि, 3 जना अझै बेपत्ता, गैराती केही ठाउँमा मुसलधारे वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह, देउबालाई सभापति मानेर एकतामा जान कांग्रेस असन्तुष्ट पक्षको प्रस्ताव, सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा नयाँ व्यवस्था, लघु वित्त पीडित र सरकार बीच 7 बुँदे सम्झौता लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर। कृषि विभागका अनुसार देशभर 96% भन्दा बढी भूभागमा रोपाई सकिएको छ। धमाधम मैझारो गरिरहेका किसानले यस वर्ष पनि रासायनिक मलको चर्को अभाव खेपेर रोपाई सकाएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार असार र साउनमा धान रोप्ने सिजनमा 2,00,000 टन भन्दा बढी रासायनिक मल आवश्यक पर्छ, तर यी दुई महिनामा सरकारले 1,95,184 टन मात्रै मल वितरण गरेको छ। अहिले धान हुर्किने बेला युरिया हाल्नुपर्ने भए पनि नपाएको गुनासो किसानले गरेका छन्। धानको बोट राम्रोसँग हुर्काउन अहिले युरिया हाल्नुपर्छ तर सहकारी जाँदा मल छैन भन्नुहुन्छ कैलालीको भजनी नगरपालिका एक चकुलियाका किसान मजोर कुमाल। रोपाईमा आधा मल, गोड्ने बेला झन हाहाकार शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ। यसैबीच प्रशान्त महासागरमा मौसमी प्रणाली एलनिनो थप बलियो हुँदै गएको छ। नेपालमा अहिलेसम्म एलनिनोको प्रभाव नगर्ने देखिएको मौसमविदले बताएका छन्। मनसुनी वर्षाको अवस्था हेर्दा असारदेखि साउन अन्तिमसम्म अर्थात् बितेका दुई महिना सन्तोषजनक नै रह्यो। यो अवधिमा मुख्य बाली धानको रोपाई पनि उत्साहजनक नै भयो। देशभर झन्डै 96% रोपाई सकिसकिएको छ। अझ केही दिन मनसुनी वर्षा सक्रिय नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, तर यही बेला प्रशान्त महासागरमा एलनिनो थप बलियो बन्दैछ। आउँदा दिन र हिउँदियाममा यसको प्रभाव कस्तो रहला भन्ने चासो र चिन्ता छ। एलनिनोलाई ध्यानमा राखेर आवश्यक पूर्व तयारी गर्नुपर्नेमा विज्ञको जोड छ। थप जानकारी सहित साथी मदन पौड्याल।
16: हालै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले एलनिनो दैलोमा मात्र होइन हाम्रो घरभित्र नै आइसक्यो भनी चेतावनीयुक्त संकेत गर्नुभएको छ। यसको अर्थ एलनिनोले अहिले गर्मी बढाउँदैछ, यो त केवल थालनी मात्रै हो। पूर्वानुमान अनुसार एलनिनो थप बलियो भएमा यसले सुक्खा र गर्मी अनि वर्षाको प्रवृत्तिमा परिवर्तन ल्याउन सक्छ। खासमा के हो त एलनिनो? जल तथा मौसम विज्ञान विभागका पूर्व उप महानिर्देशक एवं वरिष्ठ मौसमविद मणिरत्न साक्य।
17: एलनिनो भनेको प्रचण्ड महासागरको पूर्वी भएको इक्वेटर साइडको त्यहाँको चाहिँ समुद्रको पानी नर्मल भन्दा बढी तातिने हो। पानी तातिने प्रक्रिया प्राकृतिक प्रक्रिया हो, किनभने यो प्रक्रिया 2-5 वर्षमा 7 वर्षमा एकचोटि हुन्छ भनेको छ। समुद्रभित्रैबाट चाहिँ तातो भएर आउने हो, जसरी त इनारको पानी तातो हुन्छ नि तल होइन, त्यस्तै किसिमबाट चाहिँ त्यो तलैबाट तातो भएर त्यो पछि यो अध्ययनको विशेष छ यो।
16: त्यसो त यस वर्ष मनसुनमा सरदर भन्दा कम वर्षा र तापक्रम बढ्ने पूर्वानुमान यसअघि नै सार्वजनिक भएको थियो, तर असार पहिलो हप्ता नेपाल भित्रिएको मनसुनको अहिले मध्य अवधि हो अनि अहिलेसम्म मनसुनमा सरदर हुने वर्षा 1600 मिलिमिटरको आधा जसो वर्षा भइसकेको छ। यसअघि प्री मनसुनमा समेत यसपालि राम्रै पानी पर्यो। अबका दिनमा एलनिनोको प्रभाव जस्तो भए पनि चनाको भने रहनु पर्ने हुन्छ।
17: अब चाहिँ अहिलेसम्म पानी परे पनि एलनिनो इफेक्ट चाहिँ हुँदै नहुने भन्ने कुरा होइन। अब चाहिँ घाम लागेर पानी पनि कम चाहिँ हुन सक्छ, यो कुरा हामी भन्न सक्छौँ, किन भन्दाखेरि एलनिनो इफेक्ट छँदैछ। पक्कै पनि एउटा के देखिन्छ भन्दाखेरि एलनिनोदेखि देखिने बेलामा चाहिँ औसत भन्दा पनि कम पानी पर्न भइरहेको छ। हो, नेपालको विभिन्न ठाउँमा हेरेर कति बढी पनि पानी परेको छ, तैपनि इफेक्ट यसको हुन्छ नि। तर अबको दिनमा केही चाहिँ हामी सतर्क हुनुपर्ने हो कि?
16: विश्व मौसम संगठन WMOले हालै भदौ मध्यसम्म एलनिनो अझ बलियो बन्ने र त्यसले उच्च तापक्रमको साथै वर्षाको प्रवृत्तिमा परिवर्तन ल्याउने प्रक्षेपण गरेको छ। अब मनसुनको बाँकी अवधिसँगै आउँदो हिउँदियाम कस्तो रहला भन्ने चिन्ता बढेको छ। पूर्वानुमान अनुसार सुक्खा खडेरी र उच्च तापको अवस्था आउन सक्ने भएकोले पूर्व तयारी भने थाल्नुपर्छ भन्नुहुन्छ फेरि वरिष्ठ मौसमविद मणिरत्न साक्य।
17: एलिनो बोलियो भयो भने अब युजली हामीले भन्ने चाहिँ पानी कम पर्ने हो र कृषि क्षेत्रमा अलिकति समस्या देखिने हो, तर अघि भने चाहिँ अब यसपालिको एलिनो छ भन्दा पनि हामीले धेरै पानी पऱ्यो पनि अनुभव गऱ्यो, बढी नै पानी पऱ्यो एक ठाउँमा त अझ होइन। यस कारण चाहिँ एलिनो पऱ्यो भन्नेमा अब पानी धेरै पर्ने वा कम पर्ने त्यो भन्दा पनि जे भए पनि हामी तयार चाहिँ हुनु पऱ्यो।
16: अहिले देखिएको एलिनो जस्ता मौसमी प्रणालीको प्रभाव हाम्रो समग्र कृषि अर्थतन्त्रमा पर्ने भएकोले यसबारे चनाखो रहेर अहिलेदेखि नै पूर्व तयारी गर्नुपर्ने खाँचो छ।
3: बलियो बन्दै गएको मौसमी प्रणाली एलनिनो, यसका प्रभाव र पूर्व तयारी बारे वरिष्ठ मौसमविद मणिरत्न साक्यसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरकै सिलसिला, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले विक्रम सम्बत 2076 बैंक अफ काठमाडौँका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सिइओ लगायत 11 कर्मचारीले पक्राउ गर्यो। प्रहरी अनुसन्धानपछि खोलाको बगर धितो राखेर ऋण दिएको भन्दै बैंकिङ कसुर तथा नक्कली कृत्य कागजातका आरोपमा उच्च अदालतमा मुद्दा चलाइयो। अदालतले 3 वर्ष अघि ऋणी सुरेन्द्र श्रेष्ठलाई दोषी ठहर गर्यो। सिइओ सहित 10 कर्मचारीले सफाई पाए। यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। विभिन्न बैंकका प्रमुख कार्यकारीदेखि कर्मचारीहरूलाई अहिले पनि पक्राउ गर्ने गरे पनि नियमन गर्ने मुख्य जिम्मेवारी बोकेको संस्थाका अधिकारीहरूमाथि कुनै अनुसन्धान भएको देखिँदैन। आफ्नो नियमन कार्यक्षेत्रभित्र रहेका संघ संस्थामाथि अनुसन्धान र कारवाही भइरहँदा राष्ट्र बैंकको मौनता सर्वत्र चासोको विषय बनेको छ। पूर्व गभर्नर एवं पूर्व अर्थमन्त्री युवराज खतिवडा भन्नुहुन्छ, वित्तीय क्षेत्रको नियामक निकाय राष्ट्र बैंक भएकाले सबैभन्दा पहिले उसैले हेर्नुपर्छ। राष्ट्र बैंकले काम गरेन भने अख्तियार छ, नेपाल सरकार छ, संसदीय समितिहरू छन्, सिआइबीले पनि हेर्छ। यस्तै पूर्व गभर्नर दिपेन्द्र बहादुर छेत्री भन्नुहुन्छ, बैंक तथा वित्तीय संस्थामा प्रहरीद्वारा भएका अनुसन्धानले विधिको शासन र सम्बन्धित क्षेत्रको संवेदनशीलता व्यवस्था गरेको देखिन्छ। राष्ट्र बैंक कमजोर हुँदै गएकाले वित्तीय क्षेत्रमा यस्ता घटना क्रमिक रूपमा बढेका छन्। यस्तै बैंकर संघका अध्यक्ष सन्तोष कोइरालाको भनाइमा आर्थिक शिथिलताका कारण लगानी डुब्ने हो कि भन्ने भए लगानीकर्तामा हट्न नपाउँदै अहिले ऋण दिएकै भरमा सरकारको केरकार तथा पक्राउ झेल्नुपर्ने हो कि भन्ने सन्त्रासमा बैंकरहरू छन्। बैंकले ऋण दिएको अनुसन्धान प्रहरीले गर्ने कि राष्ट्र बैंकले शीर्षकको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नु होला।
18: एक्जाम सकेर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
19: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरशिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
18: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
19: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
20: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
21: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
22: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
21: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।
23: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्, तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: FM स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। MBBS लगायत चिकित्सा शिक्षा अध्ययन गर्न नेपाल आउने विदेशी विद्यार्थीको संख्या बढ्दै गए पनि चिकित्सा शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जाने क्रम भने घटेको छैन। पछिल्लो 3 शैक्षिक सत्र 80, 81 र 82 1859 विदेशी नेपालमा चिकित्सा शिक्षाका लागि भर्ना भए। यही अवधिमा विदेशमा चिकित्सा शिक्षा अध्ययनका लागि 4741 नेपाली विद्यार्थीले अनुमति लिएका छन्। चिकित्सा शिक्षा आयोगका पूर्व उपाध्यक्ष तथा अहिलेका सदस्य डाक्टर श्रीकृष्ण गिरी नेपालमा विदेशी विद्यार्थी ल्याउने सम्भावना प्रबल रहेको र बिस्तारै संख्या बढ्दै गएको बताउनुहुन्छ। विद्यार्थी संख्या वृद्धि गर्ने नाममा गुणस्तरमा पनि सम्झौता गर्न नसकिने उहाँले बताउनुभयो। डाक्टर गिरी नेपालको चिकित्सा शिक्षाले विश्व चिकित्सा शिक्षा संघ WFME को मान्यता पाए विदेशी विद्यार्थीको संख्या स्वतः बढ्दै जाने बताउनुहुन्छ। आजको कान्तिपुर दैनिकमा यो खबर छ। यसैबीच सरकारले कक्षा 5 सम्म अध्ययनरत विद्यार्थीलाई आन्तरिक परीक्षा लिन बन्द गरेपछि मूल्याङ्कनका लागि विद्यालयहरूले वैकल्पिक विधि अनुसरण गर्न थालेका छन्। सुरुमा वैकल्पिक विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्न असहज महसुस भए पनि अहिले भने बानी परेको र यसमा संलग्न शिक्षकहरूले प्रतिक्रिया दिएका छन्। तर एकै कक्षामा धेरै विद्यार्थी भएको विद्यालयमा भने झन्झटिलो भएको अनुभव पनि शिक्षकहरूको रहेको छ। गएको चैत 13 गते बसेको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीले कक्षा 5 सम्म आन्तरिक परीक्षा लिने कार्य पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो। आन्तरिक परीक्षाको सट्टा विद्यार्थीलाई मनोवैज्ञानिक असर र दबाव नपर्ने गरी वैकल्पिक मूल्याङ्कन प्रणालीको विकास गर्ने यो कार्यसूचीको बुदा नम्बर 89 उल्लेख छ। त्यही अनुसार विद्यार्थीको मूल्याङ्कन सुरु गरिएको विद्यालयहरूको भनाइ छ। सरकारले शासकीय सुधार सम्बन्धी कार्यसूची सार्वजनिक गरेपछि विद्यार्थीको मूल्याङ्कनलाई सहज बनाउन शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विकास गरेको कक्षा 4 र 5 का विद्यार्थी मूल्याङ्कन सम्बन्धी मार्गदर्शन 2083 जारी गरेको छ। मार्गदर्शनमा विद्यार्थी मूल्याङ्कनका लागि कक्षा सहभागिता लिखित तथा मौखिक

0: अस्पतालमा क्षति भएको छ। सरकारी तथ्याङ्क अनुसार अहिलेसम्म कम्तीमा 273 जनाको ज्यान गएको छ भने 3800 भन्दा धेरै घाइते भएका छन्। अझै 377 जना बेपत्ता रहेको खबरमा उल्लेख छ।
1: अब केही खेल खबर। नेपाल प्रिमियर लिग एनपिएलको साबिक विजेता लुम्बिनी लायन्सले श्रीलङ्कन क्रिकेटर निरोसन डिक बेलालाई तेस्रो सिजनमा पनि निरन्तरता दिएको छ। लुम्बिनीले फेसबुक मार्फत यसबारे जानकारी गराएको छ। गएको सिजनका ब्याटर तथा विकेट किपर डिक बेलाले लुम्बिनीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। समूह चरणको चार खेल खेलिसकेपछि डिक बेला लुम्बिनीसँग जोडिएका थिए। उनी आउँदा लुम्बिनी तीन खेल हारेर सङ्कटमा थियो। डिक बेलाले छ खेलमा 122 माथिको स्ट्राइक रेटमा 137 रन बनाएका थिए। लुम्बिनीबाट डिक बेला भन्दा बढी रन बनाउनेमा रोहित पौडेलले 276 र डार्सी सट 256 रन बनाउन सफल भयो। निरोसन डिक बेलालाई पुनः लुम्बिनी लायन्समा स्वागत गर्न पाउँदा हर्षित भएको टोलीको भनाइ छ। डिक बेला अहिले दुम्बाला सिक्सर्सबाट श्रीलङ्कामा लङ्का प्रिमियर लिग खेलिरहेका छन्। 33 वर्ष डिक बेलाले श्रीलङ्काबाट 54 टेस्ट, 55 एकदिवसीय अन्तर्राष्ट्रिय र 28 टी20 अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। र एभरेस्ट महिला भलिबल लिग तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइज टोली सुदूरपश्चिम थपिएको छ। यो सँगै लिगमा टोलीको संख्या 7 पुगेको छ। पहिलो संस्करणमा चितवन, गण्डकी, कर्णाली, काठमाडौँ, ललितपुर र मधेस सहभागी थिए। फाइनलमा ललितपुरलाई 3-2 सेटमा पराजित गर्दै कर्णालीले उपाधि जितेको थियो। दोस्रो संस्करणमा भने चितवन र गण्डकी बाहिरिएका थिए। दोस्रो संस्करणमा नयाँ टोलीका रूपमा लुम्बिनी र पोखरा थपिएका हुन्। यो संस्करणको फाइनलमा पनि कर्णालीले ललितपुरलाई 3-2 सेटमा हराएको थियो। प्रतियोगिता आउँदो असोजमा आयोजना हुनेछ।
0: कायाकैरनमा अब केही खबर संक्षेपमा। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। अल्पमतमा परेको 30 दिनमा मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियासँग हिजो राजीनामा दिनुभएको हो। मुख्यमन्त्रीको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ।
1: राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेना निगमका सुधारका आशलाग्दा संकेत देखिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले केही दिनअघि सामाजिक सञ्जालमा 4 महिनामै 6.27 अर्ब रुपियाँ आमदानी, अकुपेन्सी 86% र 1.06 अर्ब रुपियाँ ऋणको किस्ता भुक्तानी भएको तथ्य सार्वजनिक गर्नुभयो। निगमकै प्रारम्भिक हिसाबले भने तस्विर त्यति उत्साहजनक भने नदेखिएको खबर कान्तिपुरमा छ।
0: एमाले पालिका र वडा केन्द्रित पार्टी मिसन जागरण अभियान अघि बढाएको छ। पार्टी सदस्यता नवीकरण गर्दै आउँदो प्रदेश सभा र पालिका चुनावसम्म लक्षित गरेर एमाले 1.5 महिनादेखि देशैभर मिसन जागरण अभियान चलाएको हो।
1: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 5 पालिकालाई भूमि बैङ्क स्थापना गर्न स्वीकृति दिएको छ। बैतडीको पञ्चेश्वर गाउँपालिका, बाजुराको बढीमालिका नगरपालिका, तनहुँको ब्यास नगरपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका र कास्कीको रूपा गाउँपालिकाले भूमि बैङ्क सञ्चालन एवं स्थापनाका लागि स्वीकृत पाएका छन्।
0: विद्युत खपतमा नागरिकलाई मूल्य अभिवृद्धि कर भ्याट लगाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले उद्योगीको 7 अर्ब बराबरको विद्युत महसुल बकेउता असुलीमा भने बेवास्ता गरेको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: जिल्ला अदालत काठमाडौँले पक्राउ गरेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई 3 हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
0: सुस्त अर्थतन्त्रकै बावजुद विकास बैङ्कहरूको वित्तीय विवरणमा सुधार आएपछि बैङ्किङ क्षेत्र उत्साहित देखिएको खबर कारोबारले लेखेको छ।
1: उद्योग दर्तादेखि सञ्चालन पछिका अधिकांश सेवा डिजिटल माध्यमबाट उपलब्ध गराउने उद्देश्यले उद्योग विभागले औद्योगिक व्यवस्थापन सूचना प्रणाली IMIS लागू गरेको छ।
0: सरकारले 15 सन् 2040 लागि प्रसारण प्रणाली लगानी गुरु योजना तयारी अन्तिम चरणमा पुर्याएको छ। गुरु योजनाले विद्युत उत्पादनको लक्ष्यलाई आधार बनाएर प्रसारण प्रणाली तयार गर्दैछ।
1: डिभिजन वन कार्यालय चितवनले गएको आर्थिक वर्ष 82-83 काठबाडा बिक्रीमा नयाँ रेकर्ड कायम गरेको छछ। कार्यालयले हिजो आयोजना गरेको आर्थिक वर्ष 82-83 कार्य प्रगति एवं समीक्षा कार्यक्रममा यसबारे जानकारी दिएको हो।
0: काया कैरनमा अब पालो उखानको।
1: वर्षाको भेल आयो गयो।
0: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
1: रोल्पा थबाङको पहिरोमा 10 ज्यान गएको पुष्टि, 3 अझै बेपत्ता। गैरातीकै ठाउँमा मुसलधारे वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह।
0: सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा नयाँ व्यवस्था, लघु वित्त पीडित र सरकार बीच 7 सम्झौता।
1: रोपाईको बेला आधा मल, गोड्ने बेला झन हाहाकार। मौसममा एलनिनोको प्रभाव बाँकी नै रहेकाले पूर्व तयारी गर्न विज्ञको सल्लाह।
0: कोलम्बियामा शक्तिशाली भूकम्पमा 377 जना अझै बेपत्ता, पराक्रम पाइरहेकाले उद्धार कार्यमा कठिनाई।
1: र श्रीलङ्कन क्रिकेटर डिक बेलाले लुम्बिनीबाटै आउँदो सिजनको एनपिएल खेल्ने एभरेस्ट महिला भलिबल लिगमा सुदूरपश्चिमको टोली थपियो।
0: र र अन्त्यमा आजको कार्टुन आज हामीले नयाँ पत्रिकाबाट रवि मिश्रले बनाउनु

0: कार्टुन लिएका छौं। लामो समयको विदेश बसाईपछि स्वदेश फर्किएका कांग्रेसका निवर्तमान सभापति देउबासँग यो कार्टुन सम्बन्धित छ। हिजो विमानस्थलबाट बाहिरिँदा देउबाले गाडीमाथि टाउको निकालेर समर्थकहरूलाई उत्साहका साथ हात हल्लाउनु भयो। सम्पर्ककारले पुगेर मलाई राजाले त सकेनन् अरूले सक्छन् भनेर गरम भाषण गर्नुभयो। यहाँ कार्टुनमा पूर्व राजा जस्तै देखिने मान्छे कोठाभित्र बसेर टिभीमा देउबालाई हेर्दैछन्। गाडीमाथि टाउको निकालेर हात हल्लाउँदै गरेका देउबा देखेपछि पूर्व राजा जस्तै देखिने मान्छे भन्दैछन्, ठिक भन्नुभयो, मैले पनि यस्तै ठाउँबाट टाउको निकालेका थिएँ, सकिनँ त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
1: 93.2 स्वदेश FM।
2: नमस्कार। आजको नेपाली बहसबाट खिम्बुम उपस्थित भइसकेको छु। नेपाली बहस आजको श्रृङ्खलामा 5.5 महिना पछि शेरबहादुर देउबा फर्किएका छन्। विमानस्थलबाट सिधै चुनदेवीतर्फ सम्पर्क कार्यालयमा गएका छन्। देउबाको स्वागतका लागि सयौं कार्यकर्ताले स्वागत समेत गरेका थिए। देउबा करिब 5.5 महिनाको विदेश बसाएपछि बिहिबार स्वदेश फर्किएका छन्। देउबा विमानस्थलबाट सिधै आफ्नो पक्षको सम्पर्क कार्यालय चुनदेवी पुगे। देउबा फर्किएसँगै नेपाली कंग्रेस भित्रको विवाद थप तरंगित बनेको छ। दिउँसो 12:30 बजेतिर थाई एयरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका देउबालाई स्वागत गर्न नेपाली कंग्रेसका संस्थापक नेता पक्षका नेता तथा कार्यकर्ताहरू विमानस्थल पुगेका थिए। विशेष गरी नेपाली कंग्रेसका नेता डाक्टर प्रकाश शरण महत पनि विमानस्थल पुग्नु भएको थियो। देउबालाई विमानस्थलमा बाजा गाजा र सांस्कृतिक झाँकी सहित स्वागत गरिएको छ। देउबाको आगमनले नेपाली कंग्रेसको इतर पक्ष हौसिएको छ। यतिखेर आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ अब देउबाको आगमन सँगै नेपाली कंग्रेसको विवाद मत्तर हुन्छ वा नेपाली कंग्रेस थप विवादमा फस्छ। आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ र विशेष गरी विमानस्थल
3: नेपाली कंग्रेसका युवा नेता सुभाष पोखरेल हुनुहुन्छ। पोखरेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। नेपाली कंग्रेसका पूर्व सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा हिजो मात्रै स्वदेश फिर्ती हुनु भएको छ। तपाईँ एयरपोर्टमा जानु भएन स्वागत गर्न खादामाला लगेर?
4: होइन, हाम्रो त केन्द्रीय समितिमा थियौँ हामी। हामीले केन्द्रीय समितिमा सभापतिजीले नै उहाँको स्वागत गर्नुभयो। हामीले उहाँको स्वागत केन्द्रीय समितिमा पास पनि गरेका छौँ प्रस्ताव। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना, दीर्घायुको कामना र नेपालमा उहाँको स्वास्थ्य उपचार गरेर फर्किनु भएकोमा हामीले स्वास्थ्य लाभको कामना चाहिँ केन्द्रीय समितिले नै गरेको छ।
3: तर भर्खरै मात्र डाक्टर प्रकाश शरण महजीसँग मेरो यसभन्दा अगाडि कुराकानी हुँदै थियो। सकेसम्म सानेपाबाट नेतृत्व नै स्वागतका लागि आउनु पर्ने, उहाँहरू आउनु भएन भनेर उहाँले दुःख मनाउ गर्दै हुनुहुन्थ्यो।
4: होइन, अब हामीलाई एक किसिमको केन्द्रीय समिति चलि पनि रहेको थियो, फेरि त्यसको जानकारी पनि खास फर्मल जानकारी पनि भएन। पार्टीभित्र थोरै विवाद पनि छन्। उहाँले राखेको कुरामा हामी आफ्नो नेतालाई आफ्नो अभिभावकलाई वेलकम गर्न जानु अथवा गए पनि केही साथीहरू जानुभयो होला, त्यसलाई हामी अन्यथा मान्दैनौँ। त्यो सामान्य कुरा हो। हाम्रो नेपाली शिष्टाचार हो, हाम्रो धर्मको, हाम्रो संस्कृतिको हिसाबले, हाम्रो परम्परा मान्यताका हिसाबले त्यो हाम्रा लागि चाहिँ नि नेपालीपनको अझै यो एउटा हाम्रो परम्परा नै हो नि, यो आदर गर्ने परम्परा।
3: तर जानु पर्थ्यो नि त तपाईँहरू पनि, पार्टी मिलाउने हो नि त, होइन?
4: होइन, हामी गयौँ नि। जाने मान्छे एउटा फुल दिन जाने भन्दा सिङ्गो केन्द्रीय समितिले उहाँलाई स्वागत गरेको छ, स्टेटमेन्ट निकालेको छ, स्वास्थ्य लाभको कामना गरेको छ, त्योभन्दा ठुलो चाहिँ कुरा के हो र? लाइन लाग्नेहरू त थुप्रै होला नि। केन्द्रीय नेपाली काङ्ग्रेस पार्टीको धारणा के आयो यस सन्दर्भमा भन्ने कुरा पो महत्त्वपूर्ण होला।
3: अब भनेपछि
4: भक्तहरू, जो भक्तहरू छन्, जो चाकडीबाजहरू छन्, जो विचारमा संस्कारमा तिनले त्यति मात्रै जानेका छन्, तिनलाई ती फुल लिएर राजालाई जस्तो नमस्कार गर्दै हिँड्ने कुरा होला। तर सिङ्गो पार्टीले आफ्नो केन्द्रीय समितिबाट प्रस्ताव पास गरिसकेपछि त्योभन्दा ठुलो चाहिँ नि प्रस्ताव के हुन्छ?
3: तर अहिले हेर्दाखेरि त अब पार्टीलाई त एक डिका बनाउनु पर्ने, पार्टीलाई मिलाउनु पर्ने, होइन? पार्टी सभापतिको भूमिकामा रहनुभएका गगन कुमार थापाजीले छाती अलिकति चौडा बनाउनु पर्ने हो नि त, होइन? यो अवस्थामा
4: उहाँले एकदम चौडा बनाउनु भएको छ। पार्टी पार्टी एकताका निम्ति पहल कदम पनि लिइरहनु भएको छ। अब उहाँ श्रद्धेय विवर्तमान सभापति आउनु भएको छ, उहाँसँग पनि उहाँले अनुकूलमा गएर कुरा गर्नुहुन्छ। उहाँको आगमनले काङ्ग्रेस पार्टीलाई अभिभावक अथवा अभिभावक कता गर्ने काम चाहिँ मिल्छ होला जस्तो लाग्छ मलाई। अब हामीले बुझेको शेरबहादुर देउबा जसले काङ्ग्रेस पार्टीलाई पहिले विभाजन पनि गर्नुभयो, फेरि एकीकृत पनि गर्नुभयो, अब त्यो फेरि विभाजनको बिउ रोप्नुहुन्छ जस्तो मलाई लाग्दैन उहाँको अनुभवले।
3: तर पोखरेलजी एउटा कुरा के छ भने अब त आज राष्ट्रिय भेला पनि छ होइन चुन्देबीमा, तपाईँहरूलाई पनि खबर होला नि त, जानुहुन्छ नि होइन राष्ट्रिय भेलामा?
4: त्यो राष्ट्रिय भेलै होइन,
3: राष्ट्रिय भेला भन्नुभएको छ उहाँहरूले,
4: राष्ट्रिय भेला हुनलाई त राष्ट्रिय भेलाका राष्ट्रिय भेला
3: त्यो के हो नि, त्यसो भए राष्ट्रिय मेला हो,
4: त्यो मेला हो, राष्ट्रिय मेला पनि होइन, त्यो मेला हो, जो बोलाए पनि हुने, जो गए पनि हुने। पार्टीका स्ट्रक्चरहरू छन्, पार्टीमा पदाधिकारीहरू छन्, केन्द्रीय समिति छ, प्रदेश, हाम्रो 8 स्ट्रक्चर छन् वडादेखि केन्द्रसम्म, ती संरचनाभित्र नियम विधिभित्र विधानभित्र हाम्रा बोलाउने त्यसका चाहिँ व्याख्या गर्ने बोलाउने व्यवस्थाहरू पनि छन्। त्यस हुनाले त्यो कुनै व्यवस्था नथ्यो कि मलाई चाहियो राष्ट्रिय भेला भयो अब हामीलाई चाहिँ चाहियो भनेर देखाउने कुरा, त्यो भेला होइन, त्यो मेला हो।
3: अब मेलामा त स्टलहरू होला अनि त्यहाँ चाहिँ होइन पसल कारोबारहरू होला, अब त्यो मेला त भन्न मिलेन, अब किनभने
4: त्यहाँ आज तपाईँलाई म भनिदिन्छु त्यो मेलामा कुनै विचारको छलफल हुँदैन, त्यो मेलामा एकअर्कालाई गाली गर्ने कुरा हुन्छ। मलाई लाग्छ उहाँहरूको अहिलेसम्मका कार्यक्रमहरू हेर्दा, प्रेस मिटहरू हेर्दा, सभापति र काङ्ग्रेस पार्टीलाई गाली गर्ने भन्दा उहाँको अर्को विचार देखिँदैन, नयाँपन काङ्ग्रेस पार्टीलाई बनाउने प्रस्तावहरू, नेपाली समाजको जेन्जी आन्दोलन, अन्तिमको जेन्जी आन्दोलनको मुभमेन्टको त्यसले पारेको नेपाली समाजमा पारेको राजनीतिक असर, प्रभाव, कारण होइन, अब यस्तो नहुनका निम्ति अपनाउनु पर्ने हामीले चाहिँ विधिहरू व्यवस्थाहरू का सन्दर्भमा त त्यहाँ छलफल होला जस्तो लाग्दैन। त्यहाँ त सबै आन्दोलनहरू खास गरी जेन्जी आन्दोलन र गगन थापालाई गाली गर्ने पात्र र परिचय बोकेका मान्छे मात्रै छन् त्यहाँ, त्यहाँ त दृष्टिकोणको आधारमा खै बहस गरेको कहिले पनि सुनिनँ। मलाई लाग्छ आज त्यस्तो काम भयो भने हामी खुसी हुनेछौँ, काङ्ग्रेस पार्टीलाई देशलाई समाजलाई पुलकित गर्ने, झन्कारित गर्ने, आह्लादित गर्ने अथवा त्यो आलोकबाट हेर्ने दृष्टिकोण बनेछ भने त्यो पुँजी हो, त्यो नेपाली समाजको नेपाली काङ्ग्रेसका लागि त अझ ठुलो पुँजी हो, त्यो काम होस्, त्यो दृष्टिकोणका साथ उहाँहरू प्रस्तुतहरू हो भने त्यो हाम्रा लागि पनि पार्टीका लागि पनि त्यो दृष्टिकोण बनाउने कुरामा चाहिँ एकदमै राम्रो हुन्छ। त्यतातिर उहाँले लानुभयो भने हाम्रो लागि त्यसका लागि पनि हाम्रो शुभकामना मान्ने।
3: अब पार्टी यसरी एकरेका होला र अब शेरबहादुर देउवाको प्रमुख आदित्यता हुँदैछ त्यहाँ होइन, उहाँले चाहिँ पार्टी एकताका निम्ति अपिल पनि गर्नुभएको छ, त्यो सम्भव छ कि छैन?
4: पार्टी एकता वैधानिक पार्टी एकता भनौँ न, खास गरी विधानको व्यवस्था अनुसार हामीले गर्ने पार्टी एकता, खास गरी लेनदेन गरौँ न, या मलाई यो पद पोजिसनको एकता त हो नि, उहाँहरूसँग दृष्टिकोणमा काङ्ग्रेस पार्टीले अहिले लिइरहेको दृष्टिकोणको बारेमा त उहाँहरूले केही पनि भन्नुभएको छैन। 111 ल्याउने कि 50 ल्याउने कि पुरै ल्याउने कि सिङ्गै ल्याउने कि भन्ने कुरा न हो, त्यो लेनदेनको राजनीतिबाट ग्रस्त नेपाली समाजलाई हामीले त्यहाँबाट बाहिर निकालेको हो काङ्ग्रेस पार्टी। विचार नमिल्ने राजनीतिक दलहरूसँग सरकार नबनाउने, खास गरी प्रोभिन्समा पनि लोकतान्त्रिक प्रजातान्त्रिक पक्षधर्ताहरूसँग मिलेर सरकार बनाउने, कम्युनिस्टहरूसँग नमिल्ने भन्ने हाम्रो लाइन हो। हामी प्री पोल अलायन्स गर्नुहुन्न है पार्टीको, त्यसले चिरहरण गर्छ पार्टीका वैचारिक आयामहरूमा, पक्षहरूमा त्यसले चाहिँ पक्षघात गराउँछ, मान्छेहरूको आकर्षण घटाउँछ, बहुलवादी समाजको चेतनामा त्यसले चाहिँ हिर्काउँछ, जसले गर्दा समाज चाहिँ निराश, छतप्रति हामी प्रतिको अनास्था बढाउँछ भनेर हामीले पहिलेदेखि भनेको हो नि त, त्यो त उहाँहरूले गर्नु भएन। सत्ताका लागि त जोसँग पनि मिल्दिने, जस्तोसँग पनि मिल्दिने, हुँदा हुँदा चुनावभन्दा अगाडि पनि विचार दृष्टिकोण नमिल्ने राजनीतिक शक्तिहरूसँग पनि गठबन्धन गरिदिने र पार्टीलाई कमजोर बनाउने काम उहाँहरूबाट भयो, बारम्बार भयो, एकपटक होइन, दुईपटक होइन। किनभने काङ्ग्रेस पार्टी किन कमजोर भयो, हामी किन कमजोर भयौँ, हामीलाई जनताले किन मन पराएनन् भनेर हामीले कारणहरू खोजेनौँ, त्यो अध्यायमा हामी प्रवेश गर्नै चाहेनौँ। केवल सत्ता समीकरण, केवल सत्ता समीकरण, त्यसका लागि मात्रै हामीले काम गऱ्यौँ। त्यसले गर्दाखेरि पार्टी एकता भनेको के का लागि एकता, संरचनागत एकता मात्रै एकता हो कि पार्टीभित्रको बृहत्तर एकता भनेको उसको दृष्टिकोणमा, कार्यक्रममा, उसले ल्याउने नीति र विधिमा, क्षितिमा, विकसित राजनीतिक घटनाक्रममा हामीले एकता खोज्ने हो। हो त्यसका लागि संरचनागत प्रतिनिधित्व पनि जरुरी छ, जसमा हामीले अस्ति 14 महाधिवेशनका 19 निवर्तमान पदाधिकारीहरू र केन्द्रीय सदस्यहरूलाई सभापतिले मनोनित गर्नुभयो, उहाँहरू आइरहनु भएको छ, अलग पार्टी छोडेर पार्टी विलय गर्नुभएको अनिल कुमार झा लगायतका अरू नेताहरू पनि प्रवेश गरिएको छ, ममता शर्मा राजसभाबाट सद्भावना पार्टीको अध्यक्ष अनिल झालाई पनि पार्टीले केन्द्रीय समिति उहाँले मनोनित गर्नुभएको छ भने हामी अन्य दल र अन्य राजनीतिक दल जो लोकतान्त्रिक विचारधारामा प्रजातान्त्रिक संस्कृतिमा हुर्किएका छन् तिनलाई त काङ्ग्रेस पार्टीमा लिएर आउन चाहन्छौँ भने आफ्नै पार्टीका नेता साथीहरूलाई अभिभावकलाई हामीभन्दा सिनियरलाई काङ्ग्रेस पार्टीको संरचनाभित्र उचित मान्छेलाई उचित स्थान दिन सभापतिले किन दिनुहुन्न र पक्का दिनुहुन्छ र नदिनुपर्ने कारण किन
3: त्यसो भने अब सर्वोच्चमा पुनरावेदन भएको छ पुनरावलोकन भएको छ होइन पूर्ण इजलासमा गइसकेको छ आधिकारिकता विवाद अब 14 महाधिवेशनकै नेतृत्वलाई आगामी असोज 17-18 कति 19 गते तोकिएको महाधिवेशन गर्न दिए भइदको त अनि किन रोइलो गरिरहे भने क्या
4: हामी अदालतको सर्वोच्च अदालतको फैसलालाई मान्छौँ निर्णयलाई मान्छौँ हाम्रा राजनीतिक उहाँहरूले त यो फैसलालाई पनि मान्दिन पनि भन्नुभयो यो यो फैसला हामी स्वीकार्दैनौँ पनि भन्नुभयो हामी बिपी कोइराला हाम्रो पार्टीको सदस्य संस्थापन नेता बिपी कोइरालाको कार्यकर्ता हौँ पञ्चायतकालमा बिपीलाई फाँसी दिनुपर्छ भनेर मुद्दा दाखिला गर्दा पनि उहाँले अदालतमा उभिएर आफूलाई पुष्ट्याइँ गर्नुभएको हो हामी सम्मानका साथ हामी इज्जतका साथ हामी अडानका साथ अदालतमा प्रस्तुत हुन्छौँ हामीलाई विश्वास छ अदालतले गर्ने फैसला हाम्रो पक्षमा हुनेछ भएन पनि अदालतको फैसला हामी मान्छौँ त्यो अनुसार जान्छौँ पार्टीभित्र लिने हामी पार्टीलाई विभाजित पनि
3: गर्दैनौँ अदालतले फैसला गरेका कुरा त मान्नै पर्यो तर तपाईँहरू अलिकति डराउनु भएको छ होइन पुनरावलोकन भइसके पछाडि
4: हामी डराएका छैनौँ किन डराउनु यो विधि प्रक्रिया हो अदालतले दिनुहुन्थ्यो दिनुहुन्न थियो हाम्रो पनि मनमा नदिएको भए हुन्थ्यो भन्ने थियो होइन किनभने एकचोटि निर्णय भइसकेपछि सर्वोच्च अदालतले नै के अरे दुईजना न्यायाधीशले दिएको बेन्चबाटै निर्णय भइसके पछाडि त्यस निर्णयमा प्रवेश नगरेको अदालत हुन्थ्यो भन्ने थियो प्रवेश गरिसक्यो हाम्रो यसमा कुनै अदालतप्रति टिक्का टिप्पणी गर्नु छैन अब अदालतले छिटै निर्णय दिएला त्यो निर्णय जस्तो निर्णय आउँछ हामी स्वीकार्छौँ
3: निर्णय त जे पनि हुनसक्छ उल्टिन पनि सक्छ आधिकारिक त
4: मलाई त्यस्तो लाग्दैन नेपालको न्याय प्रशासन न्याय प्रणाली जति कमजोर छैन एकदमै क्राइसिसमा नेपालको अदालतले ठिक निर्णय गरेको छ तपाईँले पल्टाएर पनि हेर्नुहोस् त्यस हुनाले अदालतप्रति हाम्रो चाहिँ विश्वास छ त्यस्तो नहोला हुँदैन
3: अब एउटा कुरा नि जस्तो अब राष्ट्रिय मेला भन्नुभयो यहाँले अब मेला आजबाट सुरु हुँदैछ खासमा भेला भन्नुभएको छ उहाँहरूले विधान मस्यौदा समितिदेखि लिएर धेरै प्रक्रियाहरू त्यहाँ पुरा पनि गरिया छ पूर्व प्रधानमन्त्री छ यो देशको 5 पटकको प्रधानमन्त्री नेपाली कङ्ग्रेसको 2 पटकको सभापति उहाँले नै त्यहाँ नेतृत्व गर्दै हुनुहुन्छ उहाँले आह्वान पनि गर्नुभएको छ अपिल पनि गर्नुभएको छ तपाईँहरूले सानिपाबाट पनि अपिल गर्नुभयो उहाँले अभिभावकीय भूमिका निर्वाह गर्न भनेर भन्न त उहाँले एयरपोर्टबाट सिधै सानिपा आए हुन्थ्यो भन्ने तपाईँहरूको मनमा पनि थियो होला अब उहाँलाई चाहिँ तपाईँहरू यसो एयरपोर्टमा आइदिए हुन्थ्यो भन्ने उहाँहरूको मनमा पनि थियो होला मिल्ने सम्भावना त यस्तै हो जे भयो भने अहिले तत्कालका लागि टर्यो होइन यो सर्वोच्चमा मुद्दा गइसके पछाडि फुट्ने सम्भावना टर्या छ अहिले
4: काङ्ग्रेस पार्टी फुट्ने भनेको काङ्ग्रेस पार्टी फुट्दैन काङ्ग्रेस पार्टी छोड्नेहरूको संख्या ठुलो छ अहिले राजसभामा माननीय भएर गएका मान्छेहरू नै हाम्रो रेकर्डमा 43 जना छन् राजसभाको रेकर्डमा 68 जना छन्
3: कङ्ग्रेसबाट
4: काङ्ग्रेस पार्टी छोडेर सांसदै भइसक्यो यी हारेका सांसदहरू उठेर उम्मेदवार भएर गएका नेताहरू काङ्ग्रेस पार्टी छोड्नुहुन्छ भने हाम्रो भन्नु केही छैन मलाई लाग्दैन त्यस्तो पनि हुँदैन होइन काङ्ग्रेस पार्टीभित्र यस्तो समस्याहरू केही डिस्कसनहरू केही छलफलहरू हुन्छन् विशेष महाधिवेशन र नियमित महाधिवेशन भन्ने कुराले काङ्ग्रेस पार्टीलाई गहिरो एउटा प्रभावमा एउटा अप्ठ्यारोमा त पारेको छ किनभने 54% साथीहरू मात्रै त्यहाँ संलग्न हुनुभयो केही साथीहरू अधिवेशनमा छुट्नुभयो तर पछिल्लो अध्यावधि गर्दाखेरि मान्छेहरू 90-95% मान्छेहरूले काङ्ग्रेस पार्टीको सदस्यता अध्यावधि आफूले गराउनु भएको छ त्यस हुनाले काङ्ग्रेस पार्टी सिङ्गो काङ्ग्रेस पार्टी त्यति धेरै विभाजनतिर छैन तर अब तपाईँले मिडियामा देखेका बोलेका ठुल्ठुला पद लिएका होइन 30-35 वर्ष बसेका देखेको हुनाले तपाईँलाई के लाग्छ भने नेताहरू त उता छन् संरचना त उता छ भन्ने तपाईँलाई तपाईँहरूलाई लाग्न सक्छ
3: धेरै त्यस्तो लागेको छैन अब तपाईँहरूले पनि अब त्यो प्रक्रिया अनुसारै गर्नुभयो होला होइन 55% चाहिँ पुर्याएर
4: लागेको छ भने पनि यो चाहिँ काङ्ग्रेस पार्टीमा यस्तो विद्रोह हुन्छ बिपी कोइरालालाई काङ्ग्रेस पार्टी बाट निकालिदिनुभयो मातृका प्रसाद कोइरालाले बिपी कोइरालाले टुडीखेलबाट भाग्नु पर्यो 2008 सालतिर तर बिपी कोइराला टुडीखेलको आमसभा गर्न नसकेको बिपी कोइराला देशभरि घुमेर फेरि उहाँले 9 सालमा काङ्ग्रेस पार्टीलाई रिभाइभ गर्नुभयो 10 सालमा राष्ट्रिय महाधिवेशन गर्नुभयो र 14 सालमा पुग्दाखेरि त्यो पार्टीले 2 तिहाई ला काङ्ग्रेस पार्टीमा, काङ्ग्रेस पार्टी भनेको एउटा आन्दोलन हो, अभियान हो, चेतनाको उच्चतम जगमा उभिएको, लोकतान्त्रिक संस्कृतिको जगमा उभिएको पार्टी हो। यसका नेता र कार्यकर्ताहरू धेरै लामो समय नेपालको लोकतान्त्रिक आन्दोलनमा लागेका छन्, तपाईँहरूलाई थाहा छ। यसको सर्वत्र आफ्ना अवयवहरू छन् किन, त्यसो हुनाले त्यो पार्टीको संरचनाले चाहिँ नि यस्ता अवैधानिक, अमर्यादित र अलोकतान्त्रिक, विधिसम्मत नभएका कुनै पनि सभा र सम्मेलनमा हाम्रा साथीहरू गएर अनि त्यसलाई अनुमोदन गर्छन् भन्ने मलाई विश्वास छैन।
3: अनि अब एकडिका हुने आधारहरू त हुनु पर्ला नि त, एउटा पक्ष त अलिकति लचिलो बनिदिनु पर्ला नि त, होइन?
4: हामी पुरापुरी लचिलो छौँ, हामी चाहिँ उहाँसँग संवाद पनि गर्छौँ। पार्टीलाई एकडिका बनाएर लाने कुरामा उहाँहरूका प्रस्तावहरू आउनु पर्यो। वार्ता गर्न गयो भने उहाँहरू के भन्नुहुन्छ भने उहाँहरूको प्रस्ताव चाहियो, माग्नेहरूको प्रस्ताव हुन्छ कि दिनेहरूको प्रस्ताव हुन्छ, संस्थापनको प्रस्ताव हुन्छ कि अरू यो चाहियो यो चाहियो भन्नेको गएर संस्थापनको चाहिँ नै हुन्छ। पहिले तपाईँ सोधिदिनुहोस् न, पार्टी एकताका आधारहरू के हुन्, के
3: प्रकाश महजीले त के भन्नु भएको छ भने अब 14 महाधिवेशनकै नेतृत्वले 15 महाधिवेशन गर्छ, त्यो ढङ्गले अगाडि बढौँ, त्यो एकदम उत्तम उपाय पनि हो, विकल्प पनि हो। अब धेरै के अरे यो विवाद लम्ब्याएर काम छैन भनेर भर्खरै दिनुभएको थियो एउटा मध्यमा।
4: होइन होइन, उहाँ त बिचरा, उहाँको क्षमता, उहाँहरूको त्यो पुस्ताको क्षमता पनि छैन। उहाँ शेरबहादुर देउबाको हड्डी घोटेर खान खोज्दै हुनुहुन्छ, भएको प्रतिष्ठा पनि सिद्ध्याइदिन खोज्दै हुनुहुन्छ। मलाई लाग्छ शेरबहादुर देउबा, मलाई लाग्छ आजको सम्मेलनमा नजानुपर्ने हो। यदि म शेरबहादुर देउबा भएको भए म चाहिँ हिजो सम्पर्क कार्यालय पनि जाने थिइनँ र आजको त्यो भेला पनि जाने थिइनँ। मैले चाहिँ उहाँहरूले गर्ने भेलामा चाहिँ नि म जाने थिइनँ। अब उहाँ जानुहुन्छ कि जानुहुन्न, मैले चिनेको शेरबहादुर देउबा, उहाँबाट म पनि हुर्किएकै मान्छे हौ, मैले चिनेको पुरानो शेरबहादुर देउबा भने जानुहुने थिएन। अब अहिले प्रकाश, डाक्टर प्रकाश महतहरू, उहाँले के भन्नुभयो मैले त सुनिनँ, तर 14 महाधिवेशनकै कार्य आउँछ भन्ने कुरा चाहिँ उहाँ चाहिँ त्योभन्दा लज्जाको कुरा केही पनि छैन, किनभने उहाँ स्वयं श्रद्धेय सभापति गगन थापाको सिग्नेचरमा चुनाव लड्नुभएको, नुवाकोटमा टिकट मागेर जानुभएको होइन, अनि गगन थापा सभापति होइन, लड्ने बेलामा आफ्नो टिकट लिएर जाने त्यही सभापति हुने, अनि अधिवेशन आएपछि गगन थापा सभापति होइन अर्कै छौ भनेर भन्ने कुरा कति नैतिक, कति राजनीतिक, कति वैधानिक कुरा हो मलाई बताउनुहोस् त। हेर्नुहोस्, हामी मात्रै छैनौँ समाजमा, समाजको चेतना केवल हाम्रो मात्रै छैन, त्यो त बाउ पुस्ता हो। मलाई लाग्छ उहाँहरू त अझै बोलेको पनि बिर्सिनुहुन्छ कि कसो, समाज छ, चेतना छ, नयाँ पुस्ता आएको छ होइन, यस्तो चाहिँ नि साइन्स एन्ड टेक्नोलोजी यति धेरै हाईटेक छ, प्रविधि यस्तो छ, सोसल मिडियाहरू, तपाईँहरू जस्तो मिडियाकर्मीहरू यति सशक्त हुनुहुन्छ, यिनीहरूले प्रत्येक दिन बोलेको, प्रत्येक दिन गरेको कामको रेकर्ड राख्छन्, त्यो रेकर्ड राख्छन् भन्ने कुरा पनि उहाँहरूलाई अनुभूति छैन कि कसो, थाहा त छ, अनुभूति हुनु पऱ्यो क्या, किनभने लाजै मर्ने गरी बोल्ने, लाजै हुने गरी बोल्ने, अदालतको फैसलाभन्दा अगाडि अदालतको फैसला, अदालतलाई पनि प्रभावित गर्ने किसिमले, धम्क्याउने किसिमले बोल्ने, त्यस्तो संस्कृतिको मान्छे काङ्ग्रेस पार्टीको, लोकतान्त्रिक पार्टीको कार्यकर्ता र नेता हुन्छ? हामी कम्युनिस्ट पार्टी पनि होइनौँ, हामी फासिस्ट अहिलेको चाहिँ नि पार्टीहरू जस्तो पनि होइनौँ, हामी त विधि थिति र अदालत या समाजप्रति उत्तरदायी, जिम्मेवार, तिनीहरूको बहसमा केन्द्रित हुने पार्टीका सदस्य हुने, हामी हरदम आफ्ना नैतिक मूल्य र आचरणहरूसँग सबभन्दा बढी भर पर्छौँ। त्यसो हुनाले त्यस्तो पार्टीको कार्यकर्ता बिपी कोइरालाले यसका निम्ति जेल, नेल, यातना, हाम्रा कयौँ नेताहरू, हजारौँ नेताहरू, स्वयं त्यो पुस्ता पनि, शेरबहादुरको पुस्ता, डाक्टर प्रकाश महतको पुस्ता पनि लोकतान्त्रिक आन्दोलनमा जेल नेल गएको पुस्ता हो भने के, जेल नेल जानु मात्रै त्यो पुस्ताको कर्तव्य, त्यो सांस्कृतिक, त्यो सांस्कृतिक जीवन र त्यो वैचारिक पक्ष पनि त्यो जेल नेलबाट आउँछ। त्यसो हुनाले त्यसो भन्दाखेरि चाहिँ नि कम्तीमा लाज मानेदेखि राम्रो हुन्छ।
3: हस्, सुभाष पोखरेलजी, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
4: हस्, सम्झनुभयो तपाईँ र तपाईँको
3: थ्याङ्क यू भेरी मच। उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका युवा नेता सुभाष पोखरेल। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्राम पछि पुनः उपस्थित हुनेछौँ।
5: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौँ।
6: मौला कालिका अस्पताल को सेवा अब अपने सुविधा संपन्न भवन भरतपुर 11 बाईपास रोड
7: चौबीसै घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
8: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मोटु रोग सहित को आईसीयू सेवा
7: एनआईसीयू पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देख्न सकिने
8: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहित को हाड जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
7: यूरोलोजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
8: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
9: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 056-493-7338 मोबाइल 98-550-88-002
3: कञ्चनपुरको भेमदत्त नगरपालिकाको उखुबारीमा भएको निर्मला पन्त हत्या प्रकरणका बेला तत्कालीन कञ्चनपुरका एसपी दिल्लीराज विष्टलाई हामी फेरि एकपटक नेपाली भाषामा जोड्दैछौँ यहाँलाई स्वागत छ नमस्कार गुड मर्निङ
10: धन्यवाद खेमजी यहाँलाई यहाँको रेडियो नेपाली रेडियो नेटवर्क नेपाली बस कार्यक्रमलाई
3: एउटा कुरा के छ भने नि फेरि अब यो मुद्दासँग जोडिएका केही पात्रहरू छन् विशेष गरी अब कञ्चनपुरकै पत्रकार खेम भण्डारीजी रिहा भइसके पछाडि फेरि यसमा एउटा ट्विस्ट ल्याइदिनु भयो होइन होटेल ओपेराले राष्ट्रिय समाचार पत्रमा चाहिँ एउटा प्रेस विज्ञप्ति पनि जारी गरेको भेटाएँ मैले त्यहाँ चाहिँ अब उसले आफ्नो के भने आज भने ओपेरा होटेलको प्रतिष्ठा र व्यावसायिक ख्यातिमा पुग्न गएको आघातलाई मध्यनजर गर्दै आवश्यक कानुनी उपचारका निमित्त कानुनले नै प्रदत्त गरेको अधिकार उपयोग गर्न सक्ने अवस्था हरमेसा यस संस्थाको रहेको सम्बन्धित सबैमा जानकारी गराउँछौ भनेर उसले अन्तमा त्यो भन्यो र त्यसपछि आफ्नो अभिव्यक्ति सच्याई यस संस्थालाई 15 दिनभित्र सूचित गराउन समेत पत्रकार श्री खेम भण्डारीलाई अनुरोध गर्न चाहन्छौ भनेर एउटा विज्ञप्ति निकाल्यो तर उहाँले आइसके पछाडि एउटा अर्को के ट्विस्ट पनि गर्नुभएको छ तर ओपेरा होटेलको 83 साउन 28 गतेको नयाँ विज्ञप्ति निर्मला पन्त प्रकरणमा जेलबाट छुटेर आएपछि भण्डारीले होटेल ओपेराका सन्दर्भमा गरेको प्रचार र ओपेराले निकालेको प्रेस विज्ञप्तिको विषय र भण्डारीलाई आफ्नो भ्रामक र गैर जिम्मेवार अभिव्यक्ति सच्याउन 15 दिनको अल्टिमेटम दिएको कुरालाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ उहाँले दिन खोजेको ट्विस्ट चाहिँ के हो
10: अब हेर्नुहोस् केमजी अब यसमा सकभर म मिडियामा चाहिँ यो आउने चाहिँ आउने मान्छे होइन
3: म मिडियामा
10: ठिक छ तपाईँले अब अनुरोध गर्नुभयो र म आएँ यसरी मलाई चाहिँ यो जवाब प्रतिजवाब चाहिँ गरिराख्न चाहिँ मलाई चाहिँ राम्रो लाग्दैन र अब यसमा चाहिँ के छ भने म प्रश्न आज चाहिँ तपाईँको यो कार्यक्रममा लोकप्रिय कार्यक्रममा पनि म प्रश्न
3: हामी 10-12 मिनट मात्रै फेरिमा कुरा गर्छौँ
10: अब यसमा चाहिँ एउटा कुरा के छ भने कञ्चनपुरमा चाहिँ यो भीमदत्त नगरपालिकामा एउटा अबोध बालिकाको ज्यान गएको छ त्यो अबोध बालिकाको त्यो प्रकरणलाई चाहिँ कसैले न्युज बनाए कसैले भ्युज बढाए कसैले डलर कमाए कसैले राजनीतिकरण गरेर भोट बढाए कसैले अनुसन्धानमा ट्विस्ट गरेर आफन्त बसाए र सबैले आफ्नो स्वार्थ पुरा गरेर अनुसन्धानलाई कुहिरोको काग बनाए र पीडितलाई अझ पनि टाइम टाइममा टर्चर दिएर अझ पीडित बनाउने काम गरेका छन् पहिलो कुरो त्यसैले म यो धेरै यस बारेमा चाहिँ धेरै बोल्न चाहने चाहिँ होइन अब तपाईँले भनिसकेपछि एउटा कुरा के छ भने खेम भण्डारीजीको यो चाहिँ गम्भीर मानसिक समस्या हो किन भन्दाखेरि यो एउटा चाहिँ यो सिद्धान्तको प्रतिपादक पनि यिनै हुन् हो यो चाहिँ जुन यो यो ओपेरा होटल अर्को चाहिँ घटनामा यस्तो उस्तो भनेर यो चाहिँ ट्विस्ट गर्न यिनै नै हुन् त्यहाँ यिनको बारेमा म अब धेरै बोल्न चाहँदैन यो चाहिँ धेरै कुरा गर्न चाहँदैन तर अब यसमा चाहिँ एउटा स्पष्ट कुरो के हो भने म चारवटा कुरा राख्छु सर्टकटमा चारवटा कुरा राख्छु र यो चाहिँ कपोल कल्पित भ्रामक मनगणन्ते र अफवाहपूर्ण कुरा हो खेम भण्डारीजीको पहिलो कुरो अनि त्यसपछि चाहिँ त्यसमा चाहिँ के छ भने जुन ओपेराको विज्ञप्ति आएको छ त्यस एकदम ठिक हो किन भन्दाखेरि उसले आफ्नो प्रतिष्ठाको लागि ऊ चाहिँ भनौँ न त्यो अल्टिमेटम दिनु स्वाभाविक पनि हो मैले तपाईँले भनेपछि मैले त देखेको छैन तपाईँले भनेपछि मैले थाहा पाएँ त्यो ओपेराको विज्ञप्तिको सम्बन्धमा अब यसमा चाहिँ पहिलो कुरो के छ भने घटनास्थल र ओपेरा होटलको के सम्बन्ध छ पहिलो कुरो त्यो सम्बन्ध देखाउनु परेन भने चाहिँ घटनास्थल कता छ ओपेरा होटल कता छ पहिले हो दोस्रो कुरो घटनास्थलमा र त्यो घटनास्थल र फोटोसुटको कुनै सम्बन्ध छ त्यो उसमा चाहिँ फोटोसुटको क्लिप पनि छैन। तेस्रो अब त्यसैमा चाहिँ अर्को कुरो के छ भने तपाईँको घटनास्थल र सिसी क्यामेराको कुरो, एउटा अझ त यो सिसी क्यामेराको कुरो पनि म तपाईँलाई प्रष्ट पारिदिउँ। होटेल ओपेराको कम्पाउन्ड वरिपरि कम्पाउन्ड भित्र र कम्पाउन्ड वरिपरि चाहिँ 17 सिसी क्यामेराहरू छन् र त्यो 17 सिसी क्यामेरामा कुनै पनि सिसी क्यामेरा चाहिँ बिग्रिएको छैन। क्लियर त्यो अनुसन्धानको रिपोर्ट हो, तपाईँहरू प्रष्ट आउनुहोस्। र दोस्रो कुरो के छ भने त्यहाँ चाहिँ हार्ड डिस्क जुन बिगार्यो अर्को गर्यो यताउता बिगारेको गरेको भने हार्ड डिस्कमा एउटा त्यो पनि तपाईँ स्पष्ट हुनुहोस् कि हार्ड डिस्क चाहिँ 17 मात्रै ब्याकअप रहने अवस्था थियो, बाँकी अटो डिलिट हुन्थ्यो र त्यो किन चाहियो भन्न खोजे नि। पहिलो कुरो त के कुनै कुराको घटनाको चाहिँ सम्बन्ध सरोकार कनेक्सन र जस्टिफिकेसन हुनु परेको पऱ्यो नि त्यसमा चाहिँ। त्यही कारणले त्यो चाहिँ सरासर सम्बन्ध नै नभएको सरोकार नै नभएको कनेक्सन नै नभएको कुनै कुरामा चाहिँ कसैको व्यक्तिगत रिसिभी सान्नको लागि बनाएको चाहिँ
3: भण्डारीजीले त त्यति मात्र भन्नुभएको छैन, उहाँले त दिउँसोका कुरा पनि गर्नुभएको छ, कता दोधारा चाँदनीका कुरा गर्नुभएको छ, धनगढी विमानस्थलदेखि लिएर होइन त्यो बाटोका कुराहरू त्यो बेलाको चाहिँ के भएको थियो भनेर फेरि नयाँ ल्याउनु भयो क्या तरङ्ग।
10: त्यो नयाँ होइन, हेर्नुहोस् खेमजी, यो चाहिँ 2080 त्यो असार 9 गतेको तपाईँको तिनको मानस खण्ड हेर्नुहोस् त, त्यसैमा यिनले सजाय पाएर 37 जेल बसेर 1,00,000 रुपियाँ क्षतिपूर्ति र 12,500 चाहिँ त्यो चाहिँ जरिवाना तिरेर आउनु भएको। यो चाहिँ यिनको पुरानो कानले नयाँ यिनले चाहिँ हरेक कुरामा बुट्टा भरेर पृष्ठ गर्दै आउनु भएको कुरो, यो हास्यास्पद, यो सरासर गलत र सरासर छुट कुरो हो। यो चाहिँ कुनै पनि यसमा चाहिँ सत्यता छैन त्यसमा। अब तिनले भन्नु पर्दैन यदि यो फ्लाइटबाट काठमाडौँबाट धनगढी कतिवटा फ्लाइट चल्छन्, दुइटा एउटा बुद्धको एउटा श्रीको चाहिँ दुइटा एयरलाइन्सहरू छन्, त्यो टिकट पेस गर्नु परेन यसले। सबभन्दा पहिले अनुसन्धान गर्दाखेरि अब चाहिँ भनौँ न अब सरकारले पनि के छ भने अनुसन्धान गरिरहेकै छ र यो टिकट पेस गर्न लाउनु पर्छ नि, कहाँबाट कसरी को गए भनेर चाहिँ त्यहाँ चाहिँ गएको भनेर भनेको थियो नि त, हास्यास्पद कुरा गरिरहेको थियो, कुन उसबाट गए त कुन फ्लाइटबाट।
3: अहिलेको छानबिन समितिका संयोजक कृष्ण पङ्गेनीले चाहिँ अब खेम भण्डारीजीसँग एकचोटि कोर्डिनेसन गर्नु पर्यो होइन, त्यसो भए
10: होइन कोर्डिनेसन गर्न भन्दा पनि यिनले
3: माग्नु पर्यो कि तथ्य प्रमाणहरू उहाँसँग छ भने लिनु पर्यो होइन, अनुसन्धानको दायरामा ल्याउनु पर्यो,
10: अनुसन्धानमा यिनैलाई ल्याउनु पर्यो पहिलो कुरो त हो, त्यो कुन ठाउँबाट गयो कसको गयो के गयो भनेर चाहिँ त्यो ल्याउनु पर्यो पहिलो कुरो, यो सरासर हास्यास्पद। यिनले चाहिँ के छ भने त्यो मात्र होइन कि घटना भएकै दिनदेखि चाहिँ त्यो चाहिँ ट्विस्ट गर्दै आउनु भएको हो नि त, यो चाहिँ एकपछि अर्को अर्को पछि अर्को नयाँ नयाँ ट्विस्ट भन्दै त्यो पुराना कुराहरू ल्याउँदै नयाँ ट्विस्ट भन्दै पुरानो कुराहरू ल्याउँदै गर्नु भएको हो नि त यिनले चाहिँ हो। अब त्यो जोडिसके यिनले चाहिँ पटक पटक त्यो चाहिँ जोडिसकेपछि त्यसपछि अब त्यो यिनले चाहिँ हेर्नुहोस् न, अब तपाईँको 16 सायद 2075 16 एकै दिन राति चाहिँ 10:30 पछि चाहिँ यिनले राति चाहिँ 7 स्टेटस एकैचोटि लेखेका छन् हो, त्यो चाहिँ बर्थडे फोटो कार्यक्रम फोटोसुट
3: यताउता दिल्ली राज विष्टजी त्यतिकै त भन्ने मान्छे त होइन,
10: ल्याएर चाहिँ गर्नु पर्यो नि त, यो 8 किन कुद्नु पर्ने, त्यति बेला त आइजिपीको खल्तीमा चाहिँ नामावली हामीले पेस गरेका छ भने यिनीहरूले दिएको होइन र भने त्यसले ल्याउनु परेन भने हो, त्यो सबै अनुसन्धानको रिपोर्ट हामीसँग पनि छ र यो कति कुरा बोल्न नहुने भएको हुनाले तपाईँलाई चाहिँ मैले भनेन, यो कुराहरू चाहिँ सबै कुरो चाहिँ त्यो त्यो होटेल ओपेरादेखि लिएर सम्पूर्ण उनले भनेका कुनै कुरा बाँकी छैन, सबैको अनुसन्धान पूर्ण भइसकेको छ, त्यसको रिपोर्टको पूर्ण जानकार म छु।
3: उच्च स्तरीय छानबिन समितिको कुरा पनि भण्डारीजीले समय समयमा उच्चारण गरिरहनुहुन्छ होइन, उच्च स्तरीय छानबिन समितिको विषयलाई पनि उहाँले पटक पटक कोटाइरहनुहुन्छ नि त किन।
10: अब त्यो भनिहालेँ नि मैले, त्यो उनको चाहिँ त्यो चाहिँ मानसिक समस्या हो,
3: त्यो समस्या त प्रमाणित भएको छैन, त्यतिकै आरोप नलगाऊ हामी होइन,
10: होइन एउटा कुरा के हो भने जथाभावी बोल्दिने भने कसैले चाहिँ कुनै कुरा बोल्दैमा त्यो कुरालाई चाहिँ तपाईँ अब त्यो भ्युज न्युज बढाउन पनि त्यो हेर्नुहोस् त अहिले चाहिँ त्यो त्यो अस्ति तिनले बोलेका कुराहरू चाहिँ कुन कस कसले चाहिँ त्यो उसमा चाहिँ युट्युबहरूमा प्रसारण गरेर चाहिँ हेर्नुहोस् त, यो भ्युज न्युजको लागि र डलर कमाउनुको लागि बाहेक अरू कुनै कुरा पनि होइन, यो कुरो चाहिँ स्पष्ट हुनुहोस्
3: भनेपछि यसमा चाहिँ उहाँले बोलेका सबै प्रमाणका कुराहरू अब ट्विस्टका कुराहरू मसँग छ है, विशेष खुलासा गर्छु भन्नुभएको थियो नि त उहाँले त होइन,
10: हो तिनले त त्यो पनि भन्नुभएको छ, अर्को तिनले त्यो त्यो भनेका कुराहरू त प्रहरीमा दिन सक्नुहुन्न, प्रहरीमा त्यो 8 के कुरेर बस्नु भएको छ र उहाँले चाहिँ के हेरेर बस्नु भएको छ त, त्यही हुनाले कसैको पनि चरित्र हत्या यो चाहिँ गम्भीर मानवाधिकारको उल्लङ्घन हो। यिनैले गर्दाखेरि चाहिँ के भन्छन् त्यो बच्चाहरूको चाहिँ अनावश्यक रूपमा डिएनए गरिएको छ हो, अनि चाहिँ हुँदै नभएका र सरोकारै नभएका बच्चाहरूलाई चाहिँ अनुसन्धानमा चाहिँ ल्याउनु पर्छ भनेर भन्ने यिनै हुन्। एउटा कुरा के स्पष्ट गर्नुहोस् भने एसपीको छोरा मेयरको भतिजा त कुनै पनि चाहिँ यिनीहरू अनुसन्धानकोमा आएका होइनन्। यिनीहरू हो खेम भण्डारीले बलजर्ती तानेको मात्र हो, प्रहरीले एक दिन पनि बोलाएको चाहिँ होइन, हामीले आफूले पठाएर चाहिँ क्लियर गर्न पठाएका हौँ त्यो दिनले कुरो निकालेपछि हो। त्यसैले गर्दाखेरि यिनको यो सरासर झुटोलाई चाहिँ यो चाहिँ बढाइ चढाइ

0: गर्ने र यिनलाई चाहिँ भनौँ न त्यो महत्त्व दिने काम यहाँ युट्युब र यो चाहिँ भनौँ केही चाहिँ उनका नजिकका चाहिँ त्यो चाहिँ भनौँ न पत्रकार मित्रहरूले चाहिँ यो पढाइ चढाइ गर्नुभएको मात्र यो के पनि होइन। र अब अर्को कुरो तपाईँलाई तेस्रो कुरो पनि म चाहिँ तपाईँलाई भनिहालौँ, इन यो चाहिँ जुन उच्च स्तरीय छानबिन समितिको प्रतिवेदन के कुरो गर्नुहुन्छ नि, उच्च स्तरीय छानबिन समितिको प्रतिवेदन कहिले आयो 2075 साल असोज 9 गते चाहिँ पेस गरेका छ यिनले चाहिँ त्यो चाहिँ साउन 28 गतेदेखि नै यो चाहिँ यो बारेमा चाहिँ लेख्न थालेर चाहिँ यो चाहिँ उसमा चाहिँ बच्चाहरूलाई चाहिँ के छ भने भाद्र 16 गते त पुरा व्यापक के रातभरि यिनले जति लेखेका छन् रातभरि राति नै लेख्छन् होइन, रातभरि नै चाहिँ त्यो यो पानामाना बुनेर लेख्ने गर्छ त्यहाँदेखि लेख्दै गएर 27-28 गते डिएनए गराउनु बाध्य परे गराएको छ। र अर्को कुरो के छ भने त्यो प्रहरीले चाहिँ 20 गते भाद्र 20 गते नै के छ भने यिनीहरू कसैको सरोकार छैन भनेर पत्रकार भेटघाट क्रममा चाहिँ एसपी साहबले आफैले भनिसकेपछि तत्कालीन, अनि फेरि दोस्रो दिनदेखि चाहिँ सिसी क्यामेरा बिगार्यो अर्को बिगार्यो डिएनए गर्नुपर्छ भनेर पटक पटक यिनले गर्दै 27-28 गते डिएनए गरेर अब सार्वजनिक उसमा चाहिँ तपाईँको चाहिँ 27 भदौको 27-28 गते यिनले चाहिँ उतै डिएनए गराउन बाध्य गरायो भनेपछि अब प्रतिवेदन कहिले आएको छ तपाईँको असोज 9 गते भने करिब करिब कति दिन पछि आयो हेर्नुहोस् 15-16 दिन पछि मात्र आयो, अब बाध्य भएर चाहिँ उसले चाहिँ ऊ चाहिँ लेख्नु परेको पनि
1: अनि
0: पुनः भाला चाहिँ लिएर चाहिँ तयार छौँ भनेर चाहिँ त्यो पुरा विज्ञप्ति दिएर चाहिँ हेर्नुहोस् त उनका फेसबुक स्ट्याटस र मानस खण्डमा लेखेका समाचारहरू हेर्नुहोस् त
1: अब
0: धम्की कस्तो दिएको हो। अनि अर्को कुरो नै अलिकति मलाई चाहिँ बोल्ने टाइम अझै थोरै दिनुहोस्, अनि त्यसपछि सार्वजनिक कति गते भएको छ 21 गते, अनि त्यसपछि

0: हॉस्पिटल को ठीक अगाड़ी 053
1: चौबीस घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 स्थित वन
2: अहिले 7 बजेको छ
3: तपाईको समुदायको अनि तपाईको सरोकारको
4: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
5: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभरको रेडियो श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत माडीको बनकटादेखि कसरासम्म सडकको दुवैतर्फ झाडी फाड्न काममा खटिएका मजदुरलाई टेक माइन्स नेटवर्क माडी शाखाले खाजा र पानी वितरण गरेको छ। गर्मीको समयमा जंगलभित्रै पुगेर काम गरिरहेका मजदुरलाई टेक माइन्स नेटवर्क माडी शाखाले खाजा तथा पिउने पानी उपलब्ध गराएको हो। मजदुरलाई काम गरिरहेको स्थानमै पुगेर खाजा र पानी वितरण गरिएको शाखा प्रमुख सुदर्शन चापागाईले बताउनुभयो। सामाजिक उत्तरदायित्व अन्तर्गत मजदुरको श्रमलाई सम्मान गर्दै गर्मीमा काम गरिरहेका उनीहरूलाई केही राहत पुगोस् भन्ने उद्देश्यले खाजा र पानीको व्यवस्था गरिएको शाखाले जनाएको छ। सडक डिभिजन कार्यालयको आर्थिक सहयोग तथा माडी नगरपालिकाको समन्वयमा बनकट्टादेखि कसरासम्म सडक किनारामा झाडी फाड्ने काम भइरहेको छ। झाडीका कारण वन्यजन्तुको आवजाउ तथा सर्वसाधारणको आवागमनमा समस्या हुने भएकाले मानव र वन्यजन्तु दुवैको सुरक्षालाई ध्यानमा राखेर अभियान सञ्चालन गरिएको हो। सोमेश्वर माध्यमिक विद्यालयमा नगरी स्तरीय वक्तृत्व कला प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालयकी प्रमिसा पौडेल प्रथम हुनुभएको छ। यस्तै दिवाकर स्मृति माध्यमिक विद्यालयकी प्रिया गुरुङ द्वितीय, माडी माध्यमिक विद्यालयका सुरज सुनार तृतीय तथा सोमेश्वर माध्यमिक विद्यालयकी प्राप्ति सुवेदी सान्तोना हुनुभयो। अनुशासित र नैतिकवान युवा समृद्ध

समाज निर्माणका आधार विषयमा आयोजित प्रतियोगितामा माडी नगरपालिकाका कक्षा 6 देखि माथि अध्यापन हुने विभिन्न विद्यालयका 18 जना विद्यार्थीले सहभागिता जनाएका थिए। विद्यालयका विद्यार्थीको आयोजनामा सम्पन्न प्रतियोगिता कक्षा 12 की छात्रा तेज कुमारी महतोको अध्यक्षता तथा नगर प्रमुख तारा कुमारी काजी महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। विजेता विद्यार्थीहरूलाई क्रमशः 3,000, 2,000 र 1,000 यस्तै गरी 500 नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले एनसीसीको मार्च पास्ट तथा स्काउटको सलामी प्रस्तुत गरेका थिए भने विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत प्रदर्शन गरिएको थियो। शिक्षा शिल्प श्रमलाई सम्मान नारी उद्यमशीलता हाम्रो अभियान भन्ने नाराका साथ सरिता भेन्सले विशिष्ट व्यक्तित्व सम्मान तथा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। आयोजकका अनुसार कार्यक्रम 2083 असोज 10 गते शनिबार भरतपुर महानगरपालिका 2 क्षेत्र परिषद दिवालय फुडल्यान्डमा 12:30 आयोजना हुनेछ। कार्यक्रममा सांस्कृतिक कार्यक्रममा चर्चित लोक गायक बद्री पङ्गेनी, मण्डल नारायणी खत्री र दिनेश कडेलको विशेष प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम, आत्मीय भेटघाट तथा शुभकामना आदान प्रदान लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ। माडीवासी समेत रहनुभएकी सरिता इभेन्ट्सकी अध्यक्ष सरिता आचार्यले अघिल्ला वर्षहरूमा चाहिँ यस वर्षको कार्यक्रमलाई पनि सबैको साथ सहयोग र उपस्थितिले थप भव्य सभ्य तथा ऐतिहासिक बनाउने विश्वास व्यक्त गर्नुभयो। चितवनमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन्। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउन 1 देखि 28 गतेसम्म जिल्लाभित्र र बाहिरका गरी 34 जनामा स्क्रब टाइफस र 4 जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ। कार्यालयका अनुसार 211 जनाको स्क्रब टाइफस परीक्षण गर्दा 34 जनामा सो संक्रमण देखिएको हो। यस्तै 178 जनाको डेङ्गु परीक्षण गर्दा 4 जनामा संक्रमण पुष्टि भएको छ। जिल्लाभित्र भरतपुर महानगरपालिकामा 5 जना, रत्नगरमा 1 जनामा स्क्रब टाइफस देखिएको छ। डेङ्गुतर्फ कालिकामा 1, इच्छाकामनामा 1, यस्तै गरी खैरहनी, माडी र राप्तीमा भने हालसम्म दुवै रोगका संक्रमित भेटिएका छैनन्। अन्य जिल्लाबाट उपचारका लागि चितवन आएका 28 जनामा स्क्रब टाइफस र 2 जनामा डेङ्गु पुष्टि भएको कार्यालयले जनाएको छ भने पछिल्लो 24 घण्टामा मात्रै डेङ्गुका 2 र स्क्रब टाइफसका पनि 2 नयाँ संक्रमित थपिएका छन्। प्रकाशन प्रालीका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति पत्रकारिता क्षेत्रले आपत्ति जनाउँदै तत्काल बिना शर्त रिहाई गर्न माग गरेको छ। नेपाल पत्रकार महासंघले श्रेष्ठको पक्राउप्रति गम्भीर ध्यानकर्षण भएको जनाउँदै उनलाई बिना शर्त रिहा गर्न माग गरेको हो। समाचार प्रकाशनसँग सम्बन्धित विषयमा पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको दृष्टिले गम्भीर विषय भएको महासंघको भनाइ छ। नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा 5.5 महिनापछि बिहिबार स्वदेश फर्किनु भएको छ। गत फागुन 13 गते श्रीमती आर्जु राणासहित स्वास्थ्य उपचारका लागि सिङ्गापुर जानुभएका देउवा विमानस्थलमा बाजागाजा र झाँकीसहित स्वागत गरिएको हो। स्वदेश फर्किएपछि जारी वक्तव्यमा देउवाले राष्ट्रिय एकता, मेलमिलाप र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि आफ्नो प्रतिबद्धता दोहोऱ्याउनु भएको छ। उहाँले आफू कुनै पद वा शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ बनाउन फर्किएको पनि बताउनु भएको छ। विक्रम सम्वत 2023 बीपी कोइराला राष्ट्रिय एकताको आह्वान गर्दै नेपाल फर्किएको प्रसङ्ग स्मरण गर्दै देउवाले वर्तमान अवस्थामा पनि सर्वपक्षीय सहकार्य र मेलमिलाप आवश्यक रहेको बताउनु भएको छ। नेकपा एमालेको आन्तरिक जीवन र निर्वाचन परिणामको गम्भीर समीक्षा गर्न गठित कार्यदलले पार्टीलाई नयाँ जीवन दिन विद्यमान नेतृत्वको कार्यशैली र संगठनात्मक ढाँचामा आमूल परिवर्तन गर्नुपर्ने ठहर गरेको छ। उपाध्यक्ष रामबहादुर थापा बहादुर संयोजकत्वको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले तयार पारेको 65 पृष्ठ लामो प्रतिवेदनको मसौदामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी कार्यशैली पार्टी भद्रगोल हुन साधक बनेको निष्कर्ष निकाल्दै 10औं महाधिवेशनबाट हटाइएको उमेर हद तथा कार्यकाल को सीमालाई मुख्य समस्याको रूपमा औल्याएको छ। पश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। बिहिबार साँझ बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गर्नुभएको हो। प्रदेश सभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिनुभएको हो। गत 4/24 गतेदेखि अनिश्चितकालका लागि स्थगित भएको कोशी प्रदेश सभाको बैठक आगामी भदौ 3 गते बस्ने भएको छ। कोशी प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै नयाँ अधिवेशनको 23औं बैठक भदौ 3 गते बुधबार दिउँसो 1 बजेका लागि आह्वान गरिएको जानकारी दिएको हो। यसअघि 4/24 गते अर्को सूचना जारी नभएसम्मका लागि प्रदेश सभाको बैठक स्थगित गरिएको थियो।
गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्र स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मानमर्दन गर्ने काम भइरहेको छ। मुख्य गरी सरकारका मन्त्री प्रधानमन्त्री शाहको सचिवालय र सत्तारूढ दल राजसभाका सांसदहरूबाट नै स्थायी सरकार निजामती कर्मचारीको मानमर्दन गर्ने कार्य भइरहेको हो। समयदेखि रिक्त रहेका विभिन्न देशका नेपाली राजदूतावासहरूमा कहिले राजदूत नियुक्त गर्ने भन्ने विषय अझै टुङ्गो लागेको छैन। मुख्य देशहरूमा कसलाई राजदूत नियुक्त गर्ने भन्ने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच अझै छलफल जारी रहेकाले नियुक्ति प्रक्रियामा ढिलाइ भइरहेको हो। सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको अवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ। बिहिबार बसेको राष्ट्रसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट जवाब दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले यस्तो जानकारी दिनुभएको हो। हुलाक सेवालाई आधुनिक प्रविधि मैत्री र नागरिक मैत्री बनाई सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने अभियानले गति लिएको सरकारी पक्षले दावी गरेको छ। पछिल्लो समय सरकारी कागजात तथा सामग्री ढुवानीसँगै राहदानी सवारी चालक अनुमति पत्र शैक्षिक प्रमाणपत्र लगायतका सेवा नागरिकको घर दैलोमा पुर्याउने व्यवस्था कार्यान्वयनमा आएपछि हुलाक सेवाको प्रयोग विस्तार हुँदै गएको हो। रोल्पाको थावाङ गाउँपालिका वडा नम्बर 5 केटल 12 पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 7 पुगेको छ। यस्तै 5 बेपत्ता रहेका छन्। सशस्त्र प्रहरीका अनुसार ज्यान गुमाउनेहरूमा स्थानीय बासिन्दा 18 वर्षीय शान्ति पुन मगर, 65 वर्षीय कमल बहादुर पुन मगर, 40 वर्षीय जोनु कुमारी पुन मगर, 9 वर्षीय असीम पुन मगर, 6 वर्षीय अशोक पुन मगर, 75 वर्षीय दल बहादुर पुन मगर र 71 वर्षीय मन रखी पुन मगर रहेका छन्। ज्यान गुमाउने मध्ये एक महिला दुई पुरुषको शव प्युठानको सुर्गुदारी नगरपालिका तथा मान्डवी गाउँपालिकामा रहेको मारडी खोलाको किनारामा फेला परेको छ। बेपत्ता हुनेहरूमा स्थानीय बासिन्दा 80 वर्षीय अजम्बर पुन मगर, 78 वर्षीय बलबहादुर पुन मगर, 72 वर्षीय लीलबहादुर पुन मगर, 71 वर्षीय मणि पुन मगर र 67 वर्षीय हस्तकला पुन मगर रहेका छन्। पहिरोमा परेर घाइते भएका 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय खर्ती मगरलाई स्वास्थ्य चौकी थवाङबाट उपचारका लागि बुटोल लगिएको छ। बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली खटिएको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको हो। र दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल पहिलो पटक विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बनेको छ। प्रारम्भिक तथ्याङ्क अनुसार यस वर्षको पहिलो र 6 महिनामा इन्चोन विमानस्थल भएर 3,84,00,000 अन्तर्राष्ट्रिय यात्रुले यात्रा गरेको बीबीसीले जनाएको छ। एयरपोर्ट्स काउन्सिल इन्टरनेसनल एसिआईका अनुसार बेलायतको हिथ्रो विमानस्थल 3,77,90,000 यात्रुसहित दोस्रो र सिङ्गापुरको साङ्गी विमानस्थल 3,45,30,000 यात्रुसहित तेस्रो स्थानमा रहेका छन्। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा भनी बिदा हुन्छु।

0: पक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 MHz बेसमा नेपाली कंग्रेसका नेता पूर्व मन्त्री डाक्टर प्रकाश शरण महत हुनुहुन्छ। डक्साप नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। गुड मर्निङ, नमस्कार। डक्साप, लामो समय पछि करिब 5.5 महिना पछि नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवालाई विमानस्थलमा स्वागत गर्न जानुभयो। उहाँको नेपालको स्वदेश फिर्ती नेपाली कंग्रेसलाई एक ढिक्का बनाउनका लागि हो। नेपाली कंग्रेसलाई यसले कस्तो खालको म्यासेज प्रदान गर्यो उहाँ नेपालमा आइसके पछाडि? अहिले
2: होइन, यो नेपाली कंग्रेसलाई एकताबद्ध नै गरेर लाने हो र त्यो काम उहाँकै नेतृत्वमा हुन सक्छ भन्ने मलाई लाग्छ। र त्यति मात्रै होइन, जे चाहिँ एउटा अप्ठ्यारो अन्यलको अवस्थामा छ, झन्डै दुई तिहाईको सरकारको बावजुद त्यो अवस्थामा मलाई लाग्छ नेपालको राष्ट्रवादी प्रजातन्त्रवादी लोकतन्त्रवादी सबै शक्तिलाई एउटा सूत्रमा बाँध्ने कडी पनि उहाँ हुन सक्नुहुन्छ। किनकि अहिले अब जति पनि दलहरू देशमा छन् सबैले एउटा जोड्ने व्यक्तित्वको खोजी गरेको छ, त्यसको अभाव महसुस भएको छ, त्यो काम पनि उहाँले गर्न सक्नुहुन्छ।
1: तर उहाँलाई चाहिँ अभिभावकीय भूमिका निर्वाह गर्न सानेपाबाट अपिल पनि आएछ, तर उहाँ चाहिँ सिधै सुनदेवी तर्फ प्रस्थान गर्नुभयो होइन?
2: अहिले हेर्नुहोस् कुरा के हो भने उहाँले
1: सानेपामा जाने हो नि त होइन, सिधै विमानस्थलबाट खासमा
2: सुन्नुहोस् कुरा सुन्नु पऱ्यो नि तपाईँ। हिजोको दिनमा उहाँले पार्टीलाई पनि सबै मिलाएर लानु खोज्नु भएको हो। अहिले जो सानेपामा हुनुहुन्छ विशेष अधिवेशनबाट आउनुभएको नेतृत्व, उहाँहरूलाई हरेक कुरामा 23 गतेसम्म हरेक कुरामा छलफल गरेर सल्लाह गरेर त्यो सल्लाह दिन न त्यसबेलाको पछिल्लो सरकारले मा कुनै पनि निर्णय गर्दा त्यो सल्लाह बिना भयो न पार्टी चलाउँदा, त्यसका बावजुद एउटा चाहिँ पार्टी दुर्घटनातर्फ गयो, त्यसको बावजुद उहाँले शालीनतापूर्वक सबै कुरालाई उहाँले स्वीकार गर्नुभयो। तर त्यो अनुरूपको व्यवहार उहाँले प्राप्त गर्न सक्नु भएन। अलगै एउटा विशेष अधिवेशन एक पक्ष गयो र एउटा 15 महाधिवेशन उहाँले गरेर बिदा हुने पार्टी नेतृत्वबाट बिदा हुने अवसर पनि दिएन, जुन कुरा उहाँ डिजर्भ गर्नुहुन्थ्यो होइन। त्यसपछि त फेरि अर्को नेतृत्व यसै पनि आइहाल्थ्यो र जे चाहिँ प्रमिस गरेर जे चाहिँ आश्वासन दिएर आम निर्वाचन अगाडि नै नेतृत्व परिवर्तन हाम्रो नेतृत्वमा हुँदाखेरि चुनाव परिणाम आउँछ भन्ने नेतृत्व पनि आएन। अब त्यसपछि पनि उहाँ चुपै लाएर बस्नुभयो, स्वास्थ्य उपचारको सिलसिला बाहिरै जानुभयो, अहिले फर्किनु भएको छ आम जनता पार्टीका शुभचिन्तक समर्थकले उहाँको आवश्यकता महसुस गरिरहेको छ। यद्यपि उहाँले मैले यो नेतृत्व लिएर सरकार चलाउने पार्टी चलाउने त्यो मेरो छैन भन्ने कुरा उहाँले आफ्नो वक्तव्यमा निर्वाचन चाहिँ आम नागरिकले देश र देशका प्रति जुन चिन्ता गर्छु त्यही हिसाबमा योगदान गर्छु भनेर फर्केको अवस्था छ।
1: त्यस
2: कारण चाहिँ अहिले सानेपामा रहेका साथीहरूले पनि त्यही स्प्रिटमा उहाँलाई स्वागत गर्न आउनु पर्थ्यो, त्यहाँ सहभागी हुनु पर्थ्यो।
1: सानिपापाबाट गएन सहभागीमा स्वागत गर्न
2: हुनु भएन।
1: धेरै नेता कार्यकर्ताहरू त म त्यहाँ देखिरहेको थिएँ।
2: मैले भने नेतृत्व जो अहिले सानिपामा नेतृत्व गरेर बसिरहनु भएको थियो उहाँको कुरा गरेँ। त्यस कारण अब मलाई के आवश्यकता लाग्छ भने उहाँको आवश्यकतालाई ट्रान्जिसन अब पन्ध्रौँ महाधिवेशनबाट नयाँ नेतृत्व आउँछ, यसमा उहाँको नेतृत्वमा जुन स्वाभाविक रूपमा उहाँले पन्ध्रौँ अधिवेशन गर्नु पर्थ्यो आउनु पर्थ्यो त्यसबाट वञ्चित गरियो, उहाँकै स्वाभाविक नेतृत्व भयो भने पार्टी र बेहतर एकतामा जान्छ र नेपालको राष्ट्रिय राजनीतिमा फेरि नेपाली काङ्ग्रेस सशक्त भएर आउँछ र त्यो नेतृत्व प्रजातन्त्रलाई सुदृढीकरण त्यो सबभन्दा उपयुक्त बाटो किन हो भने आधार प्रमाण सत्य सत्य नहेरिकन विशेष अधिवेशन नेतृत्वलाई आधिकारिकता दियो, त्यसमा धेरै ठुलो त्रुटि थियो भने त दिशाबाट न दिशामा लेखिएको आधार जुन देखाइएको छ त्यसबाट नै स्पष्ट हुन्छ कि त्यसलाई हामी सबैले स्वीकार गरौँ। त्यसो हुनाले यसरी उहाँले त अब पन्ध्रौँ महाधिवेशनपछि उहाँ चाहिँ पार्टी नेतृत्वमा बस्ने पनि होइन, त्यस कारण चाहिँ यो समग्र पार्टी एकताको लागि जुन उहाँको त्यो भाइक छ त्यसले चाहिँ सबैलाई चाहिँ र फेरि उहाँको चाहिँ फर्दर स्वार्थ पनि केही छैन होइन, त्यसले चाहिँ पन्ध्रौँ महाधिवेशन एउटा निष्पक्ष ढङ्गबाट सम्पन्न हुने वातावरण बच्छ। त्यो अवसर हामीले हिजो चाहिँ अब यो राजनीतिक प्रक्रिया दोस्रो चरणमा नजाँदा हामीले ल भइहाल्यो गगनजीले नै त्यो काम गर्नुहोस् भनेर पनि त्यो मौका पनि दिएकै हो होइन, यो दुईटा कमिटी समायोजन गर्न संयन्त्र बनाउनुहोस् र निष्पक्ष पन्ध्रौँ अधिवेशन गर्ने सुनिश्चितता गर्नुहोस् भन्दा त्यो अवसरलाई उहाँले प्रयोग गर्नु भएन, गम्भीरताका साथ लिनु भएन, अब हिसाबले के गर्ने हुन्छ भन्ने किसिमबाट अलिक हल्का रूपमा हेर्नुभयो। अब अहिले चाहिँ यो नयाँ फेजमा अध्ययन गयो, त्यस हुनाले सबैको लागि यो पार्टीको हितमा पनि सबैको हितमा अनि देशको हितमा पनि
1: आज राष्ट्रिय भेला सुरु हुँदैछ होइन मिराकलमा सुकेधारामा, राष्ट्रिय भेलामा चाहिँ तपाईँहरूको भूमिका अर्थात् त्यसको सन्देश के हुन्छ? पूर्व प्रधानमन्त्रीले पनि त्यहाँ सम्बोधन गर्ने कार्यक्रम छ, शेरबहादुर देउबाजीले, यो अलग अलग भेला गरेर कङ्ग्रेस एक ढिक्का होला त मनला त होइन,
2: एक ठाउँमा हुनलाई त त्यो एउटा चाहिँ परिस्थिति बन्नु पर्यो नि त होइन,
1: त्यो त हिजो भेलाले के के कुरा गर्छ आज राष्ट्रिय भेलाले कुन कुन कुरालाई पारित गर्छ?
2: आज त अब शेरबहादुरजीलाई नै यसको चाहिँ प्रमुख आतिथ्यता गर्न अनुरोध गरेका छौँ, स्वीकार गर्नुभएको छ। अब हाम्रो भेलाको राष्ट्रिय भेलाको संयोजक डाक्टर शशाङ्क कोइराला हुनुहुन्छ, उहाँले नै अध्यक्षता गर्नुहुन्छ र आज उद्घाटन कार्यक्रम हुन्छ नेपाल पार्टी प्यालेसमा, त्यहाँ बजेदेखि साथीहरू त्यहाँ मन थाल्नुहुन्छ र आज उद्घाटन कार्यक्रम हुन्छ।
1: के छ कतिको उपस्थिति हुने के हुने भन्ने केही छ त्यहाँ उपस्थितिको कुरामा?
2: यसमा देशै भरिबाट साथीहरू आउनु भएको छ, महासमिति महाधिवेशन जिल्ला सभापति प्रदेश सभापति पदाधिकारीहरू नगर प्रमुखहरू निर्वाचित जनप्रतिनिधिहरू प्रदेश र यो केन्द्र संसदमा रहेका पार्टीहरू सबैको त्यहाँ प्रतिनिधित्व हुन्छ र यो नेपाली काङ्ग्रेस सङ्गठन कस्तो हुनुपर्छ, नेपाली काङ्ग्रेस विधान कस्तो हुनुपर्छ, आर्थिक सामाजिक नीति कस्तो हुनुपर्छ,
1: विधान मस्यौदा समिति नै गठन गर्नु भएको छ नि
2: समसामयिक विषयमा पनि हाम्रो दृष्टिकोण के छ, यस्तो छलफल
1: विधान मस्यौदा समिति पनि गठन भएको छ होइन डाक्टर साहब? विधान मस्यौदा समिति गठन भइसके पछाडि चाहिँ फेरि विधानका बारेमा इतर पक्षले के गर्छ, त्यो तयार गर्छ, कस्तो रहने भनेर चाहिँ त्यो प्रस्ताव मात्र पेश गर्यो पार्टीलाई वा चाहिँ त्यो आधिकारिक हुन्छ त्यो?
2: यो त के हो भने हामी यो पार्टीको हिस्सा हौ, पार्टीको कस्तो विधान हुनुपर्छ भन्ने बारेमा हामी छलफल गर्छौँ। किनकि हिजोको विधानमा के कमी कमजोरी रह्यो, त्यसमा के कस्तो सुधारहरू हुनसक्छ, त्यसमा हामी एकदमै धारा चाहिँ यसको ठाउँमा यो हुनुपर्छ भन्ने भन्दा पनि समग्रमा त्यो विधान चाहिँ कस्तो हुनुपर्छ, के कमजोरी रह्यो भन्ने बारेमा पनि त्यहाँ प्रस्ताव आउँछ। त्यसले मलाई लाग्छ कि पार्टी समग्र रूपमा 15 अधिवेशन गर्दा एकताबद्ध भएर जाँदाखेरि पनि सबै जति पनि प्रस्तावहरू त्यहाँ आउँछन् छलफल हुन्छ, त्यो अत्यन्त उपयोगी हुन्छ। 15 अधिवेशनमा जुन चाहिँ छलफल हुन्छ त्यसमा यो चाहिँ यसले योगदान गर्छ।
1: सानेपामा आधिकारिक रूपमा खबर भएको छ डाक्टर आउनका लागि, सानेपामा आधिकारिक खबर भएको छ, चुन्देबी आउनु।
2: अब यसलाई कुनै चाहिँ त्यो समग्र रूपमा हामीले त सबै पार्टीको विभिन्न जिम्मेवारीमा रहेको 15-14 अधिवेशनबाट निर्वाचित केन्द्रीय समिति, त्यसपछि चाहिँ जिल्लाका जति पनि संयन्त्रहरू छन् क्षेत्र सबैलाई हामीले चाहिँ यसको सहभागी

0: Eu sei la Siri. Sau văd o tale cu bine-ți și ce ara arna eu de vată de aici de gori vă nu prea mai aici, nu?
1: तरमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई राजा ज्ञानेन्द्रले समेत अप्ठ्यारोमा पार्न नसकेको होइन, यिनीहरूले सक्छन् भन्दै आक्रामक बन्नु भएछ, तर सरकारले त सहयोगै गरेका छन् त उहाँको फिर्तीलाई होइन
0: होइन होइन उहाँले यस रूपमा भन्दा पनि त्यस्तो अवस्था पनि मैले दियो अरे, मैले त अहिले के गरेका छ र जुन चाहिँ आज यस्तो उसको किन आयो हिजो रेड कन्डको चिजका कुरा भयो, त्यस कारण चाहिँ म त एकदम चाहिँ मैले कुनै त्यस्तो अपराध गरेको छैन भन्ने हिसाबले आफ्नो कुरा राख्नु सम्पर्क कार्यहरू साथीभाइहरूले धन्यवाद भन्ने क्रममा नसुन्लान् भनेर अलिकति त्यो अब माइक साथी प्रयोग गरे अलिकति अहिले त्यो आवाज ठुलो गर्न कोसिस गर्दा त्यो
1: अब आफूलाई बदलाको भावना त छैन, तैपनि अब सरकारले चाहिँ आफूमाथि अलिकति प्रतिशोध साधेको भन्ने खालको आशय थियो उहाँको, किनभने दुई पटक इन्टरपोल लाइयो तर प्रमाण नभेटिसके पछाडि आफू पक्राउ नपरेको भन्ने प्रमाणित गर्न खोज्नु भयो नि त होइन उहाँले आफ्नो अभिव्यक्तिमा, अब जाँदा जाँदै अब यो मिल्ने आधारहरू के हुन सक्छन् नवटक साहब, उहाँले चाहिँ अब अभिभावकीय भूमिका राज्यका लागि राष्ट्रका लागि त खेल्ने कुरा एउटा रहला, तर पार्टीका लागि कसरी अभिभावकीय भूमिका निर्वाह गर्नुहुन्छ, अब 14 महाधिवेशनलाई नै कै आधिकारिकता लिएर 15 महाधिवेशन गर्ने कुरा मात्रै आधिकारिक हुन सक्छ वा चाहिँ त्यसमा अन्य कुनै पाटाहरू हुन सक्छन् मिल्ने मध्यमार्गी
0: लाग्छ, यो अदालती प्रक्रियामा को अन्तिम छिनो खानु नभइकन सहमति जुटाउने हो भने मलाई लाग्छ उहाँकै नेतृत्वमा 15 अधिवेशन सम्पन्न भयो भने उहाँमाथि न्याय हुन्छ, त्यो चाहिँ के छ भने जस किसिमबाट चाहिँ विस्थापित गरियो त्यो चाहिँ न्यायसँग थिएन होइन, र यो गर्दाखेरि गगनजीहरूले पनि कुनै अप्ठ्यारो मान्ने पनि एउटा अभिभावक नै हो, उहाँकै नेतृत्वमा उहाँहरू पनि हुनुहुन्थ्यो र अहिले फेरि हिजो जस्तो उहाँले भन्नुभएको थियो आम निर्वाचन अब परिवर्तन नेतृत्व परिवर्तन नभइकन परिणाम आउँदैन भन्ने नारामा उहाँहरू त्यो गर्नुभएको थियो होइन, निर्वाचन जानुभएको थियो, अब त्यो परिणाम पनि आएन, त्यो सन्दर्भ पनि अहिले सकियो, जुन कारणले उहाँले विशेषज्ञसँग कुरा गर्नुहोस्, अब त्यो नभएको अवस्थामा मलाई लाग्छ यसलाई प्रतिष्ठाको विषय कसैले पनि नबनाइकन अगाडि बढ्दाखेरि चाहिँ वास्तवमा राम्रो हुन्छ, पार्टीलाई यति राम्रो हुन्छ कि यसले एउटा अनि त्यसपछि सौहार्दपूर्ण वातावरणमा कसैलाई आशंका पनि रहँदैन अब यो अधिवेशन निष्पक्ष हुन्छ कि हुँदैन भन्ने बारेमा, फेरि उहाँहरू सबै त्यहाँ यो नेतृत्वमा त उहाँहरू सबै भइहाल्नुहुन्छ होइन, कोही बाहिर र भित्र रहँदैन जस्तो अहिलेसम्म त एउटा ठुलो पक्ष जो विशेषज्ञ भाग लिएको थिएन बहुमत सङ्ख्या बाहिर थियो, त्यो अवस्था पनि रहँदैन, त्यसमा त सबै छ र अरू पनि कुराहरू मिलाउनु सकिहाल्छ, त्यसमा मलाई लाग्छ उचित चाहिँ त्यो हुन्छ।
1: हस् रक्षा यहाँको महत्त्वपूर्ण समय सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। नेपाली कङ्ग्रेसका नेता पूर्व मन्त्री डाक्टर प्रकाश शर्मा महतसँग कुराकानी गर्यो आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: स्वदेश FM 93.2 MHz। बहादुर पक्राउ पर्छन् शेरबहादुर पक्राउ पर्छन् भन्थे साथ दिने भने दुःख पर्दा साथ दिनु पर्छ सुखमा त सबै आफ्ना छँदैछन् नि वरिपरि आएकाहरूलाई आफ्ना ठान्नु बेकार हो क्या दुःखमा साथ दिनेहरू तपाईँलाई केही सहयोग गर्न सक्छु कि तपाईँलाई केही अप्ठ्यारो छ कि भनेर सोध्नेहरू चाहिँ आफन्त हुन्छन् यस्ता लुमुदे काङ्ग्रेसको के कुरा गर्ने अलिक अलिक भयङ्कर अलिक प्रोफेसर सुहाउने कुरा गर्नु न अब शेरबहादुरले

0: कैयौँलाई र हिँड्दै गरेको लुवाङ्गलाई त राजदूत भइस् त युनिभर्सिटीको भिसी भइस् भनेर केही नभए मेरो विचारमा 1,00,000 त हातोहात फाइदा हुने कुरा गरेको होला शेरबहादुरले. यिनको जाँड खाने पार्टी थियो अरे लन्डनमा बस्दा, भन्न त यिनीहरू पढ्दा भन्छन् यस्ता लुवाटले के पढ्छन् त्यहाँ बस्दा, एउटा जाँड खाने पार्टनर थियो अरे शेरबहादुरलाई, जाँड खाने ल्याङ लुङ गर्ने पैसा दिने एउटा. पछि शेरबहादुर प्रधानमन्त्री भएपछि त्यो जँड्या फर्केर यहाँ आयो अरे, के गरेर 5 वर्षमै अरबपति बनाइदिए अरे.
1: काङ्ग्रेसका पूर्व सभापति देवा आज स्वदेश फर्कनु भएको छ, उहाँलाई बाजा गाजा झाँकी सहित भव्य स्वागत गरेर उहाँको बस्ने निवासमा पुर्याइएको छ. जहाँसम्म स्वागतमा जसरी चाहिँ काङ्ग्रेसका कार्यकर्ताहरू शुभेच्छुकहरू आज शेरबहादुर देवालाई जसरी स्वागत गरे, डाक्टर साहबले यसलाई कसरी लिनुहुन्छ?
0: त्यो राजनीति हो होइन. अब राजनीतिमा आफ्नो नेता बाहिर फेर जाँदाखेरि स्वागत सत्कार गर्ने आम प्रचलन नै छ. अब हाम्रो राजा पोखरा जाँदा, पोखराबाट आउँदासम्म हजारौँ होइन लाखौँ भिडले स्वागत गर्यो भन्ने कुरा हामीले यो जेएनजी विस्फोटभन्दा अगाडि देखेकै हो. अब त्यसमा शेरबहादुर विदेश थिए, फर्केर आएर उनका कार्यकर्ता शुभचिन्तक भक्तहरू आफन्तजनहरू स्वागत गर्न गए, बाजागाजा बज्यो भने त्यो के, त्यो पनि विषय हो र त्यस्तो पनि विषय हुन्छ नेपालमा.
1: तर पनि चुनावमा भोट नहालेका 5 पटक प्रधानमन्त्री भएका शेरबहादुर देउवा उपचारको नाममा विदेश गए, 6 महिनापछि उनी आज स्वदेश फर्किए र उनको स्वागतमा बाजा गाजा झाँकी सहित फुलमालाले स्वागत गर्नु चाहिँ के हो डाक्टर
0: साहब? त्यो भनिहाले त त्यो सामान्यत त्यस्तो गर्छन् यिनीहरू होइन. कुनै नेता यहाँबाट भरतपुर जाँदाखेरि, प्रचण्ड जाँदाखेरि पनि यो त के भएर यिनीहरू, यिनीहरूका कति मान्छे यिनीहरूका पेट पनि हुन्छन्, कति आफन्त हुन्छन्, कति शुभचिन्तक हुन्छन्, मैले सुनेको यो आन्दोलन सान्दोलन के भन्छन् नि त्यो पनि ठेक्कामा लिने दिने हुन्छ अरे. यहाँ 1,000 मान्छेलाई 10,00,000 भिडाइदियो, गर बजाइदिए ठट्टा तोडफोड, आगलाग जे गर भन्यो गर भनेपछि अब त्यो शेरबहादुर बाहिर गए, फर्केर आउँदा उनका भक्तहरू शुभचिन्तकहरू पार्टी सदस्यहरू, अब शेरबहादुर त 15 वर्ष 20 वर्ष सत्तामा बसेका मान्छेले कतिलाई आइजी बनायो होलान्, कतिलाई राजदूत बनायो होलान्, कतिलाई मन्त्री, के प्रश्न सोध्नु त, अलिक घाँटी प्रश्न गर्नु न घाँटे. यता भक्तजनहरू आउँछन् जान्छन् कुन सा कुरा भयो, चाहिएका बेला हुन्छन् कि हुँदैनन् भन्ने कुरा अब. हिजो यहाँ दुनियाँले लखेर्दाखेरि एकजनाले थियो, एकजना त्यहाँ काङ्ग्रेस, यस्ता लुमुते काङ्ग्रेसको के कुरा गर्ने, अलिक भयङ्कर अलिक प्रोफेसर सुहाउने कुरा गर्नु न.
1: जहाँसम्म शेरबहादुर देउवालाई राजनीतिक हिसाबले उनी जुन हिसाबले जनजी आन्दोलनमा पिटाई खाए, उहाँको श्रीमतीलाई पनि पिटपाट गरियो, रगताम्य दृश्य पनि देखियो, त्यतिखेर कोही नभएका काङ्ग्रेसजनहरू आज स्वागत गर्न विमानस्थलमा गएको दृश्यले के भन्छ?
0: यो लज्जास्पद हो, यी कस्ता काङ्ग्रेस हुन् भन्ने यहीँबाट देखियो नि. सङ्कट पर्दा हुने काङ्ग्रेस पो काङ्ग्रेस हुन्छ. जब तपाईँ सङ्कट पर्छ त्यो बेला एक्लै हुनुहुन्छ भने आफन्त होस्, शुभचिन्तक होस्, आफूले चाहिँ सहयोग गरेका साथीभाइ इष्टमित्रहरू हुन्. आफूलाई सङ्कट पर्दा मैले 10 जना जतिलाई 1,00,000 2,00,000 यस्तो मैले गच्छे अनुसार सर सापट यस्तो गर्थेँ, मेरो यत्रो श्रीमतीको घुँडाको रिप्लेसमेन्ट भयो, मेरो मोतीबिन्दुको अपरेसन भयो, कतिचोटि हस्पिटल गएँ, तपाईँलाई कस्तो छ भनेर सोध्नु त कहाँ हो, त्यो लगेको ऋण फर्काउनु त कहाँ हो हाई हल ती पनि त्यस्तालाई मैले सहयोग गरेर जीवनमा कत्रो गल्ती गरेँ. नेपाली समाज भनेको त्यस्तो हो क्या. अब शेरबहादुरले पनि कैयौँ ल्याएर हिँड्दै गरेर लुवाङ्गलाई त राजदूत भइस्, त युनिभर्सिटीको भिसी भइस्, त प्रोफेसर भइस्, त सेवा आयोगको अध्यक्ष भइस् भनेर केही नभए मेरो विचारमा 1,00,000 त हातोहात फाइदा हुने कुरा गरेको होला शेरबहादुरले. मैले सुनेको यिनको जाँड खाने पार्टी थियो अरे लन्डनमा बस्दा, भन्न त यिनीहरू पढ्दा भन्छन् यस्ता लुवाटले के पढ्छन् त्यहाँ बस्दा, एउटा जाँड खाने पार्टनर थियो अरे शेरबहादुरलाई, जाँड खाने ल्याङ लुङ गर्ने पैसा दिने एउटा. पछि शेरबहादुर प्रधानमन्त्री भएपछि त्यो जँड्या फर्केर यहाँ आयो अरे, के गरेर 5 वर्षमै अरबपति बनाइदिए अरे. यो दीपक भट्ट सट्ट के भन्छन् नि, त्यो त्यसरी नै चाहिँ ग्रुमिङ गरेका मानिसहरू हुन् नि त. त्यस्ता मान्छे त्यहाँ शेरबहादुरलाई स्वागत गर्न गयो भने कत्रो कुरा भयो, त्यो स्वार्थका लागि तिनीहरू त्यहाँ अनुहार देखाउन गएका हुन्. वास्तवमा उनीहरू शेरबहादुरको हित चाहने, भलो चाहने, उनको जोखिमलाई न्यूनीकरण गर्ने चाहनाका मान्छे भए त बुढा नीलकण्ठमा त्यो त धोबी पिटाइ हुन्थेन नि त उनको. बाँकी के यस्तै हो नि यिनीहरू,
1: समूह चाहिँ कस्ता समूह हुन् जो शेरबहादुर देउवालाई स्वागत गरे आज रक्सात भव्य तरिकाले स्वागत गरेको देखिन्छ र शेरबहादुर देउवाको अनुहारमा कुनै त्यस्तो चाहिँ केही दुखेसो पनि देखिन्न, उहाँ त हल्का हाँसेर स्वागतमा मख पर्नु भएको छ शेरबहादुर देउवा, यो चाहिँ के हो?
0: अनि स्वागतमा मख पर्दैन नि त, बेहुलाले बेहुली पाहुना आँट्यो भने दङ्ग त पर्ने नै भन्ने, तर उसलाई मात्रै थाहा छ कति ऋणमा त्यो बिहा गरिरहेछ, त्यसपछि त्यो हरामी ज्वाइँ भन्नेले भोलि नै के गर्ने हो छोरीलाई, त्यो देखेको छ र उसले, त्यस कारणले यो सब बेकार कुरा हो क्या हाम्रो समाज।
1: गलानी देखिएन डाक्टर साहब शेरबहादुर देउवामा, यत्रो समय चुनावमा पनि भोट नहालेर उहाँ पाँच पटक प्रधानमन्त्री भएको सिङ्गापुर हङकङको गल्लीमा देखिनुभयो, तर छ महिनापछि मात्रै उहाँ स्वदेश फर्किँदाखेरिमा उहाँमा कुनै आत्मआलोचना आत्मगलानी देखिन्न, उल्टै उहाँमा हर्ष उल्लास खुसी अनुहारमा त्यस्तो केही देखिँदैन डाक्टर साहब, किन हो?
0: किनभने यदि उहाँ एउटा सिनको पनि स्वागत सत्कारमा नपुगेको भए ग्लानीको कुरा हुन्थ्यो, उनलाई ग्लानी हुनुपर्ने कारण नै छ, कुरुस त कमाएको थियो, त्यहाँ बसेर मस्ती मारे मोज गरे, अब स्वास्थ्यको बाहनामा गएका छन्, दुरुस्त पनि भयो होला, फनोको फर्केर आउँदाखेरि भक्तजनहरू जय जयकार गर्न चाहिँ विमानस्थलमा टनाटन छन् भने त्यो मान्छेलाई ग्लानी किन हुनु पर्यो, पछुतो किन हुनु पर्यो, निराश किन हुनु पर्यो? कारण नै छैन निराश हुनुपर्ने, त्यो हो रिजन जसले गर्दा उनी त्यसरी नेपाली समाजले भ्यालु निर्माण गर्न सकेन नि। अब यहाँ कार्यकर्तालाई असरल र एक्लै छोडेर, किनभने जहाँ निस्क्यो त्यहाँ चाहिँ घरमा समेत काङ्ग्रेस जन धेरैलाई चाहिँ आगो लगाइदिएको, त्यसमा उनी पनि थिए, त्यो कुरा अर्कै हो, तर पार्टी अप्ठ्यारोमा थियो, देश अप्ठ्यारोमा थियो, जनता असजिलोमा थिए, त्यो बेलामा त नेताले त खम्बा भएर आफ्नो निर्वाचन क्षेत्रमा आफ्नो गृह जिल्लामा राजधानीमा पो हुनुपर्नेमा रुसुक बाहिर गएर मोज गर्ने अनि फर्केर आउँदाखेरि अनि भक्तजनहरू टन्न त्यहाँ भएपछि उनलाई त प्रफुल्लता हुने नै भयो नि त, के विषय भयो त्यसपछि? मलाई लाग्छ कोही पनि भ्रष्ट भनौँ न, कोही पनि भ्रष्ट यहाँभित्र जेल एउटा ज्यानमारै पनि जेलमा गयो भने निस्किँदा यसो गरेर निस्किएर आउँछ, त्यो त हामी देखि नै रहेछौँ। त्यस कारण यो समाजले चाहेको के हो, यो समाजले कस्तो मूल्य निर्माण गर्न चाहेको हो, त्योमै दुविधा भयो क्या हाम्रो। त्यसपछि जसले जे गरे नि हुन्छ भन्ने भयो, छिँदै चिउँदै च्याके मान्छे मारेर ऊ त्यो त्यो नेपाली ब्रो भन्नेले कस्तो होला त, ल हेर्नु त सुई आएर स्वालीले भाक मारेर अनि म अर्की स्वाली ल्याउँछु भन्ने कहाँ आएको सोच होला त्यो, त्यस्तो सम्भव छ? ऊ त्यहाँ भर्जिनियासम्म एउटा लठुवाले त्यही गरिदियो, त्यहाँ आयो क्या नेपालीहरू, त्यसमध्ये एउटा शेरबहादुरको फिर्ती र विदेश गमन होला म भन्ठान्छु।
1: शेरबहादुर देउवालाई जो जो आज स्वागत गर्न पुगिन् डाक्टर साहब, काङ्ग्रेसका शुभेच्छु, काङ्ग्रेसका नेताहरू, देउवा पक्षका नेताहरू, यिनीहरू शेरबहादुर देउवाको सुखका मान्छे मात्रै हुन् त्यसो भए? जो जो आज स्वागत गर्न पुगे सुखका मान्छे मात्रै हुन्, दुःख आपत पर्दाखेरिमा चाहिँ शेरबहादुर देउवालाई साथ दिने मान्छे होइनन्, अथवा सेवा शेरबहादुर देउवाबाट पालित पोषित र फाइदा पाएका मान्छेहरू हुन्?
0: अब त्यो पालित पोषित भन्ने चाहिँ अर्कै कुरा, अब पालित पोषित भनेको चाहिँ भक्तहरू, अनुमानहरू, दासहरू, हरुवा चरुवा भन्ने कुरा भयो, ती सबै हरुवा चरुवा चाहिँ होइनन्, तर तीमध्ये कति अघि भने नि आफन्तहरू होला, शुभचिन्तक होला, आफूले गुण लाएको होला, आफ्नो सेन्ट्रल कमिटीको टिम होला, कतिपय अघि मैले भने नि त्यो भाडाको मान्छेहरू पनि होला, तर त्यो जम्मै एकै खालको भनियो भने त अन्याय हुन्छ नि त। मेरो भनाइ चाहिँ के भने, साथ दिने हो भने दुःख पर्दा साथ दिनु पर्यो, सुखमा त सबै आफ्ना छँदैछन् नि, सुखमा वरिपरि आएकाहरूलाई आफ्ना ठान्नु बेकार हो क्या, दुःखमा साथ दिनेहरू तपाईँलाई केही सहयोग गर्न सक्छु कि, तपाईँलाई केही अप्ठ्यारो छ कि भनेर सोध्नेहरू चाहिँ आफन्त हुन्छन्, बाँकी सबै कृत्रिम नक्कली आफन्तहरू हुन्, त्यस्ताको केही पनि अर्थ हुँदैन।
1: आज शेरबहादुर देउवाको स्वागतमा पुगेकाहरू सुखमा साथ दिन पुगेका हुन्,
0: एजे होलमा त त्यही भयो, उनी दुःख पर्दा त एक्लै थिए होइन, त्यत्रो लाठी मुङ्री श्रीमतीलाई जगटामा समातेर आँगनमा पछार्दासम्म यो के गरेको, एकजना पनि नभने पछि त त्यो सुरक्षाको नाममा त्यहाँ उभिएका मान्छेहरू ती सबै जागिरहेका छन् भन्ने कुरा त बुझिहाल्यो नि, यसमा के प्रश्न भयो, के उत्तर भयो र? अब अहिले त्यहाँ जो मानिसहरू स्वागतमा उभिएका छन् त्यो सुखका लागि भन्ने कुरा त नाङ्गै छ। यसमा के सवाल जवाब भयो र
1: डाक्टर साहब, गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह र विश्वेश्वर प्रसाद कोइरालाका पुत्र शशाङ्क कोइराला पनि त्यहाँ पुगेर देउवाको चाहिँ स्वागतमा सहभागी हुनु चाहिँ कतिको
0: होइन, उनी टिमका हुन् नि त। अब शशाङ्क उनको टिमका महासचिवै थिए होइन, प्रकाशमान सिंह महासचिवै हुन्। आफ्नो पार्टी नेता बाहिर जाँदाखेरि स्वागत गर्न गएको कुरा स्वाभाविकै छ नि त, अस्वाभाविक केही पनि छैन। मैले खालि एउटा मनोवृत्ति, नेपालीहरू कस्ता छन्, कस्तोमा साथ दिन्छन्, यी के संस्कारका मान्छे हुन्, मैले त्यो मात्रै भनिदिएको। त्यहाँ गएका मान्छेका बारेमा मलाई केही भन्नु नै छैन। खालि मैले प्रश्न उठाइदिएको के भने, दुःखमा साथ दिने पो साथ भयो त, सुखमा त जसले पनि साथ दिइहाल्छ नि बाबु। म बोल्न सक्छु, बोलिरहेछु, मेरो मान्छेले कुरा सुनिरहेछन्, तपाईँहरूले मलाई सम्झिनुहुन्छ। भोलि मै ओह्रालो लाग्नु त, तपाईँहरूले मलाई भेट्नु होला त। यसलाई मैले राम्रो भएन, दुःखमा र सुखमा सँगसँगै हातेमालो गर्ने हो भने बल्ल त्यो आफन्त भयो, त्यो आफूले गुण लगाएको भन्ने भयो। म तपाईँलाई सहयोग गर्ने, गुण लगाउने, अनि तपाईँ चाहिँ मलाई दुःख टेन्सन टर्चर दिने भने, तपाईँलाई मैले सहयोग गरेरै मैले राम्रो काम गरेँ कि नराम्रो काम गरेँ, बरु तपाईँलाई मैले सहयोग नगरेको भए हाम्रो मित्रता त रहिरहन्थ्यो नि त। त्यो कुरालाई मात्रै मैले उभ्याउन खोजेको, त्यसलाई त मैले एउटा औपचारिकताको रूपमा भनिहालेँ नि। राजा भने राजाले 250 वर्षमा हिँड्दै गरेको एउटा लठुवालाई त मन्त्री भइस् भने मन्त्री भइहाल्यो, त राजदूत भइस् त राजदूत भए, केही नभए 10 लाख मानिसहरूले त हातो हात गुण लगाएको होला राजपरिवारले। जब त्यहाँबाट चाहिँ ज्ञानेन्द्र मुटुमाथि ढुङ्गो राखेर नागार्जुन तर्फ लाग्दै थिए, त्यो बेला ती मानिसहरूमध्ये एकजना पनि त्यहाँ थिएनन्, थिए भने को त्यो लवाला भनिदिनु। अनि त्यस्तालाई राजभक्त भन्नु, त्यस्तालाई राजा ल्याउने अभियानको अगुवा मान्नु, त्यसको के अर्थ हुन्छ? मैले भनेको त्यो त भिड हो, स्वार्थका लागि होइन, सुखमा पछि लाग्ने स्वार्थी मानिसहरू हुन्। शेरबहादुरका सही अनुयायी र शुभचिन्तक हुन्थे भने जुन बेला उनलाई रक्ताम्य हुने गरी कुटपिट, धर्मपत्नीलाई समेत मेरो उपस्थितिमा मेरो धर्मपत्नीको जगटा कसैले लुस्ता, म असहाय हुनु अनि हामीलाई सहयोग गर्न एकजना पनि अगाडि पछाडि देखा नपर्नु भनेको कोही रहेछन् त शेरबहादुरको आफन्त। अब त्यहाँ उनी चाहिँ उहाँबाट हल्लादित भएर आइरहेछन्, सायद सके त सेटिङमा आएका होलान्, अब कसरी आएका हुन् त्यो कुरा हामीलाई थाहा छैन। त्यहाँ चाहिँ स्वागत सत्कार गर्न जाने मानिसहरूको के बढाइ चढाइ गर्नुहुन्छ तपाईँहरू?
1: स्याल पनि कराउनु, कुखुरा पनि हराउनु भने जस्तै अदालतले त निस्सा पनि दिइराखेका छ, त्यो मुद्दामा पुरानो मुद्दामा फेरि पुनरावलोकन गर्ने भनिराखेका छ, शेरबहादुर आउँदैछन्, कतै यो पूर्व चाहिँ तयारी एउटा भित्रको चाहिँ साठगाँठ हो भन्ने एउटा आशंका जो उत्पन्न भएको छ, डाक्टर साहबले यसलाई कसरी लिनुभएको छ?
0: त्यस्तो त देखिन्छ, तर मेरो चाहिँ भनाइ त्योसँग जोडेर भन्दा पनि अदालतप्रति के छ भने, तपाईँहरू धेरै नै बदनाम हुनुहुन्छ, तपाईँहरूले न्यायका उपभोक्तालाई धेरै नै दुःख दिनुभएको छ, सिङ्गो कानुन व्यवसायीहरूको जुन परिवार छ, न्यायाधीशहरूको जुन परिवार छ, नेपालको न्यायिक संरचना छ, यिनीहरूले धेरै नै न्यायिक मनहरूलाई चाहिँ रुवाएको छ, यस बापत यिनीहरूले एक न एक दिन नाक रगडिनु पर्छ नै पर्छ, यति अपराध गराएको छ कि यिनीहरूले हरेक मान्छेलाई। अस्ति मैले दार्चुलाको भनिरहेको थिएँ, एउटा मुद्दा सर्वोच्चमा आयो, फेरि ओर्लेर दार्चुलाको जिल्ला अदालत पुग्यो। हिजो एउटा दिल्ली बजारको ओह्रालोमा भेटिरहेको थिएँ, एउटा मुद्दा परेको थियो अंश सम्बन्धी, कति वर्ष भयो बाबु भनेर सोधेको, 13 वर्ष भन्दै थियो। भक्तपुर जिल्ला अदालतको कुरा मैले आफै भने, एक नम्बरको कोटीमा पर्ने चाहिँ कानुन व्यवसायले त्यो दर्ता गरेको मुद्दा 3 वर्षपछि फैसला हुँदा त्यसको क्षेत्राधिकार काभ्रे प्लान्चोको भक्तपुर अदालत होइन भन्ने अदालतले फैसला गरिदियो। कस्तो न्याय प्रणाली हो यो देशको? त्यो त्यहाँ मुद्दा दर्ता गराउने कानुन व्यवसायी कस्तो कानुन व्यवसायी हो? त्यो दर्ता गराउने जिल्ला अदालत कस्तो जिल्ला अदालत हो? त्यसमा बहस गर्ने कानुन व्यवसायी कस्तो कानुन व्यवसायी हो? र त्यसमा विवेक नपुर्याउने, नपुग्ने गरी फैसला गर्ने कस्तो न्यायाधीश होला ल भन्नु त मलाई? सर्वोच्च अदालत किन जल्यो भन्ने कुरा त यो रहेछ नि त. हामीले कत्रो झगडा गर्यौँ किन सर्वोच्च अदालत जलाइस् भनेर, तर यो रहेछ नि त कारण त. अब मलाई डर के लागिरहेछ भने यस्तै हो भने भोलि अहिले त सर्वोच्च अदालतको प्राङ्गण मात्रै जलेको छ, भोलि

0: न्यायाधीशहरू जल्ने दिन आउने भयो. त्यसकारण समयमै होस पुर्याउनु पर्यो साथी हो. विधिको शासन भनेको पारदर्शी हुनु पर्यो, होइन? विधिको शासन भनेको कोही पनि पीडित्र हात हुनु भएन. अनि विचार गर्नु न तपाईँ, 50-60 वर्षसम्म एउटा मुद्दा खेप्नु पर्यो भने त्यो क्लाइन्टको के अवस्था होला भन्नु त. एउटा क्यान्सर लागेको बिरामी जस्तो देख्नु भएन सुनकोसीमा त्यो दम्पति कसै मर्न रहर होला त कसैलाई? त्यो गीत हाम्रो कृष्ण हरिको होइन,
1: मर्ने कसैलाई रहर
0: हुँदैन, मान्छे नमर्ने सर हुँदैन. हेर्नु त त्यो दम्पतिको हालत, घरमा छोरा होलान्, बुहारी होलान्, नाति होलान्, नातिना होलान्, तिनीहरूलाई बाँच्ने मन थिएन होला त.
1: आफ्नो श्रीमतीलाई पिठोमा बोकेर नदीमा फाल्न जानुपर्ने अवस्था रहेछ.
0: कुन दिन हो त नेपालीहरूको स्वास्थ्य प्रणाली, न्याय प्रणाली, प्रहरी? हेर्नु त प्रहरीको आइजीको हिजो कुन हालत भयो लेखा समितिमा. त्यो प्रहरीको अधिकृतले कसरी जागिर खाने होला भन्नु त ल. देशको सांसद त्यसरी डुक्रिन्छ?
1: सांसदले आइजिपीलाई त्यसरी हप्की धप्की गरेको विषय के डक्टर साहब? यो दिने चर्चामा छ कि तपाईँको घरमा 3 करोड पैसा हराएको विषय र आइजिपीमाथि नै अनुसन्धान गर्नुपर्छ भनेर बैठक नै छोडेर हिँडे नि त खगेन्द्र सुनवार त.
0: अब कहाँ पुग्यो त देश भनेको नि? अब यो त देखिन्छ, यिनीहरू त्यो आइजीलाई निकाल्न चाहन्छन्, त्यो त देखिन्छ. यसको लागि यिनीहरूले त्यहाँ हुर्मत लिएको यो देखिन्छ.
1: धनबहादुर कार्कीलाई निकाल्न चाहन्छन्,
0: उनीहरूको चाहना त्यो हो, त्यो देखिन्छ, पहिलेदेखि त्यो हो. तर प्रश्न आयो, यसले हाम्रो कुन अवस्थालाई चित्रित गर्छ? प्रश्न चाहिँ यहाँ आयो. किनभने भोलि यसो गरेर यिनीहरूले अर्कोलाई आइजी बनाउँछन्, अर्का थरीले फेरि त्यसै गर्छन्, सिंहदरबार जलाउँछन्, होइन? मैले भन्थेँ नि त, तिमीहरूले भाटबटनी जलायो, अब हेर भोलि के हुन्छ भनेर. एबी मल जल्यो नि त गोलबजारमा. अब एबी मल जलेमा जलेकोमा रमाउँछन् होला त्यहाँका मान्छे, होइन? भोलि बिसी मल जल्छ चाहिँ विराटनगरमा, अनि हामी रहन्छौँ त के? यो त देश सिद्ध्याउने कुरा हो, आपस आफूले आफैलाई आगो लगाउने कुरा हो नि त यो. त्यस कारणले अब कोही पनि फेरि त्यहाँ समस्या के भने आइजीमाथि 3 करोडको प्रश्न उठ्यो. अब एउटा चाहिँ अब आइजी भने कति हो त? 60,000 तल खाने कर्मचारी हो नि त आइजी भने. उसको निवासमा 3 करोड भनेपछि कहाँ आयो त त्यो? त्यसपछि ऊ प्रतिरक्षात्मक डिफेन्सिभ भइहाल्यो. त्यस कारण तैँ चुप मै चुपको स्थिति त्यहाँ आइलाग्यो.
1: जुत्ता मोजा प्रहरीको कपडामा लट्ठीमा समेत भट्टजार भयो भनेर खगेन्द्र सुनवारले समितिकै बैठकमा भन्दछ.
0: अब त्यति मात्रै भनेन नि त, गएका 3 आइजीहरू मैले भने नि, कोही पनि आइजी चाहिँ जेलभन्दा बाहिर मैले कतिचोटि भने त. बौद्धिकहरूले भनेको कुरालाई पनि रिफरेन्समा माग्ने मान्ने हो भनेदेखि त आज हामीले खगेन्द्र सुनवारलाई टेकिरहनु पर्ने थिएन नि त. तीभन्दा माथि त बौद्धिकहरू हुन्छन् नि. अब आज चाहिँ तपाईँ देखिरहनु भएको छ किशोर श्रेष्ठको, अब तपाईँहरू अब के तपाईँहरू शेरबहादुरको पछाडि हुनुहुन्छ? तपाईँहरू पनि पत्रकार होइन, बोल्न सक्नुहुन्न नि. भोलि तपाईँलाई नि त्यसरी पुर्यायो भने कसले बोलिदिने तपाईँको लागि? एउटा सुरेन्द्र केसीले सबै भ्याएर हुन्छ र? महीमाथि कत्रो आक्रमण छ फेरि, जान्ने यही ठुलो यही बुझ्ने यही. ल हेर्नुहोस् बोलेका तल कमैयाहरू, दुनियाँलाई कमैया भन्छ, दुनियाँका स्वास्नी छोरीको हुर्मत लिन्छ भन्थे. अहिले त उनीहरूको त आखिर त हुर्मत भयो त. मैले यस्तो हुन्छ यसो नगर, यस्तो हुन्छ यसो नगर, मेरो भनाइ यति थियो नि. अब शेरबहादुर पक्राउ पर्छन्, शेरबहादुर पक्राउ पर्छन् भन्थे. किन पक्राउ पर्ने भनेको थिएँ मैले, होइन? ल हेर किन पक्राउ पर्छ अरे तल कमैयाले चाहिँ भनेको. विधिको शासनमा कसैलाई हुर्मत लिन पाइन्छ? कसैलाई धरपकड गर्न पाइन्छ? पहिला थुन्ने अनि सुन्ने विधिको शासनमा त्यस्तो हुन्छ? त्यसो भने भोलि मलाई नै लगिदियो भइगयो नि. आज त्यो घानमा चाहिँ किशोर श्रेष्ठ पर्दै गरेको म देख्छु, होइन? अब प्रश्न के आयो भने, वास्तवमा किशोर श्रेष्ठहरूले होइन, जसलाई यिनीहरू 12 भाइ भन्थे, ती 12 भाइहरूको नागरिक समाजसँग व्यवहार गर्ने तौर तरिका त प्राज्ञिक थिएन, आचार संहिता अनुकूल थिएन. त्यहाँ कसैको चरित्र हत्या गर्न पाइने कि नपाइने, व्यक्तिगत कुरा गर्न पाइने कि नपाइने, नाङ्गो तस्बिर पोस्टिङ गर्न पाइने कि नपाइने, त्यसमा त आचार संहिता क्रियान्वयनमा थिएन नि त. त्यो कुरा त सत्य हो नि त. 12 भाइहरू जस्तो व्यवहार गर्थे, प्रायोजित अन्तर्वार्ता बजाउने, प्रायोजित समाचार सम्प्रेषण गर्ने, त्यो व्यथा त थियो नि त त्यहाँ. त्यस कारण हामी यो नगर यो नगर यो नगर भन्थ्यौँ. अब आज यो दिन आइलाग्यो. त्यस कारणले समष्टिमा चिजलाई हेर्नुपर्छ. बेष्टिमा चिजलाई हेरियो भनेदेखि सही निष्कर्ष आउँदैन. एउटा अन्तर्वार्ता, एउटा

0: शब्द एउटा लाइनमा हेरियो भनेदेखि सही मूल्याङ्कन हुँदैन, समष्टिमै हेर्नुपर्छ। किशोर श्रेष्ठको व्यावसायिक पत्रकारिता कस्तो हो, उनले गर्ने सूचना सम्प्रेषणका विधि कायदाहरू के हुन्, शीर्षा कार्कीको प्रकरण के हो के हो, शीर्षा कार्कीको प्रकरण समयमा चाहिँ जाँचबुझ गरिदिएको भए, नमिता सुमिताको प्रकरण समयमा जाँचबुझ गरिदिएको भएदेखि आज निर्मला पन्तले मर्नु पर्थ्यो त? आज निर्मला पन्तको हत्यारालाई समयमा चाहिँ हामीले फोरफार गरिदिएको भएदेखि त्यो नेपाली ब्रोले मारेको लेडीको नाम के अरे?
1: ईश्वरी कार्की।
0: ईश्वरी कार्की हो,
1: ईश्वरी भुजेल।
0: ईश्वरी भुजेल कार्की हो भन्ने लागेन मलाई। ईश्वरी भुजेल बिचरा प्रहरीको सेनाको कर्मचारी लखेटेर कुत्ता मारे जस्तो मार्यो, आजभोलि कुकुरलाईसम्म मार्यो भने पनि कत्रो विषय भन्छ। यो दिन कहाँबाट आयो त भन्दाखेरि हिजैदेखि हाम्रो ल एन्ड अर्डर कमजोर भयो, भ्रष्टहरूलाई जेल जेल जेल गए पनि पश्चाताप नहुने, ज्यान मारालाई पनि पश्चाताप नहुने, जेलभित्रैबाट स्वाहीनलाई मन्त्री बनाउने, जनतालाई ती लगेर भोट खनाउन लाउने, लास्टमा देख्नुभयो त जनताले कहाँ गएर भोट हालिदियो, किनभने जे गरे नि हुँदो रहेछ भन्ने, कसैले पनि न्याय दिँदैन भने भइगयो भन्नेमा जनता पुग्यो। तर मेरो झगडा कहाँ भने यो सब कुकर्मको फल त जनताले भोग्नुपर्छ, देशले भोग्नुपर्छ नि त। अब आज मन्त्रीहरू भन्न थाले सुगोली सन्धिको प्रति नै छैन, मन्त्री आवश्यक कुरा हो र त्यो, तपाईँसँग प्रमाण छैन भने पनि कुटनीतिक तरिकाले पो विचार विमर्श गर्ने हो त, आवश्यक परेको बेला आवश्यक पर्ने दस्तावेजहरू समयले मागे अनुसारको दस्तावेजको कुरा हुन्छ। अहिले नै दस्तावेज भन्ने राष्ट्रको सुरक्षाको कुरा हुन्छ, गोपनीयताको कुरा हुन्छ, त्यस्तो कुरामा माननीयज्यूहरूले धैर्य धारण गर्नुपर्छ भन्नुपर्नेमा सुगोली सन्धिको प्रति नै छैन भनेपछि, अब हिजो यिनै अहिले प्रधानमन्त्री भएका बालन शाह के भन्थे, तपाईँको घरको नक्सा मसँग हुने कि नगरपालिकासँग हुने, त्यसो भन्थे होइन त? पछिबाट तिनै प्रधान मेयरबाट प्रधानमन्त्री भएका प्रधानमन्त्री रोस्टममा उभिएर के भन्न थाले, नेपालले पनि भारतको जग्गा मिचेको छ। अब उनका परराष्ट्र मन्त्री के भन्न थाले, हामीसँग सुगौली सन्धिको प्रति नै छैन। त्यसो भने यो देशको लाल मोहर चाहिँ कोसँग छ त, यो देशको लाल पूर्जा कोसँग छ, यसको लाल पूर्जा को त उहाँ यिनै प्रधानमन्त्रीले भनेको क्यारे ब्रिटेनलाई चाहिँ मध्यस्थकर्ता गराउने भनेर, ब्रिटेनसँग के सरकार छ? ब्रिटेनको विरासत त भारतसँग छ अहिले, अन्तर्राष्ट्रिय कानुनका चाहिँ सिद्धान्तहरू छ, चिर भोगको सिद्धान्त छ, थ्योरी अफ प्रेस्क्रिप्सन, त्यो सिद्धान्त अनुसार कुनै पनि देशको, अब भारत पक्ष नै भन्दैछ सीमाङ्कन काम जारी छ, 95% सम्पन्न भइसकेको छ, खारी समस्या कहीँ छ भनेदेखि काला पानी र सुस्तामा छ 5%, यति हो समस्या। अब आगो लगाइदिए प्रधानमन्त्रीले, भारतको जग्गा नेपालले पनि मिचेको छ, त्यही जगमा परराष्ट्र मन्त्रीले भनिदिए यसलाई पुष्टि गर्ने लिखतै हामीसँग छैन भनेपछि त यो देशको अस्तित्वै छैन भनेको भयो, छैन त यो देशको अस्तित्व। तपाईँको यो जन्मकुण्डलीलाई के भन्छ, टिप्पण भन्छ कि के भन्छ,
1: चिना टिप्पण,
0: चिना टिप्पण, तपाईँको चिना टिप्पण छैन भने अब तपाईँको अस्तित्व छैन त। जग्गाको देशको कुनै एउटा सन्धिपत्र छैन भन्दैमा अनि यो देशको केही पनि छैन त। अब यो ठाउँमा चिज किन आइपुग्यो भने हामीले बौद्धिक विचार विमर्शलाई जोड दिनौँ, हामीले योग्यता विज्ञतालाई जोड दिएनौँ, जसलाई हामीले योग्यता र विज्ञताको नाममा अगाडि सार्यौँ तिनीहरू यस्तो भावनाबाट उद्वेलित भन्ने उनीहरूको आचरणले देखाउँछ। अब हामीले यसमा आवाज दिन खोज्दाखेरि हामी नै ट्रोलको शिकार भयौँ, प्रहारको निशाना भयौँ, अब फल भोग्नुहोस् तपाईँ।
1: साहब, सार्वजनिक लेखा समितिमा जो रासोपा सांसद खगेन्द्र सुनवार र आइजिपी दानबहादुर कार्की बीच जुन नोकझोक चल्यो, यो घटना खास के हो? अब दानबहादुर कार्कीले कडा रूपमा प्रहरीलाई घिसार्छु नुहाएको कुरा गर्दैछन्, हामी कस्ताबाट शासित हुँदैछौँ भन्दै हुनुहुन्छ भने, उता चाहिँ खगेन्द्र सुनवारले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर, आमा म त खरानीबाट उठेर आएँ, आजबाट गीत फेरियो, आमा म त खरानीबाट उठेर आएँ, खरानी भएको देश लुटेर आएँ, भर्जारको आरोप लागे के भयो त, आफ्नै आफ्नै के मिलाएर र छुटेर आएँ, जुत्ता लगाउने हो खाने होइन भन्नुभएको छ उहाँले।
0: अब
1: यो बढ्दै गयो नक्सा, झन् यो
0: मैले भनिहालेँ यसको तत्त्व भनेको एउटै हो, उनीहरू आइजी फेर्न चाहन्छन् त्यति हो यसको यसको तत्त्व भन्नुहुन्छ भने. अब प्रश्न आयो, जुन आरोप आइजीले खगेन्द्र सुनारमाथि लगाए ती आइजीको चाहिँ यस्तो हरकतमा संलग्नता थियो कि फेरि त्यही यो प्रश्न चाहिँ हाम्रो तर्फबाट. अब हामीले त शान्ति सुरक्षा खलल हुन्छ होइन, जहिले पनि घाममा प्रहरी पर्ने. अब हिजो ती पनि उनले भनेको छ हामीले कसरी काम गर्यौँ, कस्तो अवस्थामा काम गर्यौँ भन्ने कुरा कहिले पनि विचार नगर्ने भने भोलि कसरी हामीले काम गर्ने भनिरहेको
1: भन्नुभएको छ. त्यता गाडी चौकेर जलाइएका थिए, चुनावसम्म सुरक्षा कसरी दिइस् भनेर कसले सोध्यो भन्नुभएको छ उहाँले?
0: अब त्यो सोध्ने नैतिक अधिकार उहाँसँग छैन नि त. जस गौरी बहादुर कार्की र उहाँको दुइटै कार्की हुन्, मेरा बन्धु हुन् होइन, तर उहाँहरूलाई यो भन्ने अधिकार चाहिँ छैन. सबै खोतलिन्छ भोलि, यतातिर जानुकै के अर्थ छैन. तत्त्व कुरा एउटै हो, उहाँहरू आइजीलाई निकाल्न चाहनुहुन्छ, यति हो कुरा.
1: अब आइजिपी दानबहादुर कार्कीले भन्ने कुरा के रहेछ, प्रहरलाई घिसार्छु भन्नेले दुलले नुहाएको कुरा गर्दैछन्, हामी कस्ताबाट शासित हुँदैछौँ भनेपछि हामी कता जाँदैछौँ भन्ने कुरा आयो नि त डक्टर साहब.
0: होइन त्यस्तो आएन, त्यो त्यसरी त्यो अज्ञानतातर्फ चिजलाई धकेल्नु हुँदैन, तत्त्व कुरातर्फ जानुहुन्छ.
1: त राजेन्द्र लिङ्गदेलहरू त दानबहादुर कार्कीमाथि नै अब सहानुभूति देखाएर कस्ताबाट शासित हुँदैछौँ थाहा पाउनु भयो भन्दैछ.
0: होइन, वर्षमानले के भने त त्यो सुन्नुभयो तपाईँले, एकाङ्कीबाट धारणा बनाउनु हुँदैन. अघि मैले भनिहालेँ नि, वर्षमानले तपाईँले यसरी मुख लाग्नु नहुने भनिरहेको छ तिनै. अब ज्ञानेन्द्र राजेन्द्र अलिकति अब उनको प्रस्तुति अलिकति परिष्कृत हुन्छ, अब पढाइ छ कि के छ मलाई थाहा छैन, तर उनको अलिकति सन्तुलित र परिष्कृत अभिव्यक्ति नै हुन्छ होइन, त्यस कारण उनले त्यो भनेका छन्. तर अब ती वर्षमान पुन के भन्दैछन् होइन, तपाईँले चाहिँ आई खगेन्द्र सुनारले यसो भन्यो भने त कर्मचारी होस् मुखमै किन लगाइरहेछस् भनिरहेछ उनले. यी सब तफसिलका कुरा हुन्, मूलभूत कुरा चाहिँ के हो भने यो अहिलेको सत्ताधारी ग्याङ
1: ज्ञानबहादुर
0: उनले त आइज अर्को आइजीपी रेडी राखिछोडेछ उनले, यतिका लागि यो सब गलबद्दी गरे हो, डिफेम गराउने चाहिँ हिसाब किताब हो.
1: ए हिजो आगो सल्काइएको मात्रै हो डक्टर साहब, त्यो सलाइ कोरिएको आइजिपी फेर्नको लागि
0: त्यो चर्को भयो. अब जे हो चिजलाई जे हो त्यसरी भन्नुपर्छ र त्यसरी नै बुझ्नुपर्छ, यो चिज चाहिँ त्यो हो. तर प्रश्न चाहिँ के, हामीले गर्नुपर्ने प्रश्न चाहिँ के हो भने जुन प्रहरी घिसार्छु चाहिँ
1: खगेन्द्र
0: सुनारले भनेको कुरा उनले पुनः उद्धरण गरेका छन् के, अहिलेका आइजी त्यहाँभन्दा माथिका मान्छे हुन् त, यो हो प्रश्न. हिजो जो खगेन्द्रले प्रहरीलाई घिसार्छुको पराकाष्ठा जेनजी विस्फोट भएको थियो, त्यस्ताका खगेन्द्रको भन्दा भिन्नै भूमिका दानबहादुर कार्कीको थियो, यो मूलभूत प्रश्न चाहिँ. सबै विषय अन्तर हो, किनभने जहिले पनि राजनीतिमा के हुन्छ भने भनिन्छ एउटा गरिन्छ अर्कै, यहाँ जे भनिएको छ त्यो गर्नलाई होइन, जे गर्नै हिसाब मनभित्र छ त्यसका लागि हो भनिएको, त्यो बुझ्यो भने सजिलो हुन्छ. जस्तो गौरीबहादुर कार्कीको कुरा पनि त्यही हो, दानबहादुरको कुरा पनि त्यही हो, खगेन्द्र त आगो लाउने मध्यमै भइगयो, कुरिसी दिइहाल्यो, हामी किन बेकारमा मिसलिड हुने, आह्लादित हुने कुरा पनि छैन, हामीले चाहिँ वस्तुनिष्ठ हुनुपर्ने छ. यिनीहरू एउटै ट्याङ्का मुला हुन् र उस्तै मानिसहरू हुन्, पद प्रतिष्ठा र स्वार्थका लागि यिनीहरू यस्तो कर्म कुकर्म गर्छन्. मलाई लाग्छ त्यो 3 करोडको कुरा त गम्भीर हो, आइजी त्यहाँ फोकस भएन नला, यसको मतलब एउटा रकम त्यहाँ पक्कै पनि थियो, कहाँबाट आयो त्यो रकम? त्यसपछि उनी डिफेन्समा गइहाले, त्यसपछि त्यहाँ भाँड भैलो भयो. तर मैले देख्दाखेरि यसको सार के हो भने उनीहरू आइजी फेर्न चाहन्छ, किन विगतै यही छ नि त, यो लोकेन्द्रको पालामा वामदेवले यही गरे, त्यसपछि कुनै पनि आइजीले सहज तरिकाले जागिर खाने स्थिति भएन र भ्रष्टाचारमा प्रहरीको आइजी थुनिने माल चाहिँ गृहमन्त्रीहरूले गोद्ने, यो हो नि कुरा. तिनटै आइजीको कुरा उनले त्यहाँ गरिरहेको छ र त्यहाँ नगएका आइजीहरू सांसद भएर त्यही सदनमा छिरेका छन्, के हैसियतले छिर्छन् त उनीहरू? देखिरहेछ छौँ नि हामी, हिजै राजाकै पालादेखि कोही चाहिँ राजदूत भएर रङ्गुनतिर उड्ने, कोही चाहिँ लन्डनतिर उड्ने, अब अहिलेका प्रधान सेनापति त आफै अमेरिकामा गएर चाहिँ अलिकति क्या त्यो भन्यो भने सेना विरोधी भयो, यहाँ पनि फेरि प्रहरी विरोधी हुन्छ र फेरि किशोर श्रेष्ठको साथी छैन होला, ती लगेर मिसाइदियो भने फेरि कसको अन्तर्वार्ता लिनुहुन्छ? अलिक सजिलो सजिलो गर्नु
1: ठुलै समस्या छ नेपालको न्यायालयमा मात्र होइन प्रहरी संयन्त्रमा पनि ठुलै समस्या छ, भ्रष्टाचार छ, अनियमितता छ।
0: होइन भ्रष्टाचार त गौण कुरा भयो, यो समाजै भ्रष्ट हो, भ्रष्ट समाजभित्र कुन चाहिँ सदाचारी होला त्यो बेकारको प्रश्न हो, को भ्रष्ट छैन र यहाँ समाजै भ्रष्ट हो नि हो। मलाई देखाइदिनुहोस् एकजना मान्छे जो योग्यताबाट ठाउँमा पुगेछ, मलाई देखाइदिनु न यो चाहिँ के हो भने देखाइदिनु न।
1: कुनै क्षेत्र अछुतो छैन भ्रष्टाचारबाट,
0: भन्नु न समाज नै भ्रष्ट छ र भ्रष्ट समाजले उत्पादन गरेको गार्बेजमा गार्बेजलाई तपाईँ सफा गर्नुहुन्छ भने तपाईँ पनि हातै हाल्नु परेन, टोयलेट सफा गर्नु पऱ्यो भने त्यहाँभित्र हातै हाल्नु पऱ्यो कि परेन। तर महानता टोयलेट सफा गर्नेको चाहिँ के हो भने फोहोरसँग जुधेर भए पनि उनीहरूले हामीलाई स्वस्थ एउटा वातावरण दिएका छन्, तर हामीसँग मूल्याङ्कनको विधि छ त। जो कति तल्लो काम गर्छ त्यो मान्छे मल्लो ठाउँमा पुगेको तपाईँलाई सम्झना छ? त्यहाँ महानता हुन्छ। एउटा त्यही खगेन्द्र सुनारकै कम्युनिटीले एउटा बेहुलीलाई सिङ्गार पटारको लागि राम्रो गहना बनाइदिन्छ सुनको, सूचीकारले राम्रो लुगा बनाइदिन्छ, त्यसरी नै सिकर्मीले राम्रो टोयलेट बनाइदिन्छ, तर उनीहरूलाई त्यही टोयलेटमा बस्ने अधिकार हुँदैन, उनीहरू अछुत मानिन्छन्। यस्तो अभिव्यक्ति समाज भनौँ न, यस्तो अभिव्यक्ति समाजबाट सदाचार त अपेक्षा गर्न सकिँदैन।
1: र खगेन्द्र सुनाल त डाक्टर साहब, नेपाल प्रहरीको पोसाक खरिद अनियमितमा अनियमित भएको भन्दै कार्कीलाई जिम्मेवारीबाट हटाएर छानबिन थाल्नुपर्ने भने नि त
0: भनिसकेन कुरा, के तपाईँले बुझ्नुभयो त अहिलेसम्म?
1: त्यो त उनले गम्भीर आरोप लगाएका छन्, छानबिन पनि हुनुपर्ने होला नि त डाक्टर साहब, के हुन्छ?
0: होइन त्यो त अब त्यसको प्रक्रिया होला नि त, त्यसको त्यसलाई त्यहाँ ल्याएर हुर्मत गर्ने प्रक्रिया त्यहाँबाट सुरुवात हुने हो त। विधिको शासन कानुन राज्य हो नि त, त्यसका चाहिँ प्रक्रियाहरू होलान्। एउटा कर्मचारीलाई ल्याएर त्यहाँ नाङ्गेझार बनाउन कतिको उपयुक्त हुन्छ भन्ने कुरा आयो नि त फेरि।
1: हो त्यही कुरा भन्नुभएको छ दानबहादुर कार्कीले, आजसम्म निष्ठापूर्वक काम गरेका मान्छेलाई संसदीय समितिमा ल्याएर जथाभावी भनिया छ, कुनै पनि ठाउँको एउटा सामान्य मर्यादा त हुन्छ होला नि।
0: बस त्यो सही कुरा छ, त्यस कारणले मैले भने अरू सबै तफसिल हो, मुख्य कुरा चाहिँ के हो भने उनीहरू यसरी थर्काएर दचकाएर आरोपित गरेर भए पनि दानबहादुरको ठाउँमा अर्को मान्छे ल्याउन चाहन्छन्, किन विगतै यही छ नि त। कुन चाहिँ प्रहरी प्रमुखले यो 25-30 वर्ष आफ्नो कार्यकाल पुरा गरेको छ भन्नु त ल? अब अदालत खस्छ भने जस्तो उदाहरणको लागि अच्युत कृष्ण खरेललाई 35 दिनमै निकालिदिए, विषय अदालतमा गयो, त्यति बेर 6-6 महिनामा सरकार फेरिन्थ्यो। अब विषय अदालत अदालत समय फैसला गर्दैन, हेर्दा हेर्दैमा हेर्न नमिल्नेमा अग्रधार दिनु, मिसिन झिकाउनु, अदालतका यी लाइनहरू हुन्छन्। त्यस अन्तरालमा भन्नु पर्यो अच्युत कृष्ण खरेललाई जुन चन्दले हटाएका थिए ती चन्द नै हटेर त्यहाँ सूर्यबहादुर थापा आए, उनको पहिलो निर्णय नै अच्युत कृष्ण धुरबहादुरलाई निकालिदिए, अच्युत कृष्णलाई पुनर्स्थापित गरिदिए, त्यसपछि अदालतले फैसला गरिदियो। यसको के अर्थ हुन्छ ल भन्नु त? जस्टिस डिलेट इज जस्टिस डिनेट भनेको यही हो। तर अब भनिगयो नि 30, 40, 50, 60, 70 भनिहाल्यो नि त्यो भक्तपुर जिल्ला अदालतको 3 वर्षपछि फैसला के आयो भने क्षेत्राधिकार नमिलेको, काभ्रे पलाञ्चोक जिल्लाबाट यो उत्पन्न भएको अंश मुद्दा भएको हुनाले क्षेत्राधिकार 3 वर्षमा त्यो कानुन व्यवसायले कति खायो होला, अदालतको समय कति बर्बाद भयो होला, त्यो क्लाइन्टको के हालत भयो होला, यस्तो पनि न्यायिक प्रणाली हुन्छ ल भन्नु त? दुर्भाग्य हो नि यो देशको।
1: भनेपछि पर्दा पछाडिको खेल भनेको आइजिपी दानबहादुर कार्कीलाई हटाउन चाहन्छन्, खगेन्द्र सुनवारले लगाएको आरोप 3 करोड लगायत जुत्ता लगाउने हो खाने होइन भन्ने कुरा समग्रमा आइजिपी हटाउने नै यो खेल हो डाक्टर साहब त्यसोलाई।
0: होइन अब यो त यो अलिकति बढाई चढाई भयो होइन, मुख्य कुरा चाहिँ राजनीतिमा वर्ग विरोधीहरूलाई दमन नै गरिन्छ, यतिकै गम्भीर आरोप त रवि लामिछानेमाथि थिएन, कुन चाहिँ आरोप छैन जो रवि लामिछानेमाथि लागेको होइन ल, मलाई भनिदिनु त कुन चाहिँ आरोप होइन ल? बहुविवाह होइन कि दोहोरो नायरता होइन कि दोहोरो राजधानी होइन कि सहकारी होइन कि कुन चाहिँ आरोप होइन जो रवि लामी छानेर लागेको छैन त्यस्तै कुरा प्रचण्डको हकमा हो त्यस्तै कुरा ओलीको हकमा हो त्यही नियति शेरबहादुर खेप्दै छन् त्यही ठाउँमा अब किशोर श्रेष्ठ आइपुग्यो यो कुन ठुलो कुरा भयो राज्य वर्गीय हुन्छ वर्ग विरोधीहरूलाई उसले दमन गर्छ यो राज्यको चरित्र हो यो कुनै विषय नै होइन
1: तर किशोर श्रेष्ठले उपसभामुख रुबी कुमारी ठाकुर म्याडम तपाईँ सचिनुहोस् यसरी चल्दैन भनेर लेखेको लेख र उनको स्वकीय सचिवसँगको हिमचिम चुम्बनका कुराहरू आयो नि त डक साहब अब हिजो रुबी कुमारी ठाकुरले पनि अब एकदमै आक्रोशपूर्ण रूपमा स्ट्याटस लेख्नु भएको छ यस्ता राक्षसलाई महिलाको चाहिँ हुर्मत लिनेलाई कारवाही गर्नुपर्छ सरकार भन्दै हुनुहुन्छ उहाँले पनि उहाँले त निवेदनै दिनुभएको रहेछ डक साहब उजुरी नै हाल्नुभएको रहेछ
0: निवेदन उहाँको मात्रै अरूको निवेदन छैन कतिवटा निवेदन भन्ने साइबरमा यस्ता किसिमका कतिवटा निवेदन तपाईँलाई चाहियो ल भन्नुहोस् कतिवटा ल एउटा शिक्षक थियो मेरो अब साथी भन्नु कि शिक्षक भएको हुनाले वर्गीय भयो साथी जस्तै भयो मसँग आएको थियो उसको जम्मा 20 वर्षको कमाइ 10 लाख थियो प्लस टू पढाउने टिचर 10 लाख थियो ब्याङ्कबाट कुनै एउटा फटाले आफ्नो खातामा ट्रान्सफर गर्यो यो केस लिएर साइबरमा गयो अनि त्यहाँ एउटा निवेदन दिएर जानुहोस् भन्यो साइबरले निवेदन दियो अब टिचरको 10 लाख गएपछि त्यसको के मानसिकता होला तपाईँ हामी अनुमान गर्न सक्नुहुन्छ आज गयो भोलि गयो केही नभएपछि उसको गृहमा सहसचिव चिनेको साथी रहेछ त्यहाँ पुग्यो यस्तो पर्यो मलाई भनेपछि त्यो कुरा फेरि साइबरमा पुग्यो तपाईँ सोर्स फोर्स लाउने हुँदैछ तपाईँ भनेर हुन्छ भनेर त्यसलाई त्यहाँबाट डङ्का पिटेर बाहिर गरे त्यो कसले पैसा लग्यो त्यो मान्छे कहाँको त्यो सबै प्रमाण उसँग छ तर उसको त्यो चाहिँ 10 लाख रुपियाँ चाहिँ पज भयो अनि रुबी कुमारी ठाकुरको चाहिँ अहिलेको अहिले हुनुपर्ने भन्ने के हो त यसबाट के बुझियो भने
1: उपसभामुख भएको कारणले त डक्टर साहबै भएको
0: अरू के कारण भयो त भने नि अब खुसबु ओलीलाई के मात्रै भनेको छैन के मात्रै भनेको छैन भन्नु त ल खुसबु ओलीसँग तपाईँको भिन्न मत होला
1: बलात्कार गरिदिन्छुसम्म भन्ने
0: बलात्कार गरिदिन्छु अर्कै कुरा भयो तर तैँले कतिवटाको ओछ्यान तताएको छस् र त सांसद भएकोसम्म भनेको छैन एउटा चेली हुन् एउटा छोरी हुन् नि त कसै कि त हुन् कसै कि धर्मपत्नी पनि हुन् त्यसो नगरी त्यहाँ पुगिँदैन त्यो पनि हो तर भन्न पाइन्छ कति कुरा अन्डरस्टुड छ नेपालमा कसरी पद पाइन्छ कसरी प्रतिष्ठा पाइन्छ भन्ने कुरा अन्डरस्टुड छ तर पनि भन्दै हिँड्न त चरित्र हत्या भयो नि त त्यो त मान्छेको त तर कारवाही त काहीँ पनि हुँदैन त फेरि हरेक ठाउँमा यस्तो कुरा भइरहेछ यही केसमा चाहिँ किन यस्तो त भन्दा उनीहरू नियोजित रूपमा हुनु पर्यो किशोर श्रेष्ठलाई कोच्नमा उतारु थिए भनेकै छ दुनियाँले पनि यो चाहिँ सिरिसाको हत्यारा हो
1: कार्कीपछि
0: अरू पनि महिलाहरूको चरित्र हत्या गर्ने हत्यारा हो यो यसलाई हत्कडी लाउनै पर्ने थियो लाग्यो बडा आनन्द आयो भनेकै छ यसबाट के बुझिन्छ भने उनीहरू किशोर श्रेष्ठलाई प्रताडित गर्न चाहन्थे प्रतिशोध सान्न चाहन्थे प्रश्न आयो किशोर श्रेष्ठको आचरण त्यस्तो हो कि होइन किनभने किशोर श्रेष्ठ भनेको त्यो व्यक्ति हो जो प्रेस काउन्सिलको अध्यक्ष पनि भइसकेका छ ओके 12 भाइकै हस्ती पनि होला सायद किशोर श्रेष्ठ सबैलाई थाहा छ नि यो कुरा त त्यसकारण हामीले एउटा आचार संहिता विकास गर्नु पर्यो जहाँ स्वच्छन्दता होइन स्वच्छता होस् चरित्र हत्या होइन चारित्रिकता होस् जवाबदेहिता होस् संवेदनशीलता होस् त्यो हो नि त लोकतन्त्रले अपेक्षा गरेको परिपाटी त त्यो नहुनु नै यो कुराको खैला बैला हो क्या यसमा कुन श्रेष्ठ कुन दानबहादुर कार्की कुन खगेन्द्र सुनार कुन ज्ञानेन्द्र साई होइन सोसियल मिडियालाई त हामीले वास्तवमा दुरुपयोग गरेका छौँ खुसबुलले नै भनेको छ वास्तवमा केपी ओलीले यो माथि प्रतिबन्ध लगाएर ठिकै गरेको रहेछ भनेर महिलाहरू नै के भन्दैछन् भने तँलाई त बलात्कार गरेर झाडीमा फालिदिनु पर्ने त्यो वक्ता को हो महिला आफै त हेर्नुहोस् कसरी बोल्न सक्छन् त यस्तो र इतिहास भङ्ग्याउने समुदायगत लाञ्छनाहरू लगाउने छ्यापछ्याप्ती छ नि त्यो त त्यो त सामाजिक अराजकता हो त्यो गर्न पाइँदैन
1: जहाँसम्म रहेछ उपसभामुखको विषय सुध्रिनुहोस् म्याडम अझै समय छ 3 बच्चाका पिता दिपकजुङसँग विशेष सम्बन्ध नभएको दावी गरिरहँदा जनआस्थाले तथ्यलाई पुष्टाइ गर्ने तस्विर फेला पारेको र दिपकजुङले फ्रन्ट सिटमा बसेर रुबीको गालामा चुम्बन गरेको विषय पनि यो समाचार छापियो जनआस्थामा
0: त्यो चाहिँ उनीहरूको व्यक्तिगत कुरा भयो म भन्न सक्दिनँ अब अहिले एआईको जमाना पनि छ होइन अब अङ्कमालको हक गर्ने सिस्टम पनि छ होइन, अब त्यो कुनमध्ये के हो कसो हो, अब फोटो खिच्ने चलन त आम नै छ होइन, दस दुनियाँ गरेर प्रहरीको आइजीसँग एपोइन्टमेन्ट लियो, पहिलो लक्ष्य चाहिँ उसँग एउटा फोटो खिचेर पोस्टिङ गर्ने, तिमीबाट पोस्टिङ गरिहाल्ने, त्यो ओडबाजी त हामी देखेकै छौँ। त्यस कारणले सबै चिजलाई हामीले सस्तो बनाएको छ, सबै पदहरू बजारमा किन्न पाइन्छ। तर प्रज्ञा प्रतिष्ठानमा हेर्नुहोस् न, कस्तो सिर्जना भएका मानिसहरू, कस्तो लेख रचना गर्ने मानिसहरूलाई उनीहरूले प्राज्ञ बनाएर त्यहाँ लगे, सिकाएको यिनीहरूले नै हो, फेरि हिजैदेखि यही थियो त्यहाँ। अब रोइलो गरेर के हुन्छ, जस्तो रोप्यो त्यस्तै फल्ने त हो नि। त्यस कारणले यो उनीहरूको के हो कसो हो,
1: यही कारणले नै किशोर श्रेष्ठ पक्राउ परे भन्ने कुरा हो नि डाक्टर साहब। दीपक जङ भन्ने उनका स्वकीय सचिव र रुबीले गाडीमा चुम्बन गरिएको तस्विरमा देखिन्छ, जसमा दुबईले रातो खादा ओढेका छन् भनेर समाचार छापिया छ हिजो दिउँसो।
0: होइन, यो त हामी पनि साइबर पुग्ने कुरा हो, मलाई त्यस्तो कुरा पत्यार लाग्दैन, किन त्यहाँ सेक्युरिटीको मान्छे।
1: अब रुबी कुमार ठाकुरले त आक्रोशपूर्ण रूपमा स्ट्याटस लेख्नु भएको छ, यस्तो अपराधीलाई राक्षसलाई कारवाही गर सरकार भनेर उहाँले उजुरी नै दिनुभएको रहेछ, त्यो उजुरी पत्र पनि सार्वजनिक भएको
0: छ। ठिक छ, त्यो त्यो होइन, र त्यो काल्पनिक र आरोपित हो भने त्यो गर्नु सर्वथा अनुचित छ, त्यो सत्य हो भने सार्वजनिक पद ग्रहण गर्ने मान्छेले यस्तो गर्दै हिँड्नु अनुचित हुन्छ। मेरो विचारमा त्यो नहुनु नै पर्छ, किनभने त्यहाँ सुरक्षाको मान्छे हुन्छ बाबा, सभामुख भनेको त त्यहाँ सुरक्षा मान्छे,
1: सभामुख
0: होइन, उनको त सुरक्षा हुन्छ त्यहाँ होइन। घरभित्र गरेको भने व्यक्तिगत कुरा भयो, घरभित्रको कुरा त बाहिर ल्याउन पाइएन, कसले खिच्यो त त्यो फोटो? त्यसो भने त्यहाँ एउटा ड्राइभर हुन्छ, त्यहाँ एउटा सुरक्षा हुन्छ, त्यहाँ उनीहरू दुईजना हुन्छन्, कसले खिच्यो त त्यो फोटो? त्यो पत्ता लगाए भइगयो नि त। यदि त्यो नक्कली हो भने सक्यो कुरा, नक्कली चाहिँ वस्तु किशोर श्रेष्ठले त्यहाँ चाहिँ पोस्टिङ गरेको हो भने कानुनमा चाहिँ हुने कारवाहीको दायरामा, त्यसको त्यसको लागि पहिलो
1: सक्कली नै हो भने चाहिँ डाक्टर साहब, पहिला पनि यो विषयमा समाचार छापिया थियो कि, हामी नै त्यसको साक्षी छौँ। पहिला पनि दीपक जङ शाह जो उनीसँग हिमचिम भएको, प्रेम सम्बन्ध भएको, यस्ता विषय त जनआस्थाले पहिला पनि समाचार छापिया थियो।
0: यस्तो छ, प्रेम सम्बन्ध त मान्छेको बिचमा हुन्छ,
1: तर उनी विवाहित छन् नि त, दीपक जङ शाह तीन बच्चाको बुवा छन्, रवि कुमारी ठाकुर सिङ्गल छन्।
0: अब सार्वजनिक पहिलो मैले भने यो स्वाभाविक हुन्छ होइन, मान्छेका व्यक्तिगत यस्ता जस्तो विधि व्यवहारहरू हुन्छन्। तर दोस्रो प्रकरणमा चाहिँ जो सामाजिक जिम्मेवारीमा हुन्छ त्यसले यस्तो गैरजिम्मेवारीपूर्ण हरकत चाहिँ गर्न पाइँदैन। तपाईँ विगत हेर्नुहुन्छ भने रुबी कुमारी ठाकुर जस्तो पदमा बसेका अधिकांश महिलाहरूले यस्तै गरेका छ, एउटालाई पिएको रूपमा राख्छन् अनि त्यसलाई नै लिएर अमेरिका भासिन्छन्, अधिकांशको यही छ। सबै मलाई लाग्छ अहिले शक्तिमा बसेको पनि धेरै जसो महिलाहरूको कहानी त्यही नै होला। के भन्नुहुन्छ बाबु, कसलाई के भन्नुहुन्छ? मलाई साइबरमा हालिदिने हो कि क्या हो? त्यो नगरिकन पद पाइँदैन नेपालमा। यसमा मैले खालि एउटा
1: यस्ता घटनाहरू बिम्बहरू छन्
0: भनिहालेँ नि मैले, यस्तो नहुने मान्छे बिरलै होला त्यहाँ। मैले भनिसकेँ नियुक्तिका आधारहरूको बारेमा मैले कतिचोटि भनिसकेँ होइन, यहाँ हामीले नियन्त्रण ल्याउनुपर्छ। अब रुबीले कोसँग चुम्बन गरिन् गरन् गरिनन्मा झगडा गरेर समाधान हुँदैन, तर यसले चाहिँ गम्भीर मोड लियो, किनभने अब किशोर श्रेष्ठ नै जेलभित्र पुगे। अब यो कुरा पुष्टि भयो भने एउटा कुरा भयो, पुष्टि भएन भने अर्को कुरा हुन्छ। पुष्टि भयो भने रुबी कुमारले त्यहाँबाट हट्ने कि नहट्ने त, पुष्टि भएन भने किशोर श्रेष्ठमाथि सख्त कारवाही हुन्छ कि हुँदैन त। जस्तो मैले भन्थेँ निर्मला पन्तको भित्री अङ्ग प्रहरीको एकजना जवानले चाहिँ सफा गर्दै गरेको देखियो, तपाईँले देख्नुभयो कि देख्नु भएन?
1: मैले देखेको छु डाक्टर,
0: देख्नु भएन?
1: त्यो मिल्ने
0: त्यो मिल्ने कुरा हो त, त्यो गैरजिम्मेवारीपूर्ण हरकत गर्दै गर्दै गर्दै न आज हामीले समाजलाई यहाँ ल्यायौँ। प्रहरीको आइजीमाथि यसरी प्रश्न उठ्न थाल्यो, किनभने कसैले पनि सही व्यवहार गरेन नि त, जे गरे पनि हुन्छ भन्ने भयो, जे पनि गर्न पाइन्छ त। मलाई यहाँ बोल्ने फोरम प्राप्त भएको छ, जे पनि बोलिदिउँ त, तपाईँ सोध्ने ठाउँमा जे पनि सोध्ने। हिजो अस्ति कहाँ सोध्दै थिएँ, कसले एउटा गर्दै थिएँ नि त, ए हाम्रो तपाईँभन्दा ठुलो तपाईँको हजुरबा पुस्ताको पत्रकार किशोर
1: हो, किशोर नेपाल
0: होइन, तपाईँलाई प्रश्न सोध्न आउँदैन भनिरहेको थियो,
1: म 60 वर्ष पत्रकारिता गरेको भन्नुभएको,
0: भन्नु हो कि होइन? अब हो यस्तो स्थिति आइलाग्छ। त्यस कारणले त्यो सब आचार संहितालाई त जम्मैले रिरेङ्गम गर्नु पर्यो नि त. त्यो कुराको चाहिँ अभाव छ हाम्रो समाजमा.
1: डाक्टर साहब, किशोर श्रेष्ठ पक्राउ परेपछि जनआस्थाका अध्यक्ष तथा सम्पादक अहिले पत्रकार महासङ्घले आपत्ति जनाएर हिजो रातिदेखि नै धरना बसिराखेका छन् र धेरै पत्रकारले किशोर श्रेष्ठको रिहाईको माग गरिरहेका छन्. लोकतन्त्रमा मुख थुन्ने काम भयो. पहिला तपाईँहरूले चाहिँ मुख थुन्ने भन्ने तपाईँहरू सत्तामा आउनुभयो, अहिले हामीलाई मुख थुन्ने भन्ने पत्रकारको प्रश्न सरकारलाई आइरहेको छ. डाक्टर साहबलाई कसरी लिनु?
0: त्यो एकदम सही हो. जस्तो किसिमको अहिले किशोर श्रेष्ठले गर्दैछन् त्योभन्दा चर्को हिजो रवि लामिछा नै गर्दा रहेछन्.
1: हो,
0: ती भिडियोहरू आउँदैछन्, होइन? त्यस कारण जे कुरा अहिले हामी यहाँ देखिरहेछौँ यो बाहिरी कुरा मात्रै हो. भित्री कुरा चाहिँ किशोर श्रेष्ठलाई उनीहरू नियन्त्रणमा लिन चाहन्थे. भित्री कुरा चाहिँ यो हो. अब किशोर श्रेष्ठ कस्ता हुन् त्यो त हामी भन्न सक्दैनौँ फेरि, किन यिनीहरू बाह्र भाइ हुन्, यिनीहरू न्यायाधीशहरू हुन्, यिनीहरू कानुन व्यवसायीहरू हुन् जसको विगत चाहिँ ठिक छैन. उनीहरू मोलतोल गर्छन्, सिटिङमा फैसला गर्छन्, पीडितलाई न्याय दिँदैनन्, आफ्नो मात्रै हेर्छन्, आफू गोजीमा हाल्न पाए पुगिहाल्यो. त्यस कारण राज्य कमजोर भएपछि यस्तो हुन्छ भनेर मैले कतिचोटि भने, राज्य कमजोर भने दुईवटा कुरा हुँदैन. एक, देशको सिमानाको रक्षा हुन सक्दैन. दुई, व्यक्तिको जीवधनको रक्षा हुन सक्दैन. त्यही चिज भइरहेछ अहिले यो देशमा. कमजोर लुटिएको लुटिएको छ, शक्तिशाली अब शेरबहादुरकै कुरा आयो नि त, होइन? अब टन्न गएर अब कुन खर्चले कसरी उनी विदेशमा यो सब गरिरहेछन् त, के हो त त्यसको स्रोत? राज्यलाई सूचना हुनु पऱ्यो नि त. भनेपछि कुनै न कुनै शक्ति उनले प्रयोग गरेको छ त्यहाँ, कुनै न कुनै सम्पत्ति प्रयोग गरेको छ उनले त्यहाँ. प्रश्न त उठ्यो नि त, यदि उनीहरू सच्चा लोकतन्त्रवादी हुन्थे भने यसको नैतिक जवाब दिए त उनीहरूले बन्द गर्थे होला नि. तर त्यो चलन यहाँ छैन. जसले जे गरे पनि हुन्छ भन्ने छ यहाँ, जसलाई जे बनाइदिए पनि हुन्छ यहाँ, जोसुकैलाई प्राज्ञ बनाइदिए पनि हुन्छ, जसरी बोले पनि हुन्छ, जसरी लेखे पनि हुन्छ.
1: सांसदले आइजिपीलाई थर्काए पनि हुँदो रहेछ डाक्टर साहब, जे गर्दा पनि हुन थालिसकेछ नि त्यसमा.
0: त्यो त आइजिपी के होला थर्काउनु नहुने भन्ने कुरा त के भएर यो त मिलेन. तर त्यो ठाउँ चाहिँ उपयुक्त हो कि होइन भन्ने प्रश्न गम्भीर भयो. आइजीको पनि एउटा प्रतिष्ठा हुन्छ. धनबहादुर कार्कीको भए नभए पनि त्यो पद त सार्वजनिक हो नि त. अब उनी हामीलाई मनपर्छन् कि पर्दैनन् भन्ने कुरा अर्को, तर सांसद हुन्. अब उनले आफ्नो क्षेत्राधिकार, जस्तो अदालतले चाहिँ क्षेत्राधिकार निरूपण गर्न 3 वर्ष पर्खिनुपर्छ भने सांसदले चाहिँ आफ्नो क्षेत्राधिकार र धैर्यता गुमाउनुहुन्छ कि हुँदैन त, त्यो हो नि त प्रश्न. जुनसुकै मुद्दा उस सपना प्रधानको ती दर्तै नगरिकन दरपिट गरिदियो. त्यत्रो क्यारियर हो नि सपना प्रधानको. सपना प्रधान कसरी त्यहाँ पुगिन्, उनी कस्ती हुन्मा हामीले लाखचोटि बोल्यौँ, तर त्यहाँ पुगिसकेपछि त न्यायाधीश भयो नि त उनी. अब आइजिपी दानबहादुरसँग तपाईँको रिजर्भेसन होला, खगेन्द्र सुनारसँग होला, तर उनीहरू त्यहाँ त पुगिसके. अब त्यो क्षेत्राधिकार र त्यसको संयमता, त्यसको गरिमा त उल्लङ्घन गर्न पाइँदैन नि कसैले पनि. हाम्रो झगडा त्यहाँ मात्रै हो. फेरि हामीलाई नि साइबेरी लगाइदिएर महानानी भन्दैन फेरि अर्काले, अनि कसरी मुद्दा खेप्ने त फेरि.
1: डाक्टर साहब, जनआस्था कार्यालयमा अहिले भर्खर समाचार अनुसार बिहानै छापा मार्न प्रहरी पुगेको छ. पत्रिकाको कार्यालयमा पुगेर प्रहरीको टोली सम्पादकको कार्यकक्ष र समाचार कक्षमै प्रवेश गरेर खानतलासी गर्यो. समाचार एउटा चाहिँ एउटा सञ्चार माध्यममा यसरी प्रहरीले छापा मार्ने विषय के हो डाक्टर साहब?
0: केही होइन, यही शैली अहिले देशमा हाबी छ. तपाईँ एउटा साहुको विराटनगर मुन्दरा साहुको सुन्नु भएन, प्रहरीले 5 घन्टा चाहिँ छापा मार्दा केही पनि त्यहाँ फेला परेन. अब भनिहाल्यो नि किशोर श्रेष्ठको यो विषय उनको धरपकडसँग सम्बन्धित छैन, यो खानतलासँग सम्बन्धित छ. राज्य उनलाई त्यो गर्न चाहन्थ्यो. विगत समयमै गृहमन्त्री बारे उनले जे गरेका थिए त्यहाँ पनि त्यो गर्न खोजेको थियो. उनको एउटा प्रत्यक्ष प्रसारणमै धरपकडको कुराले उनी त्यहाँबाट भाग्दै गरेको दृश्य हामीले नदेखेको देखेकै हो. अब अहिले चाहिँ उनीहरूले ती सब कुरालाई साँच्दै किशोर श्रेष्ठलाई धरपकड गरेको कुरा सत्य छ. तर यहाँ उनीहरूले चाहिँ रुबी ठाकुरलाई जोडे. अब त्यो रुबी ठाकुरको कुरा पुष्टि भयो भने त्यो जवाफ दिए त उनले लिने कि नलिने त मलाई लाग्छ उनलाई पनि अब समस्या हुन्छ. किशोर श्रेष्ठमाथि त उनीहरू यो गर्न कृत सङ्कल्पित थिए, यो हुन्थ्यो हुन्थ्यो. किनभने उनलाई ओलीले पनि लखेट्न खोजेको थियो, सबले उनलाई लखेट्न खोजेको. यहाँसम्म उनीहरू त्यसो गर्न सफल. अब शीर्षा कार्की प्रकरणमा मै थिएँ नि त, मै थिएँ. त्यसले उनलाई ठाङ्गेले पनि छोएन, फासफुस भयो त्यो प्रकरण. तपाईँ पनि भन्न सक्नुहुन्न कि शीर्षा प्रकरण के थियो भनेर. अघि पनि मैले भने शीर्षा प्रकरणको फोरफारक नभएको अन्तराल निर्मला पन्तसम्म आइपुग्यो. त्यसकारण कडाइका साथ अभियुक्त दण्डित हुनुपर्छ. निर्दोष मानिसलाई चाहिँ राज्यले त्यस प्रकार चरित्र हत्या समेत हुने गरी धरपकड गर्न सर्वथा अनुचित हुन्छ. त्यसकारण पहिला सुन्ने अनि थुन्ने भन्छन् नि यहाँ. हिजो आइजीले पनि भनिरहेको थिए, उनले जति भने पनि यहाँ पहिला थुन्ने हुन्छ अनि सुन्ने हुन्छ. अब थुनेपछि त के सुनाइ भयो र? ऊ आफै त्यहाँ अब हालकाल भइसकेको अवस्था हुन्छ. यो कानुनी राज्यमा यस्तो सुहाउँदैन. धरपकड सर्वथा अनुचित छ, तर आचार संहिता कसैले पनि उल्लङ्घन गर्न पाइँदैन. बौद्धिकले पनि, मिडियाले पनि होइन. अब अहिले खालि पत्रकारको मात्रै कुरा छैन, सबैजसो व्यवसायीहरू चाहिँ आतङ्कित छन्, थुनिएका छन्. किनभने हिजो उनीहरू नै हुन्, मलाई लाग्छ यिनै किशोर श्रेष्ठहरू नै होलान्, बाह्र भाइहरू नै होलान्, जो चाहिँ दुर्गा प्रसाई भनेको माफिया हो भनेर लखेट्थे. त्यसरी लखेट्नेको एउटा अङ्ग गोविन्द केसीहरू पनि थिए. दुर्गा प्रसाईको कुरा मान्ने हो भने त्यो बाटोबाट नै अहिलेको सत्ता बनेको छ. त्यसपछि शोध र प्रतिशोध, प्रति प्रतिशोधको चरणमा यो राज्य आइपुगेको छ. मेरो भनाइ चाहिँ के भने, यो गर्न थाल्ने हो भनेदेखि त भोलि तिमीहरूले पनि दुर्नियत बिहोर्नुपर्छ. जसरी यिनीहरूले रवि लामिछानेलाई लखेट्थे, अब अहिले रवि लामिछाने लखेटिरहेछन्, एउटै त कुरा हो नि. अनि यो कस्तो कुरा हो त? त्यो एउटा कवि जो जर्मनको सन्दर्भमा कविता लेख्दै हिँड्थ्यो, उनलाई धरपकड गर्दाखेरि यहुदी हो भने याद गरिन, त्यसलाई पक्र्दाखेरि समाजवादी हो भने याद गरिन, लास्टमा मलाई नै पक्र्न आयो मेरो लागि बोलिदिने कोही पनि भने, त्यो दिन आयो नि त आज यो देशमा. किशोर श्रेष्ठलाई पक्रेको छ, उनको कार्यालय खानतलासी गरेको छ, तपाईँहरूलाई स्वाद लागेको होला. भोलि
1: लागिहाल्छ नि डाक्टर साहब, यो त पत्रकारमाथि, सञ्चार माध्यममाथि, सञ्चार जगतमाथि प्रहार हो नि त. मुख थुन्ने काम भयो भने त अब आन्दोलनै भइरहेको छ पत्रकारहरूको.
0: होइन, त्यो त उनीहरूको आफ्नो चासोको विषय भयो. मुख्य कुरा किशोर श्रेष्ठ यस्ता हरकत गर्थे कि गर्दैन थिए, यो हो नि त. गर्थे भने त पत्रकार भन्दैमा उन्मुक्ति त हुनु होला, गर्दैन थिए भने राज्य भन्दैमा दमन त गर्न पाइँदैन होला नि त. फेरि यहाँबाट हामीले चिज निकाल्नुपर्छ. जस्तो अघि सपाट ढङ्गले तपाईँहरूले दानबहादुर कार्की, दानबहादुर कार्की भन्नुभयो, त्यो सार होइन. सार के हो भने उनी दानबहादुरलाई हटाउन चाहन्छन्, त्यो पनि होइन, त्यहाँ आफ्नो मान्छे ल्याउन चाहन्छन्, किनभने विगत यस्तै छ. अब तपाईँ अहिले त्यसको कोपमा पर्नु भएको छ जुन तपाईँले आफै गर्नुभएको थियो हिजो. वामदेवले चाहिँ अजित किशनलाई हटाउनुहुन्छ भने सुदन गुरुङले दानबहादुरलाई किन हटाउनु हुँदैन? अब दानबहादुरले हृदयङ्गम गर्नु पर्यो, प्रहरीलाई घिसार्छु भन्ने अनि भन्नुभयो नि त. अब उहाँको चाहिँ त्यस्तो खालको हर्क थियो कि, त्यो उहाँले पनि आत्मसमीक्षा गर्नु पर्यो. हामी किन बेकारमा भयो किने? यिनीहरू उही ड्याङ्का मुलाउनु उस्तै मान्छे हो, पदका लागि जे पनि गर्ने मान्छेहरू हुन्. जो मान्छे सानो एउटा पद र स्वार्थको लागि जे पनि गर्छ, त्यो मान्छेमाथि सती जानुको के अर्थ भन्छ र? केही पनि अर्थ भन्दैन. तर विधिको शासन हो, कानुनी राज हो, न्याय मर्नु हुँदैन, कोही पनि अन्यायको शिकार हुनु हुँदैन. मान्छेको व्यक्तिगत गोपनीयता, व्यक्तिगत जीवन सजिलो हुँदैन. दुर्गाजी, तपाईँ आफ्नो व्यवसायमा फर्किनुहोस्, राजनीति तपाईँले सोचे जस्तो होइन.
1: दुर्गा प्रसाईको लागि राजनीति फिट छैन डाक्टर साहब.
0: होइन, म त्यो भन्दिनँ, राजनीति त्यति सजिलो कुरा होइन. जस्तो मलाई भन्नुहोस् न, मलाई कुनै एउटा, जस्तो मलाई चाहिँ प्रहरीको आइजी, प्रहरीको आइजीको त यो हाल छ भने कति गाह्रो छ सङ्गठन चलाउन. राजनीति त योभन्दा नि माथि भयो होइन. दुर्गा प्रसाईलाई व्यक्तिगत रूपमा मैले पनि चिनेको हुनाले मेरो उहाँलाई सुझाव के छ भने, राजनीति त्यति सजिलो हुँदैन दुर्गाजी. तपाईँ किन व्यवसायमा त उहाँ सफल भन्ने देखिएको छ, यो न्यायालयले नै उहाँलाई त्यस्तो गराइदिएको. 13 वर्ष त उहाँको सम्बन्धनको मुद्दा छिन्न लाग्यो अदालतलाई. वकिललाई कति खर्च पेल्नु पर्यो होला उहाँले, उहाँको संरचनाको कुन हालत. मैले स्थल पनि निरीक्षण गरेको छु नि, त्यत्रो हस्पिटल छ, 90 करोडको त पेट स्क्यान मेसिन, एउटै मेसिन, कति ब्याज तिर्नु परेको होला. मेडिकल माफिया भनेर, ब्याङ्क ठग भनेर चाहिँ उहाँको चरित्र हत्या गरिएको छ. ती व्यक्तिहरूले उहाँको चरित्र हत्या गरेका छन् जो आफै ठग छन्. त्यस्तो देशमा अनि राजनीति सम्भव छ र भने? त्यस कारण मैले भनेको, अब उहाँको सबभन्दा राम्रो एउटा व्यवसायको बाटोबाट ठिक छ, पछि उहाँलाई त्यत्रो राजनीतिमै रहर भए त्यही क्षेत्रमा चुनाव गरेर हामी सदनमा ल्याइदिउँ होला, बोल्नु होला त्यहाँ.
1: उहाँ त मेरो सबै सम्पत्ति सक्छु, हिन्दू राष्ट्र राजसत्ता नल्याएसम्म दुर्गा प्रसाई मर्दैन भन्नुभएको छ.
0: त्यसो
1: हर्दैन भन्नुभएको,
0: त्यसो भने त्यो कुरा चाहिँ सम्भव छैन. त्यतातिर नलाग्नु दुर्गा प्रसाईको हकमा हुन्छ. अब उहाँ के गर्नुहुन्छ त्यो उहाँको कुरा हुन्छ.
1: कक्षा बाबा सेवा देउवा आज आइसकेपछि स्वागत भइसकेपछि देउवा प्रचण्ड ओलीको फेरि साठगाँठ भएर नयाँ खालको चाहिँ उहाँहरूको एकता हुने सम्भावना के देख्नु भएको छ?
0: त्यो शब्दावली नै भएन, त्यो साठगाँठ होइन, एकता अनेकता पनि होइन, त्यो चाहिँ अब गठबन्धन हो, सहकार्य हो, त्यस्तो त भइरहन्छ नि। जस्तो बालेन र रवि नै कहाँ कहाँ थिए त, त्यस्तो भयो। सुदन नै कहाँ थिए त, त्यस्तो भयो। टिओबी कहाँ थियो तपाईँलाई नै थाहा थिएन, हुन्छ नि त गठबन्धन। सुशीला कार्की कहाँ थिइन्, भयो त्यस्तो। त्यहाँबाट निस्किएपछि उनी के भन्न थालिन्, भयो त्यस्तो।

0: सिग्नल भन्नुभएको छ, अनि अर्को अदालत अर्को नेतृत्व आयो भने फेरि अर्को त्यस्तो पनि अदालतले गर्ने काम हुन्छ। सब नेपालको राजनीति र समाज व्यवस्था बिगार्ने अग्रणी संस्था भनेकै अदालत भइआएको देख्छु म। यो राम्रो हुँदैन, यसले अदालतलाई नै घात गर्छ। त्यत्रो सिंहदरबार त जलिसक्यो, अब अभिलेखै केही छैन, अझै यस्तो हरकत गर्ने भोलि के रहन्छ त त्यहाँ। त्यस कारणले यो अदालतको क्षेत्राधिकारै होइन, एउटा चाहिँ अब
1: अंश हेर्दा त्यस्तै देखिन्छ डाक्टर साहब होइन, देउवा आउनु अदालतले त्यो खालको चाहिँ फैसला गर्नु, अब देउवाको स्वागत हुनु, काङ्ग्रेसका जनहरू चाहिँ अब गगन थापालाई हामी सभापति मान्दैनौँ, गगन तत्कालीन महामन्त्री भनेर शशाङ्कले पत्र नै लेखे।
0: अनि त्यो त उनीहरू राजनीति लडाइँ हो, यो त जस्तो भनौँ न, अब मैले भनेको चाहिँ नेकपा भन्ने ऋषि कटेलको पार्टी रहेछ निर्वाचन आयोगमा, त्यो हुँदाहुँदै त्यो निर्वाचन आयोग भन्ने फटाहरूको घरले चाहिँ यो केपी ओली प्रचण्डहरूको रापताप खप्न नसकेर दर्ता दियो, दोहोरो पार्टी अगाडि बढ्यो, जबकि एउटै नामको दुईवटा पार्टी नहुँदो रहेछ। अब यो मुद्दा अदालतमा मुल्तवी थियो, जुन बेला चाहियो त्यो बेला उसले चाहिँ रिओपन गरिदियो, अहिलेको अवस्था त्यही हो। यो अदालतले गर्नु हुँदैन म यति भन्छु, यसले अदालतलाई धेरै घात गर्छ। विगत समयमा देशको प्रधान न्यायाधीशसम्म प्रधानमन्त्री भए भन्छ, अब उनीहरूले पढेको चाहिँ के भने शक्ति प्रति पृथकीकरणको सिद्धान्त के पढ्यो त भने नि जस्टिस डिले जस्टिस डिनेट भन्ने उनीहरूको मुख्य सिद्धान्त हो, प्राकृत न्यायको सिद्धान्त भन्ने छ उनीहरूको अर्को सिद्धान्त, त्यो अनुसारको एउटा पनि आचरण छैन। कमाउने अखडा भएको छ अदालत, कमाउने अखडा हो अदालत भनेको, समाज बिगार्ने अखडा हो अदालत, त्यो त समाजलाई न्याय दिने पो संस्था हो त, त्यो त त्यसले त विवेक पो प्रयोग गर्नुपर्छ त, केही प्रयोग भएन भने त अराजकता आउँछ, त्यो जगबाट अदालत जलेको राम्रो हो त। यो आर्थिक संरचनाहरू जल्नु, व्यवसायिक घरानाहरू जल्नु राम्रो हो, कानुन अनुसार कारवाही गर्ने, उनीहरूले गलत गरेको छ भने हाम्रो चाहिँ यो पार्टी हो, अब उनीहरूको कुन पार्टी हो।
1: अब अन्त्यमा डाक्टर साहब, आइजिपीलाई जिम्मेवारी हटाएरबाट हटाएर प्रहरीभित्र भएको अनियमितताबारे छानबिन गर्न खगेन्द्र सुनारको माग आइरहँदाखेरिमा यो घटना अब कता जाला,
0: यो त्यस्तै होला जस्तो लाग्छ मलाई, किनभने यो ग्रान्ड डिजाइन नै दानबहादुर कार्कीलाई हटाउनेसँग सम्बन्धित छ, यो योजनाबद्ध छ, उनीहरूले ढिलो चाँडो दानबहादुरलाई हटाएर छोड्छन्, यो खेलै यही हो,
1: त्यही ग्रान्ड डिजाइन अन्तर्गत,
0: किनभने विगतै यस्तै छ, कुन चाहिँ प्रहरी आइजीले पूर्ण अवधि जागिर खायो त्यसमा ध्रुवबहादुर 8 महिना है कति खायो 6 महिना, ध्रुवबहादुरले आफ्नै साथीलाई अचुतलाई हटाएर फेरि अचुतलाई पनि हटाएर अरू सबै यही भएछ होइन, पालो नौरा सिलवालको थियो, उनलाई त नकली कागजको आरोप लगाएर लखेटे, देखिरहनु भएको छ त, जयबहादुर चन्दन थियो अर्को फटा त अख्तियारमा हाकिम भएर बसिरहेछ, लडालड गरे उनीहरू, अर्को ल्याङ्रो काँडा आइपुग्यो, देखिरहेछ तपाईँ, अनि ध्यानबहादुर मात्रै को हो र अनि उसलाई चाहिँ त्यहाँ पूर्ण अवधि आनन्दसँग खाना दिएनन् भन्ने कसको अपेक्षा छ, त्यस्तो त्यो बेकारको त्यस्तो हुँदैन।
1: सरकारमा चाहिँ बालेनलाई हटाएर रवि लामिछाने प्रधानमन्त्री बनाउने खेल हो र डक्सा
0: होइन, त्यो दुई वर्ष त्यो होइन, दुई वर्षको उनीहरूको अन्डरस्ट्यान्डिङ हो, अन्तिममा चुनावी सरकार बन्छ, दुई वर्ष उनीहरूले प्रधानमन्त्री त चलाउँछन्, त्यो भएन भने पार्टी फुट्छ सक्यो कुरा,
1: दुई वर्षपछि मात्रै रवि लामिछाने प्रधानमन्त्री।
0: यस यस
2: 93.2 स्वदेश एफएम।
3: डाक्टर साहब स्वागत छ यहाँलाई,
4: धन्यवाद।
3: एसएलसीमा नेपाल तपाईँको मान्छे राजनीतिमा किन फेल भन्ने प्रश्नबाट अगाडि जाउँ, थोरै के भन्नुहुन्छ यसमा?
4: अब फुटबल खेलाडी ब्याडमिन्टनमा किन च्याम्पियन भएन भन्ने होइन, आफ्नो खेलका आफ्नो नियम हुन्छन्, त्यो पढाइको एउटा हो, समग्र हो त्यो, राजनीति भनेको त्योलाई बदल्ने अभियान हो, त्यसैले कुनै मान्छे कहिले पास हो कहिले फेल भयो भनेर लाउनु त्यस्तो कुनै मापदण्ड भन्ने हुँदैन। इतिहासमा एकदम असल क्रमै नलाई मारे गए हराके भनेका मान्छेहरू महान भनेर चाहिँ इतिहासले साग गरे हुन्छ, पछि बुझ्छ मान्छेले। अब आफ्नो जीवन काममा के के नगरङडङडुङ गरे खुब गर्यो भनेको मान्छे पछि गऱ्यो इतिहासले, यदि त भैया देवाली मात्र भन्छ, त्यसले आफ्नै जीवनकालमा मान्छेको सही मूल्याङ्कन हुँदैन। त्यसले म त कहिले पनि मूल्याङ्कनलाई म हिँडे होइन, इतिहास निर्माता हो, म इतिहास निर्माण गर्ने बनाउने, भोलि आएर भोलिको पुस्तकदेखि मूल्याङ्कन गर्छु।
3: ओके, अब तपाईँले इतिहास निर्माण चाहिँ एउटा वैकल्पिक शक्ति निर्माण गरेर पनि गर्न खोज्नु भएको थियो, त्यहाँनिर पनि अलिकन तालमेल मिलेन क्या, त्यहाँ पनि रङ्ग ढङ्ग मिलेन, किन डाक्टर साहब के लागिरहेछ? तपाईँको आफ्नै नेतृत्वमा तपाईँको आफ्नै सुझबुझमा एउटा शक्ति निर्माण गर्न खोज्नु भएको थियो नि।
4: अब मान्छे अन्धविश्वासमा विश्वास गर्नेहरूको एउटा कुरा हो, विज्ञान विश्वास गर्ने मान्छेले चाहिँ समय काल परिस्थिति जुन गतिवान हुन्छ

0: त्यो सन्दर्भ त्यो समयका त्यो स्थानका आधारभूत प्रश्नहरू जो हुन्छन् अगुवा मान्छेहरूले चाहिँ त्यसको समाधान खोज्ने हो। त्यसरी हेर्दा म आफ्नै नेपालको राजनीतिकमा कुरा गरौँ, हाम्रो नेपालको जुन 50 बढी राज्यमा टुक्रिएको चाहिँ नेपाल 18 शताब्दीसम्म देखे बसेको थियो, त्यसलाई एउटै राज्य नेपाल भन्ने जुन अहिले ठाउँमा हामी बस्छौँ त्यसलाई एक ठाउँमा ल्याउनु पर्ने ऐतिहासिक आवश्यकता थियो। त्यसले नेपालको राजनीति एउटा चरण थियो। अर्को चरण भनेको त राज्य भनेको त जनताले हो, आफ्नो व्यवस्थापन गर्नको निम्ति, आफ्नो समस्या समाधान गर्नको निम्ति, आर्थिक सामाजिक सांस्कृतिक परिवर्तनको निम्ति व्यवस्थापन गर्ने माध्यम त राज्य हो। तर जनताको सहभागिता बिनाको राज्यले त प्रगति गरेको संसारमा देखिँदैन। त्यसैले लोकतान्त्रिकरणको आवश्यकता हुन्छ भने दोहोरो जुन त्यो चरण सुरु भयो त्यो कालखण्डमा हामी जन्मेका हौँ। 7 आसपास बिपी कोइराला प्रफुल्लले जन्मनुभयो, हामी चाहिँ 10-12 सालतिर जन्म्यौँ र 30-35 सालदेखि हामी सचेत हुन थाल्यौँ। फेरि हामीले चाहिँ लोकतन्त्रको एउटा पूर्णता दिनुपर्छ भनेर लाग्यौँ र हामीले नै 7 सुरु भएको त्यो लोकतन्त्रको जुन प्रक्रिया थियो अब जनयुद्धको रूपमा एउटा ठुलो जनताको चाहिँ धक्का दिएर चाहिँ यसलाई बदल्नुपर्छ भनेर जुन हामीले सोच विचार सहित सुरु गऱ्यौँ र त्यसले नै नेपालमा यति ठुलो परिवर्तनसँगै लोकतान्त्रिक गणतन्त्रसँग पुर्यायो, जनताले आफ्नो संविधान हामी बनायो, त्यो कालखण्ड हामीले गऱ्यौँ। त्यो भनेको 2072 साल असोज 3 गते संविधान सभा, जनताले निर्वाचित प्रतिबाट नै आफ्नो संविधान आफै बनाएर हामी सार्वभौम सत्ता सम्पन्न नेपाली जनता भनेर नेपाली इतिहास पहिलोचोटि लेखियो। त्यो एउटा ठुलो उपलब्धि थियो। यो 1000 वर्षसम्म पनि नेपाल राज्य रौन्जेलसम्म पनि यसको इतिहासमा लेखन भइरहेको छ। अब त्यसपछि त्यो त एउटा खुड्किलो हो, त्यति हो त होइन, जनतालाई चाहिँ त्यो सुख समृद्धि यही रोजगारी शिक्षा स्वास्थ्य खुसियाली अनि यत्रो रमणीय हिमालयको भेगभेष रमाइलो ठाउँ छ यहीँ बसेर जीवन बिताउन पाऊँ भन्ने चाहना त सबैको हुन्छ। त्यो भनेको छोटो शब्दभन्दा सुख समृद्धि हो। त्यो भनेको चाहिँ अब फेरि नयाँ खालको राजनीति चाहिन्छ, त्यहाँ लडेर भिडेर जेल गरेर गाली गरेर हुँदैन। त्यहाँ त्यसको निम्ति त पुँजी प्रविधि ज्ञान विज्ञानको चाहिँ प्रयोग गरेर छिटो आर्थिक विकास गरेर जनतालाई सुख समृद्धि ल्याउने हो। त्यसको निम्ति अब नयाँ प्रकारको राजनीति वैज्ञानिक राजनीति चाहिन्छ भनेर मैले नै 2070 सालमा चाहिँ नयाँ शक्तिको खाँचो भनेर एउटा राष्ट्रिय बहस सुरु गरेँ। 72 संविधान जारी भएपछि जो त्यसमा लागौँ भनेर अपिल गरेँ र सबै साहित्य विभिन्न ढङ्गले लाग्नु हो। त्यही क्रममा नै विभिन्न शक्तिहरू उदय भए र अहिले देख्नुभयो त मैले 10 वर्ष अगाडि भने यसले के रिस उठ्यो के नपाएको, त्यत्रो माओवादी पार्टी छोडिदिनु बौलाए भन्थे मान्छेले, अहिले आउँदाखेरि त्यो माओवादी पार्टी, त्यो त्यत्रो एमाले पार्टी, त्यत्रो काङ्ग्रेस पार्टी, त्यत्रो राजापोजी पार्टी कता हराए कता आए, को नयाँ नयाँ चिने मान्छे त आए त हो, त्यही हो मैले भने त आए त। तर अब त यो त विभिन्न प्रयोगबाट आउँछ, मैले एउटै पार्टी हुन्छ फलानै नाममा हुनु चाहिँ मेरै नाममा हुनु पर्यो त भने होइन, मैले त भने त्यो दिशातिर गएको छ भने त्यो खुसीको कुरा पो त राम्रो कुरा पो हो त, यसरी बुझ्नु पर्यो।
1: त्यो त 100% तपाईँले जे बीज रोप्नु भएको थियो त्यो एक खालले उम्रियो र फल्यो भन्न पनि पाइयो पछिल्लो पटक,
0: होइन अहिले त्यो उम्रियो आज फलेछ, कस्तो फल्छ कस्तो, सबैले पुग्ने गरेर फल्छ कि फल्दैन हेर्न बाँकी छ। उम्रियो विभिन्न रुखहरू उम्रियो, एउटा ठुलो रुख उम्रियो, अहिले फल अहिले लाग्यो,
1: यसको समीक्षा त गरौँ अब यसपछि गरौँ। तर डाक्टर साहब तपाईँले नै आफैले जो किलो गाड्नु भएको थियो मियो बन्न खोज्नु भएको थियो त्यहाँनिर चाहिँ
0: होइन, म कहिले मियो खोज्ने भने त्यो सधैँ प्रयोग
1: गर्दैन, नयाँ शक्ति गठन भएको थियो
0: पहल त कसरी लिनु पर्दैन, पहल लिने हो त म यहीँ हुनुपर्छ, म चाहिँ पुरा दैवी शक्ति प्राप्त हुँ भनेर त मैले कहिले पनि भने छैन। मैले पहल गरेँ विभिन्न साथी जोडिँदै आउँदै हिँड्दै अगाडि बढ्दै जानु हो भने ठिकै भइरहेको थियो। विभिन्न धार छन् अहिले, अहिले राष्ट्रपतिको रूपमा एउटा मूल धारको रूपमा एउटा नयाँ वैज्ञानिक शक्ति चाहिँ आएछ, अहिले जनताले चाहिँ विश्वास दिएर झन्डै 2-3 नजिकको माहौलमा दिएका छन्। अहिले कसरी काम गर्छ त्यो हेरौँ, होइन मैले त फेरि सुरु उहाँहरूकै अगाडि पनि भनेको छु, म अस्ति राष्ट्रिय सम्मेलनमा पनि भने वैज्ञानिक शक्ति एउटा मात्रै हुनुपर्छ भन्ने छैन, हामी त बहुदलीय लोकतन्त्रमा विश्वास गर्छौँ, त्यसरी बहुदलीय लोकतन्त्रमा त एकभन्दा बढी दलहरू हुनुपर्छ।
1: त्यो चाहिँ मलाई राम्रो लाग्छ क्या तपाईँको कुरा, त्यो अझ पनि राम्रो लाग्छ किनकि त्यो विकल्प हो नि त, होइन त्यो
0: हो
1: वैकल्पिक शक्ति पनि धेरै हो भयो भने विकल्प पायो मान्छेले, होइन
0: होइन हो नि त, त्यसले पुरानाहरूको विकल्प यो हो, पुरानाहरूको विकल्प नयाँ, अब नयाँहरू मध्येमा पनि झन् नयाँ हुँदै जान्छ नि त, सधैँको निम्ति त होइन हो त।
1: तर तपाईँले अझै पनि माया गरेको, ओत दिइराखेको, संरक्षण गरिरहेको त्यो शक्ति चाहिँ छिन्न भिन्न भयो पछिल्लो पटक, सिधा कुरा गरौँ प्रलोभन पनि फुट्यो,
0: होइन प्रलोभन भने त यो मैले सुरु त नयाँ शक्ति अभियान हो, मैले चाहिँ सुरुको पदावली नै हेर्नु भने मेरो चाहिँ बिम्ब चाहिँ वैकल्पिक नयाँ शक्ति भन्ने हो। यो चाहिँ 72 सालभन्दा अगाडिका दलहरू, पुराना दलहरू, अब यो नयाँ विकास र समृद्धिलाई केन्द्रमा राख्ने, देशलाई समृद्धिकरण लिएर जाने दिशामा हुने अबका दलहरू चाहिँ नयाँ दलहरू भन्ने हो मेरो, नयाँ शक्तिहरू भन्ने हो, त्यसले मेरो बिम्बमा चाहिँ नयाँ शक्ति नै हो। त्यही क्रममा नै कहिले कसैसँग जोडिने, कोही कोही जोडिने, कोही के साथीले बनाउनु भएको छ, म त कार्यकारी भूमिका प्रायः

0: धेरैले त्यो भ्रम परिरहेको छ, यदि कार्यकारी थोरै साथीहरू अगाडि राखिराखेको छु मैले, त्यस्तो हुँदै आएको हो र त्यही क्रममा नै अहिले पनि राष्ट्रपा मुख्य रूपमा अगाडि आएको छ। त्योभन्दा बाहेक अरू अरू शक्तिहरू पनि छन्, मैले नै अगाडि सारेको त्यो नयाँ शक्ति भन्ने शक्ति पनि छ, अहिले पनि छ भने विभिन्न शक्तिहरू प्रतिस्पर्धा गर्दै जाउन्, सहकार्य गर्दै जाउन्।
1: त्यो प्रलोप भन्ने चाहिँ किन एक ठाउँ रहेन, त्यो पनि लास्टमा यो पनि फुट्नु गति किन यस्तो दशा?
0: होइन, प्रलोप भन्ने त यो चुनावकै मुखमा तत्कालीन नयाँ शक्ति अनि माओवादीबाट विद्रोह गरेर
1: जनआवादी
0: प्रगतिशील अभियान र जेएनजी अभियन्ताहरू उनीहरू मिलेर चाहिँ चुनावमा हतार हतारमा चाहिँ एउटै चिन्ह लिएर प्रलोपा भन्ने चुनाव गरे। तर त्यसको विधि प्रक्रियाहरू सब पुरा भइसकेका चाहिँ थिएन, नभइसकेपछि पछि उहाँहरूले ठिकै छ हतार हतारमा हामी त गऱ्यौँ, धेरै विषयवस्तुहरू हाम्रो चाहिँ फरकहरू पनि रहेछन्, त्यसैले अहिले हामी आफ्नो ढङ्गले गरौँ मात्रै, त्यो फुटिया होइन, त्यो बनिसकेकै थिएन, खालि चुनावी प्रयोजनलाई चुनाव चिन्ह मात्रै एउटा लिएर एक ठाउँमा आएको थियो, तर चाहिँ त्यसले चाहिँ वैधानिक प्रक्रिया पुरा गरिसकेको।
1: तपाईँलाई कतिको चिन्ता लागेको छ?
0: हजुर,
1: यो पनि
0: हुँदै यही हो तरिकै, होइन नातिकै म उदाहरण दिन्छु, छ वर्ष हो नाति लडेर आएछ, धौला आएर आएछ भने भाउ हो ठिक छ भाउ, यसरी नै सिक्ने हो, लड्दै बुढ्दै सिक्ने हो नाच्थे भने आए बिहान मात्र है नातिलाई, यो त यस्तै तरिका हो त, कसै नाक कतर्छ, कहीँ खुट्टा चोट लाग्छ, कहीँ केही लाग्छ, बच्चाले त्यसरी नै सिक्ने हो, त्यसरी हुन्छ।
1: अब ल ठिक छ, तपाईँहरूले चाहे अनुसारको वैकल्पिक शक्ति गठन हुन सकेन अथवा त्यो शक्ति अझै पनि केन्द्रमा आउन सकेन, प्रयासरत छ भनिरहँदा चाहिँ केन्द्रमा पुगिसकेको, राज्य सत्ताको बागडोर सम्हालिसकेको, जनताको अपार विश्वास पाएको अर्को वैकल्पिक शक्ति नयाँ शक्तिले पनि कतै बुमरेङ खाने स्थिति त आउँदैन रहेछ?
0: अहिले त भर्खर 4 महिना मात्रै
1: 5 महिना भन्नु
0: गइरहेको छ, त्यस कारणले यसलाई मैले चाहिँ सुरुदेखि भनेको छु उहाँलाई केही समय शङ्काको लाभ दिनुपर्छ, किनकि पनि यो पुस्ताको हिसाबले एउटा पुस्तान्तरण भएको छ नेपाली राजनीतिको, नयाँ पुस्तान्तरण जुन भएर आएको छ, एजेन्डाहरू फेरिएका छन् र उहाँहरूको व्यक्तिगत कार्यशैलीहरू स्वभाव पनि स्वतः फरक पनि हुन्छन्, त्यसले गर्दाखेरि चाहिँ उहाँले फेरि एउटा चाहिँ एकीकृत रूप लिनलाई अलिक समय लाग्न पनि सक्छ, त्यसो भए उनीहरूले हतारिएर अहिले खत्तम भइकन सिद्धिहाल्यो भन्नु अथवा यो चाहिँ भत्किदिइहालेर फेरि पुरानै आएन पाए भने त मै गरेको थिएँ भन्नु पाए हुन्थ्यो भने जस्तो चाहिँ लालचका कुरा गर्नु हुँदैन, मैले सुरुदेखि भनेको छु र अहिले पनि त्यही भन्छु, उहाँहरू सिक्दै हुनुहुन्छ, गर्दै हुनुहुन्छ, अहिले नै यसको फाइनल मूल्याङ्कन गर्ने बेला भएको छैन र यसका अब मैले यसो हेर्दाखेरि त अब त्यस्तो विस्तारमा जान पाएँ, केही सकारात्मक र केही कमजोर पक्षहरू देख्छु मैले।
1: अब यो 5 महिनाको अवधिलाई विश्लेषण गरिदिनुहोस्, मानिलिउँ 100 नम्बर दिनु पर्यो भने डाक्टर साहबले कति नम्बर दिनु यसको कामलाई, यो सरकारको 5 महिनाको कामलाई?
0: अहिलेसम्म त म 60 नम्बर दिन्छु मैले।
1: के गरिरहेको छ यो सरकारले 60 नम्बर पाउने गरेर?
0: होइन, एउटा के दियो भने एउटा त विश्वास के जगाएले भने अब पुरानोबाट हुन्न भन्ने जुन हामीले सुरु गरिरहेको थियौँ मेरै साथीहरू, उहाँले गर्नुभयो, फेरि पुरानो साथीहरू फेरि कुनै आग्रह चाहिँ त्यो होइन, उहाँले गर्नुभयो, कोही चाहिँ त्यत्रो वर्ष जेल बस्नु भएको छ, कहिले चाहिँ धोकाबाट बेहोर्नु भएको छ, हामी सबैले मिलेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्यायौँ, त्योसम्म उहाँलाई धन्यवाद पनि छ, मैले लेखेन हुन्छ। तर त्यसपछि यता जुन एजेन्डा हो त्यो विचार नीति कार्यक्रमलाई विकसित गरेर देशलाई अर्को दिशा देशै लानु पर्थ्यो, त्यो उहाँहरूबाट पुग्दैनथ्यो, त्यसो भएर उनीहरूले मैले नयाँ चाहिन्छ भनेको थिएँ, उहाँले चाहिँ होइन हामी नै गर्छौँ घरसँग बल गरिरहनु हो, त्यो भएन, त्यसो भएको उनीहरूले अब उहाँले बिस्तारै विदा लिइरहनु भएको छ, पछि हट्नु भएको छ, त्यसको ठाउँमा यो जुन नयाँ आयो यो पोजिटिभ भयो, त्यस अर्थमा यो अहिले जुन सरकार जुन बनेको छ, जनताले पनि देश विदेशमा छरिएका सबै जनताहरूले नै एकचोटि अवसर दिउँ नयाँहरूलाई भनेर नयाँहरूलाई चाहिँ दिया छ, र उहाँहरूको चाहिँ औषधी उमेर पनि मैले बुझेअनुसार सांसदहरूको औषध उमेर 38 वर्ष भन्ने मैले सुने, त्यो भने त ठुलो कुरो हो नि त भन्नुहोस्, अहिले युवाहरूको औषधी युवाहरूमा त्यो पुग्यो होइन, अहिले उहाँहरूको नेतृत्व टिम हेऱ्यो भने पनि बढी रवि राम्रो स्वर्णिमजीहरूको 51-52 वर्ष देखिन्छ,
1: 50 वर्ष,
0: त्योभन्दा बालनजी त 36 वर्ष मात्रै हुनुभयो भने त 25-26 चाहिँ 50 वर्षसम्मका मान्छे हरिजुन यत्रो देश सम्हाल्छु भनेर लागेका छन्, त्यो त आफैमा एउटा ऐतिहासिक कुरा हो नि त, त्यसै भने त्यसर्थ म यसलाई पोजिटिभै मान्छु होइन, हाम्रो ऐतिहासिक ढङ्गले यसलाई पोजिटिभ भन्नुपर्छ, नेपाली राजनीतिको पुस्तान्तरण भयो भनेर हामीले बुझ्नुपर्छ, अब जहाँ गर्ने उहाँहरू काम कारवाही कस्तो रह्यो त भनेर हेर्दा
1: 60 नम्बर पाउनु उहाँले के गर्नु,
0: उहाँले जुन त्यो पहिले नयाँ 100 भनेर भन्नुभएको थियो, म अझ मेरो अलिक फरक कुराहरू छन् उहाँलाई सुझाव मैले उहाँलाई दिए पनि छु अहिले पनि दिन्छु, त्यो चाहिँ उहाँले के हुन्छ भने जनताको चाहिँ पोलिटिक्स भनेको चाहिँ फेरि के हो भने विज्ञान र कला दुइटै हो, त्यसो भने सार र रूप पनि दुइटै हो, र एउटा विज्ञान र मनोविज्ञान पनि त्यहाँ हुन्छ, त्यसरी गर्दाखेरि चाहिँ उहाँले सुरुमा चाहिँ एउटा नयाँपन दिनको निम्ति भनेर अंश अंशका कुराहरू अलिकति अलि लोकप्रिय हुने खालका यस्ता कुराहरू मात्रै अलिकति देखाउनु भयो. त्यो स्वाभाविक पनि हो र शैली पनि उहाँहरूले परम्परागत जस्तो शैली भन्दा पनि धेरैले किन चाहिँ प्रधानमन्त्री चाहिँ कपडाकै जुत्ता लगाएर पनि त्यही समय थिएँ उहाँले शैली भन्ने म पनि त्यस्तो खालको मान्छे हो भने यो त औपचारिकता कुरा हो त्यो जसो गर्दा नि हुन्छ. म उता बेलायत अमेरिकातिर पनि त्यहाँनिर म गएको थिएँ क्या नि त्यहाँ अमेरिका नि पार्लियामेन्ट फरक फरक ठाउँ हुँदो रहेछ. कहीँ चाहिँ असाध्य गर्म गान्ने खालको असाध्य रूढिवादी खालको हुने कोही चाहिँ फेरि जो त्यो मिनिसोटाकोमा पुगेको थिएँ त्यहाँ चाहिँ फेरि असाध्यै फरक खालको हुँदो रहेछ क्या प्रगतिशील टाइपको हुँदो रहेछ. त्यही
2: ड्रेस कोडको
0: त्यो ड्रेस कोड पनि छैन त्यो कुनै खालि सहमुखको मात्रै अनुमति लिएर मात्रै बोल्नु नि छैन पर्दैन त्यस्तै गर्नु पाएन मैले पनि त्यस्तै हुनुपर्छ भन्ने ठानेको थिएँ. त्यस्तो रहेछ क्या त्यहाँ त्यसले विधि अनेक अनेक हुन्छन् त्यसले उहाँले अलिकति विधिमा पनि थोरै मिचे जुन गर्नुभयो त्यो ठिकै हो भने मैले ठाने हो क्या नि. किन कर्मकाण्ड बिरालै बाँदै श्राद्धे गर्नु पर्यो किन गरिराख्नु परेको छ हामीले बनाए नियम हो समयअनुसार त गर्न सक्छ देशको नि बदल्न सकिन्छ अरू नि बदल्न
2: सकिन्छ.
0: हाम्रो जस्तो एक त बहुजा थियो बहुवासी मैले एउटै गर्नुपर्छ भन्ने पर्छ त म त सधैँ छैन. नेपालका जनताले लाउने जुन राष्ट्र भेष हो त्यो सबै राष्ट्रिय पोसाक हामीले भनिसकेपछि जुन लाउँदा पनि भइहाल्छ त्यसले त्यसमा पनि थोरै उहाँले अलि चिर्न खोज्नुभयो एउटा सन्देश दिन खोजेको ठिकै हो.
2: कुरा यसो जोड दिइहालौँ नीति तथाकारको पर्दा पनि उठेर हिँड्नुभयो यो पनि चिरिएको जस्तो मान्या छ.
0: होइन नीति कार्यक्रम गर्दाखेरि त त्यो के कारणले गर्दा उठे हिँड्नै हुन्न भने त होइन उस्तै पऱ्यो हिँड्न पाउनुपर्छ होइन अप्ठ्यारोमा नि पऱ्यो के गर्यो भने अब त
2: गाह्रै भयो भने
0: समस्या परिरहेको छ टोइलेटै दिनु चिया पिउ भने त पिक फोहोर गर्नु त हुँदैन होइन. त्यस कारण यस्तो भने त होइन तर किन गर्नुभयो उहाँले जान्ने कुरा हो. तपाईँ सामान्यतया चाहिँ के हुन्छ नीति कार्यक्रम भनेको चाहिँ फेरि चिफ एक्जिक्युटिभ हुन्छ प्रधानमन्त्री हुन्छ यो पनि कर्मकाण्ड भन्छु भने त्यसो गर्ने होइन वास्तवमा क्या बिचार राष्ट्रपतिले त्यसै कार्टुन जस्तो किन बनाउँदै फेरि क्या त्यति मात्रै
2: विचार
0: त्यस्तो पनि बदल्नु पर्ने हो. तै पनि जो अहिले त नबदलेसम्म न बिचमा उठेर हिँड्दाखेरि त अलिक अनादर गर्यो भन्छ पऱ्यो राष्ट्राध्यक्ष त राष्ट्राध्यक्ष हो.
2: डाक्टर उठिहाले पनि केही कारणले फेरि तुरन्त फर्केर आएर बसिदिएको भए बिदा गर्ने बेलामा त्यही उभिदिएको भए
0: त्यो भनेर जानु पर्थ्यो. त्यो चाहिँ उहाँले किन लिएर त्यो सहायक भए त्यतापट्टि नजाउँ नि त अलिकति व्यवहारिक कमजोरीका कुरा भए. अब मैले के भन्दै थिएँ होइन उहाँको पोजिटिभपट्टि मैले भन्नु खोजेको चाहिँ अलिकति नयाँपन दिनको निम्ति मान्छेको चेतना त एकदम गहिराईमा गएर दर्शन अर्थशास्त्र दुनियाँका नियमहरू मान्छे त बुझ्दैन. मान्छे टक्कै टक्कै सामान्य हेर्ने मान्छेले त्यस्तै बुझ्छ नि हाम्रो औषध स्तर त्यस्तै छ भन्ने ढङ्गले उहाँले चाहिँ अलिकति त्यस्तो गर्नु खोजेको चाहिँ त्यसलाई अन्यथामा मान्दिनँ. र उहाँहरूले सारेका अघि सारेका कुराहरू पनि तत्कालका निम्ति सय दिनका भनेको कुरा ती ठिकै छन्. त्यसोको आधारमा मैले त्यो उहाँलाई ती मध्येमा को चाहिँ 60% मार्क उहाँलाई भनेको तर अब मेरो अर्को भनेको छ नि तर त्यसले पुग्दैन भन्ने हो. तर अनि केही गल्ती कारण दुई चार गल्ती के गर्नुभयो भने जस्तै यो सुकुम्बासी व्यवस्थापन मेरो त आफ्नो विषय नै त्यही हो. म त अर्बन प्लानिङको विद्यार्थी मेरै पालामा लिएर सुरु जुन गरेको थिएँ उहाँहरूलाई यो सुकुम्बासी समस्या भनेको सहरी गरिबहरूको आवासीय समस्या संसारभरि हुन्छ. संसारमा ठुल्ठुला देशहरू नै अझैसँग अल्वाइसकेका छैन भने हाम्रो जस्तो भर्खर कृषि प्रधानबाट गाउँले प्रधानबाट सहरतिर हुनु भएको समाजमा यो त झन् आगामी झन् बढ्नेवाला छ. त्यसले त्यहाँनिर किनारबाट हटाइ नै हट्छ भनेर सुलभ ढङ्गले उहाँले बुझ्नुभयो कि जस्तो मैले त्यस्तो हुँदैन त्यस्तो हुँदैन त्यसको व्यवस्थापन गर्नुपर्थ्यो र उहाँहरूले त्यसमा चाहिँ उहाँहरूले चाहिँ अलिकति कमजोरी गर्नुभयो भने मलाई अलि मानवीयता जस्तो देखिएन. मान्छेहरू जुन अहिलेसम्म आउँछ ती साँच्चैका जुन गरिबहरू छन् जो केही पनि थिएन दुःख गरेर त्यहाँ बसेका थिए बालबच्चाहरूको पढाइ लेखाइ स्वास्थ्यको त्यस्तो समस्या थियो त्यसको व्यवस्थापन नगरिकन हटाउँदा त्यसले राम्रो छन् देखिएन त्यहाँ चाहिँ उहाँले अलिकति गल्ती गर्नु चाहिँ पर्थ्यो व्यवस्थापन गर्नुपर्थ्यो व्यवस्थापन नगरिकन हटाउनु मात्रै गर्दाखेरि त्यहाँ उहाँले अलिकति कमजोरी गर्नुभयो.
2: तर प्रधानमन्त्री अलि एक्लिन थाले जस्तो देखिएन यो यति 5 महिनामै उहाँको स्ट्याटसले त त्यस्तो सङ्केत गर्यो त. शुक्रबारको मध्यरातमा उहाँले लेखेको कुरा सबै दर्शकलाई पनि सजिलो होस् तपाईँले त पढ्नु नै भएको छ मैले पनि पढेको छु के लेख्नुभएछ भने अरूलाई पनि थाहा होस्. उहाँले लेख्नुभयो केही समय लाग्छ सही समय आउनलाई ढिला होला तर गलत हुँदैन नआत्तिनुहोस् सुनेको र देखेको भन्दा वास्तविकता कहिले काहीँ फरक हुनसक्छ कहिले काहीँ एक्लै लड्नुपर्छ यो पहिलोचोटि होइन के भन्न खोजेको उहाँले.
0: होइन त्यो मानवीय स्वाभाविक हो भन्दा मैले अब उहाँसँग मैले 2-4 चोटि भेटेको मैले उहाँसँग मैले सल्लाह सुझाव माग्दाखेरि दिए पनि छु उहाँलाई तर पनि जस्तै हामी नै कल्पना गरौँ भर्खर 36 वर्षको युवा हुनुहुन्छ घर परिवारहरू छन् भने त पुरै परिवारका देखिदिनेको चम्मेचोटि आइसकेको पनि छैन, अपेक्षा यति ठुलो छ, यत्रो देश चलाउने भन्ने कुरा चान्सिने कुरा त होइन। फेरि पहिलोचोटि खालि उयो म्युनिसिपालिटी मानवले चलाउ मात्रै अनुभव छ, राज्य चलाउने राज्यका जुन विभिन्न अङ्ग हुन्छन् न्यायालय ब्युरोक्रेसी सुरक्षा अङ्ग राष्ट्रिय अन्तर्राष्ट्रिय होइन अर्थतन्त्र यी सबै सञ्चालन त धेरै ठुलो कुरा हो, त्यसले गर्दा त्यसको बोझ पक्कै पनि उहाँमाथि पर्या हुनुपर्छ भन्छु मैले। त्यसैले नै मान्छे छिटो अपेक्षा खोजिरहेको छ, अब मान्छे त हाम्रो यहाँ देख्छ नि छुमन्तर गर्छ, धामी नागरी कहाँ मान्छे जान्छन्, डाक्टर कहाँ जान्छन्, मान्छे धामी नागरी कहाँ जान्छ,
2: अपेक्षा उहाँले बाँडेको पनि त हो नि, आफै बाँड्यो
0: होइन, उहाँले अहिले भइदियो हुन्थ्यो भने खाने हुन्छ, अब अहिले त हुँदैन नि,
2: हामी आयो भने गर्छौँ पनि उहाँले भने
0: त्यो त अब भटमा अलिक फोल गरेर मान्छे गर्छ त आफूलाई थाहा हुन्छ नि। त्यो त्यसकारणले गर्दाखेरि उहाँ सायद त्यसको अलिकति दबाउ उहाँलाई पर्या होला, त्यो स्वाभाविक पनि हो। तर फेरि उहाँको आफ्नै शैली चाहिँ अब कस्तो थियो उहाँले मैले टिप्पणी गर्ने त्यो उपयुक्त भएन, तर उहाँ अलिकति खुलाएर विधि प्रक्रिया भन्ने जुन छ कतिपय कर्मकाण्डी प्रक्रिया सबै फलो गर्नुपर्छ म भन्दिनँ, म नै भत्काउनुपर्छ भन्ने बचेको मान्छे हो, तर उहाँले चाहिँ संसदमा पनि अलिकति जान्न भन्ने होइन, राष्ट्रपति प्रणालीमा त हामी गइसकेका छैनौँ, अहिले त संसदले नै प्रधानमन्त्री छानिरहेको छ भन्ने स्वतः नै सांसदहरूले त प्रधानमन्त्रीलाई चाहिँ त्यहाँ देख्न त चाहन्छन्। त्यसमा पनि उहाँले अलिकति जुन प्रक्रिया जस्तो गर्नु खोज्नुभयो र प्रधानमन्त्रीको कार्यालय माको जुन उहाँहरूको टिम बनाउनु भएको छ सल्लाहकारको टिम, अरू सल्लाहकारको टिममा पनि त उहाँले नै अनुभव छैन नि त, उहाँको सल्लाहकारहरूको पनि महानगरपालिका चलाएको भन्दा अगाडि अनुभव छैन, त्यही सल्लाहकारमा राख्ने भनेको त देश दुनियाँ बुझेको ब्युरोक्रेसी बुझेको नियम कानुन बुझेको अन्तर्राष्ट्रियहरू बुझेको तर राम्रा मान्छे फेरि खराब भनेर होइन, बुझेको भनेर खराब राख्दा जारी हुन्छ त्यस्ता ल्याउने त होइन, तर सोच्छ छवि भएका तर त्यो बुझेका मान्छे नै पाइन्छन्, त्यस्तोको चाहिँ सल्लाहकार टिम बनाउनु पर्यो, जस्तै मैले भन्दा त्यसरी बनाएको थिएँ क्या, मैले म प्रधानमन्त्री त मेरो पनि त अनुभव त थिएन, मैले अर्थ मन्त्रालय चलाउँदा पनि तिनी राम्रा कर्मचारी मध्येका र राम्रालाई इमान्दारलाई मैले खालि इमान्दार हुनु पर्यो भन्दै थिएँ, इमान्दार छ भने जुनसुकै विचार जस्तो मान्छे पनि हुन्छ भनेर मैले गरेको थिएँ, राम्रै परिणाम ल्याए हो। जस्तै मसँग भएको जुन सचिवहरू हुनुहुन्थ्यो माओवादी त उहाँहरू कोही पनि हुनुहुन्थेन, माओवादी खोजिया पनि होइन,
2: बहुत गाह्रो थियो पाउनभित्र,
0: पछि म प्रधानमन्त्री भन्दाखेरि मेरो चाहिँ उनी सल्लाहकारमा तपाईँ हेर्नुभयो भने माओवादी पृष्ठभूमि त मान्छे त थिएन, जस्तै रामेश्वर खनालजी एउटा उधारवादी चाहिँ धारको चाहिँ मान्छे हो, उहाँ म उहाँले मेरो प्रमुख चाहिँ सल्लाहकार सब प्रमुख हो चाहिँ भनेर राखेको थिएँ मैले, चाहिँ उहाँको नेतृत्वमा सबै विभिन्न विज्ञहरू सबै क्षेत्रका राखेको थिएँ, त्यो उहाँहरूको सल्लाहले मलाई फाइदै भएको थियो भने उहाँले पनि सल्लाहकार भने अब आन्तरिक निजी सचिवालयमा सहयोगको निम्ति राखेँ नि त बेग्लै हो, तर कार्यालय र राज्य सञ्चालनका सल्लाहकारहरूमा चाहिँ त्यो बुझेका जानेका इमान्दार मान्छे राख्नुपर्छ, त्यहाँ सायद उहाँ अलिकति चुक्नुभयो, त्यसले गर्दा उहाँलाई अलिकति चाहिँ दबाब यहाँ परेको छ, सायद त्यसको अभिव्यक्ति यो हो कि एउटा। अर्को मैले उहाँहरूको अधिवेशन मलाई बोलाउनु भएको थियो चितवनमा, म त्यहाँ गएँ, रवि र बालिनीसँगै हुनुहुन्थ्यो र उहाँले खुसखुस गरेँ, मैले उहाँलाई छ्यास भएको ठिक गरेँ खुसखुस गरिराख्नु पर्छ भने उहाँलाई, किन मुख्य नेताहरू के हुन्छ, अब पार्टीको प्रमुख हिसाबले रविजी प्रमुख हुनुभयो, फेरि कार्यकारी प्रमुख चाहिँ प्रधानमन्त्री भयो, अब हामी कहाँ त पार्टीहरूले हिजो के गरेको छ एउटै नेतामा सबै केन्द्रित ध्वनि बानी भएको छ, म त्यसो दुरु दिनु भएको थिएँ बान्नुपर्छ भन्ने पछिको मान्छे हो म, तैपनि त उहाँले पहिलोचोटि व्यवहारमा जुन बान्नु भएको छ र फेरि विभिन्न पृष्ठबाट फरक फरक ठाउँबाट उहाँहरू आउनु भएको छ भने त्यसले गर्दाखेरि उहाँहरूको चाहिँ मनोविज्ञान अलिक मिल्नको निम्ति अलिक समय लाग्न पनि सक्छ, फेरि अब हाम्रो समाज के छ भने अलिकति चाहिँ चर भेटायो भने गिजे ल्याइदिने हुन्छ, त्यो मिलाइदिउँ भन्नु भने कसरी फाटो पाएर फाइदा लिन सकिन्छ,
2: चरै नदेखे पनि छ भनेर आउँलाई छिराइ नखोज्नु,
0: त्यो त्यस्तो पनि हुनसक्छ भने त्यस्तो जुन अखबारहरू अलिकति आउँछ नि त्यस्तो नहोस् भन्ने मेरो मैले उहाँहरूले भन्ने सङ्केत गरेर चाहिँ मिल्नु छैन मिल्दैन तपाईँहरू भन्छु भन्दा मैले भनेर मात्रै हुनु कुरो त होइन, सायद यी सबैको कारणले गर्दा त्यस्तो चाहिँ अभिव्यक्ति उहाँको आउला।
2: ठिक छ, उहाँले त्यो सार्वजनिक रूपमा जवाफदेही हुन नखोज्ने अर्को बाटो तपाईँले छुटाएको चाहिँ, अनि एकदमै कम बोल्ने कम इन्ट्राक्टिभ, त मान्छे इन्ट्रोभर्ट एक्सट्रोभर्ट त हुन पायो, त आफ्नो जन्मजातको स्वभाव पनि होला होइन, यो कुराहरू पनि त्यति सच्याउन खोजेको जस्तो देखिएन, किन होला?
0: हो त्यही त, मैले अर्को अनुसार सिक्न चाहिँ निपुण हुनुपर्छ, हेर्नुहोस् हामी कोही पनि सर्वज्ञानी हुँदैनौँ, आफ्नो विषयमा जाने जाने जस्तो लाग हुन्छ मान्छेलाई, तर जति जाने उति नजाने कुरो थाहा हुन्छ भन्छन् कि, होइन सुकरातले भन्थे मलाई यति मात्रै थाहा छ कि मलाई थाहा छैन भन्थे उनले, त्यही थाहा नहुनु भनेको सबभन्दा ठुलो थाहा हो भन्छन् कि, त्यसले एउटा चाहिँ त्यो विनम्र चाहिँ हुनुपर्छ उहाँहरूमा। अर्को चाहिँ यो अहिले उहाँहरूको त्यो उपन्न अहिले नहुने चाहिँ अब इन्ट्रोबाट भएको मात्रै कारणले मात्रै हो कि अब के हो त्यो त उहाँले बुझ्नु पऱ्यो, त होइन सार्वजनिक जिम्मेवारी बसिसकेपछि चाहिँ म इन्ट्रोभर्ट छु यसो छु भन्ने पाइ हिँड्दैछ. म पनि इन्ट्रोभर्ट मान्छे के हुन्छ, मलाई खोला गएर बोल्ने बडो दगर लगाएर आउँछ, सब चिजित पछि नै आउँछ. तर चार दिन काम गरिसकेपछि त
2: सिक्नुपर्छ,
0: त्यसले उहाँले अलिकति खुलेर अलिकति घुल्ने
2: जस्तो उहाँलाई संसदलाई कति खोजेका छ, संसदमा हेर्नु समाजले खोजेका छन्, सत्ता पक्षका सांसदले खोजेका छन्, तपाईँले बोलेको कुराले देशैलाई हङ्गामा भयो अप्ठ्यारो पर्यो भने ढाहान
0: नभए उहाँले भने हुन्छ. म यसरी अब त अहिले त झन् सिंहदरबारमै छ, अहिले छ
2: नजिकै
0: काम छ, उहाँ जाने त्यहाँ बस्दिने सुनिदिने गर्दाखेरि त्यहाँ अपनत्व पनि हुन्छ, फेरि सम्मान पनि त हुन्छ, जनप्रतिनिधिहरूले पनि आफ्नो प्रतिनिधि सुन्नु पाए भन्ने हुन्छ, होइन मतदाताले त्यहाँ हेरिरहेको हुन्छ, हाम्रो प्रतिनिधिले कुरो पुर्याए पुर्याएन भन्ने पर्याएको हुन्छ. फेरि यस्ता कुरा चाहिँ उहाँले सुधार्दा राम्रो हुन्छ, सायद सिक्नु होला भन्ने मेरो अनुमान हो.
2: ओके, तर उहाँले जसरी म कहिले काहीँ एक्लो पर्नु स्वाभाविक हो भनेर जो स्ट्याटस लेख्नु पनि डाक्टर साहब हिजो राति शुक्रबार राति, तर कस्तो परिस्थितिमा लेख्नुभयो भने दिउँसो रासपाका सांसदहरूले धुरन्धर सरकारको कामको विरोध गरेको साँझ पख त्यो आयो कि
0: सबैलाई हुन्छ, खिन्न हुन्छ नि त आफ्नै साथीहरूले भन्नु हुन्छ, नभन्नु भन्न पनि भएन. तर उही उहाँको शैली त्यो चाहिँ उहाँले सोध्ने कुरो, बाहिर बाहिर कति राख्ने, बाहिर भित्र कति राख्ने, बाहिर कति भन्ने नि त हामी सोध्नुपर्छ. अनि राम्रो अब चाहिँ व्यक्ति मात्रै भयो त आफ्नो लागेको कुरो सबै भन्न पाइन्छ, तर सार्वजनिक जिम्मेवारी भइसकेपछि त जस्तै आँसु आयो भने हात देखाउनु हुन्छ, छोराछोरीको अगाडि बाबामा भइदिनु त भएन, आँसु आउँछ आमाहरू यसो लुकेर पछौरीले लुगाउनुहुन्छ कि त्यस्तो गर्नुपर्छ कि.
2: तर त्यही कुरा पनि उहाँको अलि ढङ्ग नपुगेको त होइन नि डाक्टर साहब, उहाँले फेसबुकबाट लेख्नु त्यसरी अभिव्यक्ति दिनु वा त्यही कुरालाई संसदमा गएर रोस्टममा उभिएर भनेको भएले अर्थ अर्थ पुग्दैन थियो,
0: होइन यो यो पनि त्यही हुनुपर्छ भन्ने जरुरी होइन. अझै जस्तै अब अमेरिकी राष्ट्रपतिले चाहिँ आफ्नै दिइरहेको हुन्छ, हाम्रो मोदीजीले नाम दिइरहनु भएको हुन्छ, अहिले त्यस्तो जमाना आएको छ, सँगसँगै गरेर बोल्नुपर्छ भन्ने पनि छैन, होइन त्यो बोल्नु त पाइन्छ, सिधै कम्युनिकेट गर्छु भने नपाउने कुरो भएन. तर त्यो चाहिँ उहाँले विचारेर मिलाएर चाहिँ जानुपर्छ. अब उही क्या उही लोकापवाद छ घटिया कहिले नजर्नु भन्ने भानुभाव त गएछ, लोकापवाद चाहिँ हुन्छ फेरि क्या नि. अब सीता त राम रावणसँग गइसकेको त थिएन नि त, एउटा धोबीले चाहिँ रावण लगाएको श्रीमती ल्यायो भन्ने हो, लोकापवादले गर्दै श्रीमत नै उसले सुन्नु पऱ्यो त भनेको छ. यो सार्वजनिक जीवनमा चाहिँ फेरि यो लोकापवादले नि ख्याल गर्नुपर्छ, नभएको कुरा हारो लगाइदिन्छ, दसचोटि दोहोऱ्याइदिएपछि हो कि भने मान्छे भ्रमित हुन्छ भने आफै सचेत भएर बेलैमा त्यस्तो भन्ने ठाउँ चाहिँ दिनु चाहिँ हुँदैन.
2: ओके, अनि अर्को कुरा चाहिँ तपाईँले भनेको मलाई त्यो पनि चित्त बुझ्यो, ल ठिकै छ, अब यो सरकारी च्यानल राजपत्रमा प्रकाशन गर्नुपर्ने कुरा त गर्नु पर्ला, संसदबाट दिनुपर्ने जवाब पनि दिनु पर्ला, तर पहिला जसरी इन्स्ट्यान्टली दिन्थ्यो त्यसलाई सिफ्ट गरेर सोसियल मिडियाबाट दिने त वर्ल्ड वाइड ट्रेन्ड चल्यो होइन. ट्रम्पले पनि त्यो इरानमा के गर्ने भन्ने कुरा पनि आफ्नै उसमा सोसियल मिडियामा लेखिया हुन्छन्, तर उनीहरूले आफ्नो पेजबाट युज गर्छन् नि डाक्टर साहब आफ्नो प्रश्न भन्दा चाहिँ
0: उनको यहाँ अलिक फरक आएन, उनी चाहिँ राष्ट्रपतिबाट यो संसद उनको जिम्मेवारी हुनु पऱ्यो
2: जस्तो नरेन्द्र मोदीलाई
0: फेरि भएन. यता यसमा चाहिँ
2: सरकारी ह्यान्डलबाट लेख्ने कि प्राइभेटबाट लेख्ने कि भन्ने कुरा पनि अहिले विवाद
0: होइन, त्यो दिनु चाहिँ पर्छ, फेरि सोसियल मिडिया दिन पाइन्छ हुन्छ, तर मैले खालि अमेरिकी राष्ट्रपति र हाम्रो प्रधानमन्त्री फरक गरे चाहिँ उहाँ चाहिँ फेरि संसद निर्वाचित भएको हुनाले कतिपय मुद्दाहरू चाहिँ फेरि संसदमै भनिदिँदाखेरि चाहिँ ओनरसिप हुन्छ र ती सांसदहरूको आफ्नो पार्टी साथीहरूको सम्मान हुन्छ, त्यसमै ध्यान दिने कुरा हो, नत्र सामान्य कुरामा चाहिँ फेरि उहाँले प्रत्येक कुरा गरेर बोलिरहनुपर्छ.
2: मैले भनेको कुरा चाहिँ प्रधानमन्त्री ह्यान्डल या पोजिसन वाइजको ह्यान्डलबाट आफ्नो कुरा सोसियल मिडियाबाट दिने भए पनि त्यताबाट दिने कि पर्सनल नदिने कि भन्ने कुरा अहिले उठाएको छ, के हो भनेको
0: अहिले कति कुपय कुरा त्यो त उहाँले वर्गीकरण गर्दा हुन्छ नि, कतिपय कुरा संसदमाबाट चाहिँ कतिपय कुरा आफ्नो भएर सिधै आफूले दिने गर्नु भइहाल्यो मिलाउनु भइहाल्यो.
2: अब मैले भने नि राष्ट्रपति सांसदले विरोध गरेको राति त्यो खालको स्ट्याटस आयो, तपाईँले भन्नु बुद्ध भाव त पर्छ नि मान्छे हो स्वाभाविक रूपमा, साकी भाइले नै आलोचना गरेपछि त प्रेसर भइहाल्छ, तर त्यो आलोचना गर्ने पारो बढ्दैछ पार्टीभित्र
0: किनभने जनताको अपेक्षा ठुलो छ कि, जनताले त अहिले सुनको लङ्का फोइरहेछ नि त,
2: देखाइएको
0: लङ्का त अहिले
2: आउँछ भनिएको हो कि लङ्का
0: होइन, त्यसमा हामी नेताले भन्ने के हो यसरी जाने मेरो रोडमा म पछि आउँछु त्यो सोध्नु होला तपाईँले. अब उहाँले चाहिँ सुरुमा चाहिँ अब हामी आशी गरिहाल्छौँ त्यसले भएन भन्ने अब ठिकै थियो मत लिनुको निम्ति, अब आइसकेपछि चाहिँ अब आएपछि चाहिँ उहाँले के भन्नु पर्छ भने हामीले गर्नु पऱ्यो यसो छ पुग्ने नि त्यहाँ हो यो गरौँ छ, अब हामी सांसदका यस्ता सीमाहरू छन् यी बाध्यताहरू छन् यी छन् नियम कानुनले यहाँनिर छेकिरहेछ यी सबै मिलाउनु पनि छ, त्यसैले यसले यसले यति समय लिन्छ यो काम यति समयभित्र गर्छौँ त्यो यति समय गर्छौँ भन्ने एउटा चाहिँ मार्गचित्र चाहिँ बनाइदिएर चाहिँ बुझाएर जानुपर्छ कमसेकम आफ्नो पार्टीभित्रकै साथी साथीहरूलाई पहिले बुझाउने अनि त्यो फेरि हाम्रो जनतालाई पनि त्यसरी बुझाइदिने भयो भने सहिलो हुन्थ्यो. अनि उहाँहरूले हिजो चुनावको बेलामा त भोलि नाम गर्छौँ जस्तो गरेर थियौँ, सो त भन्नु पर्छ, हामी त अहिले पनि भन्छौँ
2: काम दिनुहोस् भन्दै जानु.
0: होइन, अब जनताले पनि हो त्यही अपेक्षा गर्यो, अब त्यहाँ त्यति छ भने जस्तो सहिलो त हुँदैन, त्यसैको अन्तर्विरोध हो त्यही. यसबाट सायद उहाँले सिक्नु होला.
2: अलि अलि सामूहिक छलफल गर्ने स्वभाव पनि बढाउनु पर्यो, अलिक पारदर्शी पनि हुनु पर्यो सरकार काम
0: पर्छ.
2: तपाईँले भन्नुभयो नि पार्टीका साथीहरूले त थाहा दिनु पर्यो,
0: पर्छ पर्छ,
2: पार्टीभित्र त छलफल गर्नु पर्यो. त्यही नगरेको
0: उहाँले अब प्रधानमन्त्रीले सुन्ने हुनु सुन्नु भएको छ भने मेरो सुझाव चाहिँ के हो भने उहाँले सोच्ने चाहिँ आफूले लिडरले निर्णय चाहिँ आफूले लिनुपर्छ, आफूले गाइड गर्ने हो, दिशा आफूले दिने हो. तर सबैको सामिक भने आफ्नै विचार छ भने पनि सबैको विचार बनाएर दिनुपर्छ क्या. त्यो सबै स्वीकार्यो भने चाहिँ अरूले पनि साथ दिन्छन्. अब आफ्नै कुरोको ठुलो सही चाहिँ एक्लै मात्रै गरिदियो भने मान्छेको मनै त हो, अनि के को हर्ट

0: ए उसले जानेवारी गरेर किन भन्छ आफ्नै साथी नि साथ दिँदैन अनि अर्काले ए तँलाई त छोडिदियो नि हो एक्लै गरेर भनिदिन्छ अनि मान्छे यो भन्नु थाल्छ बिग्रिनु जान्छ त्यसले यसमा चाहिँ खेलाहरू मर्छ मेरो सुझाव
1: राष्ट्रसभाभित्र त्यस्तो असन्तुष्टि केही बढेको छ त त्यसरी मान्न सकिन्छ त जसरी सांसदहरू अहिले विरोधमा मुखरित हुनुभयो संसदमा
0: मेरो सुझाव चाहिँ सांसद बोल्न दिनुपर्छ भन्ने हो फेरि संसद बोल्न पाउनुपर्छ बिचरा हुनु होइन आधारभूत कुरामा साथ दिने हो जसरी त्यो बिलै फेल हुन लायो बजेटै फेल हुन लायो भन्ने यस्तो बेलामा सांसदहरूले पार्टीले साथ दिनुपर्छ अरू बेलामा चाहिँ सांसदले आफ्नो लागेको कुरो बोल्न दिनुपर्छ उनीहरूले क्या दिनुपर्छ त्यो त्यही हो नि त लोकतन्त्र पुरै चाहिँ न त उहाँहरू काम के हो त भन्नु त तपाईँ सबै मात्रै बजार मात्रै बस्ने ढाप्रा मात्रै गर्ने हो भने उहाँहरू त कामै भएन
1: उकुस मुकुस भएर त्यही पनि होइन कतिपय परिस्थितिले
0: फाइदा पनि त गर्छ हाम्रो यहाँ पुगेन यसो हुनुपर्छ यसो पुगेन भन्दाखेरि त राम्रै हुन्छ त्यो सरकारले पनि फाइदै हुन्छ जनताले पनि फाइदै हुन्छ त्यो चाहिँ बोल्नु दिनुपर्छ भन्ने बच्चाको मान्छे मतलब पार्टी पनि दिनुपर्छ भन्ने बच्चाको मान्छे पहिलेदेखि
1: यहाँ के केही चाहिँ लौ राष्ट्रसभाबाट विरोध हुन थाल्यो संसदमा राष्ट्रसभाकै सांसदले सरकारको विरोध गर्न थाले लौ अब बर्बाद भयो सरकार अप्ठ्यारोमा पर्यो भन्ने कुरा चाहिँ बेकार
0: बेकार कुरा
1: सामान्य कुरा
0: लोकतन्त्र अभिव्यक्ति स्वतन्त्रताको कुरा हो होइन आधारित कुरामा बेलामा चाहिँ पार्टीमा एकरूपता हुनु पर्यो मूल मुद्दामा सरकारै गिर्न लायो होइन यस्तो बेला भने ध्यान दिनु पर्यो बजेटै फेल हुन लायो भने ध्यान दिनु पर्यो भने अरू कुरा त आफ्नो लागेको कुरो बोल्न किन नपाउनु मजाले गर्न दिनु पर्यो
1: राइट अब यो प्रधानमन्त्रीको घमण्ड भनौँ या स्वभाव भनौँ या दम्भ भनौँ जसका कारणले गर्दा पार्टी सभापति रवि लामिछानेजी जहाँ नपुग्नु पर्ने थियो जहाँ जे नगर्ने पनि चल्थ्यो त्यहाँसम्म ओभरटेक गरेर जानुपर्ने परिस्थिति आयो भन्छन् जस्तो अस्ति सुनसरी काण्डपछि सर्वदलीय बैठक लगायतका कुराहरूमा यावत रवि लामिछानेजीको सक्रियता देखियो त अति आवश्यक भएको थियो कि ढिला भइसकेको थियो त्यो राम्रो पनि भयो भारत भ्रमणमा पनि रवि लामिछानेजी पहिला जानुभयो यो दुईवटा कुरा जोडेँ मैले सभापतिले ओभरटेक गर्न पर्ने परिस्थिति उहाँकै कारणले आएको त होइन या यो सामान्य हो
0: होइन यो तपाईँ ठिकै भन्नुभयो यो सुनसरी यसको घटनामा चाहिँ उहाँहरू अलिकति ढिलो है मैले थोरै बिर्सिहाल्छु मैले सुकुमासी भन्ने बेला अरू दुईवटा भन्छु भने सुकुमासीसम्म
1: सम्झाउँदै जान्छु
0: अनि यसमा चाहिँ उहाँले अलिकति त्यसमा चाहिँ छिटो पहल लिइहाल्नुपर्छ अलिकति ढिलो भयो त्यसले यसलाई नोक्सान पनि पर्यो तैँले पछि समय लियो अब त्यो टुङ्गियो यसबाट उहाँले लेसन लिनुपर्छ अर्को चाहिँ यो परराष्ट्र सम्बन्धी जस्ता जस्ता विषयहरू छ यी असाध्यै संवेदनशील हुन्छन् हेर्नुहोस् है यस्तो विषयमा त मजा भन्छ पार्टी मात्रै देशै ढिक्का हुनुपर्छ भन्ने उनीहरू परराष्ट्रमा विषयमा काङ्ग्रेस कम्युनिस्ट र चाहिँ अरू वैज्ञानिक कुरा नआएर पुरानो भन्ने हुँदै देश त भने त एउटै हो त ए रहने हो नि त यसैलाई चाहिँ बनाएर स्वतन्त्रता रक्षा गर्दै यी समृद्धि हामी लाने हो त्यसले यस्ता विषयमा पनि हामीले अनावश्यक खालको शङ्का हुने खालका कामहरू गर्नु हुँदैन अब के कारणले गर्दा हो त्यहाँ विवाह जस्तो देखियो र फेरि रवि पहिले जी उहाँ जानु हो दल जान पनि हुन्छ नहुने त होइन तर सामान्य फेरि हाम्रो परम्परा कस्तो हो भने परराष्ट्र सम्बन्धी विषयमा चाहिँ दलले भन्दा राज्यको परराष्ट्र नीति भनेको त दलको होइन राज्यको हुन्छ
1: सरकारले पनि
0: सरकार र प्रधानमन्त्रीले गर्नुपर्छ भन्ने मान्यता चाहिँ हुन्छ त्यसमा चाहिँ उहाँले सायदले मिलाउनु पर्छ जो बिस्तारै मिलाउनु भएको छ अब रविजीको भूमिकालाई मैले पोइजुकिन देखाएको छु भने अब उहाँहरू सल्लाहले होला भन्ने मेरो अनुमान हो मेरो अनुमान चाहिँ सायद भएकै भयो अरूसँग सिंहारीले बुझ्दा नि होइन उहाँहरू भेटेर भएको छ भन्ने
1: अशोक साहब समय दिनुभयो यसको लागि धेरै धन्यवाद छ धन्यवाद
0: हस् धेरै धन्यवाद
2: समय सूचकका साथमा दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
3: 24 घन्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4935 80 र 98550 26 440
4: It's 9 o'clock अहिले 9 बजेको छ
5: रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर बाजुरामा पहिरोले दुईवटा घर पुरिँदा एकजना बेपत्ता दुईजना घाइते जाजरकोट र कास्कीमा बाढीले घर र पुल बगायो कर्णाली र सुदूरपश्चिमका एक दुई ठाउँमा आज आरी घोप्टे वर्षाको सम्भावना ग्यासको अनावश्यक मौजदात नराख्न आयल निगमको आग्रह मौजदात भए तत्काल सम्बन्धित डिपो मार्फत बिक्री वितरण गर्न अनुरोध नाइमा एक्सपोमा 3 दिनमा 77,000 भन्दा बढीको उपस्थिति 1500 गाडी बुकिङ हर्मुजमा तेल चुहावटपछि इरानले माग क्षतिपूर्ति तटीय क्षेत्रमा ठूलो आर्थिक तथा वातावरणीय क्षति पुर्याएको आरोप र एसियाली खेलकुदका लागि नेपाली खेलाडीको तयारी तीव्र

0: खबर पहिरोले घर पुरिदा बाजुराको त्रिवेणी नगरपालिका नौ तामसुमा एकजना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन्। गैराती वर्षापछि स्थानीय 39 वर्षीय धर्म थापा र 43 वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिनुभयो। घाइतेको उद्धार तथा बेपत्ताको खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको र थप विवरण संकलन भइरहेको उहाँको भनाइ छ। प्रहरीका अनुसार लगातार वर्षा भइरहेकाले उद्धारमा कठिनाई भएको छ। यता रोल्पाको थबाङ गाउँपालिका 5 उवा कोटलबारा गाउँमा अस्ति बुधबार रातिको पहिरोमा बेपत्ता 3 जनाको खोजी भइरहेको छ। रोल्पा प्रहरीका अनुसार हिजो 5 जनाको शव रोल्पाका विभिन्न ठाउँमा र 5 जनाको शव छिमेकी जिल्ला प्युठानमा भेटिएको थियो। यता गैरातिको बाढीले जाजरकोटमा 4 घर र एउटा झलङ्गे पुल बगाएको छ। जाजरकोटको नलगाड नगरपालिका 11 चौखामा ताक्सुगाड खोलामा आएको बाढीले घर र 1 झोलुङ्गे पुल बगाएको हो। पहिरोले घर बगाए पनि मानवीय क्षति भने नभएको जाजरकोट प्रहरीले जनाएको छ। यस्तै मादी खोलामा आएको बाढीले कास्की र पर्वत जोड्ने 2 पुल बगाएको छ। सशस्त्र प्रहरीका अनुसार अन्नपूर्ण गाउँपालिका 5 र 6 सिमानामा रहेको मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा मानिसहरू आवजावत गर्नका लागि बनाएका 2 मेटलको पुल बगाएको छ। मन्दिरको आधा भाग समेत बाढीले क्षति पुर्याएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीले मन्दिरमा फँसेका 3 जनाको उद्धार गरेको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भेगका 1-2 ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कर्णाली र सुदूरपश्चिम सहित कोशी बागमती र गण्डकी प्रदेशको पहाडी भेगकामा मुसलधारे पानी पर्ने अनुमान छ। भरे राति पनि बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ। यस्तै गैराती स्याङ्जा लमजुङ कास्की र सिन्धुपाल्चोक गोर्खा बागलुङ बाँके बर्दिया प्युठान म्याग्दी सुर्खेत नहुँ लगायत जिल्लाहरूमा ठूलो पानी परेको छ। नेपाल आयल निगमले होटल रेस्टुरेन्ट पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी ग्यास खाना पकाउने ग्यास एलपी ग्यास सिलिन्डर मौजदात नराख्न आग्रह गरेको छ। बजारमा ग्यासको आपूर्ति पर्याप्त हुँदाहुँदै पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढेपछि निगमले यस्तो आग्रह गरेको हो। निगमका अनुसार असार 31 गतेदेखि बजारमा 14.2 किलोग्राम क्षमताका भरिएका एलपी ग्यास सिलिन्डर नियमित रूपमा बिक्री वितरण भइरहेको छ। साबिकको तुलनामा झन्डै 20% बढी ग्यास आयात तथा बिक्री वितरण भइरहेको निगमको दावी छ। तर आपूर्ति बढे पनि बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको भन्दै उपभोक्ताबाट गुनासो प्राप्त भएपछि निगमले बजार अनुगमनलाई तीव्रता दिएको छ। निगमको द्रुत प्रतिक्रिया डेस्कमा प्राप्त उजुरी तथा सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा केही होटल रेस्टुरेन्ट पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानले आफ्नो आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गरेर राखेको पाइएको निगमले जनाएको छ। व्यावसायिक प्रयोजनका लागि आवश्यकताभन्दा बढी सिलिन्डर थुपारेर राख्दा बजारमा सर्वसाधारण उपभोक्ताका लागि ग्यासको उपलब्धता प्रभावित हुन सक्ने निगमको भनाइ छ। त्यसैले व्यवसाय सञ्चालनका लागि आवश्यक मात्रामा मात्रै ग्यास सिलिन्डर मौजदात राख्न निगमले सम्बन्धित सबैलाई आग्रह गरेको छ। यसअघि नै आवश्यकताभन्दा बढी सिलिन्डर मौजदात राखिएको भए तत्काल सम्बन्धित डिपो मार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री वितरण गर्न समेत निगमले अनुरोध गरेको छ। काठमाडौँको भ्रिकुटी मण्डपमा गएको मङ्गलबारदेखि चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 अवलोकनकर्ताहरूको घुइँचो लागेको छ। आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाका अनुसार 3 दिनमै 77,000 बढीले मेला अवलोकन गरेका छन्। 3 दिनमा 1500 गाडी बुकिङ भएका विक्रेताहरूको भनाइ छ। बुकिङ हुने गाडीमा विद्युतीय गाडीको सङ्ख्या धेरै छ। बिवाईडी टाटा चेरी ब्रान्डका गाडी सबैभन्दा बढी बुकिङ भएका छन्। टाटा मोटर्सको आधिकारिक विक्रेता सिपद्री ट्रेडिङले एक्सपो लक्षित गर्दै टियागो र 5 EV फेस लिफ्ट सार्वजनिक गरेको थियो। टियागो इभी फेस लिफ्टको मूल्य 28,79,000 रुपियाँ र 5 EV फेस लिफ्टको मूल्य 32,79,000 रुपियाँ तोकिएको छ। नाइमा एक्सपोमा एमजी ओमा ओमोडा टोयोटा आइकार लगायत ब्रान्डका गाडी पनि बुकिङ भएका छन्। पर्सि आइतबारसम्म चल्ने एक्सपोमा 55 बढी ब्रान्डका गाडी राखिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। पत्रकार किशोर श्रेष्ठलाई तुलनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको छ। श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गर्दै उहाँलाई बिना आधार र कारण पक्राउ गरेकाले तत्काल तुलनामुक्त गर्न माग गर्नुभएको हो। वैयक्तिक गोपनीयता हनन सम्बन्धी कसुरमा पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत काठमाडौँले 3 दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ। श्रेष्ठलाई अस्ति उहाँकै निवासबाट पक्राउ गरिएको थियो। श्रेष्ठको पक्राउप्रति पत्रकार तथा सञ्चार सम्बन्ध संस्थाहरूले विरोध जनाएका छन्। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले हिजो पेश गर्नुभएको राजीनामा स्वीकृत गर्दै उहाँले नेपालको संविधानको धारा 168 को उपधारा 2 बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो। प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले विज्ञप्ति मार्फत मुख्यमन्त्री शाहले संविधानको धारा 169 को दफा 1 को खण्ड क बमोजिम पदबाट दिनुभएको राजीनामा हिजैदेखि लागू हुने गरी स्वीकृत भएको जानकारी दिदै नयाँ सरकारका लागि दाबी पेश गर्न आह्वान गरिएको बताउनुभयो। अब विदेशको खबर। इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वैसन टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्दै जिम्मेवार पक्षसँग क्षतिपूर्ति माग गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले तेलको दागले खाडी र ओमान सागरको पानी दूषित भएको र प्रारम्भिक प्रमाणले विदेशी ठूलो इन्धन वाहक जहाजबाट चुहावट भएको देखाएको बताउनु भएको छ। अमेरिकाबाट सञ्चालित जहाज निगरानी वेबसाइट ट्याङ्कर ट्र्याकर्सका अनुसार अगस्तिनमा मानी समुद्रमा रहेको ठूलो जहाज मिनो अन पाइनियरमाथि भएको इरानी आक्रमणपछि तेल चुहावट भएको देखिएको छ। इरानले गएको वर्ष फेब्रुअरी 28 सुरु भएको मध्यपूर्व युद्धपछि हर्मुज जलमार्गमा नियन्त्रण कायम राख्दै खाडीका अमेरिकी सहयोगी राष्ट्रबाट ऊर्जा बोकेर जाने जहाजको आवागमनमा अवरोध पुर्याउँदै आएको छ। अब खेल खबर। जापानको आइची नागोया क्षेत्रमा आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 तारिकसम्म आयोजना हुने विश्व एसियाली खेलकुदका लागि नेपाली खेलाडीहरूले पनि तयारी तीव्र पारेका छन्। नेपालबाट क्यानोइङतर्फ धनकुटाका विजय माझी र सिन्धुपाल्चोकका आशिष राणा मगरले प्रतिनिधित्व गर्दैछन्। कायक स्लामल र कायक क्रस विधामा प्रतिस्पर्धा गर्ने दुवै खेलाडीले पछिल्लो 1 महिनादेखि पोखराको फेवातालमा प्रशिक्षण लिइरहेका छन्। नेपाल ऱ्याफ्टिङ एन्ड क्यानोइङ सङ्घका प्रमुख प्रशिक्षक निमबहादुर मगरको प्रशिक्षणमा खेलाडीहरूले प्राविधिक दक्षता, शारीरिक फिटनेस र प्रतिस्पर्धात्मक क्षमता विकासमा ध्यान दिइरहेका छन्। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाजुरामा पहिरोले दुईवटा घर पुरिँदा एकजना बेपत्ता, दुईजना घाइते। जाजरकोट र कास्कीमा बाढीले घर र पुल बगायो। कर्णाली र सुदूरपश्चिमका 1-2 ठाउँमा आज आरीघोप्टे वर्षाको सम्भावना। ग्यासको अनावश्यक मौजदात नराख्न नेपाल आयल निगमको आग्रह। मौजदात भए तत्काल सम्बन्धित डिपो मार्फत बिक्री वितरण गर्न अनुरोध। नाइमा एक्सपोमा 3 दिनमा 77,000 भन्दा बढीको उपस्थिति, 1500 गाडी बुकिङ। हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति। तेल चुहावटले तटीय क्षेत्रमा ठूलो आर्थिक तथा वातावरणीय क्षति पुर्याएको आरोप। र एसियाली खेलकुदका लागि नेपाली खेलाडीहरूको तयारी पनि।

0: दुवै भाचेर असो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656-8853-5189353 दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य
5: प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र शिक्षण सिकाइ प्रक्रियालाई थप व्यवहारिक र प्रभावकारी बनाउन स्रोत शिक्षकहरूसँगको कार्य सम्पादन करार सम्झौता गरेको छ स्रोत शिक्षकले आफ्नो कार्यक्षेत्रभित्रका विद्यालयको शिक्षण सिकाइ वातावरण सुधार गर्न मासिक तथा साप्ताहिक कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्नेछ साथै आफ्नो कार्यक्षेत्रभित्र रहेको विद्यालयमा अनिवार्य रूपमा दैनिक न्यूनतम 1 घण्टी कक्षा लिनुपर्नेछ महानगरले 11 स्रोत केन्द्रलाई अहिले 9 कायम गरेको जनाएको छ ललितपुरको पाटन सौगलमा मिप्या लाखे नाच प्रदर्शन भइरहेको छ गत मङ्गुको दिनदेखि सुरु भएको यो नाच पाटनका विभिन्न ठाउँमा प्रदर्शन गरिएको छ अन्य ठाउँमा प्रस्तुत हुने लाखे नाच भन्दा पाटनको एल ल्याको मिप्या लाखे नाच केही फरक छ यस नाचको मुख्य विशेषता लाखेले मसाल बालेर त्यसबाट आगो फुक्नु हो लाखेसँगै 3 पकुचा पनि नाचमा सहभागी हुन्छन् सौगोबाट सुरु हुने मिप्या लाखे नाच पाटनका विभिन्न टोलमा परिक्रमा गर्दै प्रदर्शन गरिन्छ ललितपुरका अधिकांश क्षेत्रमा आज बिहान झण्डै 2 घण्टा विद्युत आपूर्ति बन्द भएको छ नेपाल विद्युत प्राधिकरणका अनुसार पाटन सबस्टेसनको 66 केबी लाइनको मर्मत सम्हारका लागि बिहान 5 बजेदेखि 7 बजेसम्म पाटन सबस्टेसनबाट वितरण हुने आपूर्ति बन्द भएको हो पाटन सबस्टेसनबाट विद्युत आपूर्ति भइरहेका ललितपुरका अधिकांश क्षेत्रमा विद्युत सेवा प्रभावित भएको प्राधिकरणले जनाएको छ भक्तपुरको मध्यपुर थिमी नगरपालिका 8 421 जना स्थानीयलाई जग्गाधनी दर्ता प्रमाणपत्र पूर्जा वितरण गरिएको छ भूमि व्यवस्था सहकारी तथा गरिब निवारण मन्त्री प्रतिभा रावलको तर्फबाट भक्तपुर 2 प्रतिनिधिसभा सदस्य राजीव खत्रीले उनीहरूलाई लाल पूर्जा वितरण गर्नुभएको हो कार्यक्रममा सांसद खत्रीले वर्षौंको प्रतीक्षापछि मध्यपुर थिमी 8 वासीहरूले लाल पूर्जा पाउनु खुसीको कुरा भएको बताउनुभयो र भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा लिबालीमा रहेका होस्टेलहरूमा अनुगमन गरिएको छ लिबालीमा रहेका धेरै होस्टेल दर्ता नगरी सञ्चालनमा रहेको पाइएकाले उनीहरूलाई 3 दिनभित्र दर्ता गरी नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको छ भक्तपुर नगरपालिकाको वडा नम्बर 8 रहेका नवदुर्गा होस्टेल होम होस्ट स्टाइल होस्टेल र इन्स गर्ल्स होस्टेललाई 3 दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको छ बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक नाइमा एक्सपोमा 3 दिनमा 77,000 भन्दा

बढीको उपस्थिति 1500 गाडी बुकिङ काठमाडौँ महानगर र स्रोत शिक्षक बीच कार्य सम्पादन करार सम्झौता शैक्षिक गुणस्तर र शिक्षण सिकाइलाई व्यवहारिक बनाइने र ललितपुरको पाटन सौगलमा मिपुवा लाखे नाच प्रदर्शन बिहान 9 बजेको नेपाल खबर सकियो बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ।

0: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
1: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
0: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98-550-60-359 र 98-550-67-359
4: हेलो आयन के छ
5: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
6: सम्बन्ध सधैँ भरिलाई साथमै राखौ टेकमाइन्डलाई
7: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुखती फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौं परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो
2: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ न्यायको लागि एकजुट हौ
1: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क

0: Radio and Aryan 99.1 समय को ख्याल राखौं
1: स्वदेश एफएम 93.2 मेगाहर्ज़

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नेपाली काँग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि शुरू हुने भएको छ। काठमाडौँको सुकेदारा स्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा प्रमुख अतिथिको रूपमा पूर्व सभापति शेरबहादुर देउवा सहभागी हुनुहुनेछ। राष्ट्रिय भेला आयोजक समितिको प्रचार प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माले राष्ट्रिय भेलाको उद्घाटन समारोह दिउँसो 1 बजे शुरू हुने जानकारी दिएका छन्। पहिलो दिन उद्घाटन सत्र हुने र बाँकी 2 दिन बन्द सत्र हुने विश्वकर्माले बताएका छन्। 30 गते बिहान 8 बजेदेखि 9 बजेसम्म खाजा, त्यसपछि 12 बजेसम्म बन्द सत्र हुने, 12 बजेदेखि 1 बजेसम्म खानाका लागि समय छुट्याइने पनि विश्वकर्माले जानकारी दिएका छन्। भेलामा 5,000 नेता कार्यकर्ताको उपस्थिति हुने अनुमान गरिएको छ। पहिरो हटाएपछि काठमाडौँ मुगलिन सड़क खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। 4 वटा उपकरण प्रयोग गरी पहिरो पन्छाइएपछि शुक्रबार बिहान 8 बजेदेखि सड़क दुईतर्फी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ। अविरल वर्षापछि धादिङको थाक्रे गाउँपालिका 6 स्थित 8 किलोमा पहिरो खस्दा बिहिबार बिहान 2:15 बजेपछि सड़क दुईतर्फी अवरूद्ध बनेको थियो। लगातारको वर्षापछि आएको पहिरोले बाजुराको त्रिवेणी नगरपालिका 9 तामसुमा 2 घरमा क्षति पुगेको छ। पहिरोमा परि 2 जना सामान्य घाइते भएका छन् भने 1 जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार 28 साउन बेलुकीदेखि परेको अविरल वर्षाका कारण पहिरो गएको हो। स्थानीय टेक बहादुर थापाले गैराती करिब 12:10 बजे जिल्ला प्रहरी कार्यालय बाजुरामा फोन गरेर दिएको जानकारी अनुसार पहिरोका कारण स्थानीय धर्म थापा र कर्ण बहादुर थापाको घरमा क्षति पुगेको छ। उनले ती 2 घरका 2 जना सामान्य घाइते भएको छन् भने 1 जना बेपत्ता भएको जानकारी समेत गराएको प्रहरीले जनाएको छ। त्यस लगतै प्रहरी चौकी बढी मालिकाबाट प्रहरी सहायक निरीक्षक रामबहादुर चन्दको कमाण्डमा 4 जनाको टोली घटनास्थलतर्फ प्रस्थान गरे पनि तामसु खोलामा पानीको भाव बढेका कारण तत्काल घटनास्थल भने पुग्न सकेको छैन। उद्धारका लागि बिहान 4 बजे प्रहरी चौकी बर्जुघाट र अस्थायी प्रहरी बेस क्याम्पबाट समेत थप प्रहरी टोली खटाइएको छ। त्यसै गरी बिहान 5 बजे जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी नायब परीक्षक शैलेश्वरी बोहराको कमाण्डमा 17 जनाको प्रहरी टोली आवश्यक उद्धार सामग्री सहित घटनास्थलतर्फ परिचालन गरिएको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी चौकी बढी मालिकाबाट करिब 4 किलोमिटर उत्तरमा पर्छ। लगातारको वर्षा र खोलामा बढेको पानीको कारण उद्धार कार्यमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ। अर्घाखाँचीमा बाख्रामा फैलिने संक्रामक रोग पीपीआर पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले किसान तथा पशुपालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले रोग प्रभावित क्षेत्रका रूपमा पहिचान भएका भूमिका स्थान नगरपालिका 4 को विष्ट बारी मकै डाँडा, वडा नम्बर 5 को असुरकोट तथा वडा नम्बर 8 को नुवाकोट र उपरीकोट क्षेत्रलाई सिल गरेको प्रमुख जिल्लाधिकारी तोय नारायण सुवेदीले जानकारी दिएका छन्। अर्को आदेशमा भएसम्म ती क्षेत्रबाट बाख्रा अन्यन्त्र ओसार प्रसार नगर्न कडाईका साथ निर्देशन दिएको छ। आदेश उल्लङ्घन गरी बाख्रा ओसार प्रसार गरेको पाइएमा स्थानीय प्रहरी जनशक्ति तथा स्थानीय तहबाट रोक्ने व्यवस्था गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कति वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। वैशाख यता विपदका घटनामा परेर 215 जनाको मृत्यु भएको छ। वैशाख 1 गतेदेखि 28 गतेसम्मको तथ्याङ्क अनुसार यो अवधिमा 4,608 घटना भएका छन्, जसमा 215 जनाको मृत्यु भएको छ भने 15 जना बेपत्ता भएको राष्ट्र विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार घटनामा 1,422 जना बेपत्ता भएका छन् भने 5,638 परिवार प्रभावित भएका छन्। यो अवधिमा सबैभन्दा धेरै घटना आग लागेका भएका छन्। 1,090 आग लागेका घटना हुँदा 20 जनाको मृत्यु भएको छ भने 146 जना घाइते भएका छन्। मध्य प्रदेशका विभिन्न अस्पतालमा सर्पदंशको औषधि उपलब्ध नहुँदा उपचार प्रभावित हुन थालेको छ। रेबिज विरूद्धको खोप भने हालै उपलब्ध भइसकेकै केही महिना धान नसक्ने जनाइएको छ। मध्य प्रदेश अन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरका अनुसार एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट 3-4 दिन अगाडि मात्र रेबिज विरूद्धको खोप आएकाले अब सरकारी स्वास्थ्य संस्थाहरूबाट यो खोप सहज रूपमा उपलब्ध हुने भएको छ। यसअघि महिनौदेखि सरकारी स्वास्थ्य संस्थाहरूमा यो खोपको चरम अभाव हुँदा बिरामीहरूले निकै शास्ति खेप्नु परेको थियो। कुकुर स्याल लगायतका जनावरले टोक्दा रेबिजको संक्रमण हुने भएपछि यो खोपको अभावमा बिरामीका आफन्तले बाहिरबाट किनेर ल्याउँदा चरको मूल्य तिर्नु परेको गुनासो गर्दै आएका थिए। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरका फार्मेसी अधिकृत एवं सूचना अधिकारी उज्जप यादवले थोरै मात्रामा प्रदेश सरकारले पनि खरिद गरेको र अहिले केन्द्रबाट पनि आएकाले 3-4 महिना समयलाई रेबिज विरूद्धको खोपले धान्ने बताएका छन्। उनका अनुसार रेबिज विरूद्धको खोप उपलब्ध भए पनि सर्पदंशको औषधिको अभाव भने कायमै छ। यो आर्थिक वर्षको साउन महिना बित्नै लाग्दा पनि अर्थ मन्त्रालयबाट निर्देशिका पनि नआएकाले औषधि खरिद प्रक्रिया टेन्डर लगायतका कामहरू कहिलेबाट शुरू हुन्छ भन्नेमा कर्मचारीहरू अन्यलमा छन्। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
3: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
2: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।

0: घाचे जस्तो छ ल होस पनि छैन ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयु र नवजात शिशु उपचार कक्ष एनआईसीयु सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
5: अनुहार भरि कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन
6: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता खगराज भट्टले आज दावी पेश गर्दैछन्। प्रदेश प्रमुख नजिर मियाले मुख्यमन्त्रीमा दावी पेश गर्न बिहान 11 बजेसम्मको समय दिएका थिए। संविधानको धारा 168 उपधारा 2 बमोजिम दुई वा दुईभन्दा बढ़ी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुख मियाले बिहिबार बेलुकी आह्वान गरेका थिए। सत्ता साझेदार नेकपा एमालेको समर्थनमा भट्टले मुख्यमन्त्रीमा दावी पेश गर्न लागेका हुन्। दिउँसो 3 बजे प्रदेश प्रमुख मिया समक्ष मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम रहेको भट्टले जानकारी दिएका छन्। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाटाको नयाँ कार्यसमिति चयनका लागि आज निर्वाचन हुँदैछ। वर्तमान कार्यसमितिको कार्यकाल सकिएसँगै आगामी 3 वर्षका लागि कार्यसमितिमा निर्वाचित हुन प्यानल सहित प्रतिस्पर्धा हुन लागेको हो। यसका लागि काठमाडौँमा अधिवेशन आह्वान गरिएको छ। काठमाडौँको सोल्टी होटलमा उद्घाटन सत्र सकिएसँगै बन्द सत्र शुरू हुने र त्यसै अन्तर्गत निर्वाचन प्रक्रिया अघि बढ्ने कार्यसूची तय गरिएको छ। नयाँ निर्वाचनका लागि हाल 3 प्यानल छ। भरतजङ पाण्डे, जिसुवा तुलाधार श्रेष्ठ, युविका भण्डारीको नेतृत्वमा प्यानल घोषणा भएको हो। कोविड 19 विश्वव्यापी महामारीको गहिरो असर र पछिल्लो समय मुलुकले झेलिरहेको आर्थिक शिथिलताबाट भर्खरै मात्र लयमा फर्किन संघर्ष गरिरहेको नेपालको पर्यटन व्यवसायलाई कसरी नयाँ गति र सही दिशा दिने भन्ने विषय यति बेला पेचिलो बनेको बेला ट्राभल एजेन्ट्सहरूको छाता संगठनले नयाँ नेतृत्व छान्न लागेको हो। 3 मध्ये 2 प्यानलमा महिला नेतृत्व हुनाले पनि निर्वाचनलाई थप रोमाञ्चक बनाएको देखिएको छ। यसपटकको निर्वाचनमा बलियो दावेदारको रूपमा एभरेस्ट मिरेकल ट्राभल्स एण्ड टुर्सका प्रबन्ध निर्देशक भरतजङ पाण्डेको नेतृत्वमा रहेको प्यानलले उम्मेदवारी दिएको छ। सशक्त नाटा, समृद्ध पर्यटन, सदस्यसँगै सदस्यका लागि भन्ने नारासहित पाण्डे प्यानलले संस्थाभित्र लामो समयदेखि जरा काडेर बसेको परम्परागत गुटबन्दी, सिन्डिकेट र केही नीतिगत सीमित व्यक्तिको एकाधिकारलाई तोड्दै आम साधारण सदस्यहरूको हक हितलाई मुख्य केन्द्रमा राख्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ। यो प्यानललाई नाटाभित्र तेस्रो धारको रूपमा हेरिएको छ भने अहिलेसम्म तटस्थ बसेका र संस्थामा ठूलो परिवर्तनको अपेक्षा राखेका बहुसंख्यक मतदाताहरूलाई तीव्रताका साथ आफूतिर आकर्षित गरिरहेको सम्बद्ध पक्षको दावी छ। नेपाली कांग्रेसको संस्थागत इतर पक्ष निवर्तमान सभापति शेरबहादुर देवाल र डाक्टर शेखर कोइराला सम्मको शुक्रबारबाट शुरू हुने राष्ट्रिय भेलामा 5 प्रतिवेदन प्रस्तुत हुँदैछन्। शुक्रबार उद्घाटन सत्र मात्रै हुने र शनिबारबाट अरू कार्यक्रम शुरू हुने प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी दिएका छन्। आइतबारसम्म चल्ने भेलाको विस्तृत कार्यतालिका र छलफलका विषयहरूबारे प्रचार प्रसार समितिका संयोजक विश्वकर्माले दिएको जानकारी अनुसार भेलामा राजनीतिक, सांगठनिक, आर्थिक र विधानसँग सम्बन्धित विभिन्न प्रस्तावहरूमाथि घनीभूत छलफल हुनेछ। शनिबार आइतबार भेला बिहान 9 बजेबाट शुरू हुनेछ। शनिबार पूर्व उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, पूर्व कोषाध्यक्ष उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव र एनपी साउथले समसामयिक नीति र विषय सम्बन्धी प्रस्ताव पेश गर्ने कार्यक्रम तय भएको विश्वकर्माले जानकारी दिएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: पार्टी वॉलेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। देशभरका प्रमुख नदीहरूमा पानीको बहाव अहिले सतर्कता तहभन्दा तल रहेको छ। बाढी पूर्वानुमान महाशाखाले शुक्रबार जारी गरेको बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कैलाली र महाकाली नदीमा बाढीको हालको अवस्था सामान्य छ। यसै गरी नदीका सहायक नदीहरू सहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्तीको बहाव पनि सतर्कता तह पार गरेको छैन। हाल अवस्था सामान्य रहे तापनि आगामी 3 दिनसम्म देशका अधिकांश नदीमा पानीको सतह बढ्ने पूर्वानुमान महाशाखाले गरेको छ। त्यस्तै महाशाखाको तीन दिने पूर्वानुमान अनुसार आज विशेष गरी नारायणी, कर्णाली र महाकाली बेसिनका नदीहरूमा बहाव बढ्नेछ। महाशाखाले जारी गरेको सूचनामा नारायणी, त्रिशुली, बुढी गण्डकी, मर्स्याङदी, सेती र काली गण्डकीमा आज पानीको सतह उल्लेख्य बढ्ने जनाइएको छ। त्यसै गरी कर्णाली, भेरी, पश्चिम सेती र महाकाली नदीमा बहाव बढ्ने पूर्वानुमान गरिएको छ। ठूला नदीको तुलनामा साना नदीमा आज बाढीको जोखिम बढी देखिएको छ। आज देशका दर्जनौ जिल्ला भई बग्ने ससाना नदीमा आकस्मिक बाढी आउने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। अविरल वर्षासँगै आएको बाढीले जाजरकोटको नलघाट नगरपालिकामा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण भेरी करिडोर अन्तर्गतको जाजरकोट डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय रक्ताका अनुसार गैरातीदेखि परेको अविरल वर्षाले नलघाट नगरपालिका वडा नम्बर 10 स्थित तासुघाट खोलाको बहाव बढेपछि सडक अवरुद्ध भएको हो। बाढीले सडक मात्र नभई भौतिक संरचनामा समेत क्षति पुर्याएको छ। बाढीले नलघाट 10 कै रोलीमा रहेको झुलुङ्गे पुलको पश्चिमतर्फको भाग बगाएको छ। त्यस्तै सोही स्थानमा रहेका ढुङ्गामा बनेका र टिनले छाएका 4 घर बाढीले बगाएको प्रहरीले जनाएको छ। घर बगाए पनि मानवीय क्षति भने हुन नपाएको इलाका प्रहरी कार्यालय रक्ताले जानकारी दिएको छ। घटनाको जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय रक्ताबाट प्रहरी सहायक निरीक्षक दिनेश सुनारको कमान्डमा 4 प्रहरी टोली घटनास्थलमा खटिएको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। मध्याह बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: सो लभली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको

0: गरी आईपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
1: सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 98452 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
2: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेकमाइललाई

0: तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ। यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
1: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
1: सम्पर्क 98-457-31-034 र 97-443-43-915।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
0: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440।
2: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
3: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 जना, स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निशुल्क परामर्शका लागि 98-550-58-369, 98-426-43-211 र 98-142-076-04।

0: टाइम चेक
1: इस समय सूचक का साथ
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5550 7071 र 9855 7053
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस लैब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 स्थित वन फोन 0556 4940 4935 80 र 9855 26 440
0: It's 12 o'clock अहिले 12 बजेको छ
4: प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर बाजुरा पहिरोमा बेपत्ता र घाइतेको पहिचान खुल्यो आज 42 जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाव बढ्न सक्ने कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु हुँदै देउबा प्रमुख अतिथिका रूपमा सहभागी हुने हप्ताको अन्तिम कारोबार दिन सुन चाँदीको भाव धेरैले घट्यो सुन तोलाको 3,01,600 रुपियाँमा कारोबार जलवायु प्रणाली एल निनोको प्रभाव चुनौतीपूर्ण बन्ने प्रक्षेपण विश्वव्यापी आर्थिक जोखिमको चिन्ता र भुटानको महिला राष्ट्रिय लिगमा नेपाली खेलाडीको 6 गोल नेपाल खबरमा अब पूरा खबर बाजुराको त्रिवेणी नगरपालिका 9 तामसुमा पहिरोमा परि बेपत्ता भएका र घाइतेको पहिचान खुलेको छ बेपत्ता हुनेमा त्रिवेणी नगरपालिका 9 की 20 वर्षीय प्रतीक्षा थापा रहेको र पहिरोमा परेर स्थानीय धर्म थापा र धौली देवी रावल घाइते भएका प्रहरीले जनाएको छ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेश बहादुर साईका अनुसार थापाको बायाँ खुट्टा र शरीरमा तथा रावलको टाउको खुट्टा र शरीरमा चोट छ घाइते दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी लगिएको प्रहरीले जनाएको छ प्रहरीले पहिरोमा पुरिएर थापाकी छोरी प्रतीक्षा बेपत्ता भएको अनुमान गरिएको छ उनको खोजी गर्न प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली खटिएको छ यता रोल्पाको थबाङ गाउँपालिका 5 उवा कोटलबारा गाउँमा अस्ति बुधबार रातिको पहिरोमा परेर बेपत्ता 3 जनाको खोजी भइरहेको छ यसैबीच मोदी खोलाको बीचमा रहेको कास्केको अन्नपूर्ण माता मन्दिरमा फँसेका 3 जनाको सशस्त्र प्रहरीको गोताखोर सहितको टोलीले सकुशल उद्धार गरेको छ अन्नपूर्ण गाउँपालिका वडा नम्बर 5 र 6 को सिमानामा पर्ने मन्दिरमा रहेका 1 जना पुजारी र 2 जना भक्तजनको सकुशल उद्धार गरिएको हो लगातारको वर्षाका कारण त्यो खोलामा आएको बाढीले मन्दिरमा आवतजावत गर्ने 2 वटा फलामको पुल बगाउनका साथै मन्दिरको आधा भाग समेत कटान गरेपछि उनीहरू मन्दिरमा अलपत्र परेका थिए बाढी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै 42 जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ महाशाखाका अनुसार कोशी नारायणी कर्णाली महाकाली कन्काई कमला बागमती र सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ महाशाखाका अनुसार ताप्लेजुङ सङ्खुवासभा सोलुखुम्बु दोलखा रामेछाप काभ्रेपलाञ्चोक सिन्धुपाल्चोक काठमाडौँ भक्तपुर ललितपुर मकवानपुर चितवनमा बाढीको जोखिम रहेको छ त्यसै गरी नवलपरासी पूर्व नवलपरासी पश्चिम रूपन्देही पाल्पा तनहुँ स्याङ्जा लमजुङ कास्की पर्वत म्याग्दी रोल्पा सल्यान रुकुम पश्चिम जाजरकोट सुर्खेत दैलेखमा समेत बाढीको जोखिम छ त्यस्तै उता अछाम कालीकोट बाजुरा हुम्ला बझाङ दार्चुला बैतडी डोटी डलेलधुरा बाँके बर्दिया कैलाली कञ्चनपुरमा पनि बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौँमा राष्ट्रिय भेलाको आयोजना गरेको छ पार्टीभित्रको पछिल्लो राजनैतिक परिस्थिति आन्तरिक विवाद संगठनात्मक अवस्था तथा काङ्ग्रेसको आगामी राजनैतिक कार्यदिशाबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएकोमा पूर्व सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ सुकेधाराको मिराकल पार्टी प्यालेसमा अहिले केही बेरमा भेला सुरु हुने र देउवा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै हुनुहुन्छ भेला 3 दिनसम्म चल्नेछ यो भेला काङ्ग्रेसभित्र पछिल्लो समय देखिएको विभाजन असहमति र नेतृत्व बीचको दूरीका बीच आयोजना हुन लागेकाले राजनीतिक रूपमा निकै चासोका साथ हेरिएको छ विशेष गरी संस्थापन इतर समूहले पूर्व सभापति देउवालाई नै प्रमुख अतिथि बनाएर कार्यक्रम आयोजना गर्नुले काङ्ग्रेसभित्र संवाद सहमति र पुनः एकताको सम्भावनाबारे पनि विभिन्न कोणबाट चर्चा भइरहेको छ देउवा लामो समयको स्वास्थ्य उपचारपछि हिजो मात्रै स्वदेश फर्कनु भएको हो सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका खगराज भट्ट नियुक्त हुनुभएको छ भट्टलाई प्रदेश प्रमुख नजिर मियाले मुख्यमन्त्रीमा केही बेर अघि नियुक्त गर्नुभएको हो भट्टले आजै बिहान मात्रै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै प्रदेश प्रमुख मिया समक्ष दावी प्रस्तुत गर्नुभएको थियो हप्ताको अन्तिम कारोबार दिन आज सुन चाँदीको भाव धेरैले घटेको छ। सुनको भाव 4600 र चाँदीको भाव 90 रुपियाँले ओह्रालो लागेको छ। सुनको भाव आज 301,600 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन 306,200 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि 90 रुपियाँले घटेको छ। चाँदी 4,660 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 4,750 रुपियाँमा कारोबार भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश, 753 पालिकाको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुने लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले बाजुरा पहिरोमा बेपत्ता र घाइतेको पहिचान खोल्यो, नेपाली कङ्ग्रेसको संस्थापन इतर समूहको भेला सुरु हुँदै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाई गर्दै श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। श्रेष्ठको घरबाट प्रहरीले लिएर गएको 2 ल्यापटप र जनआस्था साप्ताहिकको कार्यालयबाट लगेका 6 सिपियु पनि अदालतमा ल्याउन आदेश दिएको छ। श्रेष्ठलाई गैर कानुनी थुनामा राखेको भन्दै उहाँका श्रीमती सरस्वती श्रेष्ठले हिजो बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो। रिटमाथि प्रारम्भिक सुनवाईपछि अदालतमा उपस्थित गराउन आदेश भएको हो। हिजो जिल्ला अदालत काठमाडौँले श्रेष्ठमाथि अनुसन्धान गर्न 3 हिरासतमा राख्न म्याद दिएको थियो। व्यक्ति गोपनीयता सम्बन्धी कसुर गरेको आरोपमा जाहेरी परेपछि प्रहरीले अस्ति बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो। जलवायु परिवर्तनका कारण उत्पन्न समस्या, चुनौती र अनुकूलनका विषयमा साझा धारणा बनाउन मुस्ताङको घरपोझाङ गाउँपालिकाले देशभरका 753 पालिकाको सहभागितामा जलवायु सम्मेलन आयोजना गर्ने भएको छ। सम्मेलन आउँदो भदौ 30 र 31 गते मुस्ताङ सदरमुकाम जोमसममा आयोजना हुने गाउँपालिकाले जनाएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने उद्देश्यले पहिलोपटक ऐतिहासिक रूपमा जलवायु परिवर्तन सम्बन्धी सम्मेलन आयोजना गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। अब विदेशको खबर। जलवायु प्रणाली एल निनोको प्रभाव यस वर्ष झनै चुनौतीपूर्ण बन्ने देखिएको छ। विशेष गरी ल्याटिन अमेरिका अहिलेसम्मकै शक्तिशाली एल निनो मध्य एकको सामना गर्दैछ। वैज्ञानिकहरूका अनुसार अबको केही एक महिनापछि अर्थात् सेप्टेम्बरदेखि एल निनो अझ तीव्र बन्न सक्ने र यो 2015 र 2016 देखिएको शक्तिशाली एल निनो भन्दा पनि चुनौतीपूर्ण हुने देखिएको छ। अमेरिकी वैज्ञानिकहरूले गरेको पछिल्लो प्रक्षेपण अनुसार सुपर एल निनो केवल मौसममा आउने परिवर्तन मात्र नभई यसले कृषि उत्पादन, ऊर्जा आपूर्ति, जलस्रोत, माछा पालन, यातायात, बन्दरगाह र अन्तर्राष्ट्रिय व्यापारसम्म प्रत्यक्ष प्रभाव पार्न सक्नेछ। यसले गर्दा दक्षिण अमेरिकाको अर्जेन्टिना, पाराग्वे, उरुग्वे र दक्षिण ब्राजिलमा सामान्यभन्दा बढी वर्षा हुने सम्भावना रहेको रोइटर्सले जनाएको छ। यस वर्षको एल निनोलाई केवल एउटा मौसमी घटना नभई विश्वव्यापी आर्थिक जोखिमको सङ्केतका रूपमा समेत हेरिन थालेको छ। एल निनो एक जलवायु प्रणाली हो जसमा मध्य तथा पूर्वी प्रशान्त महासागरको तापक्रम सामान्यभन्दा धेरै हुन्छ। अब खेल खबर। भुटानको महिला राष्ट्रिय लिगमा ट्रान्सपोर्ट युनाइटेडले युगेन एकाडेमीलाई 8-0 हराएको छ। ट्रान्सपोर्टको जितमा सबै गोल नेपाली राष्ट्रिय महिला टोलीका 3 खेलाडीले गरेका छन्। रश्मि कुमारी घिसिङले 6, अनिता केसी र मिना देउबाले समान 1 गोल गरेका छन्। भुटानको चाङली मिथाङ रङ्गशालामा ट्रान्सपोर्टले सुरुदेखि नै दबाव बनाएको थियो। रश्मिले पहिलो हाफमै हिजो 5 गोल गरिन्। 9 मिनटमा पहिलो गोल गरेकी रश्मिले 15 दोस्रो र 18 मिनटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन्। त्यसपछि रश्मिले 23-29 मिनटमा गोल गरेपछि ट्रान्सपोर्टले पहिलो हाफमा 5-0 अगाडि थियो। रश्मिले 46 मिनटमा 6 गोल गरिन्। त्यसपछि मिना र अनिता केसीले समान 1 गोल थपेकी थिइन्। रश्मि प्लेयर अफ दि म्याच समेत घोषित भएकी छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाजुरा पहिरोमा बेपत्ता र घाइतेको पहिचान खोल्यो। आज 42 जिल्लामा बाढीको जोखिम। साना नदीमा आकस्मिक बहाव बढ्न सक्ने। काङ्ग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु हुँदै प्रमुख अतिथिका रूपमा देउबा सहभागी हुने। हप्ताको अन्तिम कारोबार दिन सुनचाँदीको भाव धेरैले घट्यो। सुन तोलाको 3,01,600 रुपियाँमा कारोबार। जलवायु प्रणाली एल निनोको प्रभाव चुनौतीपूर्ण बन्ने प्रक्षेपण। विश्वव्यापी आर्थिक जोखिमको चिन्ता। र भुटानको महिला राष्ट्रिय लिगमा नेपाली खेलाडीको 6 गोल। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी

0: सालदेखि कार सबै किनेर ग्यारेज नै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 9819328611 र 9863573687।
5: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855563172 र 9845512206।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर,
7: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
8: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 9849664977 र 9802035212।

0: तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वाल पेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73089 98074 46 142

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: अन्ठानब्बे 5 50 54 5 94 5

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महोदयको नमस्कार। सरकारले जेएनजी आन्दोलनमा संलग्न भएका र पक्राउ परेकाको मुद्दा फिर्ताबारे अध्ययन भइरहेको जनाएको छ। यो विषयमा छुट्टै समिति बनेर अध्ययन भइरहेको गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा समिति सभापति समीक्षा बाँसकोटाले जेएनजी आन्दोलनका क्रममा भएका सहमति र पक्राउ परेकाहरूको सन्दर्भमा के भइरहेको छ भनेर सोध्नु भएको थियो। कति मुद्दा छन्, कस्तो अवस्थामा छन् र कसरी मुद्दा फिर्ता हुन सक्छन् भनेर प्रतिवेदन तयार भएर सिफारिश भएपछि उक्त सिफारिशका आधारमा निर्णय हुन्छ, गृह सचिव श्रेष्ठले भन्नुभएको छ। नेपाली कंग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि सात मुद्दे प्रस्तावका आधारमा संवाद र सहमति गर्न आह्वान गर्नुभएको छ। केन्द्रीय कार्य समितिको छैटौं दिनको बैठकमा बोल्दै शर्माले विवादलाई लामो समय नलम्ब्याई खुला छलफलमा आउन सबै पक्षलाई आग्रह गर्नुभएको हो। विशेष महाधिवेशनपछि देखिएको असमझदारी अन्त्यका लागि सात बुधे आधार अघि सारिएको बताउँदै शर्माले अहिलेसम्म यसमा कुनै लिखित असहमति नआएको स्पष्ट पार्नुभएको छ। प्रस्तावमा विशेष महाधिवेशनको यथार्थलाई स्वीकार्ने, क्रियाशील सदस्यता प्रणालीलाई डिजिटल बनाउने र अस्पष्टता सुल्झाउने उल्लेख गर्नुभएको छ। साथै अग्रज नेताहरूलाई वरिष्ठ नेताको सम्मानजनक भूमिका दिने, विगतका नेताहरूलाई केन्द्रीय कार्य समिति र कार्य सम्पादन समितिमा उचित जिम्मेवारी दिएर एकजुट भई अघि बढ्ने प्रस्ताव शर्माले प्रस्तुत गर्नुभएको छ। नेपाल ट्रस्टको कार्यालयले दिवंगत राजा वीरेन्द्र, रानी ऐश्वर्या र उहाँहरूको परिवारका सदस्यको नाममा रहेको सम्पत्तिको खोजबिनका लागि सार्वजनिक आह्वान गरेको छ। ट्रस्टले आज सूचना जारी गर्दै उहाँहरूको हक, स्वामित्व र भोकाधिकार कायम हुन सक्ने कुनै पनि चल अचल सम्पत्तिको तथ्ययुक्त विवरण र प्रमाण उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको हो। राजा वीरेन्द्र वा उहाँका परिवारका नाममा रहेको सम्पत्तिको कागजात तथा जानकारी हुनेले कमलादी स्थित नेपाल ट्रस्टको कार्यालय वा आधिकारिक इमेल र टेलिफोन मार्फत विवरण पठाउन भनिएको छ। यस सम्बन्धी थप विवरण ट्रस्टको आधिकारिक वेबसाइटमा राखिएको कार्यालयले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एमटी वॉलेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। अनुचित लेनदेन तथा ठगी मुद्दामा धनुषा जिल्ला अदालतले जनकपुर धामका गोपाल शाह सहित तीनजनालाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। थुनामा जानेमा 53 वर्षीय गोपाल शाह, उनकी भाइ बुहारी रेखा शाह र भतिजा हरेराम शाह रहेका छन्। अर्का आरोपी बलराम शाह भने अझै फरार रहेको प्रहरीले जनाएको छ। पूर्व एसएसपी गोविन्द कुमार शाहले 900,000 रूपियाँ ऋण लिँदा दृष्टि बन्धक राखेको जग्गा धनीलाई थाहै नदी बैंकमा धितो राखी 4 करोड़ रूपियाँ ऋण लिएको आरोप उनीहरूमाथि छ। प्रहरीले गोपाल शाहको घरबाट 50 थान जग्गा धनी पूर्जा, 18 थान नागरिकता र विभिन्न छापहरू समेत बरामद गरेको छ। र नेपालमा प्रविधिको प्रयोगसँगै साइबर अपराधका घटना तीव्र रूपमा बढेका छन्। आर्थिक वर्ष 2082-83 मात्रै साइबर अपराध सम्बन्धी 20,526 निवेदन प्रहरीमा दर्ता भएका छन्। प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार यस अवधिमा 161 मुद्दा दर्ता गरी 155 जनालाई पक्राउ गरिएको छ। उजुरी मध्ये सबैभन्दा बढी फेसबुक र मेसेन्जर दुरूपयोगका 7,123, टिकटकसँग सम्बन्धित 6,776 रहेका छन्। यस्तै व्हाट्सएप, टेलिग्राम, ई सेवा र डिजिटल वालेटका नाममा भएका ठगीका उजुरी पनि ठूलो संख्यामा छन्। साइबर ब्यूरोका अनुसार बैंक वा वालेटको कर्मचारी बनेर लोटरी परेको लोभ देखाएर अनलाइन जब र सपिङका नाममा ठगी गर्ने प्रवृत्ति बढेको छ। विद्युतीय कारोबार ऐन 2063 अन्तर्गत कारवाही प्रक्रिया अघि बढाउँदै ब्यूरोले अनुसन्धान र सचेतना कार्यक्रमलाई तीव्रता दिएको जनाएको छ। अवस्थ नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: निःशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निःशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
1: हेलो आयन, के छ?
2: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
1: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
2: भिडियो अन गर न यार।
1: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
2: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
3: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
4: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेकमाइन्डलाई, टेकमाइन्डलाई।
0: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
5: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
6: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
5: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
6: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
5: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
6: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564-93-738, मोबाइल 98-550-88-002।
7: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
8: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
9: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

0: बाँचे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 98550-60359 र 98550-67359
5: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
6: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
5: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
6: 24 घण्टा इमर्जेन्सी सेवा
5: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
6: एडभान्स पेडियाट्रिक जनरल वार्ड
5: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
6: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
5: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
6: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
5: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच
6: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
5: भेन्टिलेटर सेवा
6: होल बडी चेकअप जाँचको सुविधा
5: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
6: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
7: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: दिस टाइम चेक।
1: इस समय सूचक का सातवां
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितौन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी। संपर्क 0556 5563 5855 7070 161 र 0855 5573 53।
3: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4993 580 र 0985 5560 4740।
0: It's 2 o'clock. अहिले 2 बजेको छ।
4: खबरमा उषा किरणको नमस्कार। रोल्पाको सुन छहरी गाउँपालिका 2 फलवाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका 3 जनाको शव फेला परेको छ। आज बिहान पहिरोले स्थानीय बिरुघर तिमगरको घर पुरेको थियो। प्रहरी र स्थानीयको खोजी प्रयासपछि 77 वर्षीय बिरुघर तिमगर र 68 वर्षीय शनिघर तिमगर, 70 वर्षीय लली घर तिमगरको शव भेटिएको हो। घटनाबारे थप विवरण आउन बाँकी छ। सार्वजनिक लेखा समिति बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि सांसद खगेन्द्र सुनारले गरेको व्यवहारप्रति गृहमन्त्री सुदन गुरुङले कड़ा असन्तुष्टि जनाउनु भएको छ। कानून न्याय तथा मानवाधिकार समिति बैठकमा बोल्दै गृहमन्त्री गुरुङले आरोप लाग्दैमा कसैलाई दोषी करार वा चरित्र हत्या गर्न नमिल्ने बताउनुभयो। पोशाक तथा सामान खरिदमा अनियमितता भएको भन्दै सांसद सुनवारले गृह सचिव र प्रहरी प्रमुखलाई नैतिकताका आधारमा राजीनामा दिन चेतावनी दिनुभएको थियो। गृहमन्त्रीले भने प्रमाण पुष्टि नभएसम्म सांसदहरू आफै न्यायाधीश बनेर प्रस्तुत हुन नहुने धारणा राख्नु भएको छ। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टी नेतृत्वमा गगन थापाको विकल्प नभएको बताउनु भएको छ। सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै इतर पक्षका नेतालाई गगनलाई सभापति स्वीकार गर्न आग्रह गर्नुभएको हो। पार्टी मिलाउनका लागि दुवै पक्षले लचिलो हुनुपर्ने उहाँको भनाइ छ। केही नेताले अहंकार गरेर मिल्न नदिएको भन्दै त्यस्ता गतिविधि स्वीकार्य नहुने उहाँले चेतावनी दिनुभएको छ। उहाँले भन्नुभयो अब शेरबहादुरजी आउनु भएको छ, उहाँले पार्टीलाई एकता गर्छु बोलेर हुँदैन, पार्टीलाई एकता गरेर कति कुरा उहाँहरूले पनि छोड्नुपर्छ। यतापट्टि नेपाली कांग्रेसका सभापति लचिलो हुनु भएको छ, उहाँ धेरै लचिलो भएर जानुभएको छ र त्यसको म प्रशंसा गर्न चाहन्छु। मैले सोचेको थिएन उहाँ यति लचिलो बनेर पार्टी मिलाउनका लागि धेरै प्रयास गर्नुभयो। विश्व प्रकाशजीले पनि धेरै प्रयास गर्नुभएको छ, यो एकदमै प्रशंसनीय छ, सुजाता कोइरालाको भनाइ थियो। सभामुख डीपी अर्यालले व्यावसायिक संस्थाभित्र राजनीतिक गतिविधि नगर्न आग्रह गर्नुभएको छ। नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट नाट्टाको 59 साधारण सभामा बोल्दै उहाँले नाट्टा जस्ता संस्थाहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पर्यटन प्रवर्धन र व्यवसायको हितमा मात्रै ध्यान दिनुपर्ने बताउनु भएको हो। सभामुख अर्यालले पर्यटकको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै काठमाडौँ उपत्यकामा व्यवस्थित पर्यटक बसलाई बस पार्क बनाउन सुझाव दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। पोखरा महानगरपालिका 9 स्थित बस पार्क क्षेत्रका 116 जना अव्यवस्थित बसोबासीको नामावली सार्वजनिक भएको छ। कम्तीमा 10 वर्षदेखि सोही ठाउँमा बस्दै आएका र कुनै सरकारी सुविधा नपाएका व्यक्तिको विवरण अध्ययनपछि यो सूची तयार पारिएको हो। सार्वजनिक विवरणमा कुनै त्रुटि भए संशोधनका लागि महानगरले एक हप्ताको समय दिएको छ। यससँगै 574 परिवार समेटिएको प्रारम्भिक सूची निकालेकामा छुटे वा विवरण सचाउन चाहने थप 146 जनाको निवेदन परेको थियो। र बुटवल उपमहानगरपालिका 10 रामनगरमा 22 करोड़ लगानीमा निर्माण गरिएको आधुनिक पशु वधशाला विवाद र व्यवस्थापकीय कमजोरीका कारण बन्द अवस्थामा पुगेको छ। सार्वजनिक निजी साझेदारी मोडलमा मुक्तिनाथ लाइभ स्टक ब्याङ्कलाई सञ्चालनको जिम्मा दिए पनि उपमहानगरपालिका र सञ्चालक कम्पनी बीच दायित्वलाई लिएर कुरा नमिल्दा सेवा रोकिएको हो। हवस् त, अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: किन टोला हौ के बिट पर्यो
1: मुङ्गुर बाल्ने घाटै लायो त्यहाँ फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँ आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
0: ल हेर यिनका बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो बिजेपीले दाना खुवाऊ तिमीलाई घाटै होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र मङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
3: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9852 12200
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: माडीवासीहरूका लागि खुसीको खबर
5: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849064977 र 9820235212
7: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
8: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हालौ वालपेपर
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
9: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर नरेश महतो गीता महतो
10: सम्पर्क 97625 73089 98074446 182

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
2: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
0: घडेरीका विशेषताहरू
2: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 300

0: लाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र ओडा कार्यालयबाट मात्रै 3-400 मिटर दूरीमा अवस्थित
1: जग्गा धनी सिधा सम्पर्क 9871788254 र 9846590042।
2: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
3: चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
2: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
3: 24 घण्टा इमर्जेन्सी सेवा
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
3: एडभान्स पेडियाट्रिक जनरल वार्ड
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
3: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
3: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
3: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
2: भेन्टिलेटर सेवा
3: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
3: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 5189353

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको संस्थापन इतर

को राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु। पार्टीभित्र सुदृढ एकता आवश्यक रहेकोमा उपसभापति विश्वप्रकाश शर्माको जोड। रोल्पाको फलवाङमा पहिरोले घर पुर्दा तीनजनाको ज्यान गयो। रुकुम पूर्वको मध्य पहाडी लोकमार्गमा आज राति गाडी चलाउन रोक। गर्मीसँगै मधेश प्रदेशका विभिन्न ठाउँमा सर्पदंशका घटना बढ्न थाले। सर्पदंश र रेबिज विरुद्धको खोप भित्रियो, अहिले देखिएको अभाव टर्ने। अमेरिका र दक्षिण कोरियाबाट संयुक्त सैन्य अभ्यासको तयारी, उत्तर कोरियाद्वारा नयाँ प्रतिरोधको चेतावनी र एसएससी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई। नेपाल खबरमा अब पूरा खबर। नेपाली काङ्ग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि सुरु भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शशाङ्क कोइरालाको अध्यक्षतामा काठमाडौँको सुकेधारामा भेला सुरु भएको हो। भेलामा गएको माघमा सम्पन्न काङ्ग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका पूर्व सभापति शेरबहादुर देउवा तथा डाक्टर शशाङ्क कोइराला समूहका नेता कार्यकर्ताको उपस्थिति छ। भेलालाई निवर्तमान सभापति देउवाले सम्बोधन गर्नुहुनेछ। भेलालाई सम्बोधन गर्दै नेता डाक्टर शशाङ्क कोइरालाले पार्टीको आन्तरिक एकता बलियो बनाउनु पर्ने बताउनु भएको छ। यसका लागि आफ्नो प्रमुख दायित्व रहेको उहाँको भनाइ छ। सम्बोधनको क्रममा डाक्टर कोइरालाले पार्टीका पूर्व सभापति शेरबहादुर देउवासँगका पुराना र ऐतिहासिक प्रसङ्गहरू समेत स्मरण गर्नुभयो। देशभरका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कार्यकर्तालाई स्वागत गर्दै कोइरालाले पार्टीभित्रको उत्साह र एकताले नै काङ्ग्रेसको भविष्य सुनिश्चित गर्नेमा जोड दिनुभयो। भोलि र पर्सि बन्द सत्र हुनेछ। पार्टीभित्रको पछिल्लो राजनैतिक परिस्थिति, आन्तरिक विवाद, संगठनात्मक अवस्था तथा काङ्ग्रेसको अबको राजनैतिक दिशाबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएको संस्थापन इतर समूहले जनाएको छ। काङ्ग्रेसभित्र पछिल्लो समय देखिएको असहमति र नेतृत्व बीचको दूरीका बीच आयोजना भएको यो भेलालाई राजनैतिक रूपमा निकै चासोका साथ हेरिएको छ। यसैबीच नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र सुदृढ एकता आवश्यक रहेकोमा जोड दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै उहाँले पार्टीलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा आवश्यक रहेको बताउनुभयो। उपसभापति शर्माले पार्टीको आन्तरिक सुदृढीकरण नै देशको अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभएको छ। पार्टीभित्र देखिएका कतिपय प्रतिकूलता र भिन्न मतका बीच पनि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा उहाँको जोड छ। शर्माले विशेष महाधिवेशनबाट व्यक्त भएको कार्यकर्ताको भावना र दृढताको जगमा आउँदा दिनमा पार्टी अझ बलियो भएर जाने विश्वास व्यक्त गर्नुभयो। पार्टीका नेता कार्यकर्तामा रहने व्यक्तिगत सम्बन्ध र निष्ठाको सम्मान गर्दै शर्माले व्यक्तिभन्दा संस्था र सिद्धान्त प्रतिको निष्ठा माथि हुने बताउनुभयो। उपसभापति शर्माले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व अर्थात् गगन थापाको नेतृत्वमा नेपाली काङ्ग्रेसले सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको समेत बताउनु भएको छ। रोल्पाको फलवाङमा घर माथिबाट झरेको पहिरोले घर पुर्दा एक दम्पति सहित तीनजनाको ज्यान गएको छ। सुनसहरी गाउँपालिका दुई फलवाङका 77 वर्षीय वीरबहादुर घरतीमगर, उहाँकी श्रीमती 68 वर्षीय सनी घरतीमगर र उहाँको घरमा सुत्न आएकी छिमेकी 70 वर्षीय लली घरतीमगरको ज्यान गएको हो। गैराती घर माथिबाट पहिरो झरेको थियो। आज बिहान मात्रै तीनजनाको शव भेटिएको प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनु भएको छ। त्यस्तै सुनसहरी दुई गिठीमा स्थानीय लादे बुढा मगरको घर पनि पहिरोले क्षति गरेको छ। पहिरोमा बेपत्ता लादे बुढा मगरको खोजी भइरहेको प्रहरीले जनाएको छ। यसअघि बुधबार बेलुका रोल्पाको थवाङ 5 कोटलबारामा पहिरोमा परि 10 जनाको ज्यान गएको थियो। यसैबीच रुकुम पूर्वको मध्य पहाडी लोकमार्गमा रातमा गाडी चलाउन प्रशासनले रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वका अनुसार मौसम पूर्वानुमान महाशाखाले केही दिन अझै वर्षाको सम्भावना रहेको जनाएको तथा सडकको अवस्था पनि जोखिमपूर्ण रहेकोले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार रातमा गाडी चलाउन रोक लगाइएको हो। एक प्रमुख जिल्ला अधिकारी समीर गौतमले निकालेको सूचना अनुसार आज बेलुका 7 बजेदेखि भोलि शनिबार बिहान 7 बजेसम्म मध्य पहाडी लोकमार्ग भएर चल्ने सबै प्रकारका गाडीलाई रोकिनेछ। प्रशासनले दिउँसोको समयमा पनि मौसमको पूर्वानुमान, वर्षाको अवस्था तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी नेकपा संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख नजिर मियाले भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको 5 मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। भट्टले आज बिहान प्रदेश प्रमुखको कार्यालय धनगढीमा पुगेर मुख्यमन्त्री पदका लागि दावी पेश गर्नुभएको थियो। उहाँलाई नेकपा एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले समर्थन गर्नुभयो। दावी पेशपछि प्रदेश प्रमुख मियाले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै नियुक्ति पत्र प्रदान गर्नुभएको छ। यसअघि हिजो कमल शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। 53 सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि 27 जना सांसदको आवश्यकता पर्छ। नेकपाका सभामुख र 1 जना निलम्बन बाहेक

0: 20 र नेकपा एमालेका 11 सांसद छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बिएससी अनर्स एग्रिकल्चर र बिबिएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333-493-555।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पदंश र रेबिज विरुद्धको खोप आएको छ। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचनले सर्पदंश र रेबिज विरुद्ध प्रयोग हुने खोप प्राप्त भएको जानकारी दिनुभयो। उहाँका अनुसार सर्पदंश विरुद्धको 8,200 भाइल र रेबिज विरुद्धको 17,600 भाइल खोप काठमाडौँ टेकुमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ। प्राप्त खोप आवश्यक प्रक्रिया पूरा गरी 7 प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्र मार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ। केही दिन अघिदेखि विशेष गरी रेबिज विरुद्धको खोप सहज रूपमा प्राप्त नभएको गुनासो थियो। गर्मी थप बढ्न थालेसँगै मधेस प्रदेश लगायत विभिन्न ठाउँमा सर्पदंशका घटना पनि बढ्न थालेका छन्। अत्याधिक गर्मीका कारण रौतहट, बारा र पर्सा लगायत जिल्लामा सर्पदंशका घटना बढेका हुन्। वीरगंजमा रहेको नारायणी अस्पतालका प्रवक्ता डाक्टर उदय नारायण सिंहका अनुसार अस्पतालमा दैनिक 10-15 जनासम्म सर्पदंशका बिरामी उपचार गर्न आउने गरेका छन्। केही दिन अघिसम्म एन्टी स्निक भेनमको पनि अभाव देखिए पनि अहिले अस्पतालमा 100 भाइल औषधि मौजदात रहेको अस्पतालले जनाएको छ। डाक्टर सिंहले सर्पदंशबाट जोगिन राति शुद्ध झोल प्रयोग गर्न, घर वरपरको झाडी सफा राख्न, खेतमा काम गर्दा बुट तथा सुरक्षात्मक सामग्री प्रयोग गर्न, सर्पले टोकेपछि झारफुकमा नलागी तत्कालीन नजिकको स्वास्थ्य संस्थामा पुग्न आग्रह गर्नुभएको छ। मध्य प्रदेश सरकारले सर्पदंशलाई मनसुन र गर्मीयाममा बढी देखिने सार्वजनिक स्वास्थ्य समस्याको रूपमा लिँदै उपचार केन्द्रमा औषधि, स्वास्थ्य कर्मी र आवश्यक उपकरणको व्यवस्थापनलाई व्यवस्थित बनाएको दावी गरेको छ। मध्य प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर नागेन्द्र यादवका अनुसार सर्पदंशको उपचार हुने प्रदेशको 27 अस्पताल तथा उपचार केन्द्रमा आवश्यकता अनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको छ। प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा अहिले 900 भाइल एन्टी स्नेक भेनम मौजदात रहेको छ भने थप औषधि आउने प्रक्रियामा रहेको डाक्टर यादवले बताउनुभयो। अब विदेशको खबर। अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला उत्तर कोरियाले नयाँ प्रतिरोधको चेतावनी दिएको छ। आउँदो सोमबारदेखि सुरु हुने 11 दिने उल्ची फ्रिडम सिल्ड अभ्यास अमेरिका र दक्षिण कोरियाले हरेक वर्ष गर्दै आएका सैन्य अभ्यास मध्येको एक हो। उत्तर कोरियाको विदेश मन्त्रालयले अमेरिका दक्षिण कोरियाको सैन्य अभ्यास युरोप, मध्य पूर्व र विश्वका अन्य क्षेत्रमा सैन्य तथा राजनीतिक अवस्था दिन प्रतिदिन गम्भीर बन्दै गएको समयमा हुन लागेको जनाएको छ। आणविक हतियार सम्पन्न उत्तर कोरियाबाट हुन सक्ने सम्भावित आक्रमणको सामना गर्न दुवै देशका सेनालाई तयार पार्नु यो अभ्यासको मुख्य उद्देश्य रहेको समाचार संस्था एएफपीले जनाएको छ। तर उत्तर कोरियाले यस्ता अभ्यासलाई लामो समयदेखि आफू विरुद्ध हुने आक्रमणको पूर्व अभ्यास भन्दै विरोध गर्दै आएको छ। रुस युक्रेन युद्धबाट उत्तर कोरियाली सेनाले हासिल गरेको आधुनिक युद्ध अनुभवलाई समेत ध्यानमा राखेर अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला पोङयाङले त्यसको जवाफमा नयाँ स्तरको प्रतिरोध अपनाउने चेतावनी दिएको हो। उत्तर कोरियाले हालै जापानको सागरमा ब्यालिस्टिक क्षेपास्त्र परीक्षण पनि गरेको थियो। यो परीक्षणलाई अहिले अमेरिका र दक्षिण कोरियाबाट तयारी भइरहेको संयुक्त सैन्य अभ्यासप्रतिको असन्तुष्टिका संकेतका रूपमा हेरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले विश्लेषण गरेका छन्। अब खेल खबर। मलेसियामा हुने एसिसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रम गरी कप्तान सन्दीप लामिछाने सहित 14 सदस्य टोलीलाई विदाई गरेको हो। नेपाली टोली प्रतियोगिता अघि भारतमा 10 दिन प्रशिक्षण र तयारी गरेर मलेसिया जानेछ। टोलीमा सन्दीपसँगै आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, दीप खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलसन झा, शिर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी छन्। आउँदो भदौ 14 गतेदेखि शुरू हुने प्रतियोगिता 10 टोली सहभागी हुँदैछन्। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। समूह एमा नेपाल सहित साउदी अरब, बहराइन, आयोजक मलेसिया र हङकङ तथा समूह बीमा युएई, ओमान, कुवेत, कतार र सिङ्गापुर रहेका छन्। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेल भदौ 14 गते बहराइनसँग खेल्नेछ। समूह चरणबाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल भदौ 27 गते हुनेछ। चार बन्जाङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। काङ्ग्रेसको संस्थापनितर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु। पार्टीभित्र सुदृढ एकता आवश्यक रहेकोमा उपसभापति विश्वप्रकाश शर्माको जोड। रोल्पाको फलवाङमा पहिरोले घर पुर्दा 3 जनाको ज्यान गयो। रुकुम पूर्वको मध्यपाडी लोकमार्गमा आज राति गाडी चलाउन रोक। गर्मीसँगै मधेश प्रदेशका विभिन्न ठाउँमा सर्पदंशका घटना बढ्न थाले। सर्पदंश र रेबिज विरुद्धको खोप भित्रियो, अहिले देखिएको अभाव टर्ने। अमेरिका र दक्षिण कोरियाबाट संयुक्त सैन्य अभ्यासको तयारी, उत्तर कोरियाद्वारा नयाँ प्रतिरोधको चेतावनी र एसिसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज विदाई।
6: सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: साली नदीको शिर,
6: मणिचूडको काख,
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
9: भीडभाडबाट टाढा,
6: सहरबाट नजिकै,
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट jhule.com.np।
10: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
11: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
12: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
13: Come once, you will certainly be benefited.
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँमा आजदेखि लोकल कन्फरेन्स अफ युथ सम्मेलन शुरू भएको छ। जलवायु कार्यमा युवाहरूको सहभागिता बढाउँदै नीति तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो। जलवायु पारदर्शिताका लागि एकजुट भन्ने नारासहित शुरू भएको सम्मेलनले राज्यका विभिन्न संयन्त्रमा युवाको सहभागिता र निर्णय प्रक्रियामा उनीहरूको संलग्नता सुनिश्चित गर्न नीतिगत सुझाव तयार गर्नेछ। साथै स्थानीय जलवायु कार्यालय राष्ट्रिय तथा विश्वव्यापी जलवायु प्रक्रियासँग जोड्ने मार्गचित्र समेत तयार गरिने आयोजकले जनाएको छ। नेप्लिज युथ फर क्लाइमेट एक्सनकी राष्ट्रिय संयोजक आकृति डोटेलले सम्मेलनबाट बालबालिका तथा युवाको साझा धारणा समेटिएको घोषणा पत्र तयार गरिने बताउनुभयो। सम्मेलनमा नेपालका सातवटै प्रदेशबाट 180 भन्दा बढी युवा सहभागी छन्। 1000 भन्दा बढी युवाले आवेदन दिएकोमा विभिन्न चरणबाट 180 जना छनौट गरिएको हो। पर्सी साउन 31 गतेसम्म सञ्चालन हुने सम्मेलनमा जलवायु उत्थानशील शिक्षा, जलवायु सशक्तिकरण, कृषि तथा खाद्य सुरक्षा, खानेपानी तथा जल सुरक्षा, लैङ्गिक समानता, अपाङ्गता, जलवायु प्रक्रियामा युवा तथा बालबालिकाको सहभागिता, हानि तथा क्षति, जलवायु वित्त, न्यायोचित संक्रमण, परिवर्तनशील हिमाल र जीविकोपार्जन लगायतका विषयमा छलफल केन्द्रित रहनेछ। ललितपुरको कोइन्जोसुम गाउँपालिका 5 भारदेवका स्थानीय बासिन्दाले सिमेन्ट उद्योगका लागि सञ्चालनमा रहेको खानी बन्द गराउन माग गरेका छन्। भारदेवको लामी डाँडामा सञ्चालित भारदेव सिमेन्ट एन्ड स्टोन स्टन्डिज इन्डस्ट्रिजको खानीबाट हुने वायु र ध्वनि प्रदूषणको कारण असर गरेको भन्दै उनीहरूले खानी बन्द गर्न माग गरेका हुन्। यसका लागि स्थानीय बासिन्दाले सुजन तामाङको अध्यक्षतामा सङ्घर्ष समिति नै गठन गरेका छन्। समितिले खानी बन्द गर्ने मागसहित कोन्जेसिम गाउँपालिका, डिभिजन वन कार्यालय ललितपुर, जिल्ला प्रशासन कार्यालय ललितपुरमा मागपत्र समेत बुझाएको छ। सङ्घर्ष समितिले गाउँपालिकालाई स्थानीयको माग अनुसार खानी बन्द गर्ने प्रक्रियामा सहजीकरण गर्न आग्रह गरेको छ। गाउँपालिकाका अध्यक्ष कृष्णमान नामाले खानी सञ्चालक र स्थानीय दुवै पक्षको पत्र प्राप्त भएको बताउनु भएको छ। उहाँका अनुसार विवादलाई छलफल मार्फत समाधान गर्ने प्रयास भइरहेको छ। भारदेव सिमेन्ट एन्ड स्टोन इन्डस्ट्रिज झन्डै 15 वर्ष अघि नै दर्ता भएको खानी हो। र काठमाडौँ महानगरले अनुगमनबाट मापदण्ड अनुसार सञ्चालनमा रहेका 183 होस्टललाई शिक्षा विभाग मार्फत दर्ता गर्ने निर्णय गरेको छ। कार्यवाहक मेयर एवं अनुगमन समितिका संयोजक सुनिता डङ्गलको अध्यक्षतामा बसेको बैठकले यसअघि अनुगमन भएका होस्टल शिक्षा विभागबाट र अनुगमन हुन बाँकी होस्टल वडा मार्फत अनुगमन गरी वडामै दर्ता गर्ने निर्णय गरेको हो। काठमाडौँ महानगरले गएको वैशाख 14 गतेदेखि 5 टोली बनाएर 300 पूर्णाङ्क सूचकमा होस्टलको मापदण्ड, गुणस्तर, सेवा र सुरक्षा जाँच गरेको थियो। कम्तीमा 120 ल्याउनेलाई दर्ता गरिने, अन्यलाई सुधारको मौका दिने र आधारभूत मापदण्ड समेत पूरा गर्न नसक्नेलाई बन्द गर्ने काठमाडौँ महानगरको नीति छ। महानगरले विद्यार्थीको सुरक्षा, स्वास्थ्य र सुविधालाई प्राथमिकता दिँदै 10 अनिवार्य शर्त लागू गर्ने भएको छ, जस अनुसार 10 विद्यार्थी बराबर कम्तीमा एउटा शौचालय, एउटै सञ्चालकले एउटै स्थानमा छात्र र छात्राका होस्टल सञ्चालन गर्न नपाउने तथा छुट्टा छुट्टै सञ्चालन गर्दा भवनबीच कम्तीमा 200 मिटर दूरी हुनुपर्नेछ। सार्वजनिक भागमा सिसिटिभी, अग्नि नियन्त्रण उपकरण र आपतकालीन निकास अनिवार्य गरिएको छ। भान्सा र शौचालय बीच पर्याप्त दूरी, 24 घण्टा पानी र बिजुलीको वैकल्पिक व्यवस्था तथा बाल श्रमिक राख्न नपाइने व्यवस्था पनि अनिवार्य गरिएको छ। बैठकमा सहभागी होस्टल व्यवसायका अनुसार काठमाडौँ उपत्यकामा 15,000 भन्दा धेरै होस्टल सञ्चालनमा छन्। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। काङ्ग्रेसको संस्थापनितर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु। पार्टीभित्र सुदृढ एकता आवश्यक रहेकोमा उपसभापति विश्वप्रकाश शर्माको जोड। काठमाडौँमा आजदेखि लोकल कन्फरेन्स अफ युथ सम्मेलन, युवा सहभागिता र निर्णय प्रक्रियामा संलग्नता सुनिश्चित गर्न नीतिगत सुझाव तयार गर्ने र 183 होस्टललाई शिक्षा विभाग मार्फत दर्ता गर्ने काठमाडौँ महानगरको निर्णय। अहिलेलाई चार भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गर

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: Consumer, this is me, and I work for

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई पठाएका सिफारिशहरू मध्ये आधा भन्दा बढी अझै थन्किएका छन्। संघीय संसदको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको आजको बैठकमा बोल्दै अध्यक्ष तपबहादुर मगरले कुल सिफारिशको 52% भन्दा बढी कार्यान्वयन नभएको जानकारी दिनुभएको हो। स्थापनाकालदेखि प्राप्त 14,000 उजुरी मध्ये 80% द्वन्दकालसँग जोडिएका छन्। आयोगले पीड़ितलाई 33 करोड़ रूपियाँ क्षतिपूर्ति दिलाउन सिफारिश गरेकामा सरकारले 10 करोड़ मात्र निकास गरी 23 करोड़ रूपियाँ अझै रोकेर राखेको छ। प्रधानमन्त्रीलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सिफारिश कार्यान्वयन र राहत वितरणको बाटो निकै सुस्त रहेको मगरले बताउनु भएको हो। आगामी भदौ 1 गतेदेखि सूचना प्रविधि विभाग नयाँ ढाँचामा सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका रूपमा सञ्चालन हुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता हेमराज अर्यालले संगठन तथा व्यवस्थापनको काम सकिएकाले नयाँ संरचना कार्यान्वयनमा ल्याउन लागि बताउनु भएको हो। सरकारले विभिन्न निकायमा छरिएर रहेका अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौतालाई प्रधानमन्त्री कार्यालयको महाशाखामा एकीकृत रूपमा अभिलेख राख्ने तयारी अघि बढ़ाएको छ। यसै गरी शहीद परिवारका लागि घोषित राहत प्याकेज कार्यान्वयन गराउन विशेष समिति गठन गरिएको र हेलो सरकारमा प्राप्त जनगुनासो फर्स्योर दरमा वृद्धि भएको मन्त्री परिषद कार्यालयले जनाएको छ। कोशी प्रदेश सरकार विस्तारका लागि नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ। लामो रस्साकसीपछि विद्यमान संरचनालाई फुटाएर 10 मन्त्रालय बनाउँदै नेकपालाई 4 मन्त्रालय दिन एमाले राजी भएको छ। सहमति अनुसार नेकपाले भौतिक पूर्वाधार सामाजिक विकास आन्तरिक मामिला र नयाँ बन्ने उद्योग पर्यटन तथा संस्कृति मन्त्रालय पाउनेछ। यो सहमतिलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि अन्तिम रूप दिइनेछ। उता सुदूरपश्चिम प्रदेशमा नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिनु भएको छ। नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएका भट्टलाई प्रदेश प्रमुख नजिर मियाले पदको शपथ गराउनु भएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
2: आईएमई गरौं।
3: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाँकी खबर। विद्युत प्रसारण तथा वितरण संरचनामा खुला पहुँच लागू गरी व्यापार सहज बनाउन विद्युत नियमन आयोगले दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ। आयोगले गुनासो समाधान र ब्यालेन्सिङ तथा सेटलमेन्ट सम्बन्धी निर्देशिकाको खाका जारी गर्दै सरकारवालासँग सुझाव माग गरेको हो। नयाँ व्यवस्था अनुसार विद्युत कारोबार सम्बन्धी विवादहरू शुरूमा गुनासो समिति मार्फत छिटो सुल्झाइनेछ भने घटी बढ़ी आपूर्ति वा खपत व्यवस्थापनका लागि डेभिएसन शुल्क प्रणाली अपनाइनेछ। हप्ताको अन्तिम दिन शेयर बजारमा ओह्रालो यात्रा कायम रह्यो। नेपाल स्टक एक्सचेन्ज नेप्सी परिसूचक 7.37 अंकले घटेर 2683.83 बिन्दुमा अडिएको छ। दिनभर उतार चढ़ाव पूर्ण रहेको बजारमा 344 कम्पनीका 97,00,000 भन्दा बढ़ी किता शेयर खरिद बिक्री हुँदा 4,27,00,000,00,000 रूपियाँ भन्दा माथिको कारोबार भयो। व्यापार समूहमा सबैभन्दा बढ़ी 2.57% पहिरो जाँदा 164 कम्पनीका लगानीकर्ताले गुमाएका छन्। अवस्था नेपाली खबर अहिलेलाई यति नै। अहिले 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। जेएनजी आन्दोलनका घाइते तथा शहीद परिवारसँग भएका सम्झौता र स्वीकृति एकीकृत प्याकेज कार्यान्वयन गराउन सरकारले विशेष समन्वय समिति गठन गरी काम थालेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव हेमराज अर्यालको नेतृत्वमा गठित समितिले पहिलो बैठक सम्पन्न गर्दै कार्य प्रारम्भ गरेको हो। समितिले प्रभावित परिवारका लागि शिक्षा, स्वास्थ्य तथा रोजगार सम्बन्धी कार्यक्रमहरू लागू गर्न विभिन्न मन्त्रालयसँग समन्वय गर्ने जनाएको छ। महासचिव अर्यालको संयोजकत्वमा रहेको समितिमा गृह र अर्थसहित 7 मन्त्रालयका उपसचिवका साथै जेएनजी सहित परिवार, कल्याणकारी समाज र घाइते जेएनजी नेपालका प्रतिनिधि सदस्य छन्। काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने ग्यासको समस्या हल गर्न प्रशासनले 50 वटा तोकिएका केन्द्रबाट दिनरात नै बिक्री वितरण गराउने तयारी थालेको छ। उद्योग मन्त्रालयमा आज भएको छलफलमा प्रमुख जिल्ला अधिकारी सुरराज पौडेलले उपभोक्ताको सहजताका लागि सबै ब्रान्डका सिलिण्डर एकै ठाउँबाट उपलब्ध गराउन सरकार र व्यवसाय समक्ष प्रस्ताव राखेका हुन्। अभाव साम्य नभएसम्म उपत्यकाका बिक्री केन्द्र 24 घण्टा खुला राख्न आवश्यक सुरक्षा र समन्वय मिलाउन प्रशासन तयार रहेको पर्जय पौडेलले स्पष्ट पार्नु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डाक्टर धवल शमशेर राणाको नेतृत्वमा जय नेपाल पार्टी नामको नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ। आज 79 सदस्यीय केन्द्रीय समितिको नामावलीसहित आयोग पुगेर नयाँ राजनैतिक दल दर्ताको प्रक्रिया अघि बढाइएको हो। दुर्गा प्रसाई समूहसँगको सहमति भंग भएपछि राणा पक्षले विधानमा 751 सदस्यीय केन्द्रीय कमिटिको प्रावधान राख्दै नयाँ दल दर्ता गराएको छ। नयाँ दलको चुनाव चिन्ह त्रिभुज प्रस्ताव गरिएको छ भने सभापतिमा धवल शमशेर राणा र बाँकी पदाधिकारी केन्द्रीय सदस्य रहने झाँझा तयार भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: वॉलेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। काठमाडौं विश्वविद्यालयको उपकुलपति पदमा मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक डाक्टर विवेक बराल मनोनित हुनु भएको छ। विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री बालेन्द्र शाहले आज बराललाई जिम्मेवारी सुम्पनु भएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल नेतृत्वको छनौट समितिले डाक्टर बराल सहित प्राध्यापक डाक्टर बालचन्द्र लुइटेल र प्राध्यापक डाक्टर राजेन्द्र जोशीको नाम सिफारिश गरेको थियो। र 12 विषय कोदारी सड़क खण्डका विभिन्न स्थानमा खसेको पैह्रोले नेपाल र चीन जोड्ने तातोपानी नाका 26 दिनदेखि पूर्ण रूपमा ठप्प छ। असार 31 गते कोदारी क्षेत्रको सड़क भाँसिएपछि दुवै देश बीचको व्यापारिक आवजावत र मालसवान ढुवानी रोकिन पुगेको हो। सड़क खुलाउन नसक्दा दशैं तिहार लक्षित लत्ता कपड़ा फलफूल र उपकरण पुगेका करिब 500 चिनिया कन्टेनर सीमा पारी अड्किएका छन्। अवस्थ नेपाली खबर अहिलेलाई यति नै। अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडी नौ कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको ICU सेवा,
2: NICU, PICU सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, EEG, ECT सहितको मनोरोग सेवा,
2: युरोलोजीमा MCS गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
0: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 056493738, मोबाइल 98550880002।

0: सो लाभली मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घरगोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरगोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तर बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेक माइललाई

0: समय सूचक का साथ
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
2: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 550 26 440
3: It's 6 o'clock. अहिले 6 बजेको छ.
4: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ. नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट.
5: काङ्ग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु. देउबाकै नेतृत्वमा पार्टी अघि बढ्ने नेता शशाङ्क कोइरालाको भनाई, सुदृढ एकता आवश्यक रहेकोमा संस्थापन पक्षका उपसभापति शर्माको जोड.
4: सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य, नयाँ मापदण्ड लागू. काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा डाक्टर बराल नियुक्त.
5: सर्पदंश र रेबिज विरुद्धको खोप भित्रियो, अहिले देखिएको अभाव टर्ने. खाद्य कम्पनीको सुपथ मूल्य पसल अब वर्षभर सञ्चालन हुने. 44 जिल्लाका 193 बिक्री केन्द्रबाट उपभोक्तालाई राहत पुग्ने अपेक्षा.
6: बजारलाई सन्तुलनमा राख्न सहयोग गर्छ यसले. यसको हाम्रो चाहिँ सहुलियत मूल्य पसलको प्रभाव चाहिँ अवश्य पनि बजारमा पर्छ.
4: अमेरिका र दक्षिण कोरियाबाट संयुक्त सैन्य अभ्यासको तयारी, उत्तर कोरियाद्वारा नयाँ प्रतिरोधको चेतावनी.
5: र एसिसी प्रिमियम कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई.
7: NBL सर्वसुलभ आवास कर्जा
8: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर.
7: आधार दरमा मात्र 0.5% प्रिमियम थप.
8: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा.
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
8: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि.
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर.
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह.
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्.
8: शर्तहरू लागू हुनेछन्.
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
10: मेजर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ. बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ.
4: नेपाल दर्पणमा अब खबरको सिलसिला. सुरुमा काङ्ग्रेसको संस्थापन इतर समूहको अहिले चलिरहेको राष्ट्रिय भेला बारेको खबर. नेपाली काङ्ग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि सुरु भएको छ. राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शशाङ्क कोइरालाको अध्यक्षतामा काठमाडौँको सुकेधारामा भेला आजदेखि सुरु भएको हो. भेलामा गएको माघमा सम्पन्न काङ्ग्रेसको विशेष महाधिवेशनको विपक्षीमा रहेका पूर्व सभापति शेरबहादुर देउवा तथा डाक्टर शशाङ्क कोइराला समूहका नेता कार्यकर्ताको उपस्थिति रहेको छ. भेलामा नेताहरूले बोल्ने क्रम अहिले पनि चलिरहेको छ. निवर्तमान सभापति देउवाले पनि आजको भेलालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ. यसअघि भेलालाई सम्बोधन गर्दै नेता डाक्टर शशाङ्क कोइरालाले पार्टीको आन्तरिक एकता बलियो बनाउनु पर्ने बताउनु भएको छ. यसका लागि आफ्नो प्रमुख दायित्व रहेको उहाँको भनाइ छ. सम्बोधनको क्रममा डाक्टर कोइरालाले पार्टीका पूर्व सभापति शेरबहादुर देउवासँगका पुराना र ऐतिहासिक प्रसङ्गहरू समेत स्मरण गर्नुभयो. त्यस क्रममा उहाँले बिपी कोइरालाले देउवालाई पश्चिमको राजकुमार भन्ने गरेको उल्लेख गर्दै उहाँकै नेतृत्वमा काङ्ग्रेस अघि बढ्ने बताउनुभयो. देशभरका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कार्यकर्तालाई स्वागत गर्दै कोइरालाले पार्टीभित्रको उत्साह र एकताले नै काङ्ग्रेसको भविष्य सुनिश्चित गर्नेमा जोड दिनुभयो. भोलि र पर्सि बन्द सत्र हुनेछ. पार्टीभित्रको पछिल्लो राजनैतिक परिस्थिति, आन्तरिक विवाद, संगठनात्मक अवस्था तथा काङ्ग्रेसको अबको राजनैतिक दिशाबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएको संस्थापन इतर समूहले जनाएको छ। काङ्ग्रेसभित्र पछिल्लो समय देखिएको असहमति र नेतृत्व बीचको दूरीका बीच आयोजना भएको यो भेलालाई राजनैतिक रूपमा निकै चासोका साथ हेरिएको छ।
5: यसैबीच नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र सुदृढ एकता आवश्यक रहेकोमा जोड दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेफा ललितपुरमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै उहाँले पार्टीलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा आवश्यक रहेको बताउनुभयो। उपसभापति शर्माले पार्टीको आन्तरिक सुदृढीकरण नै देशको अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभएको छ। पार्टीभित्र देखिएका कतिपय प्रतिकूलता र भिन्न मतका बीच पनि पार्टीलाई एकताबद्ध बनाएर लैजानु पर्नेमा उहाँको जोड छ। उपसभापति शर्माले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व अर्थात् गगन थापाको नेतृत्वमा नेपाली काङ्ग्रेसले सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउनु भएको छ।
4: काङ्ग्रेसको राष्ट्रिय भेला पछाडि अब विपदजन्य घटनाको खबर। रोल्पाको फलवाङमा घरमाथिबाट झरेको पहिरोले घर पुर्दा एक दम्पतिसहित तीनजनाको ज्यान गएको छ। सुनसहरी गाउँपालिका दुई फलवाङका 77 वर्षीय बिरबहादुर घरती मगर, उहाँकी श्रीमती 68 वर्षीय सनी घरती मगर र उहाँहरूको घरमा सुत्न पुगेकी छिमेकी 70 वर्षीय लली घरती मगरको ज्यान गएको हो। गैराती घरमाथिबाट पहिरो झरेको थियो। आज बिहान मात्रै तीनजनाको शव भेटिएको प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनु भएको छ। त्यस्तै सुनसहरी दुई गिठेमा स्थानीय लादे बुढा मगरको घर पनि पहिरोले क्षति गरेको छ। पहिरोमा बेपत्ता लादे बुढा मगरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। यसअघि बुधबार बेलुका रोल्पाको थवाङ 5 कोटल 12 पहिरोमा परि 10 ज्यान गएको थियो।
5: रुकुम पूर्वको मध्य पहाडी लोकमार्गमा रातमा गाडी चलाउन प्रशासनले रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वका अनुसार मौसम पूर्वानुमान महाशाखाले केही दिन अझै वर्षाको सम्भावना रहेको जनाएको तथा सडकको अवस्था पनि जोखिमपूर्ण रहेकोले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार रातमा गाडी चलाउन रोक लगाएको हो। सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमले निकालेको सूचना अनुसार आज बेलुका 7 बजेदेखि भोलि शनिबार बिहान 7 बजेसम्म मध्य पहाडी लोकमार्ग भएर चल्ने सबै प्रकारका गाडीलाई रोकिनेछ। प्रशासनले दिउँसोको समयमा पनि मौसमको पूर्वानुमान, वर्षाको अवस्था तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।
4: कास्कीको मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा फँसेका पुजारी सहित 3 गोताखोरको सहयोगमा उद्धार गरिएको छ। सशस्त्र प्रहरीको गोताखोर सहितको टोलीले अन्नपूर्ण गाउँपालिका 5 र 6 सिमानामा पर्ने मन्दिरमा रहेका पुजारी र 2 भक्तजनको सकुशल उद्धार गरेको हो। खोलामा आएको बाढीले मन्दिरमा आवत जावत गर्ने पुल बगाएको र मन्दिरको आधा भाग समेत कटान गरेपछि उहाँहरू अलपत्र पर्नु भएको थियो। पोखराको सारामकोट बस्ने प्रदीप ढकाल, सर्लाही घरभई अन्नपूर्ण गाउँपालिका 8 बस्ने रेवन्त प्रसाद सिंह र भारत घर भएका 52 वर्षीय पुजारी निर्माण गिरीको उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ। अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा गैरातीको बाढीले ठूलो भौतिक क्षति गरेको छ। विशेष गरी वडा 8 बिरेठाँटी क्षेत्र बाढी र कटानबाट प्रभावित बनेको छ। कास्की प्रहरीका अनुसार मोदी खोलामा आएको बाढीले बिरेठाँटीबाट पर्यटकीय क्षेत्र घान्द्रुक जाने सडकका विभिन्न खण्ड बगाएको छ। बिरेठाँटी नजिकैको झन्डै 100 मिटर सडक खण्ड मोदी खोलाले कटान गरेपछि यातायात पूर्ण रूपमा ठप्प छ। पैदल यात्री समेत आवत जावत गर्ने अवस्था नरहेको प्रहरीको भनाइ छ। बाढीले कास्की र पर्वतको सिमानामा

0: भने मोदी खोलामा एउटा पुल र मन्दिर समेत बगाएको छ। पुल तथा सडक सञ्जाल विच्छेद हुँदा त्यस क्षेत्र आसपासको जनजीवन प्रभावित बनेको छ।
1: सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मनसुन अलि बढी सक्रिय भएसँगै पानी परिरहेको छ। आज दिउँसो बागमती र गण्डकी सहित पहाडी क्षेत्रका केही ठाउँमा पनि पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति तराई भागका थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यस्तै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।
0: रौतहटको गरुडा नगरपालिका छ पोठियाहीबाट भारतको झारखण्डमा रहेको बाबा वैद्यनाथ र बासुकीनाथ दर्शन गर्न पुगेका यात्रु चढेको बस दुर्घटना भएको छ। दुर्घटनामा एकजना बालक सहित तीनजनाको ज्यान गएको छ। 45 जना भन्दा धेरै यात्रु घाइते भएका छन्। रौतहट गरुडाका नवल चौधरी र उहाँकी श्रीमती तथा राजेश महतोका 14 वर्षीय छोरा शिवम महतोको ज्यान गएको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। नम्बरको बस दुर्घटनामा 3 जना नेपाली तीर्थालुको ज्यान गएको भारतीय सञ्चार माध्यमहरूले समेत उल्लेख गरेका छन्। दुर्घटनाको विस्तृत विवरण आउन भने बाँकी नै छ।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन विशेष जोड दिएको छ। आज भएको प्रेस ब्रिफिङमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा सरकारी निकायमा परिपत्र गरी अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगाडि अनिवार्य रूपमा पूर्व स्वीकृति लिन निर्देशन गरेको जानकारी दिनुभयो। यो व्यवस्थाले वैदेशिक भ्रमणलाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाउन महत्व भूमिका खेल्ने विश्वास गरिएको उहाँको भनाइ छ। यसका साथै वैदेशिक भ्रमणबाट प्राप्त सिकाइलाई सरकारी संयन्त्रभित्रै संस्थागत रूपमा सदुपयोग गर्ने अर्को नयाँ कार्यको समेत थालनी गरिएको छ। विभिन्न वैदेशिक अध्ययन, भ्रमण, तालिम, बैठक, गोष्ठी, सेमिनार, कार्यशाला तथा सम्मेलनहरूमा सहभागी भई कर्मचारीले हासिल गरेको ज्ञान, सिप, अनुभव तथा असल अभ्यासलाई आफ्नै कार्यालयका अन्य कर्मचारी माझ पुर्याउन अनिवार्य गरिएको हो। यसका लागि वैदेशिक भ्रमण सकेर कार्यालयमा हाजिर भएको 5 दिनभित्र सम्बन्धित कर्मचारीले आफू कार्यरत निकायका अन्य कर्मचारीबीच सिकाइ तथा अनुभव आदान प्रदान गर्नुपर्ने व्यवस्था मिलाउन सबै निकायलाई पत्राचार गरिएको छ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा वर्षभर सञ्चालन हुने खाद्य कम्पनीका सुपथ मूल्य पसल बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333, 4935555।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए, बिसिए, बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 0825626601, 98578935990, 98578131684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट

0: प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। एथिन्जेल हामीले काङ्ग्रेसको संस्थापनेतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु। देउबाकै नेतृत्वमा पार्टी अघि बढ्ने नेता शशाङ्क कोइरालाको भनाई, सुदृढ एकता आवश्यक रहेकोमा संस्थापन पक्षका उपसभापति शर्माको जोड, रोल्पा कास्की लगायतका जिल्लामा बाढी पहिरोबाट जनधनको क्षति, नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना, एक बालक सहित तीनजनाको ज्यान गयो, सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पदंश र रेबिज विरुद्धको खोप आएको छ। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचन्दले सर्पदंश र रेबिज विरुद्ध प्रयोग हुने खोप प्राप्त भएको जानकारी दिनुभयो। उहाँका अनुसार सर्पदंश विरुद्धको 8,200 भायल र रेबिज विरुद्धको 17,600 भायल खोप काठमाडौँ टेकुमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ। प्राप्त खोप आवश्यक प्रक्रिया पूरा गरी 7 प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्र मार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ। केही दिन अघिदेखि विशेष गरी रेबिज विरुद्धको खोप सहज रूपमा प्राप्त नभएको गुनासो थियो। गर्मी थप बढ्न थालेसँगै मध्य प्रदेश लगायत विभिन्न ठाउँमा सर्पदंशका घटना पनि बढ्न थालेका छन्। अत्याधिक गर्मीका कारण रौतहट, बारा र पर्सा लगायतका जिल्लामा सर्पदंशका घटना बढेका छन्। वीरगन्जमा रहेको नारायणी अस्पतालका प्रवक्ता डाक्टर उदय नारायण सिंहका अनुसार अस्पतालमा दैनिक 10-15 सर्पदंशका बिरामी उपचार गर्न आउने गरेका छन्। केही दिन अघिसम्म एन्टी स्नेक भेनमको अभाव देखिए पनि अहिले अस्पतालमा 100 भाइल औषधि मौजदात रहेको अस्पतालले जनाएको छ। डाक्टर सिंहले सर्पदंशबाट जोगिन राति सुत्दा झोल प्रयोग गर्न, घर वरपरको झाडी सफा राख्न, खेतमा काम गर्दा बुट तथा सुरक्षात्मक सामग्री प्रयोग गर्न तथा सर्पले टोकेपछि झारफुकमा नलागी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न आग्रह पनि गर्नुभएको छ। मध्य प्रदेश सरकारले सर्पदंशलाई मनसुन र गर्मीयाममा बढी देखिने सार्वजनिक स्वास्थ्य समस्याका रूपमा लिँदै उपचार केन्द्रमा औषधि, स्वास्थ्यकर्मी र आवश्यक उपकरणको व्यवस्थापनलाई व्यवस्थित बनाएको दावी गरेको छ। मध्य प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर नागेन्द्र यादवका अनुसार सर्पदंशको उपचार हुने प्रदेशका 27 अस्पताल तथा उपचार केन्द्रमा आवश्यकता अनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको छ। प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा अहिले 900 भाइल एन्टी स्नेक भेनम मौजदात रहेको छ भने थप औषधि आउने प्रक्रियामा रहेको डाक्टर यादवले बताउनुभयो।
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अब सुपथ मूल्य पसललाई चाडपर्वमा मात्र सीमित नराखी वर्षभर सञ्चालन गर्ने नीति अघि सारेको छ। कम्पनीको 7 वार्षिक उत्सवको अवसरमा हिजो सिंहदरबार परिसरभित्र नयाँ बिक्री कक्ष सञ्चालनमा ल्याउँदै देशभरि सुपथ मूल्य पसल कार्यक्रम सुरु गरियो। नयाँ बिक्री कक्ष सिंहदरबारभित्र उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको छ। कम्पनीका अनुसार देशका 44 जिल्लामा 193 बिक्री केन्द्रबाट उपभोक्तालाई सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराइनेछ। विगतका वर्षमा दशैं तिहार र छठ जस्ता ठूला चाडपर्वलाई लक्षित गरी सीमित अवधिको लागि सञ्चालन हुने यस्ता पसल यस वर्ष भने झन्डै 1 अघिदेखि नै सुरुवात गरिएको छ। कम्पनीले अब सुपथ मूल्य पसललाई स्थायी रूपमा वर्षभर सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ। यसबाट उपभोक्ताले चाडपर्वको समयमा मात्र होइन वर्षभर नै चामल, दाल, चिनी, नुन, तेल लगायत दैनिक आवश्यक वस्तु सहुलियत मूल्यमा खरिद गर्न सक्नेछन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत दिल्लीराज लम्साललाई हामीले सहुलियत पसलको दीर्घकालीन व्यवस्थापन कसरी हुन्छ भनेर सोधेका छौँ।
2: हामीलाई नेपाल सरकारले उपलब्ध गराएको अनुदानबाट पुगेसम्म हामीले लामो अवधिसम्म यसलाई निरन्तरता गर्नेछौँ र रकम अपुग हुने जस्तो अवस्था आएमा हामी वर्षको अन्ततिर नेपाल सरकारसँग अनुरोध गरेर कुनै अन्य शीर्षकबाट समायोजन वा थप रकम बजेट निकासा गरेर हामी यो वर्षभर नै सञ्चालन गर्ने प्रयासमा छौँ।
1: अहिलेसम्मको अवस्था हेर्दाखेरि हामी सहर केन्द्रित थियौँ धेरैजसो ठाउँहरूमा र दुर्गममा पनि केही ठाउँहरूमा हामी पुगेका थियौँ। अझै दुर्गममा हामी पुगिसकेका छौँ कि छैनौँ?
2: नेपाल खाद्य संस्थान र अहिले खाद्य व्यवस्था कम्पनीको सेवा क्षेत्र नै दुर्गम केन्द्रित हो। सहरी इलाकामा कमै उपभोक्ताले खाद्यको सेवा लिने गर्नुभएको छ र दुर्गमका अधिकांश जनताहरूले लिनुभएको छ र हामी चाहिँ दुर्गममा पनि अति दुर्गम ठाउँहरूमा हामी प्रत्येक वर्ष चाहिँ विस्तारित हुँदै गइरहेका छौँ र अहिले पनि 101 पालिकासँग हामीले समझदारी समयोग गरेर खाद्य आपूर्ति गर्दै आइरहेका छौँ।
1: विशेष गरी सहरी क्षेत्रमा यो चाडपर्वको बेलामा अलिक बढी समस्याको पाटोहरू जोडिन्छ जस्तै गुणस्तरको कुराहरू भयो अनि खाद्यान्न मौजदातको कुराहरू पनि अलिकति समस्याको पाटोको रूपमा रहँदै आएको देखिन्छ। यो समस्या हुन नदिनुको लागि चाहिँ यस वर्षदेखि अथवा केही नयाँ गरेका छौँ कि खासै फरक छैन पहिलेका वर्षहरूको तुलनामा?
2: गुणस्तरमा हामी धेरै सचेत रहँदै आएका छौँ र हाम्रा गोदामहरूमा हाम्रा गुणस्तर प्राविधिकहरूले समय समयमा खाद्य गुणस्तर निरीक्षण गर्ने र नेपाल सरकारको खाद्य प्रयोग तथा गुणस्तर नियन्त्रण विभागबाट समेत समय समयमा निरीक्षण हुने गरेको छ। त्यस कारणले हामीले चाहिँ आफ्ना खाद्य वस्तुहरूको गुणस्तर निरन्तर कायम राख्ने गरेका छौँ र आम उपभोक्तालाई गुणस्तर ह्रास भएको खाद्यान्न उपलब्ध गराउन हुँदैन भन्ने कुरामा हामी सचेत छौँ र गुणस्तरयुक्त खाद्यान्न हामीले वितरण गर्दै आइरहेको एउटा निवेदन गर्दछौँ।
1: वर्षभरिमा 40-50 रुपियाँ महँगी पर्छ तर हामीले सहुलियत पसलबाट चाहिँ 5-13 मूल्यमा हामी छुट पाउने गरेका छौँ, खासै राहत हुँदैन भन्ने एउटा गुनासो उहाँहरूको सुनिन्छ। अब यसलाई चाहिँ कसरी हेरिन्छ?
2: हाम्रो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले वितरण गरिने खाद्यान्न नै सहुलियत यतिकै पनि सहुलियत हुन्छ साबिकको मूल्यमा पनि, त्यसमा पनि हामीले 5 रुपियाँ छुट दिँदा प्रति क्विन्टलमा 500 हुन जान्छ। खाद्यमा गयौँ भने यतिमा पाइन्छ भन्ने मनसायले चाहिँ व्यापारीहरूले पनि बाध्य भएर उनीहरूले चाहिँ हाम्रो मूल्यको आधारमा दिन बाध्य हुन्छन् र यसले हाम्रो आम बजारलाई सन्तुलनमा राख्न सहयोग गर्छ। यसले यसको हाम्रो चाहिँ सहुलियत मूल्य पसलको प्रभाव चाहिँ अवश्य पनि बजारमा पर्छ र हाम्रो गोदाममा अथवा हाम्रो आउटलेटहरूमा आएर सेवा लिने वा बाहिरबाट लिने सबैले चाहिँ हामीले गरेको कार्यले चाहिँ उहाँले लाभ लिन सक्नुहुन्छ।
1: साउनबाट चाडपर्वको एउटा लहर नै सुरु हुन्छ, यसलाई विशेष ध्यानमा राखेर हामीबाट हुने कुराहरूमा अलिकति केही परिमार्जन भएका छन् कि पहिले जसरी हुन्थ्यो त्यसैलाई निरन्तरता दिइएको छ?
2: 1.5 महिना अगाडि नै हाम्रो सुबोध मूल्य पसल सञ्चालन गऱ्यौँ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपाली जनता आम उपभोक्तालाई सेवा गर्न तत्पर छ, यसले चाहिँ समयमै आफ्ना चाहिँ निर्णयहरू गरेर बेलैदेखि सहुलियत मूल्य पसल सञ्चालन गर्छ र सुबोध मूल्यमा खाद्यान्न उपलब्ध गराउँछ भन्ने विषयमा चाहिँ आम उपभोक्तालाई जानकारी रहोस् र यसलाई हामी निरन्तर गर्छौँ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका आउटलेटहरूबाट सेवा लिनुहोस्, हामीसँग पर्याप्त मौका छ।
0: उहाँ हुनुहुन्थ्यो खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत डेलीराज लम्साल। फेरि पनि खबरकै सिलसिला, सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी नेकपा संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख नजिर मियाली भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको 5 मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। यससँगै हिजो कमल बहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। 53 सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि 27 जना सांसदको आवश्यकता पर्छ। नेकपाका सभामुख र 1 जना निलम्बन बाहेक 20 र नेकपा एमालेका 11 सांसद छन्। यसैबीच भट्टले दिउँसो पद तथा गोपनीयताको शपथ लिए लगत्तै एमालेबाट 3 मन्त्री र 1 राज्यमन्त्री नियुक्त हुनुभएको छ। नेकपाबाट भने तत्काल कुनै मन्त्री नियुक्त भएका छैनन्।
1: काठमाडौँ विश्वविद्यालय केयुको उपकुलपतिमा प्राध्यापक डाक्टर विवेक बराल नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाह बालेनले उपकुलपति छनौट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गर्नुभएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई आज मन्त्रालयमा नियुक्ति पत्र प्रदान गर्नुभयो। शिक्षा मन्त्री पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनौट तथा सिफारिस समितिले बराल सहित 3 जनाको नाममा प्रधानमन्त्री समक्ष सिफारिस गरेको थियो। बराल काठमाडौँ विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुनुहुन्छ। उहाँ काठमाडौँ विश्वविद्यालयमा अध्ययन गरी त्यही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति हुनुहुन्छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बाढी र डुबानबाट बच्न के गर्ने?
1: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
3: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
1: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
3: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौँ।
1: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
3: Permanent hair transplant, skin care aesthetic, dental clinic and implant center ma upalabdha cha atyadhunik hair transplant seva. Anubhavi

0: विशेषज्ञ, आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
1: थप जानकारी तथा परामर्शका लागि आजै 9865444296 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
0: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर पाटन हस्पिटल रोड लगनखेल। सम्पर्क 01545466।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाई गर्दै श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। श्रेष्ठको घरबाट प्रहरीले लिएर गएको 2 ल्यापटप र जनआस्था साप्ताहिकको कार्यालय बाट लगेको 6 सिपियु पनि अदालतमा ल्याउन अदालतले आदेश दिएको छ। श्रेष्ठलाई गैर कानुनी थुनामा राखेको भन्दै उहाँकी श्रीमती सरस्वती श्रेष्ठले हिजो बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो। रिटमाथि प्रारम्भिक सुनवाईपछि अदालतमा उपस्थित गराउन आदेश भएको हो। प्रहरीले अस्ति बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो। यस्तै प्रहरीले पत्रकार श्रेष्ठको घर र जनआस्था साप्ताहिकको कार्यालयमा खानतलासी पनि गरेको थियो।
2: सभामुख डोलप्रसाद अर्यालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि अब वार्षिक 20-30 लाख पर्यटकको न्यून लक्ष्यमा मात्र सीमित नभई 1 करोड भित्र्याउने वृहत योजनाका साथ अघि बढ्नुपर्ने बताउनु भएको छ। नेपाल पर्यटन व्यवसायको छात्र संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाटाको 59 वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्यालले देशको पर्यटन उद्योगलाई पुनः उत्थान मात्र नभई तीव्र गतिमा अघि बढाउन ठूलो सपना र स्पष्ट योजना आवश्यक रहेकोमा जोड दिनुभयो। कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स अहिले चरम ऋण राजनीतिक हस्तक्षेप र व्यथितिमा फँसेको उल्लेख गर्दै उहाँले यसको पुनर्संरचना आवश्यक भएको बताउनु भएको छ।
3: काठमाडौँको भृगुटी मण्डपमा आज 4 दिन पनि नाइमा अटो एक्सपो चलिरहेको छ। आज पनि एक्सपो अवलोकनमा दर्शकको भिड लागेको छ। गाडीको कुम्भ मेलाको रूपमा पनि रूपमा चर्चित नाइमा मोबिलिटी एक्सपो 2026 गएको मङ्गलबारदेखि सुरु भएको हो। पर्सि आइतबारसम्म चल्ने एक्सपोमा 55 बढी ब्रान्डका गाडी राखिएका छन्।
2: कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ। नेप्से परिसूचक आज 7.37 अङ्कले घटेर 2643.83 बिन्दुमा झरेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार आज विभिन्न कम्पनीका 97,54,403 कित्ता सेयर 4,27,56,00,00 रुपियाँमा कारोबार भएको छ। सेयर खरिद बिक्री भएको छ। 13 उपसमूह मध्ये 4 उपसमूहको सेयर मूल्य बढ्दा 9 उपसमूह घटेका छन्। आज 101 कम्पनीको सेयर बढ्यो भने 164 कम्पनीको मूल्य घट्नुका साथै 12 कम्पनीको मूल्य स्थिर रह्यो। हिजो नेप्से सूचक 8.81 अङ्क बढेको थियो। त्यस्तै 3,72,00,00,000 रुपियाँ बराबरको सेयर खरिद बिक्री भएको थियो।
3: काठमाडौँमा आजदेखि लोकल कन्फरेन्स अफ युथ सम्मेलन सुरु भएको छ। जलवायु कार्यमा युवाको सहभागिता बढाउँदै नीति तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो। जलवायु पारदर्शिताका लागि एकजुट भन्ने नारासहित सुरु भएको सम्मेलनले राज्यका विभिन्न संयन्त्रमा युवाको सहभागिता र निर्णय प्रक्रियामा उनीहरूको संलग्नता सुनिश्चित गर्न नीतिगत सुझाव तयार गर्नेछ। साथै स्थानीय जलवायु कार्यलाई राष्ट्रिय तथा विश्वव्यापी जलवायु प्रक्रियासँग जोड्ने मार्गचित्र समेत तयार गरिने आयोजकले जनाएको छ। नेप्लिज युथ फर क्लाइमेट एक्सनकी राष्ट्रिय संयोजक आकृति टोटेलले सम्मेलनबाट बालबालिका तथा युवाको साझा धारणा समेटिएको घोषणा पत्र तयार गरिने बताउनुभयो। सम्मेलन पर्सिसम्म चल्नेछ।
2: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेको बेला उत्तर कोरियाले नयाँ प्रतिरोधको चेतावनी दिएको छ। आउँदो सोमबारदेखि सुरु हुने 11 उल्ची फ्रिडम सिल्ड अभ्यास अमेरिका र दक्षिण कोरियाले हरेक वर्ष गर्दै आएका सैन्य अभ्यास मध्येको एक हो। उत्तर कोरियाको विदेश मन्त्रालयले अमेरिका दक्षिण कोरियाको सैन्य अभ्यास युरोप मध्य पूर्व र विश्वका अन्य क्षेत्रमा सैन्य तथा राजनीतिक अवस्था दिन प्रतिदिन गम्भीर बन्दै गएको समयमा हुन लागेको जनाएको छ। आणविक हतियार सम्पन्न उत्तर कोरियाबाट हुन सक्ने सम्भावित आक्रमणको सामना गर्न दुवै देशका सेनालाई तयार पार्नु यो अभ्यासको मुख्य उद्देश्य रहेको समाचार संस्था एएफपीले जनाएको छ। तर उत्तर कोरियाले यस्ता अभ्यासलाई लामो समयदेखि आफू विरुद्ध हुने आक्रमणको पूर्व अभ्यास भन्दै विरोध गर्दै आएको छ। रुस युक्रेन युद्धबाट उत्तर कोरियाली सेनाले हासिल गरेको आधुनिक युद्ध अनुभवलाई समेत ध्यानमा राखेर अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी

0: गरिरहेका बेला प्योङयाङले त्यसको जवाफमा नयाँ स्तरको प्रतिशोध अपनाउने चेतावनी दिएको हो।
1: नेपाल दर्पणमा अब खेल खबर। मलेसियामा हुने एसिसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेटर टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट सङ्घ क्यानले आज एक कार्यक्रम गरी कप्तान सन्दीप लामिछाने सहित 14 सदस्यीय टोलीलाई विदाई गरेको हो। नेपाली टोली प्रतियोगिता अघि भारतमा 10 दिन प्रशिक्षण र तयारी गरेर मलेसिया जानेछ। टोलीमा सन्दीप सँगै आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी छन्। आउँदो भदौ 14 गतेदेखि सुरु हुने प्रतियोगितामा 10 टोली सहभागी हुँदैछन्। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। समूह एमा नेपाल सहित साउदी अरब, बहराइन, मलेसिया र हङकङ तथा समूह बीमा युएई, ओमान, कुवेत, कतार र सिङ्गापुर रहेका छन्। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेल भदौ 14 गते बहराइनसँग खेल्नेछ। समूह चरणबाट पर्सि शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल भदौ 27 गते हुनेछ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: काङ्ग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु। देउवाकै नेतृत्वमा पार्टी अघि बढ्ने नेता शशाङ्क कोइरालाको भनाई, सुदृढ एकता आवश्यक रहेकोमा संस्थापन पक्षका उपसभापति शर्माको जोड।
0: सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य, नयाँ मापदण्ड लागू। काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा डाक्टर बराल नियुक्त।
1: सर्पदंश र बीज विरुद्धको खोप भित्रियो, अहिले देखिएको अभाव टर्ने। खाद्य कम्पनीको शपथ मूल्य पसल अब वर्षभर सञ्चालन हुने। 44 जिल्लाका 193 बिक्री केन्द्रबाट उपभोक्तालाई राहत पुग्ने अपेक्षा।
0: अमेरिका र दक्षिण कोरियाबाट संयुक्त सैन्य अभ्यासको तयारी, उत्तर कोरियाद्वारा नयाँ प्रतिरोधको चेतावनी।
1: र एसिसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि बिदा हुन्छौँ। यात्रा गर्दा मौसम र सडकको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: पक्ष न विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
1: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य
0: अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
1: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

माडीआट खरकट्टा स्थित जनजीवन माविले बढी शुल्क लिएको गुनासो, वडा कार्यालयले विद्यालयलाई शुल्क असुल्ने कार्य बन्द गर्न निर्देशन, सन्ध्याकालीन भजन कीर्तन अभियान शनिबार साँझ कल्याणपुर बजारमा सञ्चालन हुने। गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले भदौ 1 गतेदेखि माडीको बसन्तपुरमा डेयरी मार्ट सञ्चालनमा ल्याउने। मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि स्थानीय तह र सरकारवाला बीच सहकारीमा जोड। नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, 3 जनाको मृत्यु। मुगलिन मल्लिकको सडक 3 वर्षमा 46% मात्रै प्रगति। र अस्पतालमा हुने मृत्युको कारण अब लुकाउन नपाइने, सरकारी कर्मचारीको वैदेशिक भ्रमणमा कडाई, नयाँ मापदण्ड लागू। नमस्कार, बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडी नगरपालिका खरकटा स्थित जनजीवन माध्यमिक विद्यालयले विद्यार्थी तथा अभिभावकबाट आवश्यकता भन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै वडा कार्यालयले विद्यालयलाई शुल्क असुल्ने कार्य बन्द

सन्ध्याकालीन भजन कीर्तन अभियान शनिबार साँझ कल्याणपुर बजारमा सञ्चालन हुने भएको छ। साँझ 8 बजेदेखि राति 10 बजेसम्म कल्याणपुर बजार स्थित मन्दिर परिसर नजिकै सामूहिक भजन कीर्तन कार्यक्रम सञ्चालन हुने समितिले जनाएको हो। बरुवाबाट सुरु भएको अभियानको दोस्रो संस्करण बसन्तपुर बजारमा सञ्चालन भएको थियो। दुवै कार्यक्रममा स्थानीय धर्मावलम्बी तथा भक्तजनको उत्साहजनक साथ प्राप्त भएपछि अभियानलाई माडीका विभिन्न स्थानमा विस्तार गर्दै हरेक शनिबार नियमित भजन कीर्तन सञ्चालन गरिएको हो। समितिका अनुसार अभियान केवल भजन कीर्तन गर्ने कार्यक्रम मात्र नभई धर्म, संस्कृति, संस्कार र आध्यात्मिक चेतनाको संरक्षण गर्दै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने साझा अभियान रहेको छ। चितवनको पश्चिमी क्षेत्रमा लामो समयदेखि दुग्ध उत्पादक तथा बजारीकरण गर्दै आएको गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले भदौ 1 गतेदेखि माडीको बसन्तपुरमा डेरी मार्ट सञ्चालनमा ल्याउने भएको छ। डेरी मार्टसँगै माडी क्षेत्रका किसानबाट दुग्ध संकलन गर्ने तयारी समेत गरिएको छ। विक्रमसम्म 2049 सालमा स्थापना भएको सो सहकारीले किसानबाट दुग्ध संकलन गरी गंगा ब्रान्डका विभिन्न दुग्धजन्य पदार्थ उत्पादन तथा बजारीकरण गर्दै आएको छ। सहकारीमा हाल 500 भन्दा बढी किसान आबद्ध रहेका छन्। सहकारीले किसान तथा विभिन्न स्रोत केन्द्रबाट दैनिक 6000 लिटर भन्दा बढी दुध संकलन तथा प्रशोधन गर्दै आएको जनाएको छ। किसानलाई दुधको उचित मूल्य उपलब्ध गराउने उद्देश्य सहित उद्योगका रूपमा सञ्चालन भइरहेको सहकारीको आफ्नै नमुना पशुपालन फार्म तथा स्रोत केन्द्र समेत रहेको छ। संकलित दुधलाई आफ्नै प्रशोधन केन्द्रमा प्रशोधन गरी दुध, दही, मोही, घिउ, पनिर, नौनी, खुवा, बटर, छुर्पी, क्रिम लगायतका विभिन्न दुग्धजन्य तथा मिठाईका परिकार उत्पादन हुँदै आएका छन्। सहकारीका अध्यक्ष कृष्ण प्रसाद सापकोटाका अनुसार उत्पादित गंगा ब्रान्डका वस्तुहरू चितवनसहित नवलप्रासी, रूपन्देही, मकवानपुर, तनहु, कास्की, गोर्खा, धादिङ र काठमाडौँका प्रमुख बजारमा खुद्रा तथा थोक बिक्री हुँदै आएका छन्। बसन्तपुरमा डेरी मार्ट सञ्चालनमा आएपछि माडीका उपभोक्ताले गंगा ब्रान्डका दुध तथा विभिन्न दुग्धजन्य उत्पादन स्थानीय स्तरमै सहज रूपमा खरिद गर्न पाउनेछन्। त्यसै गरी माडीका किसानबाट दुध संकलन सुरु भएपछि स्थानीय दुग्ध उत्पादक किसानलाई बजारको सुनिश्चितता र दुधको उचित मूल्य प्राप्त गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ। मानव र वन्यजन्तु बीच बढ्दै गएको द्वन्द न्यूनीकरण गर्दै वन्यजन्तुको दिगो व्यवस्थापन र पर्यापर्यटन प्रबन्धनका लागि स्थानीय तह तथा सरकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र केरुङ्गा उपभोक्ता समितिको आयोजनामा भरतपुर 23 मानव र वन्यजन्तु बीचको द्वन्द न्यूनीकरणका लागि दिगो व्यवस्थापन एवं पर्यापर्यटन प्रबन्धनमा स्थानीय निकाय र सरकारवाला संघ संस्थाहरूको दायित्व र भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा उक्त कुरामा जोड दिएको हो। चितवन जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समिति र कबुलियती वनमध्ये गत आर्थिक वर्षमा संरक्षणतर्फ महत्वपूर्ण भूमिका निर्वाह गर्ने 6 वनलाई पुरस्कृत गरिएको छ। डिभिजन वन कार्यालय चितवनले डिभिजन स्तरीय उत्कृष्ट सामुदायिक र कबुलियती वनलाई पुरस्कृत गरेको हो। सामुदायिकतर्फ दुधकोशी नमुना सामुदायिक वन उपभोक्ता समिति राप्ती नगरपालिका प्रथम भएको छ। इन्द्रिडी सामुदायिक वन उपभोक्ता समिति भरतपुर महानगरपालिका 29 द्वितीय र रामबेल सामुदायिक वन उपभोक्ता समिति भरतपुर महानगरपालिका 12 तृतीय भएको छ। पृथ्वी राजमार्गको नागढुङ्गा मुगलिन सडक खण्डको तेस्रो प्याकेज मुगलिन मल्लिकु सडक सम्झौताको 3 वर्ष 6 महिनाको अवधिमा जम्मा 46% मात्रै प्रगति भएको छ। करिब 95 किलोमिटर दूरी रहेको उक्त राजमार्गलाई पहिलो प्याकेजमा नागढुङ्गा 900, दोस्रोमा 900 मल्लिकु र तेस्रोमा मल्लिकु मुगलिन गरी खण्डमा छुट्याइएर स्तर उन्नतिको काम अगाडि बढाइएको हो। अस्पतालमा हुने हरेक मृत्युको वास्तविक कारण अब न त ढाकछोप गर्न पाइनेछ न त अस्पष्ट विवरणमै सीमित रहनेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता अस्पताल मन्त्रालयले अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि 2082 जारी गर्दै देशैभरका सरकारी, सामुदायिक तथा निजी अस्पतालमा हुने मृत्युको चिकित्सकीय कारण खुलाई डिजिटल प्रणालीमा अभिलेखीकरण गर्न नयाँ व्यवस्था सुरु गरेको हो। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पदभार ग्रहण गर्नुभएको छ। शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएसँगै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उहाँले पदभार ग्रहण गर्नुभएको हो। मन्त्री परिषद समेत विस्तार भइसकेको छ। नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मिया समक्ष नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको थियो। दावी पेश गरे लगतै प्रदेश प्रमुख मियाले भट्टलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सामान्य रहेको भन्दै अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ। पछि ग्यास पाइँदैन भन्ने चिन्ताले भण्डार

गर्ने प्रवृत्ति बढेको भन्दै मन्त्रालयले बजारमा ग्यासको कुनै अभाव नरहेको प्रष्ट पारेको हो। ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही गर्ने र त्यस्ता व्यक्तिको सूचना दिने उपभोक्तालाई पुरस्कृत दिने घोषणा समेत मन्त्रालयले गरेको छ। सरकारद्वारा गठित सम्पत्ति जाँच विषयक विरूद्ध परेका रिटहरू टिप्पणी आदेशको आधारमा संवैधानिक इजलासमा सारिएको विषयप्रति नेपाल बार एसोसिएसनले गम्भीर ध्यानकर्षण भएको जनाएको छ। शुक्रबार जारी विज्ञप्तिमा खुल्ला इजलास समक्ष विचारधीन मुद्दा पेशीका दिन बहस छलफलद्वारा कुल इजलासमा पठाउने वा नपठाउने भन्ने विषय टुङ्गो लगाउने परम्परा र अभ्यास रहिआएको स्पष्ट पारिएको छ। यस्तो परम्परा विपरीत टिप्पणी आदेशको माध्यमबाट राष्ट्रिय महत्वको मुद्दा संवैधानिक इजलासमा सार्नु आश्चर्यजनक रहेको बारको ठहर रहेको छ। निर्वाचन आयोगमा जय नेपाल पार्टी दल दर्ताका लागि निवेदन दिए लगतै सो पार्टीका प्रस्तावित अध्यक्ष धवल शमशेर राणाले आगामी स्थानीय तह निर्वाचनमा उम्मेद्वार बन्न चाहनेलाई पार्टीमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ। यद्यपि उहाँको पार्टीलाई निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिइसकेको छैन। राणाले पार्टी दर्ताका लागि आयोगमा निवेदन दिए लगतै शुक्रबार जारी गरेको विज्ञप्तिमा राष्ट्रवादी दल निर्माण गर्ने क्रममा सहयोग गर्न तथा शुभेच्छुक राख्ने सबैप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। नेपाल र अमेरिका बीच भएको सांस्कृतिक सम्पत्ति सम्झौता कार्यान्वयनमा आएको छ। यो सम्झौता कार्यान्वयनमा आएसँगै नेपालको अमूल्य सांस्कृति र ऐतिहासिक सम्पदाको गैर कानूनी चोरी तस्करी तथा अवैध हस्तान्तरण रोक्न अमेरिकी सरकारको ठूलो योगदान रहने बताइएको छ। नेपाल र अमेरिका बीच 2082 पुसमा हस्ताक्षरित सांस्कृतिक सम्पत्ति सम्झौताको कार्यान्वयन गर्दै अमेरिकाले नेपालका पुरातात्विक तथा मानव जातीय सामग्रीहरूको आयातमा लाग्ने प्रतिबन्धहरू कायम गरेको छ। र बोलबम यात्राका लागि भारतको झारखण्ड स्थित बाबाधाम गएका रौतहटका तीर्थयात्री सवार बस दुर्घटनामा पर्दा 3 जनाको मृत्यु भएको छ। जिल्लाको मध्यभाग गरुडा नगरपालिका सह पोठियाहीबाट गत आइतबार बोलबम यात्राका लागि भारत गएका तीर्थयात्री सवार ना छ ख 15-54 नम्बरको बस शुक्रबार बिहान करिब 3 बजे झारखण्डको सतगवा क्षेत्रमा मालभाग ट्रकसँग ठोकिएको हो। दुर्घटनामा गरुडा नगरपालिका सह पोठियाहीका 60 वर्षीय नवल किशोर जयसवाल, उनकी श्रीमती सुन्दर बालादेवी र 10 वर्षीय शिव महतोको मृत्यु भएको स्थानीयले बताएका छन्। दुर्घटनाको खबर पाए लगतै मृतक तथा घाइतेका आफन्त शुक्रबार बिहानै 4 सवारी साधन रिजर्भ गरेर घटनास्थलतर्फ गएका छन्। बसमा करिब 45 बोलबम तीर्थयात्रु सवार रहेको बताइएको छ। आज माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्ष आर्द्रता 85% मापन गरिएको छ। माडियाट खरकटा स्थित जनजीवन माभिले बढी शुल्क लिएको गुनासो। वडा कार्यालयले विद्यालयलाई शुल्क असुल्ने कार्य बन्द गर्न निर्देशन। सन्ध्याकालीन भजन कीर्तन अभियान शनिबार साँझ कल्याणपुर बजारमा सञ्चालन। गङ्गानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले भदौ 1 गतेदेखि माडीको बसन्तपुरमा डेरी मार सञ्चालन गर्ने। मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि स्थानीय तह र सरकारवाला बीच सहकारीमा जोड। नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना तीर्थनाको मृत्यु। मुगुमा लेखो सडक 3 वर्षमा 46% मात्रै पुगेको र अस्पतालमा हुने मृत्युको कारण अब लुकाउन नपाइने। सरकारी कर्मचारीले वैदेशिक भ्रमणमा कडाई नयाँ मापदण्ड। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5359 63 98 550 77 061 र 98 550 77 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 40 4935 80 र 98 550 26 440
3: It's 7 o'clock. अहिले 7 बजेको छ.
4: यो रेडियो नेपाल हो. अब चुतरियालबाट समाचार सुन्नुहोस्. सुरुमा प्रमुख समाचार. सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन सरकारको जोड. वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य. नेपाली काङ्ग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा लोकतन्त्रको सुदृढीकरणका लागि काङ्ग्रेस एक हुनुपर्नेमा नेताहरूको जोड. सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त. रौतहटबाट बोलबम यात्राका लागि भारत गएका 3 नेपालीको झारखण्डमा भएको बस दुर्घटनामा मृत्यु. र भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पहिरो खस्दा कम्तीमा 7 जनाको मृत्यु.

0: नेपाल टेलिकम को फाइबर इंटरनेट नया जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन जोड दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता हेमराज अरियालले प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा सरकारी निकायहरूमा परिपत्र गर्दै अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगाडि अनिवार्य रूपमा पूर्व स्वीकृति लिन निर्देशन दिएको जानकारी दिनुभयो। यस व्यवस्थाले वैदेशिक भ्रमणलाई व्यवस्थित पारदर्शी र मितव्ययी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। यसका लागि वैदेशिक भ्रमण सकेर कार्यालयमा हाजिर भएको 5 दिनभित्र सम्बन्धित कर्मचारीले आफू कार्यरत निकायका अन्य कर्मचारीहरूबीच सिकाई तथा अनुभव आदान प्रदान गर्नुपर्ने व्यवस्था मिलाउन सबै निकायहरूलाई पत्राचार गरिएको छ। वैदेशिक भ्रमणलाई पूर्व स्वीकृतिको दायरामा ल्याउने र फर्किएपछि प्राप्त ज्ञानको अनिवार्य संस्थागत आदान प्रदान गराउने प्रधानमन्त्री कार्यालयको यो नयाँ कदमले वैदेशिक भ्रमणको उद्देश्य र सान्दर्भिकतालाई थप बलियो बनाउने विश्वास गरिएको छ। यसै गरी सरकारले गत भदौ 23 र 24 भएको जेन्जी आन्दोलनका क्रममा भएका घाइते तथा शहीद परिवारका सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव हेमराज अरियालको संयोजकत्वमा गठित जेन्जी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समितिले सरकार र आन्दोलनकारी पक्षबीच भएका सम्झौताहरूको कार्यान्वयन र समन्वयमा मुख्य भूमिका खेल्ने जनाइएको छ। रौतहटबाट बोलबम यात्राका लागि भारतको झारखण्ड स्थित देवघर गएका तीर्थयात्री सवार बस दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। दुर्घटनामा गरुडा नगरपालिका 6 पोठियाहीका 60 वर्षीय नवल जायसवाल, उनकी श्रीमती र 10 वर्षीय शिवम महतोको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। गरुडा नगरपालिका 6 पोठियाहीबाट गत आइतबार 45 जना तीर्थयात्री भारतको वैद्यनाथ धाम गएका थिए। वासुकीनाथको दर्शन सकेर देवघर हुँदै राजगीरतर्फ जाने क्रममा आज झारखण्डको कोरडरमा जिल्ला स्थित सतगावा थाना क्षेत्रमा बस र मालवाहक ट्रक एक आपसमा ठोकिएर दुर्घटना भएको जनाइएको छ। नेपाली काङ्ग्रेसका नेताहरूले लोकतन्त्र सुदृढीकरणका लागि काङ्ग्रेस एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ। काङ्ग्रेसको संस्थापन पक्ष इतरको आजदेखि काठमाडौँमा सुरु राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेताहरूले मुलुकमा सङ्कट र राष्ट्रियतामा चुनौती देखिएको अवस्थामा त्यसको समाधानका लागि पनि काङ्ग्रेस एक ढिक्का हुनुपर्ने बताउनुभयो। भेलाको प्रमुख अतिथिका रूपमा काङ्ग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्छ। कार्यक्रममा नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालाले पार्टीलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरिएको बताउनुभयो। समारोहमा पूर्व सहमहामन्त्री डाक्टर प्रकाश रण महतले मुलुकमा जेन्जी आन्दोलनको घटना जस्तै काङ्ग्रेसमा नियमित महाधिवेशनको सट्टा विशेष महाधिवेशन भएको बताउँदै यसको निर्वाचनको परिणाम अनपेक्षित आएको उल्लेख गर्नुभयो। पार्टीका नेता एवं पूर्व मन्त्री एनपी साउदले नियमित 15 महाधिवेशन तोकिएको अवस्थामा कुनै व्यक्तिको महत्वाकांक्षाका कारण हतारमा विशेष महाधिवेशन गर्नुपर्दा पार्टी समस्यामा परेको बताउनुभयो। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख नजिर मियाले नवनियुक्त मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। नेपाली कम्युनिस्ट पार्टी नेकपा प्रदेशसभा संसदीय दलका नेता भट्ट आजै मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। प्रदेशको सत्ता समीकरणमा आएको परिवर्तनसँगै मुख्यमन्त्री कमलबहादुर शाहले हिजो राजीनामा दिएपछि नेपाली कम्युनिष्ट पार्टी प्रदेशसभा संसदीय दलका नेता भट्ट पाँचौं मुख्यमन्त्री बन्नुभएको हो। यसैबीच मुख्यमन्त्री भट्टले सत्ता गठबन्धन दल नेकपा एमालेका तीन मन्त्री र एक राज्य मन्त्री समेटेर मन्त्रीमण्डल विस्तार गर्नुभएको छ, जसमा चक्रबहादुर मल्ल आर्थिक मामिला मन्त्री, सन्तोष शर्मा थापा सामाजिक विकास मन्त्री, दमनबहादुर भण्डारी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी ऐर बम आर्थिक मामिला राज्य मन्त्री रहनु भएको छ। मुख्यमन्त्री भट्टले बाँकी मन्त्रालयको जिम्मेवारी आफैसँग राख्नु भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ 1 गते प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ। यसैबीच बागमती प्रदेशसभाको बैठक भदौ 1 गते सोमबारका लागि आह्वान गरिएको छ। प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै भदौ 1 गते दिउँसो 1 बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो। प्रदेशसभा सचिव रामकुमार पौडेलद्वारा जारी सूचना अनुसार बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाले विश्वासको मत लिने कार्यसूची रहेको छ। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री बानियाले विश्वासको मत लिन लाग्नु भएको हो। 110 सदस्यीय बागमती प्रदेश सभाका 6 सदस्य गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्वार बन्नुभएपछि हाल सभामा कायम 104 सदस्यको बहुमत सिद्ध गरी सरकार निर्माण गर्न वा जोगाउन 53 सांसदको समर्थन आवश्यक पर्छ। गृहमन्त्री सुधन गुरुङले कारागार ऐनलाई समय सापेक्ष बनाउने तयारी भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिको आज बसेको बैठकमा गृहमन्त्री गुरुङले कारागारमा रहेका निर्दोष जेएनजी युवाहरूलाई प्रतिशोधको भावनाबाट कुनै व्यवहार नगरिने स्पष्ट गर्नुभयो। गृहमन्त्री गुरुङले जेएनजी आन्दोलनका मुद्दा फिर्ता लिने विषयमा सरकार गम्भीर रहेको पनि उल्लेख गर्नुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले कैदी बन्दीको मानवाधिकार संरक्षण, न्यायमा पहुँच तथा मुद्दाको प्रभावकारी अनुगमन सुनिश्चित गर्न कारागार ऐनमा आवश्यक कानूनी संशोधनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। बैठकमा कैदी बन्दीको मानवाधिकार निरीक्षण उपसमितिको प्रतिवेदनमाथिको छलफलमा सांसदहरूले कैदी बन्दीका लागि स्वच्छ खाने पानी, पौष्टिक आहारसँगै मनोसामाजिक परामर्श, शैक्षिक तथा स्वास्थ्य सुविधाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। यस्तै सांसदहरूले कारागार मानवाधिकार हनन गर्ने ठाउँ नभएको स्पष्ट गर्दै कारागारभित्र हुने मृत्यु, यातना तथा कुटपिट जस्ता अमानवीय घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई जवाफदेही बनाउनु पर्नेमा ध्यान आकर्षण गराउनुभयो। बाल सुधार गृहमा यातना र कुटपिटको अन्त्य गरी शिक्षा, सिप विकास, खेलकुद, सृजनात्मक गतिविधि तथा परिवारसँग नियमित सम्पर्कको व्यवस्था गर्नुपर्नेमा समेत सांसदहरूले जोड दिनुभयो। बैठकमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले कारागारमा रहेका कैदी बन्दीको पुनर्स्थापना तथा सुधारका लागि प्रभावकारी मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने र न्यायिक व्यवस्थामा नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। बैठकमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले कारागारका रोगी कैदीको उपचार तथा व्यवस्थापनका लागि हालको व्यवस्था पर्याप्त नभएको बताउँदै दीर्घ रोगी कैदीका लागि कारागारभित्रै आवश्यक मापदण्ड अनुसार उपचार तथा स्वास्थ्य निगरानीको व्यवस्था गर्नुपर्ने बताउनुभयो। बैठकमा बाल सुधार गृहमा रहेका बाल बालिकाको मानवाधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन प्रतिवेदन 2083 सर्वसम्मतिले पारित भएको समितिका सभापति समीक्षा बाँसकोटाले जानकारी दिनुभयो। नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारी सूचना प्रवाहलाई थप व्यवस्थित, सरल एवं प्रभावकारी बनाउने बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा विभिन्न सञ्चार माध्यमका सम्पादक तथा प्रतिनिधिसँगको छलफलमा उहाँले सरकारका सबै काम कारवाही लोकतान्त्रिक मूल्य र मान्यता अनुसार नै हुने स्पष्ट गर्नुभयो। मन्त्री पोखरेलले जनताका दैनिक आवश्यकतालाई केन्द्रमा राखेर सुशासन र पारदर्शितालाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्नुभयो। विश्वविद्यालयका पदाधिकारी नियुक्ति पारदर्शी र निष्पक्ष रूपमा गरिएको उल्लेख गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयलाई स्वायत्तता प्रदान गर्ने तथा शैक्षिक गुणस्तर अभिवृद्धि र शिक्षा क्षेत्रमा समय सापेक्ष नीतिगत सुधारमा मन्त्रालय केन्द्रित रहेको जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले दूरसञ्चार सेवाको पहुँच विस्तारसँगै गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सञ्चार मन्त्रालयमा आज नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमसँगको छलफलमा उहाँले टेलिफोन तथा इन्टरनेट सेवा कमजोर भएको गुनासो नागरिकबाट निरन्तर आइरहेकोले सेवा विस्तार र गुणस्तर सुधारमा नियामक र सेवा प्रदायक दुवैले गम्भीर भएर परिणाममुखी काम गर्नुपर्ने बताउनुभयो। छलफलमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले नियामक निकाय र सेवा प्रदायक दुवै पक्षले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिँदै नेपाल टेलिकम प्रति नागरिकको अपेक्षा धेरै रहेकाले त्यस अनुसार सेवा सुधार गर्न निर्देशन दिनुभयो। सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको रूपान्तरणको वर्षका रूपमा अघि बढाएको उल्लेख गर्दै उहाँले अब कामको परिणाम देखिनुपर्ने बताउनुभयो। सरकारले सिंहदरबारभित्र सहुलियत खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको छ। कार्यले समयपछि घर फर्कने क्रममा दैनिक उपभोग्य सामग्री खरिद गर्न सहज होस् भन्ने उद्देश्यले खाद्य बिक्री कक्ष सञ्चालनमा आएपछि सिंहदरबारमा कार्यरत कर्मचारी तथा सेवाग्राही खुसी देखिन्छन्। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
3: मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार स्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको छेउमा रहेको सुलभ मूल्य खाद्य बिक्री केन्द्रमा खटिएका कर्मचारीलाई दिनभरि भ्याइ नभ्याइ छ। उहाँहरू बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म नै सेवाग्राहीको जिज्ञासा मेटाउनदेखि सामान प्याक गर्न व्यस्त देखिनुहुन्छ। बिक्री कक्षबाट चामलका बोरादेखि दाल, नुन, तेल, मसला, साबुन लगायतका सामान बोकेर निरन्तर बाहिरिरहेका ग्राहकहरू अधिकांश त सिंहदरबारभित्रकै कर्मचारी छन् भने केही सेवा लिन आउनेहरू समेत रहेका छन्। सरकारले सिंहदरबारभित्र कार्यरत कर्मचारीलाई लक्षित गरेर शुरू गरेको बिक्री कक्षबाट शुरूआतकै दिन 1,00,000 भन्दा बढीको सामान बिक्री भएको केन्द्रले जनाएको छ। कर्णालीको सिमीको दालदेखि कोदो, फापरको पिठो लगायत भान्सामा चाहिने सबै सामग्री छुट सहित बिक्री गर्ने व्यवस्था मिलाइएको छ। केन्द्रका अनुसार बिक्री कक्षमा दैनिक उपभोगका 142 प्रकारका खाद्य सामग्री राखिएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिंहदरबार बिक्री कक्ष प्रमुख जयचन्द्र न्यौपाने घरायसी प्रयोगका सामग्रीका साथै स्टेसनरी, ग्यास, चिनी लगायतका सम्पूर्ण सामग्री तत्काल थप गर्ने तयारी भइरहेको जानकारी दिनुहुन्छ।
4: अफिसियल सामग्रीहरू हाम्रो स्टेसनरी सामग्रीहरू पनि बिक्री वितरण हुने हो, ग्यास पनि आउने। हामीले अब यो मन्त्रालयसँग पनि रिक्वेस्ट गरेर यतापट्टिको यो पनि खाली छ, यसलाई पनि हामीले विस्तार गर्नलाई।
3: दैनिक उपभोगमा चाहिने सामग्री कार्यालयकै आडामा पाइने भएपछि खास गरी महिला कर्मचारीलाई विशेष राहत पुगेको संसद सचिवालयमा कार्यरत रक्षा बस्याल बताउनुहुन्छ।
5: छुट्टै किन्न भनेर टाइम निकालेर जानु परेन, अफिस आएको टाइममा एकछिन ब्रेक टाइममा आएर लिन सकियो सामान।
3: बिहान 9:30 बजे बिक्री कक्ष आइपुग्नु भएका राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अजय गुरुङ सहुलियत पसलले समय र इन्धनको बचत गर्ने विचार व्यक्त गर्नुहुन्छ।
6: खाद्यान्न लगायतको सामानहरू सबै भिजिट गर्दैछ, एकदम राम्रो भन्छ, समयको पनि बचत भयो, टाढा जानु परेन, इन्धनको पनि बचत।
3: नेपाली किसानका उत्पादन मात्रै रहेको यस बिक्री केन्द्रमा अर्ग्यानिक खाद्य सामग्री खोज्नेहरू बढी आउने गरेका छन्। खाद्य वस्तुको बजार भाव बढेका बेलामा सरकारले नेपाली उत्पादन आफूले काम गर्ने कार्यालय अगाडि नै सुलभ मूल्यमा उपलब्ध गराउनुले राहत मिलेको महसुस गर्नुहुन्छ डाटा सेन्टरमा कार्यरत देवराज पौडेल।
7: किचन साइडमा चाहिने सम्पूर्ण चिजहरू सस्तो, राम्रो, नेपाली पनि आउने खाले भेटिएको छ। सिंहदरबारभित्रको कर्मचारीहरूलाई चाहिँ धेरै सजिलो भयो।
3: सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, विभिन्न मन्त्रालयहरू, आयोगहरू र संघीय संसद, नेपाल टेलिभिजन र रेडियो नेपाल लगायतका निकायमा स्थायी र करार गरी झन्डै 6,000 कर्मचारी कार्यरत छन्। कम्पनीले हाल देशभर 193 स्थानबाट सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्दै आएको छ। त्यसो त यसअघि नै दुग्ध विकास संस्थानले सिंहदरबारभित्र दुग्धजन्य वस्तुको बिक्री कक्ष सञ्चालन गर्दै आएको छ। सार्वजनिक सेवा प्रभावलाई प्रभावकारी बनाउन, सुशासन कायम गर्न र चुस्त कर्मचारी संयन्त्रको अवधारणा सफल बनाउन खटिएका कर्मचारी तथा सेवाग्राहीका लागि सरकारले सुरु गरेको सुलभ मूल्य पसलले कार्यालय समय सकेर घर फर्कँदा बाँकी रहने किनमेलको झन्झट पनि अन्त्य गरिदिएको छ। यसोदा अधिकारी रेडियो नेपाल काठमाडौँ।
2: सर्पदम सर रेबिज विरुद्ध प्रयोग हुने खोप नियमित खरिद प्रक्रिया अन्तर्गत 25,800 भाइल प्राप्त भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचन्दले सर्पदंश विरुद्धको 8,200 भाइल र रेबिज विरुद्धको 17,600 भाइल खोप प्राप्त भई टेकु स्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको जानकारी दिनुभयो। यसैबीच गर्मीसँगै मध्य प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंश विरुद्धको औषधि एन्टी स्नेक भेनम प्रदेशका सर्पदंश उपचार केन्द्रमा पठाउन सुरु गरिएको छ। मधेस प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर नागेन्द्र यादवका अनुसार सर्पदंशको उपचार हुने प्रदेशका 27 अस्पताल तथा उपचार केन्द्रमा आवश्यकता अनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिले राष्ट्रिय मानवाधिकार आयोगले तयार पारेका प्रतिवेदन तथा सिफारिस कार्यान्वयनमा जोड दिएको छ। समितिको आज बसेको बैठकमा राष्ट्रिय मानवाधिकारको वर्तमान अवस्था तथा आयोगका विभिन्न प्रतिवेदनको कार्यान्वयनका बारेमा भएको छलफलमा समिति सदस्यहरूले नागरिकका अधिकारसँग जोडिएका विषयमा सरकारको ध्यान आकर्षण गराउँदै सिफारिस कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले सबै समस्याको समाधान आयोगबाट मात्रै सम्भव नहुने भन्दै राज्यका सम्बन्धित निकायसँग सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो। जलवायु परिवर्तन सम्बन्धी नीति तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउन र जलवायु पारदर्शिता विषयमा समान धारणा बनाउन आयोजित 3 युवा सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ। सम्मेलनमा जलवायु प्रक्रियामा युवा र बालबालिकाको सहभागिता, जलवायु वित्त, परिवर्तनशील हिमाल, जलवायु उत्थानशील शिक्षा, जलवायु सशक्तिकरण, कृषि, खाद्य सुरक्षा र पोषण, खानेपानी, सरसफाई, स्वच्छता, जल सुरक्षा तथा लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण लगायत विषयमा छलफल हुने जानकारी दिइएको छ। नेपाली युवा फर क्लाइमेट एक्सन र युथ एक्सन फर सस्टेनेबल एन्ड इको नेपालको आयोजनामा र संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धिको आधिकारिक बालबालिका तथा युवा समूहको समर्थनमा आयोजित सम्मेलनमा 7 प्रदेशका 180 भन्दा बढी युवाको सहभागिता छ। काठमाडौँ विश्वविद्यालय केयुको उपकुलपतिमा प्राध्यापक डाक्टर विवेक बराल नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले उपकुलपति छनौट तथा सिफारिस समितिको सिफारिसका आधारमा प्राध्यापक डाक्टर बराललाई नियुक्त गर्नुभएको हो। सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उहाँलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। पत्रकार श्रेष्ठका तर्फबाट उहाँकी श्रीमती सरस्वती श्रेष्ठले हिजो थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतको हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पानी र भग्नावशेषसहित पहिरो खस्दा कम्तीमा 7 कामदारको मृत्यु भएको छ भने 13 घाइते भएका छन्। राज्यद्वारा सञ्चालित जलविद्युत परियोजनाका लागि सुरुङ निर्माण भइरहेको स्थानमा दुर्घटना भएको हो। राज्य विपद व्यवस्थापन प्राधिकरणका अनुसार टिहरी जलविद्युत निगमको निर्माणस्थल बाट 19 कामदारलाई उद्धार गरिएको थियो। जापानमा भारी वर्षापछि गएको बाढी र पहिरोका कारण कम्तीमा 8 मृत्यु भएको छ भने हजारौँ यात्रु निरिता विमानस्थलमा अलपत्र परेका छन्। सडक तथा रेल सेवा अवरुद्ध भएपछि जनजीवन प्रभावित भएको अधिकारीहरूले बताएका छन्। हिजो साँझदेखि परेको अत्याधिक वर्षाका कारण चिवा प्रान्तका विभिन्न क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको थियो। इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा खाना खाएपछि बिरामी परेका कम्तीमा 269 विद्यार्थीलाई अस्पताल भर्ना गरिएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार कारो रिजेन्सीका 5 विद्यालयका विद्यार्थीमा खाना विषाक्तताका लक्षण देखिएपछि उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको हो। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: विद्युत नियमन आयोगले विद्युत उत्पादक र ठूला उपभोक्ता बीच ओपन एक्सेस मार्फत विद्युतको कारोबार विस्तार गर्न सघाउने उद्देश्यले दुईवटा निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ। आयोगले साउन 28 गते ब्यालेन्सिङ एन्ड सेटलमेन्ट डिरेक्टिभ्स 2083 र ग्रिभान्सेस रिडेसल मेकानिजम फर ओपन एक्सेस कस्टमर्स डिरेक्टिभ्स 2083 सार्वजनिक गरेको हो। निर्देशिकाले ओपन एक्सेस अन्तर्गत हुने विद्युत कारोबारको हिसाब किताब, वास्तविक उत्पादन तथा खपतमा अन्तर, शुल्क भुक्तानी र विवाद समाधानको छुट्टै संयन्त्र स्थापना गर्ने प्रस्ताव गरेको छ। आयोगले सरकार भएकाहरूबाट 30 दिनभित्र राय, सुझाव तथा प्रतिक्रिया माग गरेको छ। सम्झौता र वास्तविक विद्युत प्रवाह बीच फरक परे कसरी हिसाब मिलाउने र कारोबारमा विवाद भए कसरी समाधान गर्ने भन्ने विषयलाई निर्देशिकाले समेटेको छ। मस्यौदामा सम्बन्धित संस्थाले 7 दिनभित्र आवश्यक मिटरिङ तथ्याङ्क उपलब्ध गराउनु पर्ने, नोडल एजेन्सीले त्यसपछि डेभिएसन गणना गरी बिल तयार गर्ने र सम्बन्धित पक्षले तोकिएको समय भित्र शुल्क तिर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। त्यसपछि संकलित रकम योग्य पक्षलाई वितरण गर्ने प्रस्ताव समेत गरिएको छ। आयोगले 30 दिन भित्रमा आएका राय सुझावहरूका आधारमा निर्देशिकालाई अन्तिम टुङ्गो लगाउने र कार्यान्वयनमा लैजाने जनाएको छ। राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेडले आर्थिक वर्ष 2082-83 त्रैमासिक अवधिसम्म 4,55,68,00,000 खुद नाफा आर्जन गरेको छ। ब्याङ्कले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ब्याङ्कको खुद नाफा 60.68% वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ब्याङ्कको खुद मुनाफा 2,83,60,00,000 रहेको थियो। ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले कर्जा लगानी र आमदानीमा भएको उत्साहजनक वृद्धि एवं सम्भावित जोखिमका लागि छुट्याइएको इम्पेयरमेन्ट चार्ज घटेको कारण खुद मुनाफा बढेको जानकारी दिनुभयो। आर्थिक वर्ष 2082-83 ब्याङ्कको खुद ब्याज आमदानी 11,96,61,00,000 पुगेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा 17.85% बढी हो। त्यसै गरी ब्याङ्कको कुल सञ्चालन आमदानी 13,18,55,00,000 14.19% बढेर 15,05,66,00,000 पुगेको प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिनुभयो।
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य अब खेलकुद समाचार।
10: आउँदो अगस्त 30 मलेसियामा आयोजना हुने एसिसी प्रिमियर कप खेल्ने क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमका बीच शुक्रबार विदाई गरेको हो। केही दिन भारतमा प्रशिक्षण गरेर टोली मलेसिया प्रस्थान गर्नेछ। प्रतियोगिताका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा 14 टोली घोषणा गरिसकेको छ। प्रतियोगितामा 10 टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ रहेको छ। अर्को समूहमा युएई, ओमान, सिङ्गापुर, कुवेत र कतार रहेका छन्। नेपालले पहिलो खेल सेप्टेम्बर 1 साउदी अरेबियासँग खेल्नेछ। समूहको दोस्रो खेलमा सेप्टेम्बर 3 बहराइन, तेस्रो खेल सेप्टेम्बर 5 मलेसिया र चौथो खेल सेप्टेम्बर 7 हङकङसँग खेल्नेछ। समूहमा शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। यस प्रतियोगिताको शीर्ष तीन टोली सन् 2027 बङ्गलादेशमा हुने एक दिवसीय एसिया कपमा छनौट हुनेछ। स्कटल्यान्डले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग 2 को खेलमा क्यानाडालाई 170 रनले पराजित गरेको छ। खेलमा स्कटल्यान्डले टस जितेर ब्याटिङ गर्दै 7 विकेट गुमाएर 348 रनको लक्ष्य दिएको थियो।
2: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। देशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.6 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस वर्षा 0.9 मिलिमिटर। काठमाडौँको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस वर्षा 19 मिलिमिटर। पोखराको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 22.9 डिग्री सेल्सियस वर्षा 78.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 22.7 डिग्री सेल्सियस वर्षा 34.3 मिलिमिटर। र दिपायलको अधिकतम 27.4 डिग्री सेल्सियस, न्यूनतम 25.8 डिग्री सेल्सियस वर्षा 12.5 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन सरकारको जोड। वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य। नेपाली काङ्ग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा लोकतन्त्रको सुदृढीकरणका लागि काङ्ग्रेस एक हुनुपर्नेमा नेताहरूको जोड। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त। रौतहटबाट बोलबम यात्राका लागि भारत गएका तीन नेपालीको झारखण्डमा भएको बस दुर्घटनामा मृत्यु। र भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पहिरो खस्दा कम्तीमा 7 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।
11: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
12: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
13: होइन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
14: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
15: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
14: सम्पर्क 98119 32811 र 98653773687।
16: हेलो आयन, के छ?
17: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर? हाम्रो नेपालमा
16: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
17: भिडियो अन गर न यार।
16: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
17: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
14: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656010 40 र 98452028 40। साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
18: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई। टेकमाइन्डलाई
19: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
20: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
19: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।

0: रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएन को साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बाबाधाम जाँदै गरेका तीन नेपाली तीर्थयात्रीको दुर्घटनामा मृत्यु। अस्पतालमा हुने हरेक मृत्युको चिकित्सकीय कारण खुलाउनु पर्ने, डिजिटल अभिलेख समेत अनिवार्य।
1: भोलिका दिनमा मृत्युका कारणहरूलाई रोकथाम गर्नका लागि सरकारलाई केन्द्रित भएर नीतिगत व्यवस्थापन गर्न पनि सजिलो हुन्छ।
0: समिति बैठकमा मर्यादित भएर प्रश्न गर्न गृहमन्त्री गुरुङको आग्रह। सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त, चार मन्त्रीले लिए शपथ। कारागार सुधार र मानव अधिकारमा ध्यान दिन संसदीय समितिको सरकारलाई निर्देशन।
2: गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल प्रहरी र कारागार व्यवस्थापन विभागबाट प्राप्त राय सल्लाह एवं सुझावलाई आवश्यकता अनुसार समावेश गरी प्रतिवेदनलाई थप व्यवहारिक तथा कार्यान्वयन योग्य बनाउने।
0: रिजालको भान्सा ग्यास उद्योगलाई ठगी प्रकरणमा 2,95,000 जरिवाना। सम्पत्ति जाँचबुझ आयोग सम्बन्धी मुद्दा संवैधानिक इजलासमा सारिएकोमा नेपाल बारको आपत्ति। आज राति केही स्थानमा भारी वर्षाको सम्भावना।
3: बागमती गण्डकी कर्णाली सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ।
0: र एसिसी प्रिमियर कप खेल्नु अघि नेपालले भारतमा अभ्यास गर्ने, क्रिकेट राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: मोरङमा ग्यास उद्योगले कम तौलमा ग्यास बिक्री गर्नुका साथै म्याद नाघेका सिलिन्डर प्रयोग गर्न खोजेको घटना गम्भीर लापरवाही हो। उपभोक्ताको सुरक्षा र अधिकारमाथि खेलवाड गर्ने व्यवसायीमाथि प्रशासनले गरेको कार्यवाही स्वागत योग्य छ। यस्ता अनुगमनलाई नियमित र प्रभावकारी बनाउँदै दोषीलाई कानूनी दायरामा ल्याउन आवश्यक छ।

0: र अन्तिम निश्चयकारी कारण खुलाउनु पर्ने अनिवार्य नियम बनाएको हो। अब अस्पतालमा भर्ना भएका अस्पताल पुर्याउँदै गर्दा बाटोमै वा मृत अवस्थामा ल्याइएका र शव परीक्षण गरिएका सबै केसहरूको विस्तृत विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्ने भएको हो। मन्त्रालयका सहायक प्रमुख प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले यसले आफन्तीमा प्रष्टता दिने र यसअघि हुने गरेका विभिन्न घटनाहरू कमी हुने बताउनुभयो।
1: अस्पतालमा विशेष रूपमा कुनै पनि त्यस्तो खालको मृत्यु भयो भने त्यसको अधिकृत कारण वास्तविक कारण के हो भनेर खोजेर त्यसलाई सार्वजनिक भोलिका दिनमा त्यो मृत्युका कारणहरूलाई रोकथाम गर्नका लागि सरकारलाई केन्द्रित भएर नीतिगत व्यवस्थापन गर्न पनि सजिलो हुन्छ। स्वास्थ्य कर्मीहरू मात्रै दोषी देखिने मतलब उहाँहरूलाई मात्रै कुनै कारणले यस्तो भएको भन्ने विषय मात्रै आरोप लाग्ने भन्ने कुराहरूलाई पनि सहजीकरण गर्ने कुरा पनि सहज हुन्छ, त्यसले पनि एउटा व्यवस्थापन गर्छ। तर त्योभन्दा पनि मुख्य उद्देश्य चाहिँ हरेक मृत्युको कारण खोजेर अभिलेखीकरण गर्न सकियो भने भोलिका दिनमा ती सबै मृत्युका कारणहरूमा केन्द्रित भएर नीतिगत व्यवस्था कार्यक्रमगत व्यवस्था गर्न सकिन्छ र समग्र अरू निकायसँग समन्वय पनि गर्न सकिन्छ भन्ने हो।
0: अस्पतालले मृत्युको कारण सहितको चिकित्सकले जारी गरेको प्रमाण पत्र र युआईएन नम्बर मृतकका आफन्तलाई उपलब्ध गराउनेछ। सोही युआईएन का आधारमा स्थानीय पञ्जीकरण कार्यको कार्यालय उडा कार्यालयमा गई र परिवारले सजिलैसँग व्यक्तिगत घटना दर्ता अन्तर्गत मृत्यु दर्ता गराउन सक्नेछन्। रौतहटबाट भारतको झारखण्ड स्थित बाबा धामतर्फ बोलबम यात्रामा गएका तीन नेपाली तीर्थयात्राको बस दुर्घटनामा मृत्यु भएको छ। झारखण्डको सतगावा क्षेत्रमा आज बिहान तीर्थयात्री सवार बस ट्रकसँग ठोकिँदा गरुडा नगरपालिका छका 60 वर्षीय नवकिशोर जय सवाल, उहाँकी श्रीमती सुन्दर बाला देवी र 12 वर्षीय शिव महतोको मृत्यु भएको हो। घटनामा बसमा सवार 15 जना घाइते भएका छन्। उनीहरूको सतगावा स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसमा करिब 45 जना नेपाली तीर्थयात्री रहेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी परीक्षक सीताराम रिजालका अनुसार मृतकको शव नेपाल ल्याउन तथा घाइतेको उपचारका लागि झारखण्ड स्थित प्रहरीसँग समन्वय भइरहेको छ। दुर्घटनाको विस्तृत कारण भने खुल्न बाँकी रहेको छ। प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले कारागार व्यवस्थापन मानव अधिकारको अवस्था र अनुसन्धान प्रक्रियामा सुधार गर्न सरकारले निर्देशन दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको आज बसेको बैठकले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन 2083 परिमार्जन सहित अन्तिम रूप दिने निर्णय गरेको समितिकी सभापति समीक्षा बास्कोटाले बताउनुभयो।
2: गृह मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल प्रहरी र कारागार व्यवस्थापन विभागबाट प्राप्त राय सल्लाह एवं सुझावलाई आवश्यकता अनुसार समावेश गरी प्रतिवेदनलाई थप व्यवहारिक तथा कार्यान्वयन योग्य बनाउने, बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन परिमार्जन सहित पारित गरियो। तीन नम्बरमा चाहिँ अपराध अनुसन्धान तथा अभियोजन कार्यलाई वैज्ञानिक प्रमाणमा आधारित बनाई अनुसन्धान प्रक्रियालाई टुङ्गोमा पुर्याउने विधि विज्ञान प्रयोगशालाको सेवालाई प्रदेशका विभिन्न जिल्लाहरूमा विस्तार गर्दै यसको विषयगत शाखाहरूका लागि आवश्यक पर्ने विशेषज्ञ तथा प्राविधिक जनशक्तिको समेत आवश्यक प्रबन्ध गर्न गृह मन्त्रालयलाई सुझाव दिने।
0: बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले कारागार व्यवस्थापनमा व्यापक सुधार र विगतमा भएका राजनैतिक सहमतिहरूको वस्तुनिष्ठ कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री गौतमले कारागारलाई केवल दण्ड दिने थलोको रूपमा मात्र नभई सुधार गृहको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।
3: डेमोग्राफिक डिभिडेन्ड लिनको लागि त हाम्रो युवा पुस्ताहरू सही ठाउँमा उहाँहरूले सही काम गरेर देशलाई चाहिँ उत्पादनसँग अथवा उत्पादकत्व वृद्धि गर्नको लागि उहाँहरूले चाहिँ काम गर्नुपर्ने हो। तर यति धेरै मानिसहरू 26,000 मानिसहरू चाहिँ 18 देखि 59 वर्षका चाहिँ जेलमा हुने, कारागारमा हुने भन्ने विषय पक्कै पनि एउटा राज्यको लागि राम्रो सूचना होइन।
0: बैठकमा सहभागी गृहमन्त्री सुधन गुरुङले समिति बैठकमा मर्यादित भएर प्रश्न गर्न आग्रह गर्नुभएको छ। यसअघिका समिति बैठकहरूमा गृह सचिव र प्रहरी प्रमुख प्रति लक्षित व्यवहार र टिप्पणी प्रति ध्यानाकर्षण भएको बताउनु भएको छ।
4: यहाँ मात्र नभएर मानन ज्यूहरू

0: अरू ठाउँमा आएर पनि हामीले सजेसन्सहरू दिँदाखेरि हामीले त्यसलाई सिरियस हरेक सजेसन्सलाई हामीले सिरियस राम्रो गर्नलाई किन तपाईँको दोहोरो सोच्नु पऱ्यो र जुनै पार्टीको राम्रो कुरा सजेसन ल्याउनुहुन्छ भने त्यसलाई त मनमा लिएर हामीले देशको लागि भन्नुभएको छ भनेर हामीले गर्ने नै हो नि. त्यसमा त कुनै त्यस्तो दुविधा छैन.
1: सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त हुनुभएको छ. मुख्यमन्त्री नियुक्त हुनुभएका भट्ट नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रदेशसभा संसदीय दलका नेता हुनुहुन्छ. मुख्यमन्त्रीमा नियुक्त भएसँगै आज राज्य मन्त्री सहित एमालेका चारजना मन्त्रीले पनि शपथ लिनुभएको छ. दिउँसो प्रदेश प्रमुख नजिर मिया समक्ष उहाँहरूले शपथ लिनुभएको हो. यसअघि मुख्यमन्त्री खगराज भट्टले शपथ लिनुभएको थियो सन्तोष शर्मा थापा, सामाजिक विकास मन्त्री चक्रबहादुर मल्ल, आर्थिक मामिला मन्त्री दमन भण्डारी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी ऐरबमले आर्थिक मामिला राज्य मन्त्रीको शपथ लिनुभएको छ. यसअघि हिजो नेपाली काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो. सरकारद्वारा गठित सम्पत्ति जाँचबुझ आयोग विरूद्ध परेका रिटहरू टिप्पणी आदेशको आधारमा संवैधानिक इजलासमा सारिएको विषयप्रति नेपाल बार एसोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ. बारले आज विज्ञप्ति जारी गर्दै खुला इजलास समक्ष विचाराधीन मुद्दा पेशीका दिन बहस छलफलद्वारा कुन इजलासमा पठाउने वा नपठाउने भन्ने विषय टुङ्गो लगाउने परम्परा र अभ्यास रहिआएको स्पष्ट पारेको छ. यस्तो परम्परा विपरीत टिप्पणी आदेशको माध्यमबाट राष्ट्रिय महत्वको मुद्दा संवैधानिक इजलासमा सार्नु आश्चर्यजनक रहेको बारका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रकाश मिश्राले सिआइएनलाई बताउनुभयो. मोरङको बुढीगङ्गा नगरपालिका पाँचमा रहेको रिजालको भान्सा ग्यास उद्योगमा उपभोक्ता हित विपरीत काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले 2,95,000 रुपियाँ जरिवाना गरेको छ. बजार अनुगमनका क्रममा उद्योग परिसरमा रहेका 19 भरिएका सिलिन्डरको तौल परीक्षण गर्दा एउटा सिलिन्डरमा तोकिएको भन्दा 240 ग्राम कम ग्यास भेटिएको थियो. यस्तै म्याद गुज्रिएका 2 सिलिन्डरमा समेत ग्यास भरेर बिक्रीका लागि तयारी अवस्थामा राखिएको पाइएको प्रशासनले जनाएको छ. कम तौल र म्याद नागेका सिलिन्डर बिक्री गर्न खोजेको पाइएपछि उद्योगलाई जरिवाना गरिएको हो. अनुगमनका क्रममा उद्योग भने बन्द अवस्थामा रहेको थियो. यस्तै विराटनगर महानगरपालिका 3 स्थित कञ्चनेश्वर ग्यास पसललाई अनुगमनमा अवरोध गरेको भन्दै 15,000 रुपियाँ जरिवाना गरिएको छ. जिल्ला प्रशासन, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र गुणस्तर तथा नापतौल कार्यालय सहितको टोलीले बजार अनुगमन गरेको हो. आज राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा 1-2 स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ. मौसमविद डेभिड ढकालले सिआइएनसँग कुरा गर्दै देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको बताउनु भएको छ. यस्तै तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको उहाँको भनाइ छ.
2: यति बेला वर्षा कुर्गनको भारी विशेष गरी बागमती, गण्डकी र लुम्बिनीको देशका केही स्थानहरू पनि मध्यम प्रमुख वर्षा भएको देखिन्छ भने कोशी प्रदेशकै दुई स्थानमा हल्का किसिमको वर्षा भइरहेको छ भने आज रातिको गरी त्यसका हिमाली र पहाडी भूभागका केही स्थानहरू भन्नाले हिमाली र पहाडी भूभागका राष्ट्र भूभागहरूमा चाहिँ मध्यम प्रमुख वर्षाको सम्भावना देखिएको छ भने तराई भूभागको चाहिँ कम वर्षाकै सम्भावना देखिएको छ. पुरै स्थानहरूमा भनेको तराई भूभागका 10-30% भूभागहरूमा चाहिँ मध्यम प्रमुख वर्षाको सम्भावना छ. यद्यपि रातिको लागि बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको 1-2 स्थानमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ.
1: मौसमविदका अनुसार वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा सडक यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु पर्ने आग्रह गरेको छ. साझा खबरमा अब खेल खबर. नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा हुने एसिसी प्रिमियर कप खेल्नु अघि भारतमा तयारी गर्नुभएको छ. नेपाल क्रिकेट संघ क्यानले आज टोलीलाई विदाई गरेको छ. क्यान उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले टोलीलाई विदाई गर्नुभएको हो. क्यान सचिव पारस खड्काले प्रिमियर लिगको तयारी भारतमा गर्ने र उतैबाट प्रिमियर कपको लागि मलेसिया जाने पक्का भएको छ. क्यानले प्रिमियर लिगको लागि लामिछानेको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरेको छ. एसिसी प्रिमियर कप अगस्त 29 मलेसियामा सुरु हुनेछ, जहाँ एसियाका 10 एसोसिएट टोलीले प्रतिस्पर्धा गर्नेछन्. दुवै समूहको शीर्ष टोली सेमी फाइनल प्रवेश गर्नेछन्.

0: Sunt Lucy Raul. बाकेका धार्मिक गन्तव्यमा बढ्दै पर्यटक
1: सोचे थिएन यतिको रमाइलो हुन्छ भनी दुःख साथसाथै स्वर्गै पाए जस्तो भयो रमाइलो भयो
2: र नजिकै भएको यत्रो राम्रो पदमार्ग त्यसपछि गएर धार्मिक पर्यटकीय गन्तव्य प्राकृतिक सुन्दरता हामीले यसको प्रचार प्रसार गर्न सकेका छैन
0: आस्था र प्रकृतिको संगम बन्दै बाँकेका धार्मिक गन्तव्य तर प्रचार प्रसारको अभाव भएको स्थानीयको गुनासो रिपोर्ट धान गोड्ने समयमा किसानले गर्नुपर्ने काम लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
3: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस् दूध अन्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफुल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस् चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ
4: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस् यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्
3: स्वस्थ बालबालिका समृद्ध परिवार समुन्नत नेपाल
4: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर सर्वोच्चमा नेतृत्वको आधिकारिकता विवाद रहेका बेला कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको भेलाले थप तिक्तता बढाउने संकेत गरेको छ भेलालाई सम्बोधन गर्न करिब पाँच महिनापछि पूर्व सभापति शेरबहादुर देवा स्वदेश फर्किएसँगै आधिकारिकताको विवाद थप बढ्ने संकेत देखिएको हो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहेका समयमा अर्को समूहले काठमाडौँमा भव्य कार्यक्रम सम्पन्न गरेको छ भेलामा कांग्रेसका शीर्ष ताहरूले सम्बोधन गर्नुभएको थियो एउटै पार्टीभित्र अलग अलग समूहले छुट्टा छुट्टी कार्यक्रम र भेला आयोजना गर्दा संगठनात्मक गतिविधि भन्दा पनि नेतृत्व र शक्ति संघर्षको संकेतका रूपमा बुझ्न सकिने विश्लेषकहरूको भनाइ छ पार्टीभित्र कसको निर्णय मान्ने कसको नेतृत्व स्वीकार गर्ने र आगामी राजनीतिक दिशा निर्देश कसले तय गर्ने भन्ने प्रश्नलाई थप पेचिलो बनाउने सम्भावना छ छुट्टै भेलाले असन्तुष्ट पक्षलाई आफ्ना धारणा राख्ने र संगठनमा प्रभाव बढाउने अवसर दिए पनि यसले पार्टीको एकता कमजोर पार्ने जोखिम बढेको र नेतालाई बार्गेनिङ गर्ने अवसर दिने भन्नुहुन्छ राजनीतिक विश्लेषक श्याम श्रेष्ठ
6: अब यसले एउटा तकरार देखाउँछ तर अब देशको आवश्यकता हो कि कङ्ग्रेस फुट्नु हुँदैन अब फुट्ला जस्तो पनि लाग्दैन मलाई यो चाहिँ दबावको राजनीति हो जस्तो लाग्छ दुबईले दुबईमाथि दबाव कायम गर्ने एउटा उपाय जस्तो लाग्छ अब कङ्ग्रेस फुट्यो भने अब त्यो कङ्ग्रेसलाई मात्रै नोक्सानी हुने होइन त्यो देशलाई पनि नोक्सानी हुन्छ त्यसबाट त्यसो भएको हुनाले अब आम जनताको आम नागरिकको राय त के हुन्छ त भन्नु भने कङ्ग्रेस नफुटोस् त्यो एक ढिका भएर रहोस् अब पुरानो नेतृत्वले ऊ छोड्नु भनेको त्यो संसारमा जहाँ पनि चलेको कुरा हो अब पुरानो धेरै पल्ट उसमा चाहिँ केस भइसकेको त्यस्तो खालको नेतृत्वले छोडिदिनु नै बेस हुन्छ नयाँ नेतृत्वले देश चलाउनु नै बेस हुन्छ हरेक देशमा त्यही हो नेपालमा पनि त्यही हो त्यस कारणले अहिले यो दबावको राजनीति हो तर कङ्ग्रेस ढिलोमा छिटो एकै भएर छाड्छ जस्तो लाग्छ छाड्नु पनि पर्छ जस्तो लाग्छ बार्गेनिङ त बार्गेनिङै हो यो दुवै दुवै थरीको अदालतले पहिलोलाई कगुन थापाले नेतृत्व गरेकोलाई मान्यता दिएको छ तर फेरि पनि पुनरावेदन खुल्ला गरेको छ पुनरावेदनमा के होला भन्न सकिँदैन
0: बाँकेको नेपालगञ्जबाट केही घण्टाको यात्रामै पुग्न सकिने बाँकेका धार्मिक स्थलहरू अहिले आस्था र प्रकृतिको संगम मात्र बनेका छैनन् प्रचार प्रसार पनि तीव्र रूपमा भइरहेको छ नरेनापुरको सन्तानेश्वर महादेवदेखि बाबा बर्फानीसम्मका गन्तव्य पदयात्रा र एक दिने घुमफिरका लागि रोजाईमा पर्न थालेका छन्। पूर्वाधार विकास र प्रचार प्रसारमा जोड़ दिन सके यी क्षेत्र भविष्यमा बाँकीको महत्वपूर्ण धार्मिक पर्यटनका लागि गन्तव्य बन्न सक्ने सरकारवालाको भनाइ छ।
7: बाँकेको नेपालगंजबाट चारपाङ्ग्रे सवारी साधनमा करिब एक घण्टा र त्यसपछि करिब एक डेढ घण्टा पैदल यात्रामा पुग्न सकिन्छ नरेनापुर गाउँपालिकामा पर्ने सन्तानेश्वर महादेव क्षेत्रमा। नरेनापुर राप्तीसुनारी गाउँपालिकाको सीमा क्षेत्रमा रहेको अर्को बाबा बर्फानी लगायतका धार्मिक स्थल पछिल्लो समय आन्तरिक पर्यटकका लागि पुग्नै पर्ने गन्तव्य धार्मिक आस्था र विश्वासले मात्रै होइन नेपालगंजको गर्मी र सहरको कोलाहालबाट केही समय भए पनि प्रकृतिसँग रमाउन चाहनेहरू बढेका कारण डाँडा काँडामा रमाउनेहरूको आकर्षणको केन्द्र बन्न थालेका छन्। नेपालगंजका सुनिता पन्थी
8: आज आउँदा यस्तो आनन्द लाग्यो है माथि पुगेसकेपछि मलाई त पूर्णगिरीको याद आयो।
7: जंगल पहाडी भूगोल र शान्त वातावरणले यहाँको यात्रालाई अझ रोचक बनाउने गरेको छ यसैका कारण पनि पर्यटकहरूको संख्या बढ्दै गएको छ।
1: सोचे थिएन रमाइलो हुन्छ भन्ने दुःख साथसाथै स्वर्गै पाए जस्तो भयो रमाइलो भयो। जाँदाखेरि दुई घन्टा लाग्यो डाँडो चढ्दाखेरि आउँदाखेरि ओह्रालो चाहिँ एकदम
7: विशेष गरी सन्तानेश्वर महादेव र बाबा बर्फानीसम्मको यात्रा धार्मिक दर्शन सँगै पदयात्राको अनुभव लिन चाहनेहरूका लागि उपयुक्त छ। बिहान नेपालगंजबाट यात्रा सुरु गरेर साँझसम्म फर्किन सकिने भएकाले यी गन्तव्यमा पुग्नेहरूलाई लक्षित गरी थप विकास गर्न सकिने सम्भावना छ भन्नुहुन्छ नाटा बाँकेका पूर्व अध्यक्ष श्रीराम सिग्देल।
2: रुकुन्देको मान्छे यहाँ आयो भने त सेम डे फर्कनलाई अलिक गाह्रो पर्छ अन्त अझ टाढाको मान्छे आयो भने सेम डे फर्कन गाह्रो पर्छ। ऊ नेपालगञ्ज नै दुई दिन बस्छु भयो एक दिन यहाँ बस्ने एक दिन नेपालगञ्ज बस्ने एक दिन बागेरा सिनगुञ्जमा बस्ने किसिमबाट आयो भने त नेपालगञ्ज गन्तव्य भयो नि त। र नजिकै भएको यत्रो राम्रो पदमार्ग त्यसपछि गएर धार्मिक पर्यटकीय गन्तव्य प्राकृतिक सुन्दरता हामीले यसको प्रचार प्रसार गर्न सकेका छैनौँ।
7: केही वर्ष अघिसम्म नजिकै रहेका सीमित स्थानीय बासीमाझ मात्र परिचित रहेका यी धार्मिक स्थलमा अहिले अन्य क्षेत्रबाट समेत मानिस पुग्न थालेका छन्। बाँके बर्दिया कैलाली लगायत सीमावर्ती भारतीय क्षेत्रबाट पनि तीर्थालुहरू आउने गरेको नरेनापुर गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्त्याक शाह बताउनुहुन्छ।
9: बाबा बर्फानीको पनि छ अनि गोवर्धन धाम पनि छ अनि सुन्दर पुन्दर पनि छ जी त्यो चार ठाउँ एकदम राम्रो बनाएपछि मलाई लाग्छ कि सालमा 50,000 इन्डियाबाट आउँछ
7: धार्मिक पर्यटन सँगै स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि नरेनापुर राप्तीसुनारी गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रको विकासका लागि सरकारवाला जागरूक भएका छन्। लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी नमुना
10: कहिले आउँदा यो नाङ्गो डाँडो थियो अहिले आउँदा विभिन्न मकैहरू चाहिँ विभिन्न फलफुलका बोटहरू देख्नुभयो धन्दै 5 किलोमिटर लाएर यहाँ पानी ल्याइएको छ भर्खर भन्दै अब 7-8 महिना हुन थाल्यो। भक्तजनहरूलाई चाहिँ नाच्ने गाउने भण्डाराको लागि चाहिँ भवनहरू बनेका छन्। इन्डियाका चाहिँ भक्तजनहरू अलिक बढी चाहिँ सन्तानेश्वर र बर्फानीमा जाने धार्मिक पर्यटकहरूको असाध्यै चाहिँ एउटा आकर्षणको केन्द्रबिन्दु बनेको छ। 7 किलोमिटर छ नरेनापुरको चाहिँ रोडबाट चुरेको फेदीसम्म चाहिँ बाटो बनाउन बाँकी छ। यहाँ चाहिँ अलिक फराकिलो गाडी फेदीसम्म आउनलाई सिँढी सहितको चाहिँ बाटो बनाउने मेरो आफ्नो लक्ष्य पनि थियो।
7: तराईलाई सामान्यतया समथर भूभागका रूपमा बुझिन्छ तर बाँकेको यही भूगोलभित्र रहेका अग्ला डाँडा पहाडी थुम्का र त्यहाँ रहेका धार्मिक स्थलमा अवलोकन तथा भ्रमण गर्ने संस्कृतिको विकास भइरहेको छ। सडकको स्तरोन्नति व्यवस्थित पदमार्ग खानेपानी शौचालय विश्राम स्थल सुरक्षा र सूचना केन्द्र जस्ता थप आधारभूत पूर्वाधार निर्माण गर्न सके यी क्षेत्रलाई व्यवस्थित धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न अझ धेरै सजिलो हुने देखिन्छ। निशु जोशी सिआइएन रेडियो कृष्णसार नेपालगंज बाँकी।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। धान गोड्ने बेला किसानले के सावधानी अपनाउने?
11: विषादी हाल्दाखेरि जहिले पनि विशेषज्ञको सल्लाह लिएर मात्र हाल्नुहुन्छ भने झारपात पनि हट्छ र यो समस्या पनि समाधान हुन्छ।
0: धान बालीमा गोडमेलदेखि रोग किरा नियन्त्रणसम्मका विषयमा विज्ञसँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
0: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
12: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिले किसानका लागि धान गोडमेल गर्ने महत्वपूर्ण समय हो। यस समयमा खेतमा झारपात नियन्त्रणसँगै धानमा लाग्न सक्ने रोग तथा किराको नियमित निगरानी गर्नुपर्छ। धान बालीमा अपनाउनु पर्ने सावधानी र गोडमेल गर्ने सही तरिकाबारे राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक डाक्टर उज्ज्वल कुशवाहासँग हामीले कुराकानी गरेका छौं।
11: अहिले प्राय हाइब्रिडमा र त्यसै गरी साभा मन्सुली सबन एउटा जात छन्, त्यो बहुसङ्ख्यक किसानले लगाउने गर्छन्। त्यहाँ चाहिँ उहाँहरूमा के देखिएको छ भने फल्स स्मट, कालो पोकेको समस्या देखिएको छ
0: धानमा,
11: होइन धानको। त्यसले गर्दा कालो पोके देखियो भने धानको क्वालिटी डिटोरिएट हुन्छ, चामलको क्वालिटी घट्छ है। त्यसै कारणले उहाँहरूले सक्दो चाहिँ यो फल्स स्मट हाइब्रिड धानमा लगाउनु भएको छ अथवा साभा मन्सुली लगाउनु भएको छ, त्यस्ता धानहरूमा कम्तीमा फल्स स्मटको समस्या समाधान गर्न धान चाहिँ बुटिङ स्टेजमा छ अर्थात् फुल फुल्नुभन्दा पन्ध्र बिस दिन पहिला एकचोटि कम्तीमा कपर अक्सिक्लोराइड स्प्रे गर्न लगाउनुहोस् अथवा गर्नुहोस्। त्यसले गर्दाखेरि यो फल्स स्मटको समस्या देखिँदैन। यदि गर्नु भएन भने धानको क्वालिटी घट्छ र त्यसपछि धान यो व्यापारीले पनि किन्दैन र आफूलाई खान पनि अनुपयुक्त जस्तो हुन जान्छन्, एउटा कुरा। दोस्रो कुरा के देखिएको छ भने पोटासको कमी व्यापक रूपमा देखिएको छ किसानको खेतहरूमा, होइन। त्यसै कारणले पोटासको समुचित मात्रा यदि खेतमा पोटास हाल्नु भएको छैन र पात पहेँलो छ भने बुझ्नुहोस् खेतमा पोटासको कमी छ, पोटास हाल्नुहोस्। त्यसपछि 2-2.5 किलो कट्ठा प्रति अथवा 2.5-3 किलो कट्ठा प्रति रोप्नीमा दिन सकिन्छ पोटास। त्यसै गरी युरियाको कमी छ कि पोटासको कमी छ त्यो मैले पहिले नै वर्णन गरेँ, पात कस्तो किसिमको पहेँलो भएको त्यो छुट्याएर मात्र गर्नुहोला। अर्को समस्या पहाडमा विशेष गरी ब्लास्टको समस्या, मरुवाको समस्या देखिएको छ व्यापक रूपमा। समस्या देखियो भने त्यही हिनोसान अथवा कासुबी, कासुगामाइसिन 2 ml प्रति लिटरका दरले छर्यो भने 2 चोटि कम्तीमा छर्नुहोला, त्यसपछि यो समस्या समाधान हुन्छन्। तराईमा चाहिँ ब्याक्टेरियल लिफ ब्लाइटको समस्या व्यापक रूपमा देखिन्छ।
0: त्यो भनेको कस्तो हुन्छ?
11: ब्याक्टेरियल लिफ ब्लाइट भनेको पात माथिबाट नै खरानी कलर हुँदै आउने, सुक्दै जाने है, माथिबाट नै सुक्दै जान्छन्। त्यो समस्या छ भने स्ट्रेप्टोमाइसिन, टेट्रासाइक्लिजिन, साइक्लिन, यो चाहिँ यो ब्याक्टेरिसाइडहरू हुन्छन्, त्यो चाहिँ 1.5 ml प्रति लिटर पानीको दरले स्प्रे गर्यो भने यो समस्या समाधान हुन्छ। तर सबभन्दा राम्रो उपाय के हो भने हामीले बिउ प्रमाणित स्रोतबाट लिनुपर्छ, सरकारले सिफारिस गरेको बिउ लिनुपर्छ र त्यस्तो बिउ लिँदाखेरि उपचार गरेको बिउ लिनुपर्छ। त्यस्तो बिउ हामीले लिन्छौँ क्वालिटी सिड भनौँ, गुणस्तरीय बिउ लियो भने किसानका थुप्रै समस्याहरू समाधान हुन्छ र 20-25% स्वतः उत्पादन बढ्न जान्छ।
0: अहिले अब धान गोड्ने समय छ नि, त यो धान गोड्ने समयमा चाहिँ किसानले के गल्ती चाहिँ गर्नु हुँदैन जसले धान उत्पादनमा चाहिँ प्रत्यक्ष अब प्रभाव पार्छ?
11: किसानले चाहिँ, किसान दाजुभाइले अहिले के गर्ने भने धान गोड्ने बेलामा उहाँको खेतमा चाहिँ लेबरको अभाव छ, श्रमिकको अभाव छ भने उहाँले झारनाशक विषादी जस्तै हामीले सोडियम बिसपाइरिभेक नोमनी गोल्ड भन्यौँ त्यो उहाँले स्प्रे गर्न सक्नुहुन्छ। मात्रा मिलाएर मात्र छर्नुहोला, मात्रा धेरै बढाएर गर्नुहुन्छ धेरै झार मर्छ, धेरै मात्रा त्यस्तो सोच गर्नु हुँदैन। त्यसले धानमा धानको पाटमा धानको बोटमा चाहिँ नकारात्मक प्रभाव पारेर उत्पादन सबभन्दा उत्तम उपाय हो। हातले जहाँ चाहिँ कमर्सियल खेती छ, जहाँ चाहिँ श्रम शक्तिको अभाव छ, त्यहाँ चाहिँ विषादी हाल्दाखेरि जहिले पनि विशेषज्ञको सल्लाह लिएर मात्र हाल्नुहुन्छ भने झारपात पनि हट्छ र यो समस्या पनि समाधान हुन्छ।
0: पानी केही कम गर्ने अनि धान गोड्ने गर्नुहुन्छ कि कतिपय उसमा चाहिँ त्यो चाहिँ सही हो कि होइन?
11: ठिक छ, पानी कम गरेर धान गोड्दा पनि सजिलोको लागि गर्नुहुन्छ होइन, त्यो सही नै हो।
0: धान गोडिसकेपछि चाहिँ कतिपयले मल हाल्नुहुन्छ रासायनिक मल है?
11: हो, धान गोडेपछि जहिले पनि हामीले दुईचोटि रासायनिक मल कम्तीमा नाइट्रोजन हाल्ने हो, युरिया हाल्ने हो, एउटा 20-25 दिनमा गोडेको 20-25 दिनमा, अर्को चाहिँ दोस्रो गोडाई हामी गर्छौँ 50-60 दिनमा गर्ने गर्छौँ। दोस्रो चोटि गोडाई गरेपछि पनि हामीले मल हालिदिने हो, युरिया र डिएपी पोटास त सुरुमै दिएका हुन्छौँ, त्यो दिनु पर्दैन। इनकेस समस्या देखियो भने हामी दिन सक्छौँ।
0: कतिपयले चाहिँ एकदमै धेरै राम्रोसँग गाज आउँछ भनेर बोटलाई जो यस्तो समयमा यसरी हल्लाउने गर्नुहुन्छ कि त्यो चाहिँ गर्नु उपयुक्त हुन्छ कि हुँदैन?
11: बोटलाई हल्लायो भने धेरै रिसर्चहरूले अनुसन्धानले के देखाएको छ भने बोटलाई हावा जुन हामी बहने हावा जुन बहने गर्छ त्यसले पनि बोट हल्लाइरहेको हुन्छन्। गाज आओस् भने धेरै बोट हल्लाउनु पर्दैन, प्राकृतिक रूपमै बोट हल्लिरहेकै हुन्छन्। तर धेरै किसानले के गर्छन् भने यो लट्ठीको सहयोगले पनि बोट हल्लाउने गर्छन् होइन, त्यो पनि ठिकै हो। त्यसले पनि धानलाई स्वस्थ हुन, किराहरू छ भने किरा झार्न सहयोग गर्छन् र त्यसबाट धानको वृद्धि विकास राम्रो हुन्छ।
0: कति कति बेला चाहिँ पानी लगाउने?
11: पानी हेर्नु सबभन्दा पानी लगाउँदाखेरि हामीले एक त रोप्ने बेलामा पानी लगाउनु पर्यो, दोस्रो चाहिँ क्रिटिकल स्टेज भनेको फुल फुल्ने बेला हो। फुल फुल्ने बेलामा फुल फुल्नुभन्दा 15 दिन पहिलादेखि लिएर फुल फुलेको 10-15 दिनसम्म पानी कम्तीमा माटोमा चिस्यान भइराख्यो भने उत्पादन घट्दैन।
0: बाबाधाम जाँदै गरेका 3 नेपाली तीर्थयात्रीको दुर्घटनामा मृत्यु भएको छ। अस्पतालमा हुने हरेक मृत्युको चिकित्सकीय कारण खुलाउनु पर्ने भएको छ। सो कुराको डिजिटल अभिलेख समेत अनिवार्य गरिएको छ। समिति बैठकमा मर्यादित भएर प्रश्न गर्न गृहमन्त्री गुरुङको आग्रह छ। सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त हुनुभएको छ। आजै मन्त्री परिषद विस्तार गरिएको छ। 4 मन्त्रीले शपथ लिएका छन्। कारागार सुधार र मानव अधिकारमा ध्यान दिन संसदीय समितिको सरकारलाई निर्देशन छ। र एसिसी प्रिमियर कप खेल्नु अघि नेपालले भारतमा अभ्यास गर्ने भएको छ। राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।
13: 3 गते विश्वासको मत लिने
14: सरकारले सिफारिस कार्यान्वयन नगरेको मानवाधिकार आयोगको गुनासो। कारागार व्यवस्थापन र अनुसन्धान प्रक्रिया सुधार्न सरकारले संसदीय समितिको निर्देशन।
13: वेस्ट ब्याङ्कका प्यालेस्टाइनीहरूलाई घर छोड्न इजरायलको आदेश। भन्सार छल्न चीनलाई 40 बढी देशले सघाएको अमेरिकाको आरोप।
14: र एसएससी प्रिमियर कप खेल्न मलेसिया जाने नेपाली टोलीको विदाई। फिफाको निलम्बन पछि पनि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने।
15: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
16: थाहा सञ्चार नेटवर्कमा समाचार अब विस्तारमा।
13: नेपाली कंग्रेस इतर समूहको राष्ट्रिय भेलामा बोल्ने कंग्रेसका वयोवृद्ध नेताहरूले पार्टी एकताका लागि विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वलाई दबाब दिएका छन्। काठमाडौँको सुकेदारा स्थित मिराकल पार्टी प्यालेसमा पार्टीका पूर्व सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाएर राष्ट्रिय भेलाको उद्घाटन समारोहमा बोलेका उनीहरूले विशेष महाधिवेशनलाई मान्यता नदिने बताए। विमलेन्द्र निधि, प्रकाश मान सिंह, विजय कुमार गच्छादार, कृष्ण सिटौला, प्रकाश शरण महत, दीपक खड्का, रमेश लेखक, एनपी साउद र जितजङ बस्नेत लगायतका नेताहरूले देउवालाई पार्टीलाई जोगाउन अपील गरेका छन्। देउवा समूहका नेता पूर्णबहादुर खड्काले भदौ 24 शुरू भएको आक्रमण विशेष महाधिवेशन हुँदै हाल मध्य प्रदेशका जिल्लामा देखिएको गोलीकाण्डसम्म भएको बताउनुभयो। छिमेकीलाई समेत सन्तुलनमा राख्न र देश जोगाउन कंग्रेस एकजुट हुनुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो।
16: हामीले 24 सम्झ्यौँ भने हाम्रो सभापतिलाई मार्न मात्रै बाँकी राखेर गरिएको साङ्घाई आक्रमणको त्यो दिनबाट सुरु भएको रोड म्याप त्यो निरन्तर जारी छ। चाहे विशेष अधिवेशनको नाममा होस्, चाहे 21 चुनावको नाममा होस्, जुनसुकै नाममा होस्, त्यो अगाडि बढिरहेको छ। त्यसलाई रोक्न सकेनौँ भने मधेसमा हालै भएको जातीय र धार्मिक द्वन्द्वको एक हप्ताको घटनाले देशमा कम्पन देशलाई थरथर पारेको अवस्था छ। म त भन्छु, मेरो अन्तरात्माले भन्छ, त्यो ट्रेलर हो, फिल्म सुटिङ छ।
13: देउबाबाट कार्यवाहक सभापति पाएको स्मरण गर्दै खड्काले आजको भेलाले सानेपालाई एकताका लागि दबाव दिने अपेक्षा गर्नुभएको छ। खड्का सहितका अधिकांश नेताले अहिलेका संस्थापन सभापति गगन थापालाई ठाडो चुनौती समेत दिएका छन्। दिनभर उपक्षीय नेताको कुरा सुन्नुभएका देउबाले अहिले केही बेर अघि मात्रै आफू उपचार गरी स्वदेश फर्केको जानकारी गराउँदै हिजो विमानस्थलमा गरेको स्वागतप्रति धन्यवाद व्यक्त गर्नुभयो। 2007 कंग्रेसले गरेको योगदानको चर्चा गर्दै देउवाले आफू जीवनको अन्तिम समयसम्म देश र पार्टीको हितका लागि भूमिका खेल्ने बताउनु भएको छ।
17: संकटका समयमा सम्वाद, सहमति, सहकारी हाम्रो राजनीतिक संस्था बन्नुपर्छ। राष्ट्रियता, लोकतन्त्र, समाजवाद र नागरिक सर्वोच्चमा मेरो जीवनको मूल आदर्श हो। ती मूल्य मान्यताप्रति म जीवनको अन्तिम क्षणसम्म अटल रहनेछु। हामीले व्यक्तिगत बद्धभन्दा पार्टीको सम्पूर्ण एकता राष्ट्रियता लोकतान्त्रिक यात्रालाई प्राप्त गर्नुपर्छ।
13: देउबा नेतृत्वमा हुँदा इतर समूहका नेतृत्व गरेका शेखर कोइराला आज देउबाको कितामा उभिएर सर्वोच्च अदालतबाट आउने अन्तिम निर्णयले पार्टी एकताबद्ध हुने विश्वास व्यक्त गर्नुभएको छ। शुरूमा बोल्नुभएका भेला आयोजक समितिका संयोजक शशाङ्क कोइरालाले आफू पार्टी एकताका लागि भूमिका खेलिरहेको बताउनुभयो।
18: यो भेलाको किन आयोजना गर्नु पर्यो, किनभने नेपाली कंग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो। नेपाली कंग्रेस एकजुट भएको खण्डमा नेपाली कंग्रेसलाई कसैले पनि पराजय गर्न सक्दैन, त्यसैले यसको मुख्य उद्देश्य यही हो।
13: प्रचार प्रसार समिति संयोजक मिन विश्वकर्माका अनुसार भेलाको उद्घाटन सत्रपछि आगामी 2 बन्द सत्र सञ्चालन हुनेछ।
14: उता सानेपामा संस्थापन पक्षको केन्द्रीय समिति बैठकमा पनि देउबाकै चर्चा भएको छ। केही दिनदेखि जारी केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र युवा नेतृत्वलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभएको छ। उपसभापति शर्माले देउबाबाट सबै पक्षले समेट्ने र एकताको सन्देश प्रभाव हुने अपेक्षा गरिएको बताउनुभयो।
19: हामी देशको प्रधानमन्त्रीको रूपमा 36 युवा स्वीकार्न सक्छौँ, अनि पार्टीको परिवारको नेतृत्व गर्नलाई अर्को केही उमेर हाराहारीको केही अघि पछिको युवालाई स्वीकार्नलाई हामी हृदय राख्दैनौँ भने स्वाभाविक रूपमा त्यसमा गम्भीर प्रश्न उब्जिन्छ। आदरणीय साथीहरू,
14: युवाको दुहाई दिने सानेपाका नेताहरूलाई देउबाका विश्वासपात्र मानिने मोहन बहादुर बस्नेतले गगनले 5 अघि गरेको घोषणा स्मरण गराउनु भएको छ।
20: युवा युवा भनेर उहाँले पटक पटक 52 नाइसक्नु भएको छ। हाम्रो गगन थापाजी बोलिरहनुहुन्छ, उहाँले 55 पुगेपछि मैले राजनीति छोड्छु भन्नुभएको छ। उहाँले यदि सबैलाई स्मरण छ भने उहाँ 52 भइसक्नुभयो। त्यो अब 3 चुनाव नियमित प्रक्रियामा भयो भने यो आउने चुनावमा उहाँ 55 नाइसक्नुहुन्छ। कम से कम तपाईँले बोलेको कुरा पुरा गर्नुहुन्छ गगन थापाजी भने युवाहरूलाई मौका दिने हो भने केही वर्ष अघिसम्म 49 थियो हाम्रो औसत आयु, अहिले मात्रै 70 नागेछ। तपाईँ 55 पुग्दै हुनुहुन्छ, त तपाईँले सार्वजनिक रूपबाट ऐ नेता साथीले भन्नुभएको जस्तो काङ्ग्रेस कसले डोर्याउन सक्छ, समय जिम्मा लाउनुहोस्।
13: नेपाल बार एसोसिएसनका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रले सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन प्रक्रियाप्रति आपत्ति जनाउनु भएको छ। आज बारमा आयोजित एक कार्यक्रममा उहाँले संवैधानिक इजलास वरिष्ठताका आधारमा वा गोला प्रथाबाट गठन हुनुपर्नेमा प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले आफू खुसी संवैधानिक इजलास गठन गरेको आरोप लगाउनुभयो। उहाँले वरिष्ठता मिचेर प्रधान न्यायाधीश नियुक्त गर्ने र प्रधान न्यायाधीशले आफू खुसी संवैधानिक इजलास गठन गरी निश्चित मुद्दा उक्त इजलासमा पठाउने कुरामा बार चुप लागेर नबस्ने चेतावनी समेत दिनुभएको छ। उहाँले यस विषयमा प्रधान न्यायाधीश शर्माको समेत ध्यान आकर्षण गराइसकेको बताउनुभयो।
14: नेकपा एमाले र नेकपा बीचको केन्द्रीय सहमति अनुसार मध्य प्रदेश बाहेकमा सरकार पुनर्गठनको प्रक्रिया चलिरहेको छ। कतिपय प्रदेशमा नेपाली काँग्रेस बाहिरिएसँगै यथावत रहने मुख्यमन्त्रीहरूले विश्वासको मत लिने र कति प्रदेशमा नयाँ सरकार गठनको क्रम चलिरहेको छ। काँग्रेसको नेतृत्व रहेको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले भदौ 3 गते विश्वासको मत लिनुहुने भएको छ। एमाले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाले अहिले अल्पमतको सरकार चलाइरहनु भएको छ। वर्तमान अवस्थामा बहुमतको सरकार निर्माण गर्न वा जोगाउन 53 सांसदको समर्थन आवश्यक पर्नेछ। अहिलेको समीकरण अनुसार मुख्यमन्त्री बानियाले विश्वासको मत पाउने सम्भावना कम छ। प्रदेशसभामा काँग्रेस 36 सीट सहित ठूलो दलका रूपमा उपस्थित छ। त्यसैले विपक्षमा रहेका एमाले 25 र नेकपा 26 मिलेर नयाँ समीकरण बनाउने प्रयासमा छन्।
13: यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले पनि भदौ 1 गते विश्वासको मत लिने तयारी गर्नुभएको छ। नेपाली कंग्रेसले साउन 12 गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै नेकपासँगको सहमति अनुसार सरकार विस्तार गर्ने मनोसाय बनाउनु भएको छ।
14: सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। आज दिउँसो प्रदेश प्रमुख नजीर मिया समक्ष मुख्यमन्त्री भट्टले शपथ लिनुभएको हो। भट्ट नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रदेश सभा संसदीय दलका नेता हुनुहुन्छ। यससँगै एमालेका तर्फबाट 4 मन्त्रीले पनि शपथ लिएका छन्। सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापा, आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्ल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दमन भण्डारी र आर्थिक मामिला मन्त्री जानकी ऐरबमले शपथ लिनुभएको हो। यसअघि हिजो नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि नेकपा एमालेसँग 3 बुदे सहमति सहित समीकरण बनाएर नेकपाका भट्टको नेतृत्वमा सरकार गठन भएको हो।
13: काठमाडौँ विश्वविद्यालय केयूको उपकुलपतिमा प्राध्यापक डाक्टर विवेक बराल नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले उपकुलपति छनौट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गर्नुभएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई आज मन्त्रालयमा नियुक्ति पत्र प्रदान गर्नुभयो। शिक्षा मन्त्री पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनौट तथा सिफारिस समितिले बरालसहित 3 जनाको नाम प्रधानमन्त्री समक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले बराललाई आज विश्वविद्यालयको नेतृत्व सुम्पिनु भएको हो। नेपाल परिवेशमा रौतहट बस दुर्घटनामा 3 जनाको मृत्यु लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
21: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भर।

0: ढुकढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड. यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज. समयको आवाज
2: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार.
3: बोलबम यात्राका क्रममा भारतको झारखण्ड स्थित बाबाधामतर्फ गएका रौतहट गरूडाका तीर्थयात्री सवार बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ. झारखण्डको सतगाउँवा क्षेत्रमा आज बिहान ट्रकसँग ठोकिएर बसमा सवार तीर्थयात्री गरूडा नगरपालिका छका 60 वर्षीय नवलकिशोर जयसवाल र उनकी श्रीमती सुन्दर बाला देवी तथा 12 वर्षीय शिव महतोको मृत्यु भएको हो. गरूडा नगरपालिका छका वडाध्यक्ष रामबाबु चौधरीले बस दुर्घटना नामा परि आफ्ना गाउँका 3 जना तीर्थयात्रीको मृत्यु भएको र 15 जना घाइते भएको जानकारी दिनुभयो. उहाँका अनुसार बसमा करिब 45 जना नेपाली तीर्थयात्री रहेको र घाइतेहरूको झारखण्ड अन्तर्गत सतगावा स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ. जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी परीक्षक सीताराम रिजालले पनि 5 दिन अघि बाबाधाम प्रस्थान गरेका धार्मिक तीर्थयात्री सवार बस दुर्घटना ट्रकसँग ठोकिँदा 3 जनाको मृत्यु भएको पुष्टि गर्नुभयो. उहाँले मृतकको शव नेपाल ल्याउन र घाइते तीर्थयात्रीको उपचारको व्यवस्था मिलाउन झारखण्ड स्थित प्रहरी संयन्त्रसँग पहल गरिएको जानकारी दिनुभयो.
2: राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले सरकारलाई गरेका सिफारिसहरूको कार्यान्वयन अवस्था अत्यन्त न्यून रहेको गुनासो गर्नुभएको छ. संघीय संसदको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा अध्यक्ष मगरले आयोगको स्थापनाकालदेखि हालसम्म गरिएका सिफारिस मध्ये 52.60% मात्रै कार्यान्वयन भएको 52.60% पनि कार्यान्वयन नभएको बताउनुभयो.
4: पूर्ण रूपमा कार्यान्वयन भएको 13.9 छ. 34.12 चाहिँ आंशिक कार्यान्वयन भएको छ. 52.60 चाहिँ नि कार्यान्वयन नभएको अवस्था छ. भन्दा यो अवस्थामा छ. हामी आएदेखि नै सरकारलाई भनिरहेका छौँ कार्यान्वयन हुनु पर्यो भनेर सामान्य प्रधानज्यूजहरूलाई पनि भेटेर त्यो पनि भनिरहेका छौँ गर्नु पर्यो भनेर भनिरहेका छौँ. हुन्छ भन्नुहुन्छ नाइ भन्ने कुरा छैन. हुन्छ भन्नुहुन्छ र त्यति नभए नभए हामी उता गर्छौँ क्षतिपूर्ति मात्रै दिन्छौँ भन्नुभएको थियो. क्षतिपूर्ति भइरहेको छैन.
2: अध्यक्ष मगरले कुल 33 करोड़ रूपियाँ क्षतिपूर्ति वितरण गर्नुपर्नेमा हालसम्म 10 करोड़ मात्रै भएको बताउनुभयो. क्षतिपूर्ति वितरणमा देखिएको प्राविधिक र कार्यविधिगत अन्यलता हटाउन गत 26 गते प्रधानमन्त्री कार्यालय गृह मन्त्रालय र अर्थ मन्त्रालयका सचिवसँग छलफल भएको र भदौ मसान्तभित्र क्षतिपूर्ति रकम उपलब्ध गराउने प्रतिबद्धता आएको पनि सुनाउनुभयो.
4: 30 करोड़ जति दिनुपर्ने बाँकी छ. त्यसमा चाहिँ हामी दिउँ भन्दाखेरि उहाँहरूको भनाइ के छ भने हामी दिन्छौँ. कसरी दिने भन्ने अलिक मोडालिटीमा उभिरहेको छ. अरू पहिले गृहले दिने रहेछ त्यहाँ गएर दिने अरू त्यहाँ पनि कुनै टेक्निकल प्रब्लमहरू देखाइरहेका छन्. प्रधानमन्त्री कार्य सचिव आएर भन्नुभएको छ कि अब के प्रब्लम छ त ल्याउनुहोस्, अब हुन्न भन्ने कुरा भएन, कसरी गर्नु छ त गरौँ र यो भदौ मसान्तसम्म चाहिँ यो सबै दिने चाहिँ उहाँहरू चाहिँ टुङ्ग्याउनु पर्यो भनेर भन्नुभएको छ. अब हेरौँ.
2: आयोगले आफ्ना प्रतिवेदन र सिफारिसहरूको प्रभावकारी कार्यान्वयनका लागि यसअघि कानून न्याय तथा मानवाधिकार समितिमा समेत विवरण बुझाइसकेको छ.
3: संसदीय समितिले कारगार व्यवस्थापन, मानवाधिकारको अवस्था र अनुसन्धान प्रक्रियामा सुधार गर्न सरकारलाई निर्देशन दिएको छ. प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको आजको बैठकमा सभापति समीक्षा बासकोटाले कारागार तथा हिरासतमा रहेका थुनवा एवं कैदीबन्दीहरूको मानवाधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन 2083 परिमार्जनसहित अन्तिम रूप दिने निर्णय गरेको बताउनुभयो. उक्त प्रतिवेदनमा गृह मन्त्रालय, कानून मन्त्रालय, नेपाल प्रहरी र कारागार व्यवस्थापन विभागबाट प्राप्त सुझावहरू समावेश गरी थप व्यवहारिक र कार्यान्वयन योग्य बनाइने समितिले जनाएको छ. यसै गरी बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानवाधिकारको अवस्था सम्बन्धी उपसमितिको प्रतिवेदनलाई पनि परिमार्जन सहित पारित गरिएको छ. समितिले अपराध अनुसन्धान र अभियोजन कार्यालय वैज्ञानिक प्रमाणमा आधारित बनाउन गृह मन्त्रालयले सुझाव दिएको छ.
2: यस्तै सरकारले गत भदौमा भएको जनजी आन्दोलनका क्रममा भएका घाइते र शहीद परिवारका सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ. आजका काठमाडौँमा आयोजित प्रेस ब्रिफिङमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव एम राजले यस्तो जानकारी दिनुभएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिवको संयोजकत्वमा गठित जेनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समितिले सरकार र आन्दोलनकारी पक्ष बीच भएका सम्झौताको कार्यान्वयन र समन्वयमा मुख्य भूमिका खेल्ने भएको छ।
3: सरकारले सूचना प्रविधि विभागलाई अब सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका रूपमा रूपान्तरण गर्ने भएको छ। प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले यसबारे जानकारी गराउनु भएको हो। प्रवक्ता अर्यालका अनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनडीएम र निजामती किताबखानामा पद दर्ताको प्रक्रिया सम्पन्न भइसकेकाले आगामी भदौ 1 गतेदेखि उक्त कार्यालयले नयाँ संरचना अनुसार पूर्णरूपमा कार्य प्रारम्भ गर्नेछ। त्यस्तै नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताहरूको अभिलेखलाई व्यवस्थित र केन्द्रीकृत गर्ने कार्य अघि बढ़ाइएको उहाँले जानकारी दिनुभयो। हाल विभिन्न मन्त्रालयमा छरिएर रहेका त्यस्ता दस्तावेजहरूलाई प्रधानमन्त्री कार्यालयको मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखामा आर्काइभ अभिलेख गरिने प्रवक्ता

0: ले बताउनु भयो।
1: केही समयदेखि अभावरहेको एन्टी स्नेक भेनम तथा रेबिज विरुद्धको खोप एन्टी रेबिज भ्याक्सिन आइपुगेको छ। स्वास्थ्य तथा खाद्य स्वस्थता मन्त्रालयले केही समयदेखि अभाव देखिएको सर्पदंशको उपचारमा प्रयोग गरिने उक्त खोप आइपुगेको जनाएको। स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पदंशको उपचारमा प्रयोग हुने 8,200 भाइल एन्टिस्नेक भेनम भ्याक्सिन र रेबिज विरुद्ध प्रयोग हुने 17,600 भाइल रेबिज इम्युनोग्लोबुलिक ईआरआईजी आइपुगेको हो।
0: नयाँ पानेश्वर स्थित नयाँ संसद भवन परिसरमा एक सांसद एक वृक्षारोपण कार्यक्रम शुरू गरिएको छ। वातावरण संरक्षण र हरियाली प्रवर्धन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम शुभारम्भ गरिएको हो। वृक्षारोपण कार्यक्रममा सभामुख ढोल प्रसाद अढ्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको उपस्थिति रहेको थियो। सो अवसरमा सभामुख राष्ट्रिय सभाका अध्यक्ष प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरू र संसद सचिवालयका कर्मचारीहरूले सामूहिक रूपमा वृक्षारोपण गरेका थिए। सभामुख अढ्यालका अनुसार परिसरमा कपूर लिची जापानी साकुरा आँप बुद्धचित्त एवोकाडो र रुद्राक्ष लगायतका विभिन्न प्रजातिका बोट बिरूवा लगाइएको छ।
1: जलवायु पारदर्शिता विषयमा समान धारणा बनाउन आयोजित 3 दिने युवा सम्मेलन आज काठमाडौँमा शुरू भएको छ। जलवायु परिवर्तन सम्बन्धी नीति तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउने उद्देश्यले आयोजित लोकल कन्फरेन्स अफ युथ नेपाल 2026 7 प्रदेशका 180 भन्दा बढी युवाको सहभागिता रहेको छ। नेपाली युवा फर क्लाइमेट एक्सन र युथ एक्सन फर सस्टेनेबल एन्ड इको नेपालको आयोजनामा भएको सम्मेलन संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धिको आधिकारिक बालबालिका तथा युवा समूहको समर्थनमा भएको हो। जलवायु युवा अभियन्ता दीक्षा सुविदीले युवाले जलवायु परिवर्तनका क्षेत्रमा क्षमता अभिवृद्धि नीतिगत सुझाव निर्माण र स्थानीय जलवायु कार्यालय राष्ट्रिय तथा विश्वव्यापी जलवायु प्रक्रियासँग जोड्ने विषयमा केन्द्रित रही छलफल गर्ने जानकारी दिनुभयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: नेपालस लार्जेस्ट अटो एक्सपो 2026 नाइमा नेपाल मोबिलिटी।
3: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
4: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौं।
3: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
5: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
6: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
5: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
6: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056
7: समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर 4 करोड ठगी गरेको अभियोगमा धनुषा जिल्ला अदालतले एकै परिवारका 3 जनालाई पूर्वपक्षका लागि कारागार पठाउन आदेश दिएको छ। विभिन्न व्यक्तिहरूले दिएको मिटर ब्याज तथा ठगी सम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुर धाम उपमहानगरपालिका 16 कपिलेश्वर निवासी 53 वर्षीय गोपाल शाह, उनकी श्रीमती 48 वर्षीय रेखा शाह र छोरा 32 वर्षीय हरिराम शाहलाई यही साउन 1 गते पक्राउ गरेको थियो। सो मुद्दा सम्बन्धी धनुषा जिल्ला अदालत जनकपुर धाममा भएको थुनछेक बहस पश्चात अदालतका न्यायाधीश हिरा माया अवालको इजलासले 3 जनालाई पूर्वपक्षमा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी हेम कुमार महतोले जानकारी दिनुभयो।
1: जिल्ला प्रशासन कार्यालय मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई 2,95,000 रुपियाँ जरिवाना गरेको छ।

0: जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका प्रतिनिधि सम्मिलित संयुक्त बजार अनुगमन टोलीले बुढीगंगा र गाउँपालिका वडा नम्बर 5 मा संचालित रिजालको भान्सा ग्यास उद्योग प्रणालीलाई कारवाही गरेको हो।
1: साताको अन्तिम कारोबार दिन सियर बजारमा आज नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिन सामान्य अंकले बढ़ेको नेप्से आज घटेको हो। नेप्से परिसूचक आज 7.37 अंकले घटेर 2643 बिन्दुमा कायम भएको छ। नेप्से घटे पनि आज कारोबार रकम भने बढ़ेको छ। हिजो 3.72 अर्ब रूपियाँको सियर खरिद बिक्री भएको बजारमा आज 4.27 अर्ब सियर कारोबार भएको छ। 13 उपसमूह मध्ये आज 4 उपसमूहको परिसूचक बढ़ेको छ भने 9 उपसमूहको परिसूचक घटेको छ।
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले कब्जा गरिएको वेस्ट ब्याङ्कको कुसरामा रहेका प्यालेस्टाइनी परिवारलाई घर खाली गर्न आदेश दिएको छ। सेनाले ती घरभित्र आफ्ना सैन्य अड्डा बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। स्थानीय बासिन्दाका अनुसार केही दिनदेखि जारी इजरायली बसोबासीहरूको आक्रमणपछि सेनाले घेराबन्दीमा परेका घरसम्म पुग्ने बाटोमा थप प्रतिबन्ध लगाएको छ। मध्य पूर्व, उत्तर अफ्रिका, अफगानिस्तान र पाकिस्तान हेर्ने बेलायती राज्य मन्त्री स्टिफन डौटीले वेस्ट ब्याङ्कको कुसरामा प्यालेस्टाइनीमा इजरायली बसोबासीहरूले गरेको हिंसामा हिंसाका रिपोर्ट प्रति तीव्र आक्रोश व्यक्त गर्नुभएको छ। उहाँले अन्तर्राष्ट्रिय कानूनको पालना गर्न आह्वान गर्दै इजरायली बस्तीहरू अन्तर्राष्ट्रिय कानून अनुसार अवैध रहेको र तिनको दुई राज्य समाधानको सम्भावनालाई कमजोर बनाइरहेको बताउनुभयो। नाबलसको दक्षिणमा रहेको कब्जा गरिएको वेस्ट ब्याङ्कको कुसरा गाउँमा इजरायली बसोबासीहरूले तीनवटा प्यालेस्टाइनी घरलाई केही दिनदेखि घेराबन्दीमा राखेका थिए। त्यसक्रममा पानी र बिजुलीको आपूर्ति काटिनुका साथै पहुँच मार्ग बन्द गरिएको र अत्यावश्यक सामग्रीको आपूर्तिमा समेत रोक लगाइएको थियो।
1: डोनाल्ड ट्रम्पले लगाएको भन्सार महसुल छल्न चीनलाई 40 भन्दा बढ़ी देशले सघाएको आरोप अमेरिकाले लगाएको छ। कर भन्सार लगाइएका मुलुक हुँदै सामान निकासी गर्न ती मुलुकहरूले सघाएको व्हाइट हाउसको रिपोर्टमा उल्लेख छ। 30 देखि 300 अर्ब डलरसम्मको सामान उच्च भन्सार भएका मुलुकबाट कम भन्सार भएका मुलुकमा सारिएको व्हाइट हाउसको भनाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। चीनले तेस्रो मुलुकमा सामान लगेर त्यसलाई पुनः प्याकेज गरी भन्सार छलेको अमेरिकाको दावी छ। यसरी अमेरिकाले आरोपित गरेका मुलुकहरूमा क्यानाडा, भारत, मेक्सिको, जापान र दक्षिण कोरिया समेत छन्, जसमा माध्यमबाट चीनले भन्सार बापत तिर्नुपर्ने 10 अर्ब डलर छलेको अमेरिकाको आरोप छ। व्हाइट हाउसका व्यापार सल्लाहकार पीटर नाभारोले यसबाट अमेरिकी रोजगारी र अर्बौं आमदानीमा धक्का लागेको बताउनुभयो। यो रिपोर्ट चीनिया राष्ट्रपति शी जिनफिङको अमेरिका भ्रमणभन्दा केही साता अघि आएको हो। सेप्टेम्बरमा शी र ट्रम्प बीच भेट हुँदैछ। त्यसले सो भेटमा आफ्नो बार्गेनिङ पावर बढ़ाउन अमेरिकाले यो रिपोर्ट प्रकाशित गरेको हुन सक्ने विश्लेषकहरूको भनाई छ।
0: नेपाल परिवेशमा अब खेल समाचार। एसिसी पुरुष प्रिमियर कप खेल्न मलेसिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमका बीच आज टोलीको विदाई गरेको। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली आज भारत प्रस्थान गर्नेछ। नेपालले प्रतियोगिताको तयारीका लागि भारतमा 10 दिन अभ्यास गर्नेछ। त्यसपछि नेपाली टोली भारतबाटै मलेसिया प्रस्थान गर्ने तालिका छ। एसिसी प्रिमियर कपमा सन्दीप लामिछानेले पुनः नेपाली एकदिवसीय टोलीको कप्तानी सम्हाल्दैछन्। उनलाई रोहित पौडेलको स्थानमा कप्तान नियुक्त गरिएको प्रतियोगितामा नेपाल समूह एमा छ। नेपाली समूह चरणमा हङकङ, आयोजक मलेसिया, बहराइन र साउदी अरेबियासँग खेल्नेछ। अर्को समूहमा युएई, ओमान, कुवेत, कतार र सिङ्गापुर छन्। नेपालले पहिलो खेल भदौ 15 गते बहराइनसँग खेल्ने तालिका छ।
1: अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको निलम्बनमा रहे पनि नेपालले अजरबैजानमा पनि फिफा अण्डर 15 विश्वकप एण्ड फेस्टिभलमा सहभागिता जनाउने भएको छ। निलम्बनका कारण नेपालको सम्पूर्ण अन्तर्राष्ट्रिय फुटबल गतिविधि बन्द रहेको बेला यस प्रतियोगितामा सहभागिता जनाउन फिफाले अनुमति दिएको हो। इन्फाका प्रवक्ता सुरेश शाहले नेपालले पहिले नै प्रतियोगितामा नाम दर्ता गरिसकेकोले खेल्न स्वीकृति पाएको बताए। सरकारी हस्तक्षेपको कारण देखाउँदै फिफाले असार 11 गते इन्फालाई निलम्बन गरेको थियो। त्यसै त नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउने बताइएको थियो। यसैबीच इन्फाले प्रतियोगितामा खेलाड़ी छनौटका लागि खुला खेलाड़ी छनौटको आह्वान गरेको छ।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कांग्रेसको इतर पक्षीय भेला, संस्थापन पक्षमाथि आक्रोशित युवा पुस्तालाई पार्टी नेतृत्वमा स्वीकार्न देउवालाई सानेपाको अपील।
0: सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित चार मन्त्रीको शपथ, बागमतीका मुख्यमन्त्रीले भदौ 3 गते विश्वासको मत लिने।
1: सरकारले सिफारिश कार्यान्वयन नगरेको मानव अधिकार आयोगको गुनासो, कारागार व्यवस्थापन र अनुसन्धान प्रक्रिया सुधार्न सरकारले संसदीय समितिको निर्देशन।
0: वेस्ट ब्याङ्कका प्यालेस्टाइनीहरूलाई घर छाड्न इजरायलको आदेश, भन्सार छल्न चीनलाई 40 भन्दा बढी देशले सघाएको अमेरिकी आरोप।
1: र एससीसी प्रिमियर कप खेल्न मलेसिया जाने नेपाली टोलीको विदाई, फिफाको निलम्बनपछि पनि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो, प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ, नमस्कार।
2: संचार नेटवर्कबाट प्रसारित
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
5: क्यामराम्यान खसेछ, हत्तेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
6: पर्खा दीपक,
5: किन
6: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
7: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा ICU सेवा उपलब्ध गराइन्छ।
8: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
9: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
10: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाउ त्यतैतिर।
11: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।
12: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
3: अत्याधुनिक अपरेशन थिएटर, ICU, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
12: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ECG, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
3: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
12: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: 93.2 स्वदेश एफएम।
1: आज कार्यक्रममा पार्टी एकतामा जोड दिँदै आएका नेपाली काङ्ग्रेसका दुई पक्षको एकै दिन छुट्टा छुट्टै बैठक,
2: सानेपाको कार्यालयमा मिटिङ बसिरहेकाहरू उहाँका विरोधी हुन् भन्ने कोणबाट उहाँले सोच्नुहुन्छ।
3: शेरबाजी नै हाम्रो नेता हो, हाम्रो सभापति शेरबाजी हो।
1: कर्णालीमा बाल विवाहबाट जन्मिने बच्चाहरूको जन्म दर्ता नबन्दा सरकारी सुविधाबाट वञ्चित हुनु परेको गुनासो,
4: जन्म दर्ताहरू नबनाउने, पोषण भत्ताहरू नपाउने, बच्चा बच्चीले त सेवा सुविधा पाउनु पर्यो जे भए पनि,
1: र जापानमा भारी वर्षाका कारण कम्तीमा 8 जनाको मृत्यु। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
5: विनिता दाहालबाट समाचार सुन्नुहोस्। जाम्बियाको निर्वाचन आयोगले बिहिबार भएको आम निर्वाचनपछि मतगणना स्थगित गरेको छ। मतदान केन्द्रका कर्मचारीमाथि हिंसा भएको विवरण आएपछि यस्तो निर्णय गरिएको आयोगकी अध्यक्ष मङ्गाला जलुमिसले बताउँदै 24 घण्टाभित्र पुनरावलोकन गरिने निर्णयबारे जानकारी दिइन्। उनले भनिन्, सुरक्षा अवस्था र हिंसाको निरन्तर खतरालाई ध्यानमा राख्दै आयोगले तत्काल लागू हुने गरी मतगणना स्थगित गरेको छ। निर्वाचन आयोगकी अध्यक्ष मुङ्गाला जलुमेसको भनाई। विपक्षी राष्ट्रपति उम्मेद्वार ब्रायन मुन्डुबिलेले यसअघि नै आफू विजयी भएको दावी गरेका थिए। उनले नतिजा घोषणा गर्न ढिलाइ भएमा हेरफेर गर्ने अवसर सिर्जना हुन सक्ने भन्दै चिन्ता पनि व्यक्त गरेका थिए। वर्तमान राष्ट्रपति हाकाइन्डे हिचिलेमा दोस्रो कार्यकालका लागि उम्मेद्वार बनेका छन्। निर्वाचन आयोगले यसअघि मतदान समाप्त भएको 72 घण्टाभित्र राष्ट्रपति निर्वाचनको नतिजा घोषणा गर्ने प्रतिबद्धता जनाएको थियो। जापानको राजधानी टोकियोको पूर्वी क्षेत्रमा परेको कीर्तिमान स्तरको वर्षाका कारण आएको बाढीमा कम्तीमा 8 जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार पछिल्लो मृत्यु हुनेमा डुबेको कारभित्र फँसेकी एक महिला समेत रहेकी छन्। धेरै क्षेत्रहरू जलमग्न भएका छन् र घरहरूमा व्यापक क्षति पुगेको छ। जापानको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल मध्ये एक नारिता विमानस्थलको सेवा प्रभावित हुँदा करिब 7,000 यात्रु अलपत्र परेका छन्। युरोपका विभिन्न देशहरूमा डढेलोको नयाँ लहर फैलिएको छ। क्रोएसियामा लागेको डढेलोका कारण कम्तीमा 10 जना सघन उपचार कक्षमा उपचाररत छन्। अग्नि नियन्त्रकहरूले यसलाई देशको इतिहासकै सबैभन्दा भयानक डढेलो मध्ये एक भएको बताएका छन्। बेल्जियमको सिमाना नजिकै रहेको जर्मनीको एउटा गाउँमा डढेलो फैलिएका कारण करिब 2,000 मानिसलाई गाउँ छोड्न भनिएको छ। युरोपका धेरै क्षेत्रमा रहेको अत्यधिक गर्मी र सुक्खा मौसमले डढेलो फैलिन थप अनुकूल परिस्थिति सिर्जना गरेको छ। चाडका राष्ट्रपति महामत डेवीले पूर्व प्रधानमन्त्री तथा विपक्षी नेता सुक्से मास्रालाई माफी दिएका छन्। मास्रालाई गत वर्ष 20 वर्षको जेल सजाय सुनाइएको थियो। उनीमाथि प्रतिबन्धित प्रदर्शन आयोजना गरेको लगायतका थुप्रै आरोप लगाइएको थियो। सन् 2024 राष्ट्रपति निर्वाचनमा उम्मेद्वार बन्नुभन्दा 5 महिना अघि मास्रा प्रधानमन्त्री नियुक्त भएका थिए। र इजरायली बसोबास बसाल्न पुगेकाहरूले झण्डै 1 सातादेखि घरमै थुनेका प्यालेस्टिनीहरूलाई राहत सामग्री पुर्याउन अभियान कर्मीहरूले प्रयास गरेका छन्। ती अभियान कर्मीहरूले 2 प्यालेस्टिनी परिवार घेराबन्दीमा परेको कुस्रा गाउँस्थित एउटा घरको ढोका नजिक पानी र खाजा राखेर आएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। आपसी एकताको खाँचो औल्याउँदै आएका नेपाली काङ्ग्रेसका दुवै पक्षले आज काठमाडौँ उपत्यकामा छुट्टा छुट्टै बैठक गरेका छन्। संस्थापन पक्षको केन्द्रीय समिति बैठकले अभिभावकीय भूमिका निर्वाह गर्न पूर्व सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ भने इतर पक्षले देउवा नै आफूहरूका नेता रहेको बताएका छन्। गत वर्षको जेन्जी आन्दोलन पश्चात हङकङको लामो बसाइपछि स्वदेश फर्केका देउवा पनि संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी भएका छन्। एक रिपोर्ट। राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले पार्टी एकतामा जोड दिए। उनले वैधानिकताको विवादबारे सर्वोच्च अदालतबाट उनकै शब्दमा न्याय पाउने विश्वास पनि व्यक्त गरे। देउवाले आफ्नो दल र अन्य दल तथा व्यक्तिसँगको एकताको निम्ति आफूले जुनसुकै भूमिका निर्वाह गर्न तयार रहेको बताए।
6: मुलुक अहिले राजनीतिक, आर्थिक र सामाजिक, धार्मिक, सांस्कृतिक रूपले कठिन परिस्थितिबाट गुज्रिरहेको छ। राष्ट्रिय र लोकतान्त्रिक शक्तिको बीच संवाद गरी राष्ट्रिय सहमतिका साथ अघि बढ्नु दृढ छु। मुलुकको यो विभिन्न परिस्थितिमा राष्ट्रियता, लोकतन्त्र, जनताको हितका लागि जुनसुकै भूमिका निर्वाह गर्न आफूलाई तयार राखेको छु। साझा उद्देश्य र सङ्कल्प भएको सबै राष्ट्रिय राजनीतिक शक्ति र ब्रिटिससँग सहकारी ढोका प्रकरणबद्ध भन्ने विश्वास।
1: संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने नेताहरूले देउवा नै पार्टीका नेता भएको दावी गरे। राष्ट्रिय भेलामा टाङ्गिएको ब्यानरमा देउवालाई सभापति भनेर लेखिएको थियो। भेलालाई सम्बोधन गर्ने क्रममा भेलाका संयोजक शशाङ्क कोइरालाले देउवाको मुक्त कण्ठले प्रशंसा गरे।
3: उहाँको स्वागतको लागि जुन हिजो जुन उत्साह देखे मलाई त अचम्म लाग्यो। यस्तो मान्छेमा यति धेरै उत्साह र शेरबाजी नै हाम्रो नेता हो, हाम्रो सभापति शेरबाजी हो र उहाँको नेतृत्वमा नेपाली कङ्ग्रेस हिँड्छ।
1: अर्कोतर्फ ललितपुरको सानेपा स्थित नेपाली काङ्ग्रेसको मुख्यालयमा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै उपसभापति विश्वप्रकाश शर्माले पटक पटक प्रधानमन्त्री बनिसकेका देउवाले राजनीतिबाट अब विश्राम लिनुपर्नेमा जोड दिए। देउवा स्वदेश फर्केकामा औपचारिक रूपमै पार्टीले स्वागत गरिसकेको भन्दै शर्माले आफूलाई विरोधीका रूपमा नलिन आग्रह गरे।
2: आज त्यो भेलामा सहभागीहरूले शेरबहादुर राईको जयगान गाने गाउँदै गर्दाखेरि उहाँले सोच्नु हुँदैन कि सानेपाको कार्यालयमा मिटिङ बसिरहेकाहरू चाहिँ उहाँका विरोधी हुन् भन्ने कोडबाट उहाँले सोच्नु हुन्। उहाँको जीवनमा कुनै न कुनै मोडमा साथ उभिएका साथीहरू हुन्। 14 महाधिवेशनमा उहाँलाई सभापति बनाउँदै गर्दाखेरि मत दिन लाइन लागेका साथीहरू भन्ने सूची राखेर उहाँले घोषणा गरेर जानुपर्छ कि सबैलाई समन्वय गरेर मिलाएर लिएर जाने भन्ने कुराको लागि
1: संस्थापन इतर पक्षको राष्ट्रिय भेलाले गर्ने निर्णय र आधिकारिकता बारे सर्वोच्च अदालतले दिने अन्तिम निर्णयले काङ्ग्रेसको आगामी बाटो निर्धारण गर्ने ठानिएको छ। अब एकाध विषय संक्षेपमा। खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका सर्वसाधारण उपभोक्तालाई ध्यानमा राखी भोलि शनिबार काठमाडौँ उपत्यकाका विभिन्न 5 स्थानबाट ग्यास उपलब्ध गराइने नेपाल आयल निगमले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको समन्वयमा ग्यास उद्योगीहरूले ग्यास सिलिन्डर उपलब्ध गराउने भएका हुन्। निगमले अघि साँझ जारी गरेको एउटा विज्ञप्तिमा उल्लेख गरिए अनुसार आयल निगमको टेकु परिसर, यातायात कार्यालय परिसर चाभेल, राधास्वामी किर्तिपुर परिसर, राधास्वामी वसुन्धरा परिसर र पुरानो जिल्ला प्रशासन कार्यालय बबर महलबाट खाना पकाउने ग्यास उपलब्ध गराइनेछ। तोकिएका स्थानहरूबाट नेपाल ग्यासदेखि विभिन्न उद्योग ब्रान्डका ग्यास सिलिन्डर उपलब्ध गराइने निगमले जनाएको छ। उसले अति आवश्यक भएका व्यक्तिहरूले नागरिकता अथवा राष्ट्रिय परिचय पत्र सहित बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म ती स्थानबाट ग्यास खरिद गर्न सक्ने उल्लेख गरेको छ। अर्को विषय संक्षेपमा। सरकारले जेनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव हेमराज अर्यालको संयोजकत्वमा गठित समितिले गत वर्षको भदौ 23 र 24 गते भएको जेनजी आन्दोलनका घाइते तथा शहीद परिवारका मागहरूलाई सम्बोधन गर्ने गरी समन्वयकारी काम गर्ने अधिकारीहरूले बताएका छन्। समितिले वर्तमान सरकारले अघि सारेको जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूका लागि समन्वित पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेज कार्यान्वयनको प्रगति समीक्षा गर्ने मुख्य जिम्मेवारी पाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यस क्रममा उसले विभिन्न मन्त्रालयहरूबीच आपसी समन्वय काम गराउने बताइएको छ। सचिवालयका अनुसार समिति आन्दोलनका घाइते तथा शहीद परिवारका लागि प्रत्यक्ष सम्पर्क बिन्दुका रूपमा रहनेछ। बाल विवाहले निम्त्याएको जटिलता सम्बन्धी एउटा विषय। कर्णालीमा बाल विवाह नरोकिँदा कम उमेरका आमाबाट जन्मिने बच्चाहरू जन्मदर्ताबाट वञ्चित भइरहेका छन्। जन्मदर्ता नबन्दा त्यहाँ बाल बालिकाले पाउने पोषण भत्ताबाट समेत उनीहरू वञ्चित भइरहेका अभिभावकहरू बताउँछन्। जुम्लाबाट कृष्णमाया उपाध्यायले पठाएको यो रिपोर्ट सुनौ।
7: जुम्लाको चन्दनाथ नगरपालिका 10 की संगीता नेपालीले उमेर नपुग्दै विवाह गरिन्, तर उनबाट जन्मेको छोराको अहिलेसम्म जन्मदर्ता भएको छैन। आमा र बाबाको नागरिकता नबनेका कारण उनको छोराको जन्मदर्ता नभएको हुनाले उनको छोराले सामाजिक सुरक्षा लगायतका राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुन परेको छ।
8: नागरिकै भए नि उमेर पुगेन, जन्मदर्ता भइदिएले डटमा हेरेपछि हुन्न भुन्न हुनुहुन्छ। मेरो बच्चाले सेवा सुविधा पाउनुहुन्छ कि? आजकल त फसिदान पढेछ, बच्चा मात्रै हल्का कमजोर छ। बच्चाको जन्मदर्ता भइदिए बच्चा पैसा पाउनु भन्ने लैरहेछ।
7: गाउँघरमा हुने बाल विवाहलाई रोक्नको लागि बाल क्लब मार्फत विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि बाल विवाह भइरहेको हुनाले यसलाई अन्त्य गर्न चुनौती झेल्न परेको बताउँछिन् जुम्लाको तिला गाउँपालिका स्तरीय बाल सञ्जालकी अध्यक्ष सुषमा हमाल।
4: चुनौती चाहिँ छ। अब व्यक्तिगत गएर भनौँ भने व्यक्तिगत रेसिपी हुन्छ, अब सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्छौँ, अब नगर बाल विवाह तिमीहरू भन्छौँ, सबैले सचेत गराउँछौँ, तर गर्दा गर्दै पहिलाको भन्दा चाहिँ अहिले धेरै बाल विवाह घटेको छ, तर चाहिँ हटाउन चाहिँ सकेका छैनौँ। जन्मदर्ताहरू पनि नबनाउने, पोषण भत्राहरू पनि नपाउने, तिमी बच्चा बच्चीले त सेवा सुविधा पाउनु पर्यो त अब जे भए पनि।
7: बाल विवाहलाई रोक्नको लागि पालिका स्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि आमा बाबाले सानै उमेरमा विवाह गरेका कारण त्यसको सजाय बाल बालिकाले भोग्न परेको बताउँछिन्। जुम्लाको तिला गाउँपालिकाको महिला तथा बाल बालिका शाखामा कार्यरत महिला विकास अधिकृत गौरी थापा:
9: आमा बाउको उमेर पुगे हुँदैन, उनीहरूको नागरिकता हुँदैन। कर्णालीकै कुरा गर्दाखेरि कर्णाली प्रदेशले अब बैङ्क खाता छोरीको सुरक्षा जीवन भरिको भन्ने एउटा कार्यक्रम ल्याएको छ। त्यो कार्यक्रममा आबद्ध हुनलाई के गर्नुपर्छ भने आमा बाउ दुइटैको नागरिकता हुनुपर्छ, त्यसपछि मात्र अब त्यो सुविधा लिन पाइन्छ। आमाको नागरिकता हुँदैन, बाबाको पनि हुँदैन, अब त्यो कसरी त्यो छोरी खातामा आबद्ध कसरी गराउने, त्यस्ता केसहरू पनि एकदमै सेवाबाट वञ्चित भएको अवस्था पनि छ।
7: आमा बुवाले बाल विवाह गरेको भए पनि बच्चाले पाउनुपर्ने जन्मदर्ता उसको नैसर्गिक अधिकार भएको हुनाले बच्चा जन्मेको 35 दिनभित्र अनिवार्य रूपमा घटना दर्ता गर्नुपर्ने बताउँछन् जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई:
10: बुवा आमाको उमेर नपुगेकै कारणले गर्दा घटना दर्ता गरिदिनु हुँदैन भन्ने विषय चाहिँ होइन, अहिले घटना दर्ता गराइदिनु पर्छ। अन्य त्यो दर्ता रजिस्ट्रेसनको आधारले सुविधा पाउने कि नपाउने, कस्तो कन्डिसन भएमा पाउने भन्ने सरकारले निर्णय गरे अनुसार हुन्छ, दर्ता गरी पाउने अधिकार हो, त्यसलाई हनन गर्न मिल्दैन।
7: पढाइमा असफलता, सानै उमेरमा बाबा आमा गुमाएका र अर्काको देखा सिखीमा लागेर बाल बालिकाहरूले प्राय जसो उमेर नपुग्दै विवाह गरेको देखिन्छ। यसलाई कम गर्दै लैजानुको लागि स्थानीय सरकारले त्यस्ता बाल बालिकाको पहिचान गरेर सचेतनामूलक कार्यक्रमको साथसाथै उनीहरूको पढाइ लेखाइमा समेत सहयोग गर्न आवश्यक रहेको जानकारहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
1: अन्त्यमा नेपाल बाहिरको एउटा विषय: कृत्रिमान स्तरमा परेको वर्षाका कारण जापानको पूर्वी क्षेत्रमा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने हजारौं मानिस टोकियोको नारिता विमानस्थलमा अलपत्र परेका छन्। अधिकारीहरूले अभूतपूर्व भनी व्याख्या गरेको वर्षाका कारण चिबा क्षेत्रका 20,000 भन्दा बढी घर परिवारको घरमा विद्युत आपूर्ति अवरुद्ध बनेको छ। स्थानीय अधिकारीहरूले बिहिबार उच्चतम स्तरको आपतकालीन चेतावनी जारी गरेका थिए। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ विनिता धालबाट।
5: आपतकालीन रूपमा जारी गरिएको चेतावनीको स्तर शुक्रबार बिहान भने अघिल्लो दिनको तुलनामा घटाइएको थियो, तर पहिरो र बाढीको जोखिम सम्बन्धी चेतावनी भने जारी नै छ। यसै साता जापान र छिमेकी देशहरूमा आँधीको श्रृङ्खला आएको थियो। यही कारण मौसमविदहरूले यो वर्ष मौसम असामान्य रूपमा सक्रिय हुने अनुमान गरेका छन्। जापानको मौसम विज्ञान सम्बन्धी निकायका अनुसार पछिल्लो भारी वर्षा देशको पूर्वी भागतर्फ बगेको तातो हावाका कारण भएको हो। उक्त हावा माथिल्लो वायुमण्डलमा रहेको चिसो हावासँग मिसिएपछि वायुमण्डलीय अवस्था अत्यन्त अस्थिर बनेको थियो। चिवा क्षेत्रका गभर्नर तोसिहितो कुमागाईले शुक्रबार बिहान पत्रकारहरूसँग जापानको विगतको मौसमको मापदण्डबाट हेर्दा पनि यो अत्यन्त असामान्य अवस्था भएको बताएका छन्। टोकियोसँगै जोडिएको चिवामा बिहिबार दिउँसोदेखि प्रति घण्टा 100 मिलिमिटर भन्दा बढी वर्षा भएको अधिकारीहरूले बताएका छन्। गभर्नर कुमागाईले अधिकारीहरूले मानिसहरूको ज्यान बचाउन प्राथमिकता दिने र उद्धार प्रयासलाई निरन्तरता दिने बताए। सार्वजनिक प्रसारक एनएचके क्योदो समाचार एजेन्सीका रिपोर्ट अनुसार कम्तीमा 8 जनाको मृत्यु भएको छ। शुक्रबार बिहानसम्म धेरै रेल सेवाहरू बन्द छन् भने केही प्रमुख राजमार्गहरू पनि बन्द गरिएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। सोमबार बेलुकी 9:45 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
11: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556569953, 98550770161 र 98550770 5550753
12: चौबीस घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556-493-440
13: It's 9 o'clock. Ahile 9 baje ko cha. Swadesh time check.
14: Yes, samay suchak ka saath ma.
11: Dakshin Korea ma padhai ra rozgari ko utkrishta paramarsh kendra. Golden

नेताहरूको योगदान र संघर्षलाई कदर गर्न नसके पार्टी अगाडि बढ्न नसक्ने बताउनुभयो। यस्तै भेलामा पूर्व मन्त्री रमेश लेखक, एनपी साउद र मोहन बस्नेत लगायतका नेताहरूले पार्टीलाई सबल र सक्षम बनाउन परिपक्व नेताहरूको सुझाव र सल्लाहलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभएको थियो। प्रचार प्रसार समिति संयोजक मीन बहादुर विश्वकर्माका अनुसार आजदेखि शुरू भएको भेलाको भोलि र पर्सी बन्द सत्र चल्नेछ। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिनु भएको छ। आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख नजीर मियाले नवनियुक्त मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपा प्रदेश सभा संसदीय दलका नेता भट्ट आज मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो। यसैबीच मुख्यमन्त्री भट्टले सत्ता गठबन्धन दल नेकपा एमालेका 3 मन्त्री र 1 राजमन्त्री समेटेर मन्त्रीमण्डल विस्तार गर्नुभएको छ, जसमा चक्रबहादुर मल, आर्थिक मामिला मन्त्री सन्तोष

0: थापा सामाजिक विकास मन्त्री, दमन बहादुर भण्डारी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी इयरबम आर्थिक मामिला राजमन्त्री रहनु भएको छ। मुख्यमन्त्री भट्टले बाँकी मन्त्रालयको जिम्मेवारी आफैसँग राख्नु भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ 1 गते प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। यसैबीच बागमती प्रदेश सभाको बैठक आगामी भदौ 1 गते सोमबारका लागि आह्वान गरिएको छ। प्रदेश सभा सचिवालयले आज सूचना जारी गर्दै आगामी भदौ 1 गते दिउँसो 1 बजे बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गरेको हो। प्रदेश सभा सचिव रामकुमार पौडेलद्वारा जारी सूचना अनुसार बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाले विश्वासको मत लिने कार्यसूची रहेको छ। नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री बानियाले विश्वासको मत लिन लाग्नु भएको हो। गृहमन्त्री सुदन गुरुङले कारागार ऐनलाई समय सापेक्ष बनाउने तयारी भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको आज बसेको बैठकमा गृहमन्त्री गुरुङले कारागारमा रहेका निर्दोष जेन्जी युवाहरूलाई प्रतिशोधको भावनाबाट कुनै व्यवहार नगर्ने प्रश्न पार्नुभयो। गृहमन्त्री गुरुङले जेन्जी आन्दोलनका मुद्दा फिर्ता लिने विषयमा सरकार गम्भीर रहेको पनि बताउनुभयो। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले कैदी बन्दीको मानव अधिकार संरक्षण, न्यायमा पहुँच तथा मुद्दाको प्रभावकारी अनुगमन सुनिश्चित गर्न कारागार ऐनमा आवश्यक कानुनी संशोधनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। बैठकमा कैदीबन्दीको मानव अधिकार निरीक्षण उप समितिको प्रतिवेदनमाथिको छलफलमा सांसदहरूले कैदीबन्दीका लागि स्वच्छ खानेपानी, पौष्टिक आहारसँगै मनोसामाजिक परामर्श, शैक्षिक तथा स्वास्थ्य सुविधाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको थियो। यस्तै सांसदहरूले कारागार मानव अधिकार हनन गर्ने ठाउँ नभएको प्रश्न पार्दै कारागारभित्र हुने मृत्यु, यातना तथा कुटपिट जस्ता अमानवीय घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई जवाबदेही बनाउनु पर्नेमा ध्यान आकर्षण गराउनु भएको थियो। नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारी सूचना प्रवाहलाई थप व्यवस्थित, सरल र प्रभावकारी बनाइने बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा विभिन्न सञ्चार माध्यमका सम्पादक तथा प्रतिनिधि सँगको छलफलमा उहाँले सरकारका सबै काम कारवाही लोकतान्त्रिक मूल्य र मान्यता अनुसार नै हुने प्रश्न पार्नुभयो। मन्त्री पोखरेलले जनताका दैनिक आवश्यकतालाई केन्द्रमा राखेर सुशासन र पारदर्शितालाई सरकारले प्राथमिकता दिएको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले दूरसञ्चार सेवाको पहुँच विस्तारसँगै गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सञ्चार मन्त्रालयमा आज आयोजित नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकम सँगको छलफलमा उहाँले टेलिफोन र इन्टरनेट सेवा कमजोर भएको गुनासो नागरिकबाट निरन्तर आइरहेकोले सेवा विस्तार र गुणस्तर सुधारमा नियामक र सेवा प्रदायक दुवैले गम्भीर भएर परिणाममुखी काम गर्नुपर्नेमा जोड दिनुभयो। सो छलफलमा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले नियामक निकाय र सेवा प्रदायक दुवै पक्षले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिनुहुँदै नेपाल टेलिकम प्रति नागरिकको अपेक्षा धेरै रहेकाले त्यस अनुसार सेवा सुधार गर्न निर्देशन दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
2: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
1: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। मुलुकको स्वास्थ्य प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र कम खर्चिलो बनाउन मानक उपचार प्रोटोकल एसटिपीलाई स्वास्थ्य बिमासँग जोडेर प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा आधारभूत स्वास्थ्य सेवा तथा विभिन्न रोगको उपचारमा एक रूपता कायम गर्न जारी भएका एसटिपीलाई प्रभावकारी रूपमा लागू गर्ने विषयमा जोड दिएको हो।

0: प्रधानमंत्री बालेंद्र शाह का स्वास्थ्य सलाहकार डॉक्टर जगदीश प्रसाद अग्रवाल को अध्यक्षता में भएको छलफल में सहभागी विशेषज्ञ चिकित्सकहरूले आफ्नो क्षेत्र में प्रयोग भइरहेका उपचार प्रोटोकल का सहज र कठिन पक्ष बारे जानकारी दिदै सुधार का लागि विभिन्न सुझावहरू दिनुभएको थियो। सर्पदंश र रेबीज विरुद्ध प्रयोग हुने खोप नियमित खरीद प्रक्रिया अन्तर्गत 25,800 भायल प्राप्त भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचन्दले सर्पदंश विरुद्धको 8,200 भायल र रेबीज विरुद्धको 17,600 भायल खोप प्राप्त भई टेकु स्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको जानकारी दिनुभयो। यसैबीच गर्मीसँगै मध्य प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंश विरुद्धको औषधि एन्टी स्नेक भेनम प्रदेशका सर्पदंश उपचार केन्द्रमा पठाउन सुरु गरिएको छ। मध्य प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर नागेन्द्र यादवका अनुसार सर्पदंशको उपचार हुने प्रदेशका 27 अस्पताल तथा उपचार केन्द्रमा आवश्यकता अनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको छ। राष्ट्रिय सभा अन्तर्गतको संहिता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले राष्ट्रिय मानवाधिकार आयोगले तयार पारेका प्रतिवेदन तथा सिफारिस कार्यान्वयनमा जोड दिएको छ। समितिको आज बसेको बैठकमा राष्ट्रिय मानवाधिकारको वर्तमान अवस्था तथा आयोगका विभिन्न प्रतिवेदनको कार्यान्वयनका बारेमा भएको छलफलमा समितिका सदस्यहरूले नागरिकका अधिकारसँग जोडिएका विषयमा सरकारको ध्यान आकर्षण गराउँदै सिफारिस कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो। बैठकमा आयोगका अध्यक्ष तप बहादुर मगरले सबै समस्याको समाधान आयोगबाट मात्र सम्भव नहुने भन्दै राज्यका सम्बन्धित निकायसँग सहकार्य र समन्वय आवश्यकता रहेको उल्लेख गर्नुभयो। जलवायु परिवर्तन सम्बन्धी नीति तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउन र जलवायु पारदर्शिता विषयमा समान धारणा बनाउन आयोजित 3 दिने युवा सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ। सम्मेलनमा जलवायु प्रक्रियामा युवा तथा बाल बालिकाको सहभागिता, जलवायु वित्त परिवर्तनशील हिमाल, जलवायु उत्थानशील शिक्षा, जलवायु सशक्तिकरण, कृषि, खाद्य सुरक्षा र पोषण, खानेपानी, सरसफाई, स्वच्छता, जल सुरक्षा र लैंगिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण लगायतका विषयमा छलफल हुने जानकारी दिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतको हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरंगमा पानी र भग्नावशेष सहित पहिरो खस्दा कम्तीमा 7 कामदारको मृत्यु भएको छ भने 13 घाइते भएका छन्। हिजो राति भएको दुर्घटनापछि 3 अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्। राज्यद्वारा सञ्चालित जलविद्युत परियोजनाका लागि सुरंग निर्माण भइरहेको स्थानमा दुर्घटना भएको हो। राज्य विपद व्यवस्थापन प्राधिकरणका अनुसार टिहरी जलविद्युत निगमको निर्माण स्थलबाट 19 कामदारलाई उद्धार गरिएको थियो। उता जापानमा भारी वर्षापछि गएको बाढी र पहिरोका कारण कम्तीमा 8 मृत्यु भएको छ भने हजारौं यात्रु नारिता विमानस्थलमा अल्पत्र परेका छन्। सडक तथा रेल सेवा अवरुद्ध भएपछि जनजीवन प्रभावित भएको अधिकारीहरूले बताएका छन्। अब आर्थिक समाचार।
1: विद्युत नियमन आयोगले विद्युत उत्पादक र ठूला उपभोक्ता बीच ओपन एक्सेस मार्फत विद्युतको कारोबार विस्तार गर्न सघाउने उद्देश्यले 2 निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ। आयोगले साउन 28 ब्यालेन्सिङ एन्ड सेटलमेन्ट डिरेक्टिभ 2083 र ग्रिभान्सेस रिडेसल मेकानिजम फर ओपन एक्सेस कस्टमर्स डिरेक्टिभ 2083 सार्वजनिक गरेको हो। निर्देशिकाले ओपन एक्सेस अन्तर्गत हुने विद्युत कारोबारको हिसाब किताब, वास्तविक उत्पादन तथा खपतमा हुने अन्तर, शुल्क भुक्तानी र विवाद समाधानको छुट्टै संयन्त्र स्थापना गर्ने प्रस्ताव गरेको छ। आयोगले सरकार भएकाहरूबाट 30 भित्र राय, सुझाव तथा प्रतिक्रिया माग गरेको छ। सम्झौता र वास्तविक विद्युत प्रवाह बीच फरक परे कसरी हिसाब मिलाउने र कारोबारमा विवाद भए कसरी समाधान गर्ने भन्ने विषयलाई निर्देशिकाले समेटेको छ। मस्यौदामा सम्बन्धित संस्थाले 7 भित्र आवश्यक मिटरिङ तथ्याङ्क उपलब्ध गराउनु पर्ने, नोडल एजेन्सीले त्यसपछि डेभिएसन गणना गरी बिल तयार गर्ने र सम्बन्धित पक्षले तोकिएको समय भित्र शुल्क तिर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। त्यसपछि संकलित रकम योग्य पक्षलाई वितरण गर्ने प्रस्ताव समेत गरिएको छ। आयोगले 30 दिन भित्रमा आएका राय सुझावहरूका आधारमा निर्देशिकालाई अन्तिम टुङ्गो लगाउने र कार्यान्वयनमा लैजाने जनाएको छ। राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेडले आर्थिक वर्ष 2082-83 त्रैमासिक अवधिसम्म 4,55,68,00,000 खुद नाफा आर्जन गरेको छ। ब्याङ्कले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ब्याङ्कको खुद नाफा 60.68% वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ब्याङ्कको खुद मुनाफा 2,83,60,00,000 रहेको थियो। ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले कर्जा लगानी र आमदानीमा भएको उत्साहजनक वृद्धि एवं सम्भावित जोखिमका लागि छुट्याइएको इम्पेयरमेन्ट चार्ज घटेको कारण खुद मुनाफा बढेको जानकारी दिनुभयो। आर्थिक वर्ष 2082-83 ब्याङ्कको खुद ब्याज आमदानी 11,96,61,00,000 पुगेको छ। त्यसै गरी ब्याङ्कको कुल सञ्चालन आमदानी 13,18,55,00,000 14.19% बढेर 15,05,66,00,000 पुगेको प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साबिकको तुलनामा खाना पकाउने एलपी ग्यासको आपूर्ति बढिरहेको भन्दै आवश्यक मात्रामा मात्र ग्यास किन्न आम उपभोक्तालाई आग्रह गरेको छ। मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नेत्र प्रसाद सुवेदीले ग्यासको बिक्री वितरणलाई सरकारले सहज बनाउँदै लगेको बताउनु भयो। आफूलाई आवश्यक पर्ने बाहेक अनावश्यक ग्यासको सञ्चय नगर्न प्रवक्ता सुवेदीले आग्रह गर्नुभयो। नेपाल आयल निगमका अनुसार यही सन् 26 गते मात्रै 134 बुलेट ग्यास नेपालमा आयात भएको थियो। साताको अन्तिम कारोबार दिन नेपाली सेयर बजारको परिसूचक नेप्से 7.37 अङ्कले घटेको छ। शुक्रबार घटेपछि नेप्से परिसूचक 2,643.83 अङ्कमा कायम भएको छ। बिहिबार नेप्से परिसूचक 8.81 अङ्कले बढेर कारोबार भएको थियो। यस दिन परिसूचक घटे पनि बजारको कारोबार रकम भने वृद्धि भएको छ। बिहिबार 3,72,00,00,000 सेयरको किनबेच भएको बजारमा शुक्रबार 4,27,00,00,000 रुपियाँ बराबरको सेयरको किनबेच भएको छ।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। खेल समाचार अजय बमबाट।
2: आउँदो अगस्त 30 देखि मलेसियामा आयोजना हुने एसिसी प्रिमियर कप खेल्ने क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमका बीच शुक्रबार विदाई गरेको हो। केही दिन भारतमा प्रशिक्षण गरेर टोली मलेसिया प्रस्थान गर्नेछ। प्रतियोगिताका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरिसकेको छ। प्रतियोगितामा 10 टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ रहेको छ। अर्को समूहमा युएई, ओमान, सिङ्गापुर, कुवेत र कतार रहेका छन्। नेपालले पहिलो खेल सेप्टेम्बर 1 साउदी अरेबियासँग खेल्नेछ। समूहको दोस्रो खेलमा सेप्टेम्बर 3 बहराइन, तेस्रो खेल सेप्टेम्बर 5 मलेसिया र चौथो खेल सेप्टेम्बर 7 हङकङसँग खेल्नेछ। समूहमा शीर्ष 2 टोली सेमिफाइनलमा पुग्नेछन्। यस प्रतियोगिताको शीर्ष 3 टोली सन् 2027 बङ्गलादेशमा हुने एक दिवसीय एसिया कपमा छनौट हुनेछ। स्कटल्यान्डले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग 2 खेलमा क्यानाडालाई 170 रनले पराजित गरेको छ। खेलमा स्कटल्यान्डले टस जितेर ब्याटिङ गर्दै 7 विकेट गुमाएर 348 रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा क्यानाडा 25 ओभरमै अल आउट हुँदा मात्र 177 रन बनाउन सक्यो। जितसँगै स्कटल्यान्ड शीर्ष स्थानमा फर्किएको छ। 36 खेलमा टोलीले 19 जित सहित 45 अङ्क जोड्यो। यो खेलसँगै अमेरिका र स्कटल्यान्डले ग्लोबल छनौटमा स्थान बनाएका छन्। अमेरिका 32 खेलमा 43 अङ्क सहित दोस्रो स्थानमा जोड्यो। अब नेदरल्यान्ड सहित ओमन ग्लोबल छनौटको दाउमा छन्। नामिबिया, क्यानाडा र नेपाल भने एक दिवसीय मान्यता जोगाउन सङ्घर्षरत छन्।
0: अब मौसम। आज राति देशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ भने तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन सरकारको जोड। वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य। नेपाली काङ्ग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा लोकतन्त्रको सुदृढीकरणका लागि काङ्ग्रेस एक हुनुपर्नेमा नेताहरूको जोड। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त। रौतहटबाट बोलबम यात्राका लागि भारत गएका 3 नेपालीको झारखण्डमा भएको बस दुर्घटनामा मृत्यु र भारतको उत्तराखण्डमा निर्माणाधीन ग्रामीण सुरंगमा पहिरो खस्दा कम्तीमा 7 जनाको मृत्यु। यसका साथै राति 9 बजेको समाचार सकियो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनु होला। नमस्कार।

0: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
1: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
0: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
2: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउनिवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।
3: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
4: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
5: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको ICU सेवा,
4: NICU, PICU सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
5: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, EEG, ECT सहितको मनोरोग सेवा,
4: युरोलोजीमा MCS गर्नुभएका विशेषज्ञद्वारा सेवा,
5: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
0: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937338, मोबाइल 98550880002।
1: न पक्ष छ, न विपक्ष छ, सधैं निष्पक्ष छ।
6: Sudish FM 93.2 MHz.

0: 허리가지
1: 뜨뜻하냐?
0: 여보 허리가지
1: 멍청이 저 호랑이와 사리나 양파 나라 옆에 가고 국구를 밟게 더 환불

0: का तिमी यहाँ ससुराले मा छौ भनेर गाउँले चुनार आउने हो क्या गाउँले चुनार आउने हो यसो गरौँ न छ्यासो यहाँ बसेर बात मारौँ न
1: भएको छ स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ मारिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: खबर तपाईँको समुदायको अनि तपाईँको सरोकारको
2: खबर तपाईँको अधिकार अनि तपाईँको अपरिहार्यता
1: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

नमस्कार पार्टीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। भाडी नगरपालिका काठखरकटा स्थित जनजीवन माध्यमिक विद्यालयले विद्यार्थी तथा अभिभावकबाट आवश्यकता भन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै वडा कार्यालयले विद्यालयलाई शुल्क असुल्ने कार्य बन्द गर्न निर्देशन दिएको छ। वडा कार्यालयले विद्यालयका कार्यालय प्रमुखलाई पत्र पठाउँदै विद्यार्थी तथा अभिभावकबाट आवश्यकता भन्दा बढी शुल्क लिएको भन्दै मौखिक गुनासो प्राप्त भएको जनाएको हो। वडा अध्यक्ष वीरेन्द्र बहादुर भण्डारीद्वारा हस्ताक्षरित पत्रमा गुनासोको आधारमा बढी शुल्क उठाउने कार्य तत्कालै बन्द गर्न र सम्पूर्ण विद्यार्थी तथा अभिभावकलाई शुल्क नबुझाउन अनुरोध गरिएको उल्लेख छ। विद्यालयले भने दैनिक प्रशासनिक खर्च एवं कक्षा कोठामा बिजुली पंखा चलाउन बस र अन्य सेवा प्रदान गर्न र विद्यालयमा हुने अन्य अत्यावश्यक खर्च धान्न सकिने आन्तरिक स्रोतको व्यवस्था नरहेकाले यसतर्फ ध्यान दिन विगतदेखि नै अनुरोध गर्दै आएको जनाएको छ। सांस्कृतिक जागरणको उद्देश्य सहित माडी युवा भजन समितिले सञ्चालन गर्दै आएको नियमित साप्ताहिक सन्ध्याकालीन भजन कीर्तन अभियान शनिबार साँझ कल्याणपुर बजारमा सञ्चालन हुने भएको छ। साँझ 8 बजेदेखि राति 10 बजेसम्म कल्याणपुर बजार स्थित मन्दिर परिसर नजिकै सामूहिक भजन कीर्तन कार्यक्रम सञ्चालन हुने समितिले जनाएको हो। बरुवाबाट शुरू भएको अभियानको दोस्रो संस्करण बसन्तपुर बजारमा सञ्चालन भएको थियो। दुवै कार्यक्रममा स्थानीय धर्मावलम्बी तथा भक्तजनको साहजनक साथ प्राप्त भएपछि अभियानलाई माडीका विभिन्न स्थानमा विस्तार गर्दै हरेक शनिबार नियमित भजन कीर्तन सञ्चालन गरिएको हो। समितिका अनुसार अभियान केवल भजन कीर्तन गर्ने कार्यक्रम मात्र नभई धर्म संस्कृति संस्कार र आध्यात्मिक चेतनाको संरक्षण गर्दै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने साझा अभियान रहेको छ। चितवनको पश्चिमी क्षेत्रमा लामो समयदेखि दुग्ध उत्पादक तथा बजारीकरण गर्दै आएको गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले भदौ 1 गतेदेखि माडीको बसन्तपुरमा डेरी मार्ट सञ्चालनमा ल्याउने भएको छ। डेरी मार्टसँगै माडी क्षेत्रका किसानबाट दुग्ध संकलन गर्ने तयारी समेत गरिएको छ। विक्रम सम्बत 2049 सालमा स्थापना भएको सो सहकारीले किसानबाट दुग्ध संकलन गरी गंगा ब्रान्डका विभिन्न दुग्धजन्य पदार्थ उत्पादन तथा बजारीकरण गर्दै आएको छ। सहकारीमा हाल 500 भन्दा बढी किसान आबद्ध रहेका छन्। सहकारीले किसान तथा विभिन्न स्रोत केन्द्रबाट दैनिक 6000 लिटर भन्दा बढी दुध संकलन तथा प्रशोधन गर्दै आएको जनाएको छ। किसानलाई दुधको उचित मूल्य उपलब्ध गराउने उद्देश्य सहित उद्योगका रूपमा सञ्चालन भइरहेको सहकारीको आफ्नै नमुना पशुपालन फार्म तथा स्रोत केन्द्र समेत रहेको छ। संकलित दुधलाई आफ्नै प्रशोधन केन्द्रमा प्रशोधन गरी दुध दही मोही घिउ पनिर नौनी खुवा बटर छुर्पी क्रिम लगायतका विभिन्न दुग्धजन्य तथा मिठाईका परिकार उत्पादन हुँदै आएका छन्। सहकारीका अध्यक्ष कृष्ण प्रसाद सापकोटाका अनुसार उत्पादित गंगा ब्रान्डका वस्तुहरू चितवन सहित नवलप्रासी रूपन्देही मकवानपुर तनहुँ कास्की गोर्खा धादिङ र काठमाडौँका प्रमुख बजारमा खुद्रा तथा थोक बिक्री हुँदै आएका छन्। बसन्तपुरमा डेरी मार्ट सञ्चालनमा आएपछि माडीका उपभोक्ताले गंगा ब्रान्डका दुध तथा विभिन्न दुग्धजन्य उत्पादन स्थानीय स्तरमै सहज रूपमा खरिद गर्न पाउनेछन्। त्यसै गरी माडीका किसानबाट दुध संकलन शुरू भएपछि स्थानीय दुग्ध उत्पादक किसानलाई बजारको सुनिश्चितता र दुधको उचित मूल्य प्राप्त गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ। मानव र वन्यजन्तु बीच बढ्दै गएको द्वन्द न्यूनीकरण गर्दै वन्यजन्तुको दिगो व्यवस्थापन र पर्यापर्यटन प्रबन्धनका लागि स्थानीय तह तथा सरकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र केरुङ्गा उपभोक्ता समितिको आयोजनामा भरतपुर 23 मानव र वन्यजन्तु बीचको द्वन्द न्यूनीकरणका लागि दिगो व्यवस्थापन एवं पर्यापर्यटन प्रबन्धनमा स्थानीय निकाय र सरकारवाला संघ संस्थाहरूको दायित्व र भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा उक्त कुरामा जोड दिएको हो। चितवन जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समिति र कबुलियती वनमध्ये गत आर्थिक वर्षमा संरक्षणतर्फ महत्वपूर्ण भूमिका निर्वाह गर्ने 6 वनलाई पुरस्कृत गरिएको छ। डिभिजन वन कार्यालय चितवनले डिभिजन स्तरीय उत्कृष्ट सामुदायिक र कबुलियती वनलाई पुरस्कृत गरेको हो। सामुदायिकतर्फ दुधकोशी नमुना सामुदायिक वन उपभोक्ता समिति राप्ती नगरपालिका प्रथम भएको छ। इन्द्रडी सामुदायिक वन उपभोक्ता समिति भरतपुर महानगरपालिका 29 द्वितीय र रामबेल सामुदायिक वन उपभोक्ता समिति भरतपुर महानगरपालिका 12 तृतीय भएको छ। पृथ्वी राजमार्गको नागढुङ्गा मुगलिन सडक खण्डको तेस्रो प्याकेज मुगलिन मल्लीको सडक सम्झौताको 3 वर्ष 6 महिनाको अवधिमा जम्मा 46% मात्रै प्रगति भएको छ।

करिब 95 किलोमिटर दूरी रहेको उक्त राजमार्गलाई पहिलो प्याकेजमा नागढुङ्गा नौबिसे, दोस्रोमा नौबिसे मलेखु र तेस्रोमा मलेखु मुगलिन गरी खण्डमा छुट्याएर स्तर उन्नतिको काम अगाडि बढाइएको हो। अस्पतालमा हुने हरेक मृत्युको वास्तविक कारण अब न त ढाकछोप गर्न पाइनेछ न त अस्पष्ट विवरणमै सीमित रहनेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता अस्पताल मन्त्रालयले अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि 2082 जारी गर्दै देशैभरका सरकारी, सामुदायिक तथा निजी अस्पतालमा हुने मृत्युको चिकित्सकीय कारण खुलाई डिजिटल प्रणालीमा अभिलेखीकरण गर्न नयाँ व्यवस्था सुरु गरेको हो। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पदभार ग्रहण गर्नुभएको छ। शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएसँगै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उहाँले पदभार ग्रहण गर्नुभएको हो। मन्त्री परिषद समेत विस्तार भइसकेको छ। नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँ समक्ष नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको थियो। दावी पेश गरे लगतै प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सामान्य रहेको भन्दै अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ। पछि ग्यास पाइँदैन भन्ने चिन्ताले भण्डारण गर्ने प्रवृत्ति बढेको भन्दै मन्त्रालयले बजारमा ग्यासको कुनै अभाव नरहेको प्रष्ट पारेको हो। ग्यास लुकाएर कृत्रिम अभाव सृजना गर्नेलाई कारवाही गर्ने र त्यस्ता व्यक्तिको सूचना दिने उपभोक्तालाई पुरस्कृत दिने घोषणा समेत मन्त्रालयले गरेको छ। सरकारद्वारा गठित सम्पत्ति जाँच बुझाएक विरुद्ध परेका रिटहरू टिप्पणी आदेशको आधारमा संवैधानिक इजलासमा सारिएको विषयप्रति नेपाल बार एसोसिएसनले गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। शुक्रबार जारी विज्ञप्तिमा खुल्ला इजलास समक्ष विचाराधीन मुद्दा पेशीका दिन बहस छलफलद्वारा कुल इजलासमा पठाउने वा नपठाउने भन्ने विषय टुङ्गो लगाउने परम्परा र अभ्यास रहिआएको स्पष्ट पारिएको छ। यस्तो परम्परा विपरीत टिप्पणी आदेशको माध्यमबाट राष्ट्रिय महत्वको मुद्दा संवैधानिक इजलासमा सार्नु आश्चर्यजनक रहेको बारको ठहर रहेको छ। निर्वाचन आयोगमा जय नेपाल पार्टी दल दर्ताका लागि निवेदन दिए लगतै सो पार्टीका प्रस्तावित अध्यक्ष धवल शमशेर राणाले आगामी स्थानीय तह निर्वाचनमा उम्मेद्वार बन्न चाहनेलाई पार्टीमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ। यद्यपि उहाँको पार्टीलाई निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिइसकेको छैन। राणाले पार्टी दर्ताका लागि आयोगमा निवेदन दिए लगतै शुक्रबार जारी गरेको विज्ञप्तिमा राष्ट्रवादी दल निर्माण गर्ने क्रममा सहयोग गर्न तथा शुभेच्छुक राख्ने सबैप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। नेपाल र अमेरिका बीच भएको सांस्कृतिक सम्पत्ति सम्झौता कार्यान्वयनमा आएको छ। यो सम्झौता कार्यान्वयनमा आएसँगै नेपालको अमूल्य सांस्कृति र ऐतिहासिक सम्पदाको गैर कानूनी चोरी, तस्करी तथा अवैध हस्तान्तरण रोक्न अमेरिकी सरकारको ठूलो योगदान रहने बताइएको छ। नेपाल र अमेरिका बीच 2082 पुसमा हस्ताक्षरित सांस्कृतिक सम्पत्ति सम्झौताको कार्यान्वयन गर्दै अमेरिकाले नेपालका पुरातात्विक तथा मानव जातीय सामग्रीहरूको आयातमा लाग्ने प्रतिबन्धहरू कायम गरेको छ। र बोलबम यात्राका लागि भारतको झारखण्ड स्थित बाबाधाम गएका रौतहटका तीर्थयात्री सवार बस दुर्घटनामा पर्दा 3 जनाको मृत्यु भएको छ। जिल्लाको मध्यभाग गरुडा नगरपालिका सह पोठियाहीबाट गत आइतबार बोलबम यात्राका लागि भारत गएका तीर्थयात्री सवार नास हक 1554 बस शुक्रबार बिहान करिब 3 बजे झारखण्डको सतगवा क्षेत्रमा मालभाग ट्रकसँग ठोकिएको हो। दुर्घटनामा गरुडा नगरपालिका सह पोटियाईका 60 वर्षीय नवल किशोर जयसवाल, उनकी श्रीमती सुन्दर बालादेवी र 10 वर्षीय शिवम महतोको मृत्यु भएको स्थानीयले बताएका छन्। दुर्घटनाको खबर पाए लगतै मृतक तथा घाइतेका आफन्त शुक्रबार बिहानै 4 सवारी साधन रिजर्भ गरेर घटनास्थलतर्फ गएका छन्। बसमा करिब 45 बोलबम तीर्थयात्रु सवार रहेको बताइएको छ। सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 053।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4934 4493 580 र 98 550 26 440।
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

मुखै खोल्न पर्ने हो कि आफै बुझी ए जाने, मुखै खोल्न पर्ने हो कि आफै बुझी जाने। रामै राजा थिए र पोसित

0: भोलि घटा कथा जाने हो
1: अब को जान्छ चाहिँ टाढा तँलाई थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: हे नकरा त

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

खाजा खानी पैसा ल्याउ पाउ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन् गर्ने हो कसरी।

मलाई स्वास्नी चाहियो, बसभन्दा बस्दिने, उठभन्दा उठ्दिने, आफैले भात ल्याएर खुवाइदिने, आफैले चुट्दिने, जति पैसा दिए पनि माथ्दैन माथ्दिन।

0: Stradaini's Box Shop.
1: Swadesh FM 93.2 MHz.

0: 92.2 MHz
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4935 80 र 98 550 26 440
0: It's 5 o'clock अहिले 5 बजेको छ

0: के पैदा गरेका थियौ र नाश भयो। तिमीले केही लिएर आएका थिएनौ, जे पायौ यहीबाट पायौ, जति दियौ यही नै दियौ, खाली हात आएका थियौ, खाली हात नै गयौ। जे आज तिम्रो छ त्यो हिजो अरू कसैको थियो, भोलि अरू कसैको हुनेछ।
1: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
0: प्रस्तुत पण्डित राम भक्त अधिकारी
1: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा
2: आजको शुभ बिहानीमा मेरा सम्पूर्ण श्रोतृवृन्दमा म अभिनय गर्दै स्वदेश एफएमबाट गीतोपदेश शुभारम्भ गर्ने अनुमति माग्दछु। आउनुहोस् यहाँहरूलाई सबैलाई स्वागत गर्दछु। आजको प्रसङ्ग छ हाम्रा हिन्दू महान तपस्वी महर्षि मुदगलको बारेमा। यहाँहरू समक्ष उहाँको चरित्र राख्ने अनुमति माग्छु। रणभूमि युद्धभूमि धर्मक्षेत्र कुरुक्षेत्रमा एकजना महान प्रतापी महान तपस्वी मुदगल नाम गरेका महर्षि हुनुहुन्थ्यो। उहाँ एउटा सानो गृहस्थाश्रममा पनि बस्नुभएको अवस्था छ। यो अवस्थामा उहाँको एउटा सानो गृहस्थीकर्म कृषि कर्म पनि थियो। उहाँ बहुत सावधानीपूर्वक कृषि कर्म गर्दा पनि सारा प्राणीहरूलाई हत्या नगरिकन उहाँले कृषि गर्नुहुन्थ्यो। त्यो कृषिबाट उत्पादन भएको अन्न वस्तुहरू सबै गरिबहरूलाई बाँड्नुहुन्थ्यो। जे जति उत्पादन हुन्छ यसरी बाँड्दै बाँड्दै जानुहुन्थ्यो।

उहाँको परिवार र आफू चैत महिनामा दुई दिन मात्रै भोजन गर्नुहुन्थ्यो। प्रातःकालीन भोजन भनिकन उहाँले पूर्णिमाको दिनमा परिवारलाई खुवाएर आफू खानुहुन्थ्यो। सायङ्कालीन भोजन भनिकन औँसीको दिनमा सम्पूर्ण परिवारजनहरूलाई साथमा लिएर अनि उहाँको सायङ्कालीन भोजन हुन्थ्यो। एवं रीत महिनामा दुई पटक मात्रै उहाँको परिवारसहित आफू भएर भोजन गर्ने यस्तो नियम थियो। तैपछि उहाँको महलमा जे जति दुखी गरिबहरू आउँथे सबलाई खानेकुरो प्रदान गर्नुहुन्थ्यो। आफ्नो कृषि कर्ममा जे जस्तो उत्पादन छ उहाँ साँचेर राख्नु हुँदैनथ्यो, दानै गरिरहनुहुन्थ्यो। पृथ्वी माताले दिइरहनुहुन्छ, उहाँ पनि दान गरिरहनुहुन्छ। एवं रीत उहाँका दिनचर्या चलिरहेका छन्, परिवारहरू पनि खुसी छन्। हामी भोग तिर्खाले दुःख पाएका छौँ भनेर उनीहरू पनि भन्दैनन्, खुसी राजीका साथ मुद्गल महर्षिको दिनचर्या यसरी चलिराखेको छ। यो दिनचर्याले यत्र तत्र महर्षि मुद्गलको बयान चल्न थाल्यो। साँच्चै नै उहाँ एउटा ठुलो महान तपस्वी, पृथ्वीमा उहाँ बराबरको तपस्वी नभएको हुँदा उहाँको चर्चा यत्र तत्र चलेको थियो। यो बेलाको अवसरमा साँच्चै नै मुद्गलले यति तपस्वी नै हुन्छ भन्ने यस्तो मनमा लागेर दुर्वासा महाराज ऋषि मुद्गलको आश्रममा पुग्नुभयो। कुरुक्षेत्रमा मुद्गलको आश्रममा पुगिसकेपछि परिवारजनहरूले मुद्गल महाराजले पनि स्वागत सत्कार गर्नुभयो। राम्रो आसनमा बसालेर महर्षि दुर्वासालाई स्वागत गर्नुभयो। हजुर, कति कामले यहाँ पाल्नु भएको छ, हाम्रो आश्रम पवित्र पार्नुभयो हजुरले भनिकन यसरी स्वागत वाक्य बोलिसकेपछि दुर्वासा भन्नुहुन्छ, हजुरहरू दानी हुनुहुन्छ भन्ने कुरो सुनेको छु। म एउटा भोग प्यासले आत्तिएर हजुरहरूको कुटीमा आइपुगेको छु, मलाई भोजन दिनुहोस् भनिकन यसरी माग्नुभयो। पूर्णिमाको दिन थियो, महर्षिलाई भोजन दिन पाउँदा ज्यादै खुसी भएर महर्षि मुद्गलले भोजन लिने स्वीकार गर्नु दिने स्वीकार गर्नुभयो। आफ्नो परिवारसहित आफूलाई भोजन बन्थ्यो त्यो दिनमा। त्यो भोजन जति बनेको थियो दुर्वासा ऋषिले सबै खाइदिनु भयो। अब अर्को वस्तु छैन, दुर्वासालाई तृप्त गराउँदा पाकेको तयारी भएको वस्तु सबै सकिसक्यो। सकिसकेपछि पनि उहाँहरू खुसी नै रहनुभयो। ऋषिलाई परिपूर्ण पार्न सकेकोमा, खुसी पार्न सकेकोमा मुद्गल परिवार बहुतै खुसी भए। हामीहरू ऋषि महाराज हामी मात्रै पानी पिएर मात्रै वायु पिएर हामी बाँच्छौँ, हजुरको सेवा गर्नु नै हाम्रो ठुलो भाग्य हो भनिकन यसरी आफ्नो भावना व्यक्त गरे। एवं रीत हुँदै फेरि औँसी आउँछ, दुर्वासा आएर सबै खाइदिनुहुन्छ। फेरि अर्को महिनाको पूर्णिमा आउँछ, दुर्वासा आएर त्यसरी नै माग्नुहुन्छ, सबै भोजन खाइदिनुहुन्छ। औँसी आउँछ, त्यसै गर्नुहुन्छ। एवं रीत गर्दै गर्दै तिन महिना बिते। तिन महिनामा उहाँहरूको भोजन थियो छ छाक, सबै ऋषिले खाइदिनु भयो। यसो गरिसकेपछि

त्यो मुदगल परिवार जो छ, त्यो तपस्वी परिवार जो छ, कति पनि दुखी छैनन्। दान गर्न पाएकोमा बहुत प्रसन्न छन्, बहुत खुसी छन्। त्यो देखिसकेपछि दुर्वासाले भन्नुभयो, मुदगल हजुरकी यो दिनचर्या पृथ्वीको दिनचर्या सकियो, हजुर अब स्वर्ग प्रस्थान गर्नुहोस् भनिकन यसरी आफ्नो कुरो राख्नुभयो। राखिसकेपछि मुदगल भन्नुहुन्छ, स्वर्गमा पुण्य भोग गर्न जाने हो, पुण्य सकिएपछि फेरि पृथ्वीमै आउनुपर्छ, तसर्थ म पृथ्वीमा आउन नपर्ने किसिमकी छ ब्रह्मलीन भएर मेरो जानी चाहना छ, तसर्थ हजुरले मलाई जुन प्रस्ताव राख्नुभयो त्यसको लागि धन्यवाद छ। म पृथ्वी बसेर सारा जनताको, सारा दुखीहरूको सेवा गर्ने अवसर मलाई दिनु, म पृथ्वीमै बस्छु, सेवा गर्न पृथ्वीमै अवसर मिल्छ, तसर्थ म जबसम्म ब्रह्मलीन हुन्न फेरि पनि पुण्य सकेपछि पृथ्वीमै आउने कर्म म किन गर्ने भनिकन दुर्वासा ऋषिसँग यसरी आफ्नो भावना राख्नुभयो। राखिसकेपछि मुदगलको यस्तो महान प्रतिज्ञा सुनेर दुर्वासा पनि बहुत प्रभावित हुनुभयो। महान प्रतिज्ञा जो कि पृथ्वीमा बसेर अन्नदान अथवा गरिबहरूलाई सेवा गरेर ब्रह्मलीन हुने यस्तो महान महद कर्मको उहाँले जो सङ्कल्प गर्नुभयो, यो कर्म जो कहिले गर्न नसक्ने कर्म हो। पुण्य आर्जन गर्ने, स्वर्गमा जाने, पुण्य भोग गर्ने, फेरि फिर्ता भएर पृथ्वीमा आउने यसै मात्रै कर्म चलिराखेको छ। आज मुदगलले ब्रह्मलीन हुने यस्तो पुण्य गर्ने उहाँको इच्छा सुनेर दुर्वासा ऋषि पनि बहुत प्रसन्न हुनुभयो र यसरी मुदगल ऋषिले अनि आफू पनि ब्रह्म वस्तु, यो ब्रह्म वस्तु विचारको सहायताले त्यो ब्रह्म वस्तु र आफ्नो हृदयमा बसेको वस्तु एउटै हो, ठुलो सागरको पानी र कुवाको पानी पानी रूपले एउटै हो, यस्तो विचार गरेर ब्रह्ममा तल्लीन भएर मुदगलले आफ्नो जीवन बिताएर अनि ब्रह्मलीन हुनुभयो। यहाँसम्मको प्रसङ्ग राखेर आजको बसाइबाट म बिदा लिन्छु। जयतु संस्कृतम् हरे।

निष्पक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: आज विक्रम सम्बत 2083 साल साउन 30 गते शनिबार श्रावण शुक्ल तृतीया 15 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: भेलाले झनै गिजोलियो काङ्ग्रेस, ब्याक गियरमा बालेन, जेन्जी आन्दोलनका मुद्दा फिर्ता लिन बन्यो समिति, अस्पतालमा सेवाग्राहीको भीड लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको पठन पाठनसँगै विद्यार्थी बने शेरधनी शीर्षकको शुभ समाचार।
0: विद्यालय जाने उमेरमै नगद बचत गर्न सिकेका इलामको रोङ गाउँपालिकाका बालबालिका अहिले त्यही रकमबाट सेयर खरिद गरेर लगानीकर्ता बनेका छन्। गाउँपालिकाले बालबालिकालाई विद्यालयमा टिकाउने उद्देश्यले शुरू गरेको कार्यक्रमले विद्यार्थीलाई सेयर धनी बनाएको हो। बाल बचत अहिले पुँजी बजारसम्म विस्तार भएको छ। रोङ गाउँपालिकाले अध्यक्षसँग विद्यार्थी विद्यालयमा आधारित उद्यमशीलता कार्यक्रम कार्यविधि 2080 बनाएर विद्यार्थीहरूलाई बचत, सामाजिक सुरक्षा र उद्यमशीलतासँग जोडेको छ। कार्यविधि अन्तर्गत अहिले 1 रुपियाँ विद्यार्थी बचत, अभिभावक विहीन विद्यार्थी व्यवस्थापन, विद्यार्थी उद्यमशीलता र प्रोत्साहन कार्यक्रम रहेका छन्। चार मध्ये प्रोत्साहन कार्यक्रम भने चाँडै शुरू गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले बताएका छन्। त्यसको एउटा महत्वपूर्ण चरणका रूपमा विद्यार्थीलाई प्राथमिक सेयर अर्थात् आइपिओमा सहभागी गराउन थालिएको हो। उनले भने एक मक्सिर 2080 शुरू भएको कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीमा सानैदेखि बचत गर्ने बानी बसाल्नु हो। कार्यक्रम शुरू भएको 32 महिनामा पालिकाका 2129 विद्यार्थीका बैंक खाता सञ्चालनमा छन्। ती खातामा अहिलेसम्म 70,58,365 रुपियाँ बचत भएको गाउँपालिकाले जनाएको छ। हामीले बचतमा मात्र सीमित राखेनौ, विद्यार्थीको बैंक खातालाई उनीहरूको आर्थिक सुरक्षासँग जोड्ने आधारको रूपमा विकास गर्यौं। अध्यक्ष स्याङ्बोले भने विद्यार्थीलाई छात्रवृत्ति बाँड्ने परम्परा अभ्यास भन्दा हाम्रो गाउँपालिकाले शुरू गरेको प्रयोग केही फरक छ। पालिकाले 1-8 कक्षासम्म अध्ययनरत विद्यार्थीहरूलाई दिने छात्रवृत्तिको रकम सोझै विद्यार्थीको खातामा जम्मा गरिदिन्छ। उक्त खातामा वार्षिक पालिकाले 10 र सिद्धि हाइड्रोले 20,000 रुपियाँ जम्मा गरिदिन्छन्। यही 30,000 रुपियाँले विद्यार्थीका नाममा सेयर किनिदिन्छौ। उनले भने विद्यार्थीले अध्ययन गर्ने र सबैलाई यसबारे जानकारी नहुने हुनाले र विद्यालयले समन्वय गरेर नै सेयर किनिदिने गरेको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो हो नेपाली रेडियो।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नेपाली काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर दुवाले पार्टीभित्रका असहमतिलाई सबैको भावनाको कदर हुने गरी समाधान गर्नुपर्ने बताएका छन्। शुक्रबार आफ्नो पक्षका नेताहरूले आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन गर्दै देवालले व्यक्ति केन्द्रित नभई काङ्ग्रेसको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनु पर्नेमा जोड़ दिएका हुन्। तर विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापा र देवाबीच औपचारिक संवाद नभएको करिब 1 वर्ष भयो। गत भदौ 23 को जेएनजी आन्दोलन पूर्व एमालेसँगको सत्ता सहकार्यमा हुँदा बेला बखत थापा र देउवाबीच संवाद हुने गरे पनि त्यसैता औपचारिक भेट भने भएको छैन। यद्यपि टेलिफोन संवाद भने आवश्यकता अनुसार बेला बेलामा भइरहेको सभापति थापा निकटका नेताहरूले दावी गरेका छन्। आन्तरिक राजनीति समस्या समाधानका विषयमा प्रत्यक्ष भेट नभए पनि समय समयमा विभिन्न माध्यमबाट कुराकानी हुने गरेको नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले बताएका छन्। जेएनजी आन्दोलनको चपेटामा पर्नुभएका निवर्तमान सभापति देउवाले लामो समय विदेशमै बिताउनुभयो। उहाँ विदेश हुँदा सभापति गगन थापा पनि भेटकै लागि विदेश जाने कुरा भएन। तर पार्टीभित्रका समस्या समाधानका सवालमा बेला बखत थापा र देउवाबीच विभिन्न माध्यमबाट कुराकानी भएकै थिए उनले बताएका छन्। आन्तरिक असमझदारी संवादबाटै समाधान खोजिनु पर्ने नेताहरूको बाहिरी रटान कायम छ। नेपाली काँग्रेसमा निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनका नाममा विधि र विधान मिचिएको बताएका छन्। शुक्रबार काँग्रेस संस्थापनेतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले पार्टीभित्रका असहमतिलाई सबैको भावना अनुरूप कदर हुने गरी समाधान गर्नुपर्ने बताएका थिए। त्यस्तै काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले नेपाली काँग्रेस अहिले विभाजित मनस्थितिबाट गुज्रिरहेकाले काँग्रेसलाई आफूले मिलाउनु पर्ने समेत बताएका छन्। चुनावताका मत्थर भइसकेको काँग्रेस विवाद अदालतको पुनरा अवलोकन निस्साले बल्झाएको छ। शुक्रबारको देउवा पक्षीय भेलाले त झनै गिजोलिएको छ। भेलाले झनै गिजोलियो काँग्रेस एकताको रटान संवादहीनता कायमै शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: काँग्रेसमा नेता फेरिए रोकिएन विग्रह आठ दशकमा पनि जुट फुटको चक्र उस्तै शीर्षकमा मुख्य खबर छापेको छ। बीपी कोइरालाले 2003 असोज 18 गते सार्वजनिक आह्वान गरेसँगै गठन प्रक्रिया शुरू भएको नेपाली काँग्रेसले आठ दशक पार गरेको छ। आठ दशकमा काँग्रेसमा धेरै नेता आए गए तर पार्टीभित्रको फुट जुट र फेरि फुटको चक्र भने जारी रहेको छ। रोकिन सकेको छैन अहिले पनि काँग्रेस त्यही क्रममा छ। भारतमा बेलायतको औपनिवेशिक शासन समाप्त हुने जनाउसँगै नेपालमा शासन अन्त्यका लागि बीपी सहितका नेताहरूले काँग्रेस गठन प्रक्रिया थालेका हुन्। त्यसका लागि 2006 चैत्र 14 गते नेपाली प्रजातन्त्र काँग्रेस नेप्रका र नेपाली राष्ट्रिय काँग्रेस नेराका कोइराला समूहका अध्यक्षले दुई पार्टीबीच एकीकरणको आवश्यकता औल्याए। त्यसकै जगमा 2006 चैत्र 27 गतेदेखि कोलकातामा भएको दुवै पक्षको सम्मेलनबाट नेपाली काँग्रेस स्थापना भएको हो। स्थापनाको आठ दशकमा काँग्रेसले मुलुकको आर्थिक सामाजिक र राजनैतिक परिवर्तनको अगुवाई गरे पनि आन्तरिक खिचलो र कलहबाट भने ऊ कहिल्यै मुक्त हुन सकेन। काँग्रेसको आन्तरिक कलह र व्यक्तिगत टकरावले मुलुकको आर्थिक विकास मात्र होइन शासन प्रणाली पनि पटक पटक संकटमा परेको छ। काँग्रेसका जिम्मेवार नेताहरू शक्ति र स्वार्थको पछि लाग्दा वर्षौंसम्म लोकतान्त्रिक व्यवस्था संकटमा परेको विगत पनि छ। विगतलाई पाठका रूपमा ग्रहण गर्दै अगाडि बढ्नुको साटो अहिले पनि काँग्रेस विवाद र विभाजनको चक्रमा फँसेको छ। एकले अर्काको उछितो काटेर मपाइतो देखाउन काँग्रेस नेताहरू अहिले सक्रिय भएर लागेका छन्। मुलुकको राजनैतिक तरल अवस्थामा रहेका बेला काँग्रेसमा एकता देखिनु पर्नेमा विग्रहका डोबहरू खनिँदै गएका छन्। गत भदौ 23 र 24 गतिको जेएनजी विद्रोहसँगै मुलुकको राजनीतिमा आएको बदलावलाई स्वीकार गर्दै अगाडि बढ्नुपर्ने काँग्रेस नेताहरू एकअर्का विरुद्ध खनिन पुगेका छन्। हराएको मौरी रानु हराएको मौरी जस्ता बनेका काँग्रेसका नेताहरू पुस अन्तिम साता भएको विशेष महाधिवेशनपछि त्यसको पक्ष र विपक्षमा विभाजित छन्। विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले मान्यता दिएपछि तत्कालीन संस्थापन अर्थात् शेरबहादुर देउवा पक्ष नयाँ दल गठनको क्रिय कार्यमा जुटेको थियो। त्यसकै लागि उनीहरूले राष्ट्रिय भेला आयोजना गरेका हुन्। तर यसै बीचमा देउवा पक्षले विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वलाई मान्यता दिने फैसला पुनरावलोकन गर्न माग गर्दै दिएको सर्वोच्चमा दिएको निवेदनमा निस्सा मिलेको छ। पुनरावलोकन निस्सासँगै नयाँ दल गठन गृह कार्य तत्काल रोकिएको छ। भेला भने शुक्रबार हिजोदेखि शुरू भएको छ। विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेको पक्ष पनि त्यति बेला नयाँ दल गठनको गृह कार्यसहित अगाडि बढेको थियो। आजको नागरिक दैनिकमा काँग्रेसमा नेता फेरिए रोकिएन विग्रह शीर्षकमा खबर छापिएको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको शुरूवाती चरणमा विदेशी कूटनीतिक कूटनीतिज्ञसँगको भेटघाटमा अपनाएको कड़ा प्रोटोकल विस्तारै खुकुलो पारेका छन्। प्रधानमन्त्री बनेपछि उनले काठमाडौँ स्थित विदेशी राजदूतसँग छुट्टा छुट्टै भेट नगर्ने नीति लिएका थिए, तर करिब 4.5 महिनापछि उनले भारतका लागि नेपाली राजदूत नवीन श्रीवास्तव र चीनका लागि नेपाली राजदूत झाङ माओमिङसँग अलग अलग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री शाहले 25 साउनमा सिंहदरबारमा भारतीय राजदूत श्रीवास्तवसँग पहिलो पटक एक्लै एक्लै भेट गरे, त्यसपछि चिनिया राजदूत झाङ माओमिङसँग पनि छुट्टै भेटवार्ता भयो। प्रधानमन्त्री बने यता विदेशी राजदूतसँग उनले यस्तो प्रत्यक्ष द्विपक्षीय भेट पहिलो पटक गरेका हुन्। यो भेटसँगै प्रधानमन्त्री शाहले शुरूआतमा अपनाएको कूटनीतिक शैली परिवर्तन गरेको स्पष्ट भएको छ। शुरूमा उनले भारत चीन सहित विभिन्न देशका राजदूतलाई सामूहिक भेट दिएका थिए। व्यक्तिगत भेटभन्दा सामूहिक संवाद र संस्थागत कूटनीतिलाई प्राथमिकता दिने उनको शैलीलाई त्यसबेला सरकारको

0: दिइएको थिएन भने प्रधानमन्त्री शाहको प्रारम्भिक कूटनीतिक शैलीका कारण भारतीय विदेश सचिव विक्रम मिश्रीको प्रस्तावित नेपाल भ्रमण समेत स्थगित हुन पुगेको थियो। उनी बालिनलाई भारत भ्रमणको उपचारिक निम्तो पत्र लिँदै लिएर आउँदै थिए। त्यस घटनाले नेपाल भारत उच्च स्तरीय राजनैतिक संवादमा अवरुद्ध पारेको थियो, तर पछिल्लो घटनाक्रमले दूरी क्रमशः घट्दै गएको देखाउँछ। प्रधानमन्त्री स्वयं भारतीय राजदूतसँग भेटवार्ता गर्ने अवस्थामा पुगेका छन् भने मोदी उनलाई छिट्टै नयाँ दिल्लीमा स्वागत गर्न चाहन्छन्। प्रधानमन्त्रीको कूटनीतिक शैली परिवर्तन हुनुमा दुई कारणलाई मुख्य मानिएको छ। पहिलो, बालिनको फरक शैली देखेपछि भारतीय सत्तारूढ दल भाजपाले राष्ट्रपा सभापति रवि लामिछानेलाई नयाँ दिल्लीमा रातो कार्पेट बिछ्यायो। उनले भाजपाका सकल दर्जाका नेतादेखि प्रधानमन्त्री मोदीलाई समेत यसले प्रधानमन्त्री बालिनलाई झस्काएको देखाउँछ। त्यसैले उनले प्रमुख सल्लाहकार कुमार बेन्जनकार बेनलाई सुटुक्क नयाँ दिल्ली पठाएर दूरी घटाए। त्यसपछि नै हो प्रधानमन्त्री शाहले भारतसँग कूटनीतिक सक्रियता बढाएको। प्रधानमन्त्रीको कूटनीतिक शैलीमा ब्याक गियर लगाए पनि त्यो व्यावहारिक बाटो हो। बालिन साँच्चीकै ब्याक गियरमा हिँडेका हुन् वा कूटनीतिक बाटो सच्याएर रणनीतिक चाल मात्र चालेका हुन्, त्यो भने अबका निर्णयले देखाउनेछ। ब्याक गियरमा बालिन र शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
1: अस्पतालमा सेवाग्राहीको भीड, गुणस्तरीय सेवामा चुनौती शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 27 देवहालमा सहरी स्वास्थ्य प्रवर्धन केन्द्र अर्थात् प्रथम बिन्दु अस्पताल सञ्चालनमा छ। अस्पतालले उच्च रक्तचाप, मधुमेहदेखि 98 प्रकारका औषधि वितरण गर्नका साथै ल्याब परीक्षण, फिजियोथेरापी र अन्य सेवा प्रदान गर्दै आएको छ। तर घना बस्ती रहेको यस वडाको तुलनामा अस्पतालमा सेवा लिन आउनेको संख्या भने अत्यन्त न्यून छ। केन्द्रमा स्वास्थ्य बीमा लागू भएपछि चिकित्सकहरू बिरामी जाँच्न भन्दा पनि रेफर गर्ने काममै व्यस्त हुनुपर्ने अवस्था रहेको छ। अस्पतालकी सूचना अधिकारी मनिषा श्रेष्ठका अनुसार पछिल्लो समय वीर अस्पतालमा उपचारका लागि जाने बिरामीलाई सिधै रेफर गर्नमै समय बित्ने गरेको छ। दैनिक आउने बिरामी मध्ये करिब 60% स्वास्थ्य बिमाको रेफर लिन मात्र आउने गरेको उनले बताएकी छन्। सेवाग्राहीले स्वास्थ्य परीक्षण नगरी सिधै रेफर माग्नुहुन्छ उनले भनिन्। यसअघि उक्त केन्द्रमा दैनिक 40-50 जना बिरामी आउने गरेका थिए। नियमित सेवा लिन आउनेमा उच्च रक्तचाप र मधुमेहका बिरामी छन्। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत अस्पतालमा एक्सरे, भिडियो एक्सरे, ल्याब, फार्मेसी र 24 घण्टे आकस्मिक सेवा हुनुपर्ने तथा आवश्यकता अनुसार 5-15 शय्याको अन्तरङ्ग सेवा पनि सञ्चालन गर्न सकिने व्यवस्था छ। तर देवहालको उक्त केन्द्रमा भने एक्सरे सेवा सञ्चालनमा आएको छैन। जनशक्ति अभावका कारण एक्सरे सेवा सञ्चालन गर्न नसकिएको केन्द्रले जनाएको छ। अस्पतालका मेडिकल अफिसर डाक्टर सुरेन्द्र बुढाथोकीका अनुसार स्थानीयलाई सेवाबारे पर्याप्त जानकारी नहुनु, अस्पताल भित्री ठाउँमा भएकाले सजिलै देख्न नसक्नु र महँगा परीक्षण सेवा उपलब्ध नहुनुका साथै आधारभूत स्वास्थ्य सेवाप्रति जनमानसमा विश्वास जगाउन नसक्नु लगायतका कारणले सेवाग्राही नआएको हुन सक्छ। तर पनि अस्पतालमा सेवाग्राहीको भिड, गुणस्तरीय सेवामा चुनौती आजको नागरिक दैनिकमा खबर छापिएको छ।
0: सरकारले जेएनजी आन्दोलनका क्रममा पक्राउ परेका तथा विभिन्न फौजदारी मुद्दामा थुनामा रहेका व्यक्तिको मुद्दा फिर्ता लिने तयारी गरेको छ। यसका निम्ति पूर्व अध्ययन गर्न समिति गठन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार नेपाल सरकार र जेएनजी आन्दोलनका प्रतिनिधिबीच 2082 मंगिर 24 गते सम्झौता भएको थियो। साथै नेपाल सरकार मन्त्री परिषदले 2083 असार 18 गते जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका लागि समन्वित पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेज समेत स्वीकृति गरेको थियो। जेएनजी संघको सम्झौता तथा एकीकृत प्याकेजको प्रभावकारी कार्यान्वयनका लागि अन्तर मन्त्रालय, अन्तर निकाय समन्वय सहजीकरण गर्ने प्रयोजनका लागि मुद्दा फिर्ता लिनका लागि समिति बनेको हो। सरकारले मुद्दा फिर्ताका लागि समिति बनाए पनि तत्काल भने मुद्दा फिर्ता हुने छैन। यसबारे गठित समितिले आन्दोलनका क्रममा दर्ता भएका मुद्दाको संख्या, मुद्दाको प्रकृति, अभियोग लागेका व्यक्तिको अवस्था र मुद्दा फिर्ता गर्न सकिने कानूनी आधारबारे अध्ययन गर्नेछ। जघन्य अपराधमा संलग्नले छुट पाउँदैनन्, तर आन्दोलनमा सहभागी भएकी कारण निर्दोष युवाहरू थुनामा परेका भए छुट्नेछन्, गृहमन्त्री सुदन गुरुङले भनेका छन्। त्यस्तै रासुपाका सांसद मनिष खनालले मुद्दा फिर्ता लिँदा भोलि पुनरावेदन हुन सक्छ, सर्वोच्चले व्याख्या गर्न सक्छ, भविष्यमा के हुन्छ विचार गरेर परिपक्व निर्णय गरौं, मनिष खनालले भनेका छन्। मुद्दा फिर्ता लिन बन्यो समिति शीर्षकमा आजको मध्याह